0: सोलू एफ एम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: सन्चय सोलू एफ एम स्टुडियो टाइम
2: तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
3: आज 2083 साल असोज 26 गते सोमबार सन् 2026 अक्टोबर 12 तारीख असोज शुक्ल पक्षको द्वितीय तिथि
1: काया कैरन का साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्र कुसान किसान
4: अ कम्प्लीट पाइपिंग सोल्युशन्स।
2: आज वार्षिक उत्सव मनाउँदै गरेका बाँकेको रेडियो बागेश्वरी 94.5 मेगाहर्ज र चितवनको कालिका एफएम 95.2 मेगाहर्जलाई बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
3: भोटेको सिकै झल्को दिने गरी बुढ़ी गण्डकीमा बाढ़ी पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाई बाढ़ीले घर खेतपुल र जलविद्युतमा क्षति पुगे पनि ठूलो मानवीय क्षति टर्यो।
2: बाढ़ी प्रभावित जिल्ला

0: यो चार पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छतर वर्षिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी एक चार डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु परेको
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
1: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
3: क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 0 57 4 94 3 33 4 93 5 55

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-84 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: काया कैरनमा अब खबरको सिलसिला। गोर्खाको चुम उपत्यकाको उंगिलुङ खोलामा खसेको पहिरोले स्यार खोला थुनेर हिजो झिसमिसेमै बुढ़ी गण्डकीमा आएको आकस्मिक बाढ़ीले ठूलो भौतिक क्षति गरेको छ। पहिलो बाढ़ीले चेतावनी दिएसँगै बुढ़ी गण्डकीको तटीय क्षेत्रका स्थानीय बासिन्दाले बस्ती छाडेपछि आएका दुई भयानक बाढ़ीमा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। बाढ़ीको पहिलो लहरपछि स्थानीय स्तरमा गरिएको सतर्कताका कारण नदी किनारका बासिन्दाले घर छाडेर सुरक्षित ठाउँमा जाने समय पाए। त्यसपछि आएको ठूलो बाढ़ीले बस्ती र भौतिक संरचनामा व्यापक क्षति पुर्याएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। 45 घर पूर्ण र 27 घरमा आंशिक क्षति पुगेको छ। यस्तै 34 गोठ र बंगुरका 22 खोरमा क्षतिसँगै 3 गाड़ी बगाएको छ। दर्जनौं घर डुबानमा परेका छन्। 2 पक्की पुल 1 बेली ब्रिज र 2 झोलुङ्गी पुल बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीमा 5 जना बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। चुमनुम्री गाउँपालिकाका अध्यक्ष निमा लामाले स्थानीय बासिन्दाबाट आएको सूचनाका आधारमा बेलैमा सुरक्षित रहन सूचित गरिएका कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुढ़ी गण्डकीको सहायक नदी स्यार खोला सुक्खा पहिरोले थुनिदा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। प्राधिकरणका अनुसार चुमनुम्री गाउँपालिका छ चुमलिङ नजिकैको उंगिलुङ खोलाबाट बाहाव र गेग्रा नहाएर स्यार खोला थुनिएको थियो। स्यार खोला थुनिएको केही समयपछि फुट्दा बुढ़ी गण्डकीमा लेदो सहितको बाढ़ी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ। उंगिलुङ खोलामा पहिरो खसेको हो कि हिम पहिरो भनेर यकिन हुन सकेको छैन। स्यार खोला थुनिएको भनिएको ठाउँबाट 500 किलोमिटर तल बुढ़ी गण्डकीमा मिसिन्छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसी मोडले गोर्खाको चुमनुम्री गाउँपालिका छ

0: कुम चेत नजिकै पैह्रोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बुढ़ी गण्डकी नदी प्रणालीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक विश्लेषण गरेको छ।
1: यसैबीच गोर्खाको बुढ़ी गण्डकी नदीमा हिजो बाढ़ी आएको खबर समयमै थाहा पाउन नसकेको सरकारले स्वीकार गरेको छ। बुढ़ी गण्डकी नदीको आरूघाट भन्दा माथि जलसतह मापन यन्त्र नै नभएकाले बुढ़ी गण्डकीको सहायक नदीमा बाढ़ी आएको पूर्व सूचना प्राप्त गर्न ढिला भएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। सरकारी निकायले भन्दा पहिले नै स्थानीय बासिन्दाहरूले सामाजिक सञ्जाल र फोन मार्फत बाढ़ी आएको जानकारी दिएका थिए। स्थानीय बासिन्दाकै सतर्कता र आपसी सम्पर्कका कारण ठूलो मानवीय क्षति टरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निष्कर्ष छ। डेढ़ महिना अघि भदौ 10 गते भोटकोसीमा बाढ़ी आउँदा पूर्व सूचनाका लागि राखिएका मापन केन्द्र नै बगाएको थियो। हिजो बाढ़ी आएको गोर्खाका उंगुलुङ र स्यारखोलामा भने त्यस्तो प्रणाली जडान्ने गरेको थिएन। हिजो बाढ़ी आएको आधा घण्टापछि मात्रै प्राधिकरणको केन्द्रमा सूचना पुगेको र त्यसको थप आधा घण्टापछि एसएमएस पठाइएको थियो। सरकारले प्रदान गरेको सूचना आरूघाट भन्दा तल्लो क्षेत्रका बासिन्दालाई मात्रै काम लागेको विश्लेषण छ। नदी थुनेको ठाउँबाट नजिकको बस्ती श्रीनिवास फिल्म र घट्टे खोलाका बासिन्दाले जगत लगायत तल्लो क्षेत्रका बासिन्दाहरूलाई फोन र सामाजिक सञ्जालबाट सतर्क रहन खबर गरेका थिए। आकस्मिक रूपमा आउने बाढ़ीबारे पूर्व जानकारी हुने संयन्त्र नभएको र बुढ़ी गण्डकी नदीको जलसतह मापन गर्ने यन्त्र आरूघाट बजारमा मात्र रहेकाले बेलैमा सूचना पाउन नसकेको सरकारी निकायको भनाई छ। उंगुलुङ खोलाबाट बगेको गेग्रानले स्यारखोला थुनिएर फुटेपछि बुढ़ी गण्डकीमा लेदो सहितको ठूलो बाढ़ी आएको विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणको प्रारम्भिक अनुमान छ।
0: नेपाली कांग्रेसको 15 महाधिवेशनबाट उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला संगौला निर्वाचित हुनुभएको छ। खुल्ला उपसभापतिमा भण्डारी 3,733 र आचार्य 2,342 मतसहित विजय हुनुभएको हो। यस्तै समावेशी उपसभापतिमा विनोद चौधरीले 1,745 मतसहित निर्वाचित हुनुभयो। महामन्त्रीको खुल्लातर्फ प्रदीप पौडेल 4,194 र उदय शमशेर राणा 2,330 मतसहित निर्वाचित हुनुभएको छ। महिला महामन्त्रीमा डिला संगौला पन्त 3,118 मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। काया कैरनमा मानसिक स्वास्थ्य र ध्यान दिनुपर्ने विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
3: होइन ए भाइ, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
2: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
3: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854142982 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
2: वाट्सएप नम्बर 9854142982 होइन त? अनि त्यसपछि?
3: त्यसपछि तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
2: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
3: हो नि भाइ, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
4: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
3: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: दसैँ तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड कुर्नुहोस् र ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएसमा अनर स्पेस आइएमईआई वा एसएम नम्बर टाइप गर्नुहोस्। 35001मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: थोरै बचत धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रंगसहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटीको सिकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी, पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाई, कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र संग्रौला लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी खबर। भोटेको सीमा बाढ़ी आएको डेढ़ महिनापछि रसुवा र नुवाकोट सीधा सड़क सम्पर्कमा जोड़िएका छन्। दुई जिल्ला जोड़ने फलाखु खोलामा एक्रो ब्रिज जडान गरिएसँगै हिजोदेखि गाड़ी चल्न थालेका छन्। नेपाली सेनाको सहयोगमा यो पुल जडान गरिएको हो। पुल बनेपछि नुवाकोट रसुवा गाड़ी चल्न थालेका, गल्छी, त्रिशुली, मैलुङ, स्याफ्रेबेसी, रसुवागढ़ी सड़क योजना विदुरका प्रमुख कृष्णनाथ ओझाले बताउनुभयो। यस्तै यता त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएर अवरूद्ध भएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीमा रहेको गलौदी खण्डमा दुईतर्फी गाड़ी चल्न थालेका छन्। दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त बीपी राजमार्गमा पनि पुनर्निर्मित सड़कबाटै गाड़ी चल्न थालेका छन्। दशैं यात्रालाई सहज बनाउन दुवै राजमार्गमा मरमत तथा व्यवस्थापनका काम अघि बढ़ाइएको हो। यता 8 र 9 असोजमा परेको लगातारको वर्षापछि आएको बाढ़ीले सड़क र पुल बगाउँदा सड़क सम्पर्कविहीन बनेको म्याग्दी मुस्ताङ राष्ट्रिय सड़क सञ्जालमा जोड़िएका छन्। पर्वत बागलुङ जोड़ने मालढुङ्गामा कालीगण्डकी नदीको पुलको पहुँच सड़क बगाएको थियो। दुई जिल्ला सीधा सड़क सम्पर्क जोड़िने चरणमा पुगेका छन्। हिजोबाटै पर्वत र बागलुङलाई सड़क सम्पर्कमा जोड़ने गरी काम भइरहेको सड़क डिभिजन कार्यालय पोखराका प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो। बाढ़ीले पटक पटक अवरूद्ध बन्दै आएको बीपी राजमार्गमा अहिले सहज रूपमा गाड़ी चलिरहेका सड़क डिभिजन कार्यालय भक्तपुरका प्रमुख सुमन योगेशको भनाई छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
5: दशैंका लागि गाड़ीको रूट पर्मिट पनि खुलेको छ। यस्तै बड़ा दशैंको 6 दिन सबै सरकारी अस्पतालले बहिरंग सेवा ओपीडी बन्द गर्ने भएका छन्। फूलपातीदेखि दशमीको पर्सिपल्ट अर्थात 31 असोजदेखि 6 कार्तिकसम्म सरकारी अस्पतालमा नियमित ओपीडी सेवा बन्द हुने भएको छ। निरन्तरको वर्षा बाढ़ी पहिरो लगत्तै दशैं शुरू भएसँगै काठमाडौँ उपत्यका सरकारी अस्पतालमा बिरामीको संख्या बढ़ेको छ। दशैंमा नियमित उपचार गर्नुपर्ने, फलोअप गर्नुपर्ने, जोखिमका तथा गम्भीर अवस्थाका बिरामीका लागि स्वास्थ्य संस्थाको ढोका खुला नै रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस्तै आकस्मिक उपचार पनि हुनेछ भने दशैंको बेला नियमित शल्यक्रिया सेवा समेत ठप्प हुनेछ, तर इमर्जेन्सी अवस्थाका बिरामीको भने शल्यक्रिया रोकिने छैन। नयाँ पत्रिकामा खबर छ।
6: विगत 2 दशकमा नेपालले ठूला प्राकृतिक तथा मानव सृजित विपदका घटनाहरू सामना गरेको छ। यस्ता घटनापछि उत्पन्न मानसिक तथा मनोसामाजिक समस्याको पहिचान, परामर्श र व्यवस्थापनमा भएका प्रयासले मानसिक स्वास्थ्यको महत्वबारे बुझाई बढ़ाउन सहयोग गरेका छन्। मानसिक स्वास्थ्यबारे साथी सम्झना महर्जनले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साकेसँग कुरा गर्नुभएको छ।
7: मानसिक स्वास्थ्य भनेको रोग नहुनु मात्र होइन, तपाईँ आफ्नो क्षमता, आफ्नो अवस्था सबै बुझेर तपाईँ त्यो वातावरणमा सबभन्दा बढी चाहिँ उत्पादनशील हुन सक्नु हो। अथवा पढे लेखे छ त खाइपी गरेर सबै गरेर तर तपाईँ चाहिँ कसैको माथि बोझ भइरहेछ, तपाईँ चाहिँ उत्पादनशील चाहिँ काम गरिरहेको छैन, उल्टो घरमा सबैलाई दुःख दिइरहेको छैन, त्यो पनि मानसिक स्वास्थ्य उसको ठिक छैन भन्ने हिसाबमा हामीले हेर्नुपर्ने हुन्छ। मानसिक स्वास्थ्यको पनि वैज्ञानिक उपचारहरू सम्भव भएको हुँदै गर्दाखेरि हामीले अब यसलाई त्यसरी एकदमै निराश हुने र एकचोटि कसैलाई मानसिक स्वास्थ्य समस्या भयो भने अब यो यो यसलाई चाहिँ यो अब चाहिँ काम गर्नै सक्दैन त्यस्तो किसिमको चाहिँ नकारात्मक दृष्टिकोण राख्नु पर्दैन भन्ने कन्सेप्ट पनि हो होइन। छोटकरीमा भन्ने हो भने हामी मानव जातिलाई नोक्सान गर्ने होइन दसवटा एकदमै प्रमुख रोग एकदमै गम्भीर समस्याहरू मध्येमा पाँचवटा त मानसिक रोग नै छ, दसवटामा पाँचवटा।
8: हामी चाहिँ मानसिक स्वास्थ्यका हिसाबले कुन ठाउँमा छौँ अरू देशको तुलनामा होइन?
7: हामी यो संसार सबै देशलाई चाहिँ यसरी मूल्याङ्कन गर्दाखेरि मेन्टल हेल्थ इन्डिकेटर्स भन्ने त्यो कन्सेप्टहरू छ होइन, त्यसमध्येमा चाहिँ सेवा सुविधाहरू कति छन्, त्यो देशमा चाहिँ मानसिक स्वास्थ्यसँग सम्बन्धित नियम कानूनहरू कस्तो छ अनि त्यहाँ कति बजेट खर्च गर्छ भन्ने यो सबै यावत कुराहरूले चाहिँ त्यो देशमा मानसिक स्वास्थ्यको प्रति चाहिँ सजगता र त्यहाँको कार्यक्रमहरू त्यहाँको मान्छेहरू कतिको सुरक्षित छन् भन्ने त्यो इन्डिकेट गर्ने चाहिँ एउटा सिस्टम छ। त्यसमा अब गऱ्यो भने हामी सबैले बुझ्न नै सक्छौँ हामी निकै पछि परेको अवस्था छ। तर यो भन्दै गर्दाखेरि म चाहिँ अब यो फिल्डमा लागेको भन्ने भने 26-27 वर्ष भएको कन्टेक्समा म चाहिँ एकदम आशावादी छु। म चाहिँ पछिल्लो दशक नेपालको मानसिक स्वास्थ्य क्षेत्रको चाहिँ पछिल्लो 10-15 वर्षमा चाहिँ हामीले निकै नै धेरै फर्क मारेका छौँ। सबै वेल इन्फर्म छ, कतिपय मान्छेहरू पहिला त समस्या भइसकेपछि पनि अब यसको उपचार जाऊ डाक्टर कहाँ जाऊ हस्पिटल जाऊ भने पनि जानै नजाने जानै परे पनि लुकी छिप्पी नहै गरेर त्यसरी जाने चलन थियो होइन। अब अहिले त आएर अहिले यङ्स्टर्सहरू पाखमा पढाएर मलाई यो लागेछ मलाई यो उपचार चाहियो भनेर मान्छेहरू एकदम उत्पन्न आउँछन् र आफ्नो कुराहरू पनि सबैले व्यक्त गर्ने गरेको छ। त्यो कन्टेक्समा मैले राम्रै चाहिँ अचिभ गरेँ भन्ने भन्न
8: कुनै पनि खालको मनोसामाजिक समस्या छ अथवा मानसिक समस्याको लक्षण छ भने चाहिँ उसलाई के सुझाव दिनुहुन्छ यहाँले?
7: समस्या समाधानतिर लागु त्यसलाई लुकाएर छोपेर ढाकछोप गर्नु चाहिँ त्यो त्यो चाहिँ बुद्धिमत्ता होइन, त्यो हिरोइजम पनि होइन। यदि समस्या छ भने सठिक रूपमा वैज्ञानिक रूपमा समाधान गरौँ भन्ने नै कुरा हो।
5: पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलीको नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: सर्पको टुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
10: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: उत्पादको एकमात्र डिटिएच सेवा दिस हो
1: दिस हो खुशीको कनेक्सन
2: मेरो छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
3: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौ
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर आठ पोखरी काठमाडौँ फोन नम्बर 44282 42 44282 42 कम अन यू छोटी में भी बेनिफिटेड
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर दशैं तिहारका लागि चीनबाट ल्याउन लागेका लत्ता कपडा जुत्ता चप्पल विद्युतीय सामग्री र सजावटका सामान उत्तरी नाकामै अड्किएका छन्। सामान बजारमा आउने बेला प्रमुख मार्ग अवरूद्ध हुँदा एकातिर व्यापारीको लगानी फस्ने सम्भावना छ भने अर्कातिर चाडपर्वको बजार महँगिएको छ। किसानले पनि आफ्नो उत्पादन खेतमै बिक्री गर्दा पाउने शुद्ध मूल्य अर्थात फार्म गेट मूल्यको वृद्धि दर 8 वर्ष यताकै न्यून भएको छ। तर त्यही कृषि उपजका लागि उपभोक्ताले भने किसानले पाउने मूल्यभन्दा तै गुणा बढ़ी तिर्नु परेको सरकारी प्रतिवेदनले देखाएको छ। यसले कृषि उपजको आपूर्ति श्रृंखलामा रहेका विभिन्न तहका बिचौलिया मध्यस्थकर्ताले नाफा लिइरहेका देखिएको छ। किसानले थोरै मूल्य पाउँदा उपभोक्ताले भने निकै बढ़ी मूल्य तिर्न बाध्य भइरहेको राष्ट्रिय तथ्याङ्क कार्यालय का उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लानिछानेले बताउनुभयो। सरकारी प्रतिवेदन अनुसार नेपालमा कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा 7 तहसम्मका बिचौलियाबाट गुज्रिन्छ। यसले उपभोक्ताले तिर्ने मूल्य किसानले खेतमै पाउने मूल्यभन्दा 7 गुणासम्म बढ़िरहेको देखाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अध्ययनले मकवानपुर र धादिङ जस्ता जिल्लाका किसानले प्रति किलो 25 देखि 35 रूपियाँमा बिक्री गर्ने तरकारी काठमाडौँ उपत्यकामा खुद्रामा 125 रूपियाँसम्म बिक्री हुने गरेको देखाएका छन्।
5: अब विदेशको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच ऊर्जा क्षेत्रमा आक्रमण रोक्ने विषयमा युद्ध विराम गर्ने सहमति भएको दावी गर्नुभएको छ। यसबारे रूसले औपचारिक प्रतिक्रिया भने नदिएको बीबीसीले जनाएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने ट्रम्पको घोषणाबारे आफूले पनि समाचारबाटै जानकारी पाएको बताउनु भएको छ। उहाँले रूस ऊर्जा क्षेत्रसँग सम्बन्धित युद्ध विरामका लागि सहमत भए युक्रेन पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ। सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्कीले ऊर्जा युद्ध विरामप्रति समर्थन जनाउनु भएको छ। उहाँले युक्रेन युद्ध विरामको पक्षमा रहेको र रूसले पनि त्यसलाई समर्थन गर्नुपर्ने बताउँदै यसबारे अमेरिकी पक्षबाट विस्तृत जानकारीको प्रतीक्षा गरिरहेको उल्लेख गर्नुभएको छ।
6: अब खेल खबर आईसीसी क्रिकेट विश्वकप लीग टूमा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पछ्याएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमा समेटियो। रोहितले 101 रनको योगदान दिए। योसँगै रोहित एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 3 शतक बनाउने पहिलो नेपाली खेलाड़ी बनेका छन्। रोहितले 125 बलमा 8 चौका र 1 छक्काको मदतमा 101 रन जोड़ेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक हो। यसअघि उहाँले त्रिवी क्रिकेट मैदानमा पपुवा न्युगिनी र दुबईमा संयुक्त अरब इमिरेट्ससँगको खेलमा शतक बनाउनु भएको थियो। नेपालले शुरूआती 3 विकेट छिट्टै गुमाएपछि रोहितले बासिर अहमदसँग 4थ विकेटका लागि हिजो 77 रनको साझेदारी गरे। बासिरले 30 रन जोड़ेका छन्। यस्तै गुलशन झाले 34 ओभरमा 4 चौका र 3 छक्कासहित 48 रन बनाए। नेपालका लागि अन्य ब्याट्सम्यानहरूले उल्लेख योगदान दिन नसके पनि रोहितको शतकले टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान दियो। यसरी सन्दीप रानीछाने करण केसी ललित नारायण राजवंशी र नन्दन यादवले 2-2 विकेट लिएका छन्। जितसँगै नेपालले लिग टूमा 33 खेलबाट 12 जितसहित 26 अङ्क जोड़ेको छ। नेपाल तालिकाको 6ठौं स्थानमा उक्लिएको छ भने पराजित क्यानाडा 25 अङ्कसहित 7औं स्थानमा झरेको छ। जितसँगै विश्वकप लिग टूमा नेपालले अङ्क तालिकामा सुधार ल्याएको हो।
5: आया कैरनमा अब केही खबर संक्षेपमा आज कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी क्षेत्रका साथै लुम्बिनी प्रदेशको हिमाली थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी तथा लुम्बिनी प्रदेशको पहाड़ी एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टाको अवधिमा बागमती गण्डकी कर्णाली र सुदूरपश्चिमका पहाड़ी केही ठाउँमा छिटपुट पानी परेको छ।
6: सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष शुरू भएको झण्डै तीन महिना बित्न लाग्दा घाटा बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले हिजो प्रदेश सभा बैठकमा 37,70,39,66,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभयो।
5: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो माग दावीको विवरण अध्यावधि गर्न आग्रह गरेको छ।
6: सुन तस्करीको जाल भत्काउन पटक पटक ठूला अनुसन्धान गर्नका साथै संगठित गिरोहमा संलग्नमाथि मुद्दा चढाउँदा पनि तस्करी रोकिन सकेको छैन। पछिल्लो एक दशकमा देशमा हवाई र स्थल मार्ग हुँदै तस्करी गरिएको 579 किलो 218 ग्राम सुन बरामद भएको खबर कान्तिपुरमा छ।
5: बीणा जोशीलाई यस वर्षको मदन पुरस्कार र किरण खरेललाई जगदम्बा श्री अर्पण गरिएको छ।
6: दशैं शुरू भएसँगै रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपालीहरू घर फर्किन थालेपछि गड्डा चौकी नाकामा चहलपहल भएको छ। भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व आएसँगै परिवारसँग मनाउन नेपाल फर्कन थालेका छन्।
5: र गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर निर्माणका लागि सम्झौता भएको छ। काया कैरनमा अब पालो उखानको
6: सहनेको घरवास कहनेको वनवास
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक
6: भोटेको सिकै झल्को दिने गरी बुढी गण्डकीमा बाढ़ी पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाई बाढ़ीले घरखेत फूल र जलविद्युतमा क्षति पुगे पनि ठूलो मानवीय क्षति भने टर्यो।
5: बाढ़ी प्रभावित जिल्लाहरू सड़क सम्पर्कमा जोड़िए दशैंका लागि रूट पर्मिट खुल्ला दशैंका 6 दिन सरकारी अस्पतालमा ओपीडी सेवा बन्द हुने आकस्मिक सेवा भने नरोकिने
6: चिनिया सामान नाकामै रोकिँदा दशैं बजार महँगो कृषि उपजमा उपभोक्ता मूल्य किसानले पाउने मूल्य भन्दा 7 गुणासम्म बढ़े
5: रूस र युक्रेन ऊर्जा युद्धविराम गर्न सहमत भएको ट्रम्पको दावी रूसको औपचारिक प्रतिक्रिया हुन बाँकी सहमतिका लागि तयार रहेको युक्रेन राष्ट्रपतिको भनाई
6: र आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपालले क्यानेडालाई हरायो
5: र अन्त्यमा आजको कार्टुन आज हामीले राजेश केसीले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। यसमा संवाद छैन दृश्य मात्रै छ। कार्टुनमा शक्ति राष्ट्रहरूको कारण हिमाली क्षेत्रले भोगिरहेको संकट र नेपाललाई तर्किएको असर देखाइएको छ। यहाँ विश्वका शक्तिशाली देशहरूका झण्डाको लुगा लगाएर त्यस्तै आसनमा उपर खुट्टी लगाएर बसिरहेको पात्र मजाले चुरोड तानिरहेको छ। चुरोडको ठुटा हिउँको माथिल्लो चुचुरोमा पर्दा हिम पहिरो आएको छ अनि नेपाल जस्ता देशका मानिस पुरिँदै वा बग्दै गरेको दृश्य देखिन्छ। यसको अर्थ विश्वका ठूला शक्तिहरू आफ्नो भू राजनीतिक स्वार्थको प्रतिस्पर्धा र खेलमा व्यस्त छन् तर त्यसको बीचमा हिमालय र त्यहाँ बस्ने सामान्य मानिस भने प्राकृतिक विपद र वातावरण संकटको मारमा परिरहेका छन्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँग हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने

0: मौका छ हर एक दिन उपहार छ
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि रकेट रोमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37272 एसएमएस गर
2: पुलिस दमकल एम्बुलेन्स को फोन नंबर जुनसुकै समय में चाहिन सक्छ कंट पार वा सबैले देख्ने ठाउँमा राखो
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: पाललाई चाहिएको सहयोग छ। टाटा दुधको रोकिन्छ।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: हर एक दिन उपहार छ।
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि। रकेट रोमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37272 मा एसएमएस गर्नुहोस्।

0: सड़कमा डुलिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सड़कका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकास सँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सड़क र सवारी।

सामुदायिक रेडियो सुनेथम 101.9 मेगाहर्ट्ज बाट देशका विभिन्न भाग र www.sunethim.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अञ्जु कार्की। सोलो समाचारको शुरूआतमा मुख्य मुख्य खबरका शीर्षकहरू। फाप्लो तेस्रो बारमै पुरोडा घोषित, कागजी प्रक्रियामा सीमित नराखी दैनिक जीवन र संस्कृतिमा रूपान्तरण गर्नुपर्नेमा सरकारवालाको जोड। खुम्बुपासङ लामो 3 रानबिङ रिमझिम पदमार्ग निर्माण शुरू, गाउँपालिकाद्वारा 30 लाख पछि विनियोग। सोलुखुम्बुका प्रेम कुमार राईको आत्मा वृत्तान्त लोकार्पण, संघर्ष र सामाजिक योगदानको कथा पुस्तकमा बीपी राजमार्ग पुनर्निर्मित सड़क बठियावागमन, दशमा थप सहज, कोशी प्रदेशमा अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनको तयारी पूरा। र रोहित पौडेलको ऐतिहासिक शतक सहित नेपालले क्यानाडालाई हरायो। जिल्लाको सोलु दुत्कुण्ड नगरपालिका 4 फाप्लोलाई तेस्रो बाल मैत्री शासन नियुक्त ओडा घोषणा गरिएको छ। जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यतामा आयोजित विशेष समारोहका बीच पानसमा बत्ती बालेर सो ओडालाई औपचारिक रूपमा बाल मैत्री ओडा घोषणा गरिएको हो। फाप्लोमा रहेका 319 घरधुरीका 1403 जना बाल बालिकाको बाँच्न पाउने, संरक्षण पाउने, उमेर अनुसार विकास गर्न पाउने र पूर्ण सहभागिता जनाउन पाउने, मौलिक अधिकार सुनिश्चित गर्न यस घोषणाको मुख्य उद्देश्य।

ની લઈને ભવિષ્યમાં સચિવમાં વૈજ્ઞાનિક દેશભક્ત ર સજગ નાગરિક તૈયાર કરન સકિને ધારણા વ્યક્ત કરવાનો છ કાર્યક્રમકા અન્ય અતિથિહલે પણ બાલબાલિકાકો ચોથર્ફે વિકાસકા લાગે સ્થાનીય તહ અભિભાવક શિક્ષક ર નાગરિક સમાજકો સહકાર્ય અપરિહાર્ય રહને કુરામાં વિશેષ જોડ દિએકા થિએ સોલેદીપ કુના નગરપાલિકા છકા ઉડાધ્યક્ષ તથા પ્રવક્તા ફુર્વાગાર્જન શેર્પાલે બાલબાલિકાકો ક્ષેત્રમાં કરીને લગાને ર સમગ્ર વિકાસકા ગતિવિધિલાઈ આગામી દિનમાં થપ જિમ્મેવાર ર પ્રભાવકારી ઢંગલે કાર્યાન્વયન કરને પ્રતિબદ્ધતા વ્યક્ત કરવાનો છ राजनैतिक संघर्ष शैक्षिक नेतृत्व र सामाजिक सेवा का विभेद अनुभव समेटेर तैयार पारेको प्रेम कुमार राई को आत्मवृत्तांत पुस्तक सुनबार काठमाण्डू को बाग बजार स्थित हार्दिक होटल में आयोजित एक विशेष समारोह का बीच लोकार्पण कर सोलुखुम्बू को थुलुंगुट को श्री गांव पालिक पांच चुबू में विक्रम सम्मत 2009 साल चैत्र 10 गते जन्मनु भएका प्रेम कुमार राई को जीवन संघर्ष निरंतर संघर्ष र सामाजिक सक्रियताले भरिएको छ। सानै उमेरमा आमा बुबा र बच्चे गुमाउनु पर्दा वज्रपात सहँदा अत्यन्तै कठिन परिस्थितिका बीच उहाँले आफ्नो जीवन यात्रा अगाडि बढ़ाउनु भएको थियो। प्रकाशित पुस्तकमा नेपालको सामन्तवादी विरोधी आन्दोलन निरंकुश पंचायती व्यवस्था विरूद्धको संघर्ष वामपन्थी राजनीतिक संगठन निर्माण र विक्रम सम्वत 2035 सालको ऐतिहासिक विद्यार्थी आन्दोलनका महत्वपूर्ण प्रसंग समेटिएको छ। विक्रम सम्वत 2033 सालमा धनकुटाबाट सोलुखुम्बु फर्किएपछि नेकपा चौथो महाधिवेशनसँग जोडेर भूमिगत राजनीतिमा सक्रिय हुनुभएका राईले राजनीतिक कार्यकर्तालाई संरक्षण दिने र संगठन विस्तारमा ठूलो योगदान पुर्याउनु भएको थियो। उहाँले विक्रम सम्वत 2046 सालमा संयुक्त वाम मोर्चा सोलुखुम्बुको जिल्ला सचिव समेत निर्वाचित हुनुभएको थियो। राजनीतिक र सामाजिक जीवनका साथै शिक्षा क्षेत्रमा पनि राईको योगदान अतुलनीय रहेको छ। उहाँले सोलुखुम्बुको जनजागृति निम्न माध्यमिक विद्यालयमा विक्रम सम्वत 2030 देखि 69 सालसम्म निरन्तर प्रधानाध्यापकका रूपमा सेवा प्रवाह गर्नु भएको थियो। यसका साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सोलुखुम्बुमा लगातार दुई कार्यकाल मन्त्रीका रूपमा 68 मार्फतले अस्पताल विकास समितिका अध्यक्षको रूपमा रहेर सामाजिक सेवा गर्नु भएको थियो। राईले साथमा वृत्तान्तमा केवल सफलता र उपलब्धि मात्र नभई लेखकका कमजोरी गल्ती जीवनका डर आन्तरिक आत्मसंघर्षका क्षणहरूलाई समेत प्रस्तुत गर्नु भएको थियो। यसै कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता तथा उप प्रधानमन्त्री नारायण काजी श्रेष्ठ पूर्व मन्त्री गिरिराज मणि पोखरेल थुलुङ्गुटको श्री गाउँपालिकाका पूर्व अध्यक्ष अर्जुन राई लगायतका समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 राङदिङदेखि रिमझिम ठूलो कुमेला जोड्ने नयाँ पदमार्ग निर्माण कार्य औपचारिक रूपमा शुरूआत भएको छ। सोलुखुम्बुका दुर्गम तथा सम्भावनायुक्त बस्तीहरूलाई व्यवस्थित गर्न पदमार्ग संचालनमा जोड्ने लक्ष्यका साथ गाउँपालिकाले यो योजना अगाडि बढ़ाएको छ। बाटो निर्माण कार्यका लागि खुम्बु पासाङ लामो गाउँपालिकाले आर्थिक वर्ष 2083/84 कुल 30 लाख रूपियाँ बजेट विनियोजन गरेको छ। गाउँपालिकाले वार्षिक स्वीकृत कार्यक्रम अनुसार विनियोजित बजेटबाट पदमार्गको ट्र्याक खोल्ने सीधी निर्माण गर्ने जोखिमयुक्त ठाउँहरूमा पर्खाल तथा सोलिङ गर्ने कार्यहरू सम्पन्न गर्नेछ। यस पदमार्ग निर्माणको जिम्मेवारी स्थानीय प्रत्यक्ष लाभान्वित बासिन्दाहरू सम्मिलित उपभोक्ता समितिलाई दिएको समेत उल्लेख गरिएको छ। दुई वर्ष अघिको बाढ़ी पहिरोले क्षतिग्रस्त काभ्रेतर्फको बीपी राजमार्ग अहिले पुनः निर्मित सड़कबाटै गाडी आवागमन भइरहेको छ। दशैंलाई मध्यनजर गर्दै थप सहज बनाउँदै लगिएको डिभिजन सड़क कार्य भक्तपुरले जनाएको छ। 2081 सालको बाढ़ी पहिरोले झण्डै 30 किलोमिटर सड़क क्षतिग्रस्त भएपछि रोशी खोलामै अस्थायी डाइभर्सन बनाएर आवागमन हुँदै आएको थियो। यही असोज पहिलो हप्ता कविवर वर्षाकोले त्यो डाइभर्सन बगाएपछि
पुनः निर्मित सड़कबाटै आवागमन भइरहेको जनाइएको छ। कार्यका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन युगेशका अनुसार चौकी डाँडा र पन्थलीमा भिरालो भएकालाई अहिले मर्मत भइरहेको डाइभर्सन समेत प्रयोग गरिएको छ भने डाला बेसी पिप्ले सड़क खण्डको झण्डै 200 मिटरमा डाइभर्सनमा गाडी सञ्चालन भइरहेको छ।

पुनर्निर्मित सड़कबाट आवागमन गराइए पनि जाम नहुने कार्यालयका प्रमुख योगेशले बताउनु भएको छ। नेपालको पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाण्डुसँग छोटो दुदुमा जोड्ने रहेको बीपी राजमार्गमा यसअघि वर्षा हुने बित्तिकै रोशीको बाढ़ीलाई स्थायी रूपमा बनाएको डाइभर्सन बगाउने हुँदा अवरूद्ध भइहाल्ने गरेको उल्लेख गरिएको छ। कोशी प्रदेश सरकारको आयोजनामा आगामी असोज 27 र 28 गते विराटनगरमा हुने अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलन 2083 को सम्पूर्ण तयारी पूरा भएको छ। कोशी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको छ। सम्मेलनमा साथै प्रदेशका मुख्यमन्त्री, सम्बन्धित प्रदेशका मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिवहरूको सहभागिता रहनेछ। संघीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउँदै प्रदेशहरूबीच आपसी सहकार्य, समन्वय र साझेदारी सुदृढ गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागि हो। सम्मेलनले नेपालको संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित संहिताको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सम्मेलनमा प्रदेशहरूले शासन संचालन र कार्यान्वयनका क्रममा प्राप्त गरेका अनुभव, सफल अभ्यास र साझा चुनौतीबारे छलफल हुनेछ। साथै संविधान प्रबन्ध प्रदेश अधिकारको प्रभावकारी प्रयोग, संघ प्रदेश र स्थानीय तहबीच अधिकार र जिम्मेवारको स्पष्टता, आवश्यक कानूनी तथा नीतिगत सुधार र वित्तीय संहिताको प्रभावकारी कार्यान्वयनका विषयमा समेत छलफल हुनेछ। ओखलढुङ्गाका पुराना राजनीतिज्ञ एवं समाजसेवी खिलानाथ अधिकारीको निधन भएको छ। 94 वर्षको उमेरमा अधिकारीको काठमाण्डुको भैटा स्थित आफ्नै निवासमा निधन भएको हो। विशेष गरी पञ्चायत विरूद्ध कांग्रेसले संचालन गरेको आन्दोलनमा शरीक भएर उहाँ जेल समेत पर्नु भएको थियो। ओखलढुङ्गा कांग्रेसका नेता बलबहादुर राई, गोपाल राई लगायत उनी 15 नेतालाई तत्कालीन पञ्चायती शासकले पक्राउ गरे। एउटी डोरीले बाँधेर ओखलढुङ्गाबाट पैदल हिँडाएर भोजपुर जेल पुर्याएको थियो। उनले त्यही क्रममा विभिन्न ठाउँमा जेल समेत बिताएका थिए। ओखलढुङ्गाको च्यानममा जन्मिएको शिक्षा क्षेत्रमा विशेष योगदान पुर्याउनु भएको थियो। उहाँले स्थापना गरेको प्रबुद्ध माध्यममा अहिले उच्च शिक्षासम्मको अध्ययन हुन्छ। उहाँले आफ्नै निजी खर्चमा समेत विश्वविद्यालयमा शुरू गर्नु भएको थियो। विक्रम सम्बत 2029 सालमा जिल्ला पञ्चायत उपसभापति हुनुभएका अधिकारी, 43 सालमा पञ्चायत सभापतिमा निर्वाचित हुनु भएको थियो। आइतबार पशुपति आर्य घाटमा हिन्दू परम्परा अनुसार अन्त्येष्टि गरिएको छ। आईसीसी क्रिकेट विश्वकप लीग बीमा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमानको अल जाजिरामा हिजो टस हारेर पहिला ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 135 रन बनाएको थियो। 236 रनको लक्ष्य पछाएको क्यानाडा 48 ओभर प्रचार बलमा 211 रनमै समेटिएको थियो। रोहित पौडेल 101 रनको योगदान दिए। यसँगै रोहित एक दिवस अन्तर्राष्ट्रिय क्रिकेट मा 3 शतक बनाउने पहिलो खेलाड़ी बनेका छन्। रोहितले 125 बलमा 8 चौका, 1 छक्काको मध्यगुममा 101 रन बनाए। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो तेस्रो शतक रहेको छ। यसअघि उनले त्रिवी क्रिकेट मैदानमा पपुआ न्युगिनी र दुबईको संयुक्त अरब इमिरेट्ससँगको खेलमा शतक प्रहार गरेका थिए। नेपालले शुरूआती 3 विकेट छिट्टै गुमाएपछि रोहितले बासिर अहमदसँग 4 विकेटका लागि 77 रनको साझेदारी गरेका थिए। बासिरले 30 रन जोड़े। तेजल सिंझाले 34 बलमा 4 चौका र 3 छक्का सहित 48 रन बनाए। नेपालका लागि अन्य ब्याट्सम्यानले लेखी योगदान दिन नसके पनि रोहितको शतकीयले टोलीलाई जित दिलाउन महत्वपूर्ण योगदान दिएको छ। अवस्त बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्की विदा हुन्छु। बिहान 10 बजे सोलहाल चलेर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

0: चेरेम मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
1: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिन भित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरियो। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल, तार उपकरण, टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति, स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
0: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
1: अनिवार्य रूपमा सूचित गरिन्छ। तोकिएको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून, स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय, मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
0: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनु हुन सूचित गरिन्छ।
1: जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर, मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गन सङ्घ सभा, बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
0: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्राली, लुम्बु नेटवर्क प्राली, एभरेस्ट लिङ्क प्राली। सम्पर्क नम्बर 97 68 63 77 34।
1: अध्यक्ष पासाङ शेर्पा, चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, माकलुङ एक चेरेम सोलुखुम्बु।

0: लक्ष्मी मन्त्रणा। हाम्रो पवित्र गाउँ खिचिदेम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा तुल्कु रिन्पोछे तुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुदिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9841100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कोसी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिव तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobfire.shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलु दुतकुण्ड नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाइसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारिकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिस नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय, समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
0: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गतिभित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-52-88-72-72, 98-62-83-44 र 98-52-82-24-29।
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।

0: दंतक शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघ भवन नजिकै।
0: तल्लो इन्कु खोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
2: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8 इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू सार्वजनिक सुनवाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।
3: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
4: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
3: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
4: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
3: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
5: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 98059090094 र 98638684।
4: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
5: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
6: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
7: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98 43 90 79 09। राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
9: ए बाबु, लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के है, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
10: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउन भनेर हामजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843879852, 9824747718, 9843349696 र 9861323472। आमजी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: आया आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुधकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: आज मेरो जन्मदिन हो याद छ नि
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो औठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र
3: अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भाउमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
8: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
7: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-130-34-213।
8: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुमा नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
9: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
10: धत दहनी, तिमी पनि कस्तो सामानामा छौ?
9: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
10: ए हो र दिदी, कहाँ पाइन्छ?
9: म त खोज्दा खोज्दा थाकिसके हो।
10: ल सुन बहिनी, सुन दुखुम्बा नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
9: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
10: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
7: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखकुण्ड नगरपालिका 5 कल्लेरी सुनुखुम्बु।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन हो।
4: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
5: होइन,
4: यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए, कुरा त्यस्तो हो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
6: नमस्ते, कति टाइमले पाल्नु भयो?
5: आज रिनाले यसको जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो, हो र, हजुर आएरै राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: साथी हेर न, क्या खतरा समाचार आइसक्यो। भेट ट्रेन अब चाहिँ के हुनु?
9: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसो नआथेन, यसो त जल्ले लेखिहाल्छ नि।
8: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।

0: 你。
1: गर्ने मानसिक समस्या प्रतिको सामाजिक कलंक हटाउने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस सन् 1992 देखि मनाउन थालिएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार 10% वयस्कले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्या अनुभव गर्ने गरेका छन्। यस्तै हरेक व्यक्तिले जीवनको कुनै न कुनै समयमा मनोसामाजिक समस्या बिहोर्ने गरेका छन्। अहिलेको समयमा 4.3% वयस्कमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। किशोर किशोरीहरूमा यो दर 5.2% रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कुल रोगभारको एक ठूलो हिस्सा मानसिक समस्याले ओगटेको छ। नेपालमा पनि तनाव, चिन्ता, डिप्रेशन, आत्महत्या र लागू औषध दुर्व्यसन जस्ता समस्याहरू तीव्र गतिमा बढ़दैछ। विशेष गरी युवाहरू, किशोर किशोरीहरू र विपद तथा द्वन्द्व प्रभावित समुदायहरूमा मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै गएको देखिन्छ। बढ़दो मानसिक समस्याको समयमै पहिचान, स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकता दिने विषयमा आज हामी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँग कुराकानी गर्छौं।
2: डाक्टर नमस्कार, स्वागत छ यहाँलाई कार्यक्रम बदलिँदो नेपालमा।
3: नमस्कार सम्झनाजी, सबैलाई श्रोता सबैलाई पनि नमस्कार।
2: विशेष गरेर यसपालि विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा हामी अलिकति चर्चा गर्छौं, होइन? नारा छ नि यसपालि, यो नाराको बारेमा चाहिँ अलिकति बताइदिनु होला।
3: सर्वप्रथम त यो मानसिक स्वास्थ्य दिवस भने किन मनाइयो भने थोरै भएर भन्न चाहे मानसिक स्वास्थ्य चाहिँ अलि शारीरिक स्वास्थ्यभन्दा अलिकति पछाडि परेको, मतलब सापेक्षिक रूपमा अलिक पछाडि परेको विषय पर्छ। यो चाहिँ थुप्रै कारणले हो, एक त गलत धारणा धेरै छन् होइन, त्यसै गरी

0: कुरा मुख्य उद्देश्य चाहिँ त्यही नै हो, यो जुन मानसिक स्वास्थ्य सम्बन्धीको गलत धारणा र मानसिक स्वास्थ्य समस्या भएकोहरूलाई जे जति बिहेभियरहरू हुन्छ, डिस्क्रिमिनेसन हुन्छ, त्यो चाहिँ विस्तारै घटाउँदै जाउँ र सबैजनालाई चाहिँ स्वास्थ्यको सेवाको पहुँच चाहिँ राम्रो हुँदै जाओस् र हरेक समाजले चाहिँ त्यही अनुसारको मानसिक स्वास्थ्य समस्या भएकोहरूलाई चाहिँ सहयोग गर्ने र त्यहाँको चाहिँ त्यो एडभोकेसी गर्ने चाहिँ प्रणाली राम्रो हुँदै जाओस् भन्ने यो उद्देश्य हो। यो न कि एक दिन मात्र मनाएर चुप्लाएर बस्ने होइन कि समस्त वर्षदिन नै सबैले काम गरोस् भन्ने उद्देश्य हो। र यसपालि जुन नारा छ यसमा अङ्ग्रेजीमा चाहिँ त्यही हो लिभ्ड एक्सपिरियन्सेस हर्ड रियल भोइसेस रियल चेन्जेस भन्ने नारा छ। अथवा नेपालीमा भन्नु पर्दाखेरि जसले चाहिँ भोगेको छ जुन जीवन्त अनुभवहरूलाई हामी सबैले सुनौ, उनीहरूको आवाजलाई चाहिँ हामीले सुनेर अनि रियल परिवर्तन गर्नुपर्छ, साँच्चैकै परिवर्तन ल्याउनुपर्छ भन्ने अवस्था हो। यो यसको सन्दर्भ चाहिँ कस्तो भन्दाखेरि हामी धेरै मान्छेहरूले चाहिँ जाने बुझेको मान्छेले कसैले दिनु जा चाहेन तिमीलाई भनेर दिन्छ होइन। जस्तो अब हामीले पहिलो बच्चाको लागि पनि सुनेको एउटा किम्बदन्ती हुन्छ नि, त्यो सारसलाई खान दिँदाखेरि प्लेटमा राखेर दिने अनि कुकरलाई खान दिँदाखेरि ठुलो चाहिँ सुराईमा राख्नु दिने, उनीहरूले चाहिँ त्यसलाई चाहिँ ग्रहण गर्न सक्दैन भन्ने कुरा। त्यसैले हरेक मान्छेको इन्डिभिजुअल जे उनीहरूको कमी कमजोरी छ, उनीहरूको जे आवश्यकता छ, त्यो अनुसारले हामीले उनीहरूकोलाई हेल्प गर्नुपर्छ, सेवा गर्नुपर्छ। सेवा गर्यो भने मात्र पुगेन, उनीहरूको आवाज नै सुन्नुपर्छ। अथवा उनीहरूलाई सेवा दिँदाखेरि उनीहरूको लागि सेवा होइन कि उनीहरूसित मिलेर सेवा दिउँ भन्ने कुरा नै हो। जो पीडित मान्छे छ उनीहरूलाई पनि यो यो यो सेवा दिने उनीहरूलाई हेल्प गर्ने प्रोसेसमा उनीहरूलाई पनि इन्भल्भ गर्नुपर्छ, उनीहरूकै आवाज सुन्नुपर्छ, उनीहरूको आवश्यकतालाई हामीले राम्रै बुझेर अनि मात्रै हामीले राम्रो सेवा दिन सक्छौँ भन्ने कन्सेप्टमा यो आएको हो।
1: त्यो मानसिक स्वास्थ्य चाहिँ शारीरिक स्वास्थ्य भन्दा चाहिँ यो किन महत्वपूर्ण छ र अहिलेको समयमा चाहिँ झन् यो विषयवस्तु चाहिँ उत्थान गर्नै पर्नेछ।
0: कुरा नगरेको हुनाले यसलाई यो ओझेलमा परेको मात्रै हो। हामी यसरी हेरौँ न, हामी मानव जाति यो पृथ्वीमा अहिले सर्वशास्त्र प्राणी भएको हामी कुनै शारीरिक बलले त होइन, कुनै शारीरिक क्षमताले त होइन, हाम्रो त्यही मानसिक क्षमताले गर्दाखेरि नै हामी अहिले यस पुरा संसारमा हामी प्रभुत्व जमाएर बसेका छौँ। त्यसैले अब मानसिक क्षमता होइन हाम्रो जुन मस्तिष्कको क्षमता यदि नहुँदै हो भने हामी त कहिल्यै रहँदैनौँ। सायद त्यही कारणले पनि होला मान्छेले अब उसलाई मानसिक समस्या भयो भने अब यो त कामै लागेन भन्ने त्यसरी सोच विचार आएको पनि होला होइन। अब तर अहिले यो आधुनिक युगमा चाहिँ मानसिक स्वास्थ्यको पनि वैज्ञानिक उपचारहरू सम्भव भएको हुँदै गर्दाखेरि हामीले अब यसलाई त्यसरी एकदमै निराश हुने र एकचोटि कसैलाई मानसिक स्वास्थ्य समस्या भयो भने अब यो यो यसलाई चाहिँ यो अब चाहिँ काम गर्नै सक्दैन त्यस्तो किसिमको चाहिँ नकारात्मक दृष्टिकोण राख्नु पर्दैन भन्ने कन्सेप्ट पनि हो होइन। र यो महत्वपूर्ण त अब यो त हामी सबै बुझेकै छौँ। हामी कोही पनि मान्छे आजको दिनमा शारीरिक समस्या अथवा भौतिक सुख सुविधा नभएर भन्दा पनि हामी आफ्नै मनोवैज्ञानिक कारण एउटा सिम्पल कुरा नै हाम्रो मुड भएर भने हामी काम गर्दैनौँ होइन, कति महत्वपूर्ण छ। र त्यसै गरी चाहिँ यसमा अब रोगै भयो भने त हाम्रो धेरै नोक्सान हुन्छ। छोटकरीमा भन्ने हो भने हामी मानव जातिलाई नोक्सान गर्ने होइन 10 एकदमै प्रमुख रोग एकदमै गम्भीर समस्याहरू मध्येमा 5 मानसिक रोग नै छ, 10 होइन। भनेपछि अब यो कति महत्वपूर्ण छ तपाईँले बुझिनै हाल्नुहुन्छ। र त्यसमा चाहिँ डिप्रेसन, त्यसपछि लागु पदार्थ सेवनहरूको कुराहरू आयो, अनि त्यसपछि चिन्ताको रोग, अनि त्यसपछि यो सुध विचारमा गौरवने रोगहरू होइन, त्यसै गरी यी यावत कुराहरूमै छन्। त्यसरी 5 महत्वपूर्ण रोगले हामी मानव जातिको उत्पादनशीलता होइन यो जुन हामी चाहिँ काम गर्न सक्ने क्षमतामा सबभन्दा ह्रास ल्याउने र हामीले यो हेल्थ इकोनोमिक्सको कुरा गर्दाखेरि सबभन्दा बढी नोक्सान चाहिँ हाम्रो मानसिक रोगले नै गरिरहेको छ भन्ने कुरा छ। अहिले त कस्तो कन्सेप्ट छ भन्दाखेरि कुनै देश चाहिँ कति धनी छ अथवा कुनै देश कति राम्रो छ भन्ने कुरा नै त्यहाँको मान्छेको मानसिक स्वास्थ्यको अवस्था कतिको राम्रो छ भन्ने हिसाबले त्यो त्यसरी मेजर गर्ने कन्सेप्टहरू आइरहेछ। यो हो पनि
1: भनेपछि हामी चाहिँ भनौँ न मूल्याङ्कन त हुन्छ होला बेला बेला, हामी चाहिँ मानसिक स्वास्थ्यका हिसाबले कुन ठाउँमा छौँ अरू देशको तुलनामा होइन।
0: हामी यो संसारको सबै देशलाई चाहिँ यसरी मूल्याङ्कन गर्दाखेरि मेन्टल हेल्थ इन्डिकेटर्स भन्ने त्यो कन्सेप्टहरू छ होइन, त्यसमध्येमा चाहिँ त्यहाँ सेवा सुविधाहरू कति छ, त्यो देशमा चाहिँ मानसिक स्वास्थ्यसँग सम्बन्धित नियम कानुनहरू कस्तो छ, अनि त्यहाँ कति बजेट खर्च गर्छ, भन्ने यो सबै यावत कुराहरूले चाहिँ त्यो देशमा मानसिक स्वास्थ्यको प्रति चाहिँ सजगता र त्यहाँको कार्यक्रमहरू त्यहाँको मान्छेहरू कतिको सुरक्षित

0: भन्ने त्यो इन्टिग्रेट गर्ने चाहिँ एउटा सिस्टम छ, त्यसमा गऱ्यो भने हामी सबैले बुझ्न नै सक्छौँ हामी निकै पछि परेको अवस्था छ। तर यो भन्दै गर्दाखेरि म चाहिँ अब यो फिल्डमा लागेको झन्डै झन्डै 26-27 वर्ष भएको कन्टेक्स्टमा म चाहिँ एकदम आशावादी छु। म चाहिँ पछिल्लो दशक नेपालको मानसिक स्वास्थ्य क्षेत्रको चाहिँ यो स्वर्णिम युग भन्दा पनि यो पछिल्लो 10-15 वर्षमा चाहिँ हामीले एकदमै धेरै फर्क मारेका छौँ, गेम गरेको अवस्था छ। खालि सरकारी तौरमा मात्र होइन, सरकारी गैर सरकारी सबै सम्बन्धित स्टेक होल्डर्सहरूले धेरै नै मेहनत गरेको अवस्था छ र धेरै हामीले धेरै चिज परिवर्तन पनि ल्याइसकेका छौँ।
1: भन्नै पर्दाखेरि अब धेरै तपाईँले भन्नुभयो नि यो 1-1.5 दशकमा चाहिँ मानसिक स्वास्थ्यमा ठूलो फर्क छ भन्नुभयो, उपचारका हिसाबमा हो कि पहिचानका हिसाबमा हो कि केमा चाहिँ धेरै राम्रो चाहिँ भनौँ उपलब्धिहरू हासिल गरेको छ त?
0: धन्यवाद, यो एकदम महत्वपूर्ण प्रश्न। यो एउटा त हामीले धेरै महत्वपूर्ण अनुसन्धानहरू गरेर हाम्रो समस्या के कति छन् भन्ने कुरोको चाहिँ गरेको अवस्था छ। जस्तै 2019 मात्रै हामीले कम्प्रिहेन्सिभ मेन्टल हेल्थ सर्भेस भनेर हाम्रो राष्ट्रिय व्यापी रूपमा चाहिँ हामीले निकै ठुलो रिसर्च गरेको अवस्था छ र हामीले त्यसबाट अन्दाज गर्न सक्यौँ कति छ त समस्या भन्ने कुराहरू छ। त्यसै गरी हाम्रो मानसिक स्वास्थ्य सम्बन्धी पहिला चाहिँ हेर्ने निकाय समेत थिएन हाम्रो, होइन, गभर्मेन्टले कसैले पनि वास्तव नदिएको अवस्था थियो। र पछिल्लोमा चाहिँ हाम्रो कहाँ एनसिडी भनेर जुन नन कम्युनिकेबल डिजिज नसक्ने रोगहरूको जब विभाग हुने त्यो सँगै राखेर त्यहाँनिर अब मानसिक स्वास्थ्य पनि एउटा अलग्गै फोकल पर्सनहरू डेभलप भएको र हरेक वर्ष चाहिँ त्यसको बारेमा के गर्ने कसो गर्ने भन्ने कुराहरू छन्। त्यसमा चाहिँ धेरै कामहरू भइसक्यो। त्यस्तै गरी राष्ट्रिय मानसिक स्वास्थ्य सम्बन्धी राष्ट्रिय नीति योजनाहरू सबै बनेर त्यो तर्जुमा हुने क्रममा छ। अब सबै इम्प्लिमेन्ट भएर सक्सेस भएको छैन, त्यो अर्कै कुरा हो। तर चाहिँ जे होस् अहिले मैले कुन कन्टेक्स्टमा भन्न खोजेँ भन्दा अहिले मान्छेहरूले यसको बारेमा सबै सजग छन्, यसमा काम गर्नुपर्छ भन्ने धेरै बुझेको छ र कामहरू पनि भइरहेछन्। अब त्यो रिजल्ट आउने भनेको छ नै छ, तर अहिले एकदमै पोजिटिभ छ। अब तपाईँले हेर्नुहोला उयो जस्तै यो मिडिया कभरेजहरू मात्र नभइकन आजकल कुनै पनि राजनैतिक व्यक्तित्वहरूमा आउँदाखेरि फर्स्ट स्टेटमेन्ट नै हामी म मानसिक स्वास्थ्यमा काम गर्छु भनेर एकदमै यो सकारात्मक रूपमा चाहिँ उहाँले बोलिरहेको देखिन्छ। त्यो कन्टेक्स्टमा मैले भन्न खोजेँ, पहिला त एकदमै डिस्क्रिमिनेसन हुन्छ। अब म 25 वर्ष अगाडि मेरो आफ्नै अनुभव हुँदा हामी यो विषयमा पढ्छौँ भने पनि हामी सबै पनि कति चाहिँ कलङ्कितिर भन्दा डिस्क्रिमिनेट हुन्छ, यो विषय पढ्ला यो पनि अब यो पनि खुस्किन्छ भने जस्तो अवस्था अब अहिले पटक्कै छैन। यो चाहिँ यो चिजमा धेरै मजा यसलाई चाहिँ ठुलो नै एचिभमेन्ट भनेर थाहा
1: भनेपछि समाजदेखि लिएर राष्ट्रसम्ममा चाहिँ धेरै परिवर्तन चाहिँ आएको छ,
0: एकदम जनमानसमा पनि एकदम परिवर्तन छ। अब यो थ्याङ्क्स टु इन्फर्मेसन टेक्नोलोजी पनि भनौँ, आजकल मान्छेहरू सबै वेल इन्फर्म छ। कतिपय मान्छेहरू पहिला त समस्या भइसकेपछि पनि अब यसको उपचार जाऊ डाक्टर कहाँ जाऊ हस्पिटल जाऊ भने पनि जानै नजाने, जानै परे पनि लुकी छिपी नहै गरेर त्यसरी जाने चलन थियो, होइन। अब अहिले त आएर अहिले यङ्स्टर्सहरू पासले पढाएर मलाई यो मलाई यो उपचार चाहियो भनेर मान्छेहरू ढो उत्पन्न आउँछन् र आफ्नो कुराहरू पनि सबैले व्यक्त गर्ने गरेको छ। त्यो कन्टेक्स्टमा मैले हामीले राम्रै चाहिँ अचिभ गर्यो भनेर भन्न खोज्छ।
1: अब यहाँले पनि भन्नुभयो मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना चाहिँ बढेको भनिन्छ, होइन, अब धेरै परिवर्तन पनि आएको छ भन्छौँ। साँच्चै व्यवहारमा चाहिँ मानिसहरू कतिको परिवर्तन भएका छन् भनेको, सहयोग लिन उपचार पाउन उनीहरूलाई भनौँ न उपलब्धि चाहिँ कतिको भएको पाइन्छ त?
0: अब यसलाई दुईटै हिसाबले हेर्नु मिल्छ। जस्तै अब आजकल मानसिक स्वास्थ्यको सेवा हेर्नु पऱ्यो भने हाम्रो देशको कुना काप्छ सबै दुर्गम क्षेत्रहरूमा केही न केही रूपमा पुगेकै अवस्था छ, होइन। जस्तै अब यो डब्ल्युएचओको मद्दतले हामीले चाहिँ टास्क सिफ्टिङ भनेर जुन एक्सपर्ट नभएको कन्टेक्स्टमा जो जति त्यहाँको स्वास्थ्य सेवकहरू छन् उनीहरूलाई नै ट्रेनिङ गरेर अलिकति प्राइमेरी लेभलमा, होइन, यो जुन प्राथमिक स्वास्थ्य केन्द्रमा नै सुरु उनीहरूलाई चाहिँ उनीहरूले केही न केही सेवा पाओस् भन्ने कन्टेक्स्टमा चाहिँ हामीले झन्डै झन्डै सबै जिल्लाहरूमा 74-75 जिल्लाका मान्छेहरूलाई ट्रेन गरेको अवस्था छ, उनीहरूले केही न केही त प्रदर्शन ल्याए नै होला। त्यसै गरी हाम्रो ग्राउन्ड स्टाफहरू जस्तै यो कम्युनिटी मेन्टल केही कम्युनिटी हेल्थ वर्कर्स भन्ने जुन छ नि हाम्रो महिला स्वयंसेवकादेखि लिएर यिनीहरू सबैलाई यो ट्रेन गरेको अवस्था छ। अनि त्यसै गरी अहिले हाम्रो मेडिकल स्वास्थ्य शिक्षामा पनि एकदम ठुलो फर्क भएको छ। हाम्रो मैले 10-15 वर्षकै कुरा 20 वर्ष जति नै भयो भनौँ, अब त्यो उनीहरूको करिकुलममा अब मानसिक स्वास्थ्य चाहिँ पढ्नै पर्ने चाहिँ भएको छ। पहिला पहिला नपढिकन पनि इभन ठुल्ठुलो डाक्टरहरू बनिसक्थे, अब अहिले त्यस्तो अवस्था छैन, होइन। र त्यो कन्टेक्स्टमा चाहिँ हामीले चाहिँ अब जान्ने बुझ्ने मान्छेहरू छन् र सेवा चाहिएर सेवा पाउने अवस्था चाहिँ छ त्यो भन्ने गर्दा सबै ठिक भयो त मैले अवश्य पनि भनेको छैन त्यसमा कमी कमजोरी अझै धेरै छन् अझै पनि हाम्रो समाज चाहिँ कस्तो भन्दाखेरि पढाइ लेख्ने र इभिडेन्स भन्दा पनि हल्लामा सामाजिक जे चलन चल्ती अनुसार चाहिँ चल्ने अझै पनि ग्रुप जति पनि छन् होइन अब अझै पनि मानसिक स्वास्थ्य भयो भने यो रोग रोग नठानिकन हामी झाँक्री जानेदेखि लिएर पूजाआजा गर्ने यो चलनहरू त त्यो त तुरन्त जाँदैनन् नि होइन त्यो कन्टेक्स्टमा आज हामी अझै पछि छ र अझै अब यो हामी गरिब राष्ट्रको सधैँ सबै समस्या नै हो स्वास्थ्यमा नै यस्तो थोरै बजेट छ अन्त स्वास्थ्यमा पनि मानव स्वास्थ्यमा बजेट त अब 1% पनि छैन होल स्वास्थ्यको होइन त्यो कन्टेक्स्टमा चाहिँ हामी धेरै कुरा सुधार गर्नुपर्ने कुराहरू त धेरै नै छन्
1: जस्तै यहाँले भन्नुभयो कि धेरै परिवर्तन हुँदा हुँदै पनि केही कुराहरू अझै अप्ठ्यारा र चुनौतीहरू छन् हामी अलिकति अप्ठ्यारा र चुनौतीको बारे चर्चा गरौँ के कस्ता अप्ठ्यारा र चुनौतीहरू चाहिँ अझै छ
0: म चाहिँ यो मानसिक स्वास्थ्यको बर्डन त्यसको पीड़ा चाहिँ एकदम डबल छ शारीरिक भन्दा डबल छ भन्ने भन्ने गर्दछु होइन त्यो कारण के भन्दाखेरि रोगले पीड़ा दिनु त छँदैछ रोगले पीड़ा दिए भन्दा बढी चाहिँ वरिपरिको समाजले उनीहरूलाई पीड़ा दिइरहेको छ होइन अब यो मानसिक रोग भन्ने थाहा पायो भने भोलि उसलाई चाहिँ सबै चिजबाट चाहिँ वञ्चित गर्नेदेखि लिएर इभन त्यो मान्छेले त गर्छ र हाम्रो कानुनमा पनि अझै पनि विभेदकारी थुप्रै कुराहरू छ जहाँ हामीले परिवर्तन ल्याउनु पर्ने छैन जस्तै तपाईँ मान्छे गर्नुभयो भने तपाईँ त्यो हुन पाउनुहुन्न जस्तै अब तपाईँ ठुलो पोस्टहरूमा जान इभन अब यो तपाईँ सांसद बन्न तपाईँ क्यान्डिडेट दिन्छु भने पनि मान्छेको कतिले भने तपाईँ नपाउने त्यस्ता किसिमका छन् एकचोटि भयो भने कि निको भयो भएन भने त्यहाँ प्रश्न छैन मान्छे रोगी भन्ने चाहिँ प्रमाणित गरेर कि त्यो नपाउने भन्ने गरेर त्यो थुप्रै विभेद कार्यहरूतिर चाहिँ बाँकी नै छन् होइन त्यसै गरी चुनौती त यही छ हामी सबैले सोच विचारमा परिवर्तन ल्याउनु पर्ने अवस्था नै छ जसरी अब हामी मोबाइल फोनमा चाहिँ एउटा कुनै सफ्टवेयरको प्रब्लम आयो भने त हामी खुसी नै हुन्छौँ नि ए यो बिग्रेको सामान चाहिँ बिग्रेको यो सफ्टवेयर इन्स्टल गरेर ठिक हुन्छ एन्टिभाइरस आएर ठिक हुन्छ भनेर हामी खुसी हुन्छौँ त्यो त्यस्तो अवस्था अझै छैन दिमाग पनि एउटा मेसिन हो त्यसको सफ्टवेयर यो मेन्टल इलनेस भनेको त्यही सफ्टवेयर काम गर्ने पछि बिग्रेको मात्रै हो त्यसमा उपचार गर्यो भने त्यो शारीरिक रोग जस्तो नै हो अहिलेको माग पनि त्यही हो यसलाई विभेद नगरौँ जसरी मानसिक समस्याहरू छन् त्यसै गरी शारीरिक समस्या पनि हो त्यो दुइटै त्यसलाई अन्त नगरेर सँगसँगै नै लगाउँ भन्ने कुरा नै हो र यो गर्नमा चाहिँ हामीलाई चुनौती त बाँकी नै छ होइन मैले अघि नै भने जस्तै बजेटदेखि लिएर मान्छेको सोच विचारमादेखि लिएर थुप्रै कुराहरू छन्
1: हामी यतिखेर कार्यक्रम बदलिँदो नेपालमा छौँ र कार्यक्रम बदलिँदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौँ विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकताका सन्दर्भमा हामीसँग हुनुहुन्छ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर रवि साक्य उहाँ मनोचिकित्सक हुनुहुन्छ मानसिक स्वास्थ्य नै के हो अलिकति त्यसको बारे चर्चा गरौँ
0: महत्वपूर्ण प्रश्न मान्छेहरूले यो एउटा पढे लेखेको मान्छेको सँग धेरै गलत धारणाहरू छन् म चाहिँ छोटकरीमा मानसिक स्वास्थ्यलाई बुझाउने प्रयत्न गर्छु डब्ल्युएचओले परिभाषित गरेको अनुसार मानसिक स्वास्थ्य भनेको आफू र आफ्नो वातावरणसँग राम्रोसँग भिज्न सक्ने र एउटा समन्वयलाई चाहिँ मानसिक स्वास्थ्य भन्छ मानसिक स्वास्थ्य भनेको रोग नहुनु मात्र होइन तपाईँ आफ्नो क्षमता आफ्नो अवस्था सबै बुझेर तपाईँ त्यो वातावरणमा सबभन्दा बढी चाहिँ उत्पादनशील हुन सक्ने हो होइन तपाईँ पढे लेखेको छ त खाइपी गरेर सबै गरेर तर तपाईँ चाहिँ कसैको माथि बोझ भइरहेछ तपाईँ चाहिँ उत्पादनशील चाहिँ काम गरिरहेको छैन उल्टो घरमा सबैलाई दुःख दिइरहेको छैन त्यो पनि मानसिक मतलब मानसिक स्वास्थ्य उसको ठिक छैन भन्ने हिसाबमा हामीले हेर्नुपर्ने हुन्छ है त्यसैले मानसिक स्वास्थ्य भनेको सिम्पली रोग नहुने मात्र होइन मानसिक स्वास्थ्य भनेको कुनै मान्छे चाहिँ अप्टिमल रूपमा ऊ चाहिँ उत्पादनशील हुनु त्यहाँसम्म हामीले सोच्नुपर्छ है अब तपाईँले बुझ्नु हो त्यो उसले बुझ्नु पर्यो क्या उसले आफ्नो क्षमता बुझ्नु पर्यो र वातावरण कस्तो छ के छ कसो भने बुझ्नु पर्यो कुनै एउटा परिवर्तनशील वातावरण छ भने उसले त्यही अन्त आफूले ढाल्न सक्नु पर्यो र त्यहाँ चाहिँ उसको आफ्नो समस्या सकेसम्म उसले चाहिँ बेस्ट वेमा सल्भ गर्न सक्ने क्षमताहरू चाहिँ उसले विकास गर्नु पर्यो त्यसरी ऊ चाहिँ त्यहाँ चाहिँ बिझ्नु पर्यो भन्न खोजेर त्यो मानसिक स्वास्थ्यमा त्यही हो जसलाई समस्या हुन्छ ऊ चाहिँ त्यो परिवर्तनसँग बिझ्न सक्दैन होइन त्यो चाहिँ उसको मानसिक स्वास्थ्यको समस्या हो त्यो अब छोटकरीमा भन्यो भने अहिले अहिले जुन जुन किसिमको हाम्रो डिजिटल इन्फर्मेसन भयो सोसियल मिडियाहरू भयो अब कतिपय मान्छे छ नि त्यो भनेकै त्यो एकदम आँटिहाल्ने इरिटेट एकदम मलाई जान्नै जान्दैन यो त गर्दै गर्नु होइन कतिपय कुराहरू एकदम आफूलाई फाइदा हुने कामहरू उनीहरूले नगरिकन त्यहाँबाट टाढा भागिरहेको हुन्छ यो यसलाई पनि अब उसलाई रोग छैन तर यो चाहिँ बदलिँदो परिवार यो तपाईँको परिवारको नाम पनि त्यही नै छ बदलिँदो बदलिँदो परिवेश त्योसँग भिजेर तपाईँले अप्टिमल्ली फङ्सनिङ हुँदैन तपाईँले एकदम बेस्ट वेमा चाहिँ उत्पादन सिक्नु त्यो पनि मानसिक स्वास्थ्यको परिधिभित्र नै पर्छ होइन त्यसैले यो एकदम ब्रोड छ मानसिक स्वास्थ्य एकदमै ब्रोड छ अनि मानसिक रोग भनेको चाहिँ हामीले चाहिँ कहिले भन्छौँ भन्दाखेरि मानसिक रोग चाहिँ उसले कुनै उसको चाहिँ व्यवहार उसको त्यो जुन छ नि बदलिनु पर्छ उसको व्यवहार त्यो उसले परिवर्तन गर्न नसकेर उसलाई उल्टा घाटा भइरहेछ उसको सोसियो अकुपेसनल फङ्सनिङ अथवा उसको सामाजिक जीवन उसको अरू व्यावसायिक जीवन डे टु डे फङ्सनिङमा त्यसलाई घाटा भयो भने अब उसलाई हेल्प चाहियो उसले त्यो मान्छेले गर्न सकेन उसलाई मद्दत गरेन भने अझ नोक्सान हुन्छ भन्ने कन्सेप्टमा हामी अलिपल्लो रोग भन्यो कि मानसिक रोग भनेको उसलाई मद्दत चाहियो भन्ने कन्सेप्टमा चाहिँ हामीले रोगको लेबल गर्ने हो
1: हरेक तपाईँले भनेको कुरा अनुसार त हरेक व्यक्तिलाई त्यो वातावरण विभिन्न खालका वातावरणहरूमा भिज्नु पर्ने हुन्छ कहिले त्यो वातावरणमा भिजेर अनुकूल हुन सक्छ कहिले त त्यो प्रतिकूल वातावरणमा उसले एक्सेप्ट गर्न सक्दैन र मनोसामाजिक समस्याहरू पनि निम्तन्छ होइन समस्या हुँदैन रोग होइन भनेर चाहिँ हामीले पहिचान पनि गर्नु पर्यो यहाँले भने अनुसार अलिकति लक्षणको चर्चा गरौँ हामी के कस्ता लक्षण चाहिँ कहिलेसम्म देखियो भने चाहिँ अब सामान्य होइन भनेर चाहिँ हामी अगाडि बढ्ने
0: यसलाई एक पनि हामी शारीरिक रोगसँग तुलना गर्दा हुन्छ जस्तै अब तपाईँ थाक्नुभयो तपाईँ आज धेरै काम गर्नुभयो तपाईँको जिउ दुख भयो त्यसलाई रोग भनिहाल्नु परेन नि होइन औषधि खाने हाल्नु पनि परेन तपाईँ थाक्नुभयो रेस्ट गर्नु आरामले सुत्नु सिधिहाल्यो होइन अब हामी रोग कहिले भन्छौँ भन्दाखेरि अब त्यो कारण जेसुकै भए तापनि त्यो तपाईँको त्यो नर्मल जुन फिजियोलोजी प्याथोलोजीमा अब निको भएन अब मानिलिउ तपाईँलाई त्यो थाकेको त्यो तपाईँ दौडाइ पनि छ केही भएर तापनि एकदमै थाकिरहेछ र त्यसले गर्दाखेरि तपाईँको दैनिक कामकाजहरू गर्न सकेन तपाईँ उठ्नै सकेन तपाईँ चाहिँ हिँड्नै सकेन भने अब चाहिँ नोक्सान भयो नि आफूलाई अब चाहिँ यो ठिक भएर गएन हुनुपर्ने पनि भएन भने अब हेल्प चाहियो भने जस्तै कन्सेप्ट नै हो र मानसिक रोग पनि हामी त्यसरी नै हो अब मानसिक रोगमा त चुनौती कहाँनिर छ भन्दाखेरि यो दिमागले काम गरेको कुरा चाहिँ त्यो ठिक्क तपाईँले तुरन्त त्यहाँ देखिँदैन त्यो तपाईँले हेर्न पनि सक्नुहुन्न होइन अब फिजिकल वर्क त अब तपाईँ घाउ छ अथवा चाहिँ तपाईँलाई ज्वरो आएको छ भने नाप्न मिल्छ होइन अब तर मानसिक समस्या चाहिँ जुन ब्रेनको फङ्सनिङहरू हामी सबै चिज चाहिँ देखिँदैन त्यो चाहिँ इन्डाइरेक्टली बुझ्नुपर्ने कुराहरू हुन्छ होइन त्यो मान्छेले के बोलिरहेछ के भनिरहेछ उसले कस्तो व्यवहारहरू गरिरहेछ उसको भावनात्मक उसको इमोसन्सहरू कस्तो छन् उसले चाहिँ दैनिक दिन चाहिँ उसले राम्रोसँग सुत्न सकिरहेछ कि छैन राम्रोसँग खानापिना गरिरहेछ कि छैन यो सबै यावत इन्डाइरेक्टली चाहिँ हेर्नुपर्ने हुन्छ र अब दिमागको परिधि यति बृहत छ दिमागले नै सबै चिज हामीले अनुभव गर्ने हुनाले सबै लक्षणहरू होइन जुन तपाईँले अहिलेसम्म सोचेको शारीरिक रोगका जति लक्षण छ नि त्यो सबै मानसिक रोगको लक्षण हुन सक्छ र प्लस त्योभन्दा प्लस अरू पनि हामीले नचिताएको नसोचेको सबै चिज चाहिँ मानसिक रोगको लक्षण हुन सक्छ र सामान्यतः सजिलो गरी बुझ्ने हो भने चाहिँ यति मात्रै हो कि मान्छेको व्यवहारहरू उसको बोलीचाली व्यवहारहरू पहिलाभन्दा परिवर्तन भयो र त्यो परिवर्तन चाहिँ अलि समाजमा चाहिँ नसुहाउँदो छ हाम्रो जुन परिस्थितिमा नसुहाउँदो छ र त्यो त्यो परिवर्तनले उसलाई फाइदा होइन कि उसलाई उल्टा घाटा भइरहेछ अहिले तत्काल उसलाई नभए पनि उसको वरिपरिको समाज वरिपरिको वातावरणमा चाहिँ नोक्सान भइरहेछ र त्यो चाहिँ उसले चाहेर पनि कन्ट्रोल गर्न सकिरहेको छैन र उसले उसलाई चाहिँ मद्दतको जरुरत भयो भने हामी यो चाहिँ हो अब चाहिँ यसलाई हेल्प गरौँ भन्ने कुरा हो सबै लक्षण एकदम सिम्पल होइन जस्तै कोही मान्छे खाना खान्छ भनौँ न अनि कति खाना खाने भन्ने कुरामा पनि त्यो पनि हामीले नर्मल र अबनर्मल भन्ने सोच्छौँ हिजो अस्ति खाए जस्तै खाइरहेको छ त्यो ठिकै छ तर अब खाना नमिल्ने अवस्था पुगिसक्यो भनौँ न उसले खाना नमिल्ने चिज उसले खाइरहेछ जस्तै जाँदा सिकै कुरा गरौँ अब भोजमा हाम्रो उसको कल्चर हुँदा खाएको हामी त्यसले त केही भन्दैन तर खाना नहुने भइसक्यो तिमीले खाइरहेछ र खाएर उसलाई फाइदा होइन उल्टा नोक्सान भइरहेछ र उसलाई कन्ट्रोल गर भनेर उसले बुझाउँदा गर्दाखेरि उसले गर्न नसकिरहेछ भने अब यो चाहिँ मानसिक रोगको लक्षण हो सबै त्यसरी तपाईँ कति हाँस्नुहुन्छ कति पैसा खर्च गर्नुहुन्छ तपाईँ कस्तो लुगा लगाउनुहुन्छ तपाईँ कति रिसाउनुहुन्छ यो सबै चिजहरू मानसिक रोगका लक्षण हुन सक्छ हुना होइन त्यति मात्र तपाईँलाई दुख छ हुन बिहान उठ्दा छ टाउको दुख त्यो पनि मानसिक रोगको लक्षण हुन्छ त्यसैले मानसिक रोगको लक्षण एकदम बृहत छ
1: धेरै जसो देखिने लक्षण जुन चाहिँ अब यी लक्षणहरू चाहिँ सामान्य होइन भनेर चाहिँ पहिचान गर्ने बुढागत रूपमा भन्दा
0: त्यही सबभन्दा उसको व्यवहारै हेर्नुपर्छ व्यवहारमा सबभन्दा बढी हुने भनेको अब जस्तै उसको भावनाहरू जस्तै इमोसन्सहरू अस्वाभाविक रूपमा त्यो परिस्थितिसँग नमिल्दो होइन अस्वाभाविक रूपमा उदास भइराख्ने अस्वाभाविक रूपमा चाहिने भन्दा बढी खुसी हुने अथवा रिसाउने होइन अस्वाभाविक रूपमा डराउने अस्वाभाविक रूपमा चाहिँ अथवा त्यो हेलमेट नहुने बाहिर ननिस्किने अथवा चाहिँ गएर चाहिँ आफैलाई घाटा हुने भयो भने कुनै पनि व्यवहार उसको पहिलाको व्यक्तित्वभन्दा फरक हुँदै गयो र उसलाई घाटा हुँदै गयो भने उसलाई चाहिँ हेल्प गर्नु जरुरत हुन सक्छ
1: कस्तो अवस्थामा चाहिँ यो बाढी पहिरोबाट प्रभावित भएकाहरूले चाहिँ मेरो यो लक्षणहरू चाहिँ अब चाहिँ साधारण होइन सामान्य होइन भनेर चाहिँ पहिचान गर्ने
0: एकदम महत्वपूर्ण प्रश्न गर्नुभयो सायद नेपालमा मानसिक स्वास्थ्यको बारेमा चर्चा परिचर्चा बढ्नु र यसको बारेमा जुन मैले अघि भने चेतना बढ्नुको कारण चाहिँ हामीका विगत दुई दशकमा भएका ठुल्ठुला दुर्घटनाले पनि धेरै नै सकारात्मक सहयोग गरेछ भनौँ होइन हुन त त्यो एकदम दुर्घटना हाम्रोलाई दुःख थियो तर त्यही पनि मानसिक स्वास्थ्यको बारेको चेतना बढाउन त धेरै हेल्प गरेछ जस्तै भूकम्प भयो कोविड भयो होइन अब अहिले आएर यो हाम्रो बाढी पीडितहरू भयो यहाँ शारीरिक स्वास्थ्य चाहिँ मानसिक समस्या पनि हुन्छ भने मान्छे सबैले त अनुभव गरेको कुराहरू नै हो र यो तपाईँले एकदमै ठिक भन्नुभयो यो यसरी विपद होइन यो चाहे प्राकृतिक होस् या चाहिँ मानव निर्मित नै होस् यो ठुल्ठुलो विपदहरू हुँदाखेरि मान्छेलाई चाहिँ शारीरिक स्वास्थ्य मानसिक समस्या छ अझ धेरै पर्छ भन्नु होइन मान्छेको लागि चाहिँ एकदमै त्यो उसले नचिताएको नसोचेको चिजहरू उसको अनुभवमा जान्छ र त्यसले चाहिँ त्यहाँ चाहिँ उसको दिमागमा अमिट छाप राख्छ होइन हाम्रो नेपालीमा एउटा एकदम राम्रो उखान पनि छ त्यो औल्टोले हानेको कुकुर चाहिँ बिजुलीदेखि नै तर्सिन थाल्छ भन्ने कुरा छ होइन त्यो त्यो चिज चाहिँ त्यो एकदमै रियल भएर नै मान्छेहरूले त्यो भनेको हो र अहिले अहिले चाहिँ विज्ञानले यसलाई चाहिँ पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भन्छौँ यस्तो किसिमको उसले अनुभव गर्यो कि त्यो चिज चाहिँ अब त्यो खतरा नहुँदाखेरि पनि सानसानो कुराले पनि त्यो त्यो त्यो चाहिँ अनुभव फेरि चाहिँ उसले चाहिँ अनुभव गरिरहेको छ होइन र त्यसले गर्दा उसले धेरै नोक्सान हुन्छ त्यो घटना सम्झिन्छ त्यो घटना सम्झाउने सानो तिनो कुराले पनि फेरि उसलाई चाहिँ एकदम मन आत्तिने डर लाग्ने तर्सिने र उसले उसको आफ्नो दैनिक यावत जीवनहरू चाहिँ गर्न चाहिँ गाह्रो हुन्छ यो चाहिँ पोस्ट यो दीर्घकालीन जान्छ यो त तपाईँले भनेको छ यो त वर्षौँसम्म पनि जान सक्छ होइन कोही मान्छेले गरेको जिन्दगीको बाल्यकालमा गरेको एउटा अनुभवबाट त्यो जिन्दगीभर पनि रहन सक्छ होइन र त्यो बाहेक अहिले तत्काल हुने समस्याहरू छन् तत्काल हुने हामी एक्युट स्ट्रेस रियाक्सन भन्छौँ अब त्यो यति पिर पऱ्यो कि अब के गर्ने कसो गर्ने मेरो आफन्त कहाँ छ कसो गर्ने भनेर यति पिर गरेर आत्तिएर ऊ चाहिँ सुत्तै नसक्ने खानै नसक्ने होइन अनि त्यसपछि कहिलेकाहीँ आएर त आक्रमक हुने दिमागले कुनै हिसाबले राम्रोसँग कामै नगर्ने थम्ब्याउनै नसक्ने आफू कुन के हुन् थम्ब्याउनै नसकिने सबै गडबड हुनेदेखि लिएर त्यस्तो पनि हुन्छन् र अर्को सबभन्दा कमन चाहिँ त्यो मैले अघि भनेको छ त्यो त्यो बाधाहरूसँग बुझ्न नसक्ने होइन एडजस्ट हुन सक्दैन स्टार्टिङको एडजस्टमेन्ट डिसअर्डर त छँदै छ अनि पछि गएर त्यसमा फ्रेङ्क एकदम उदासीका लक्षणहरूदेखि लिएर पछि गएर चाहिँ बाँच्नै नचाहने गरिकन यो होइन एकदम सुसाइडल हुनेदेखि लिएर र कहिलेकाहीँ चाहिँ यो वास्तविकता र अवास्तविक छुट्याउनै नसक्ने गरिकन एकदम बिमार चाहिँ एकदम होइन अब जस्तै भनौँ न अब फेरि अब हामीसँगै मर्ने भयो भन्ने पऱ्यो होइन जे जे जति पनि यो खतम हुने भयो भनेदेखि यस्तो किसिमको साइकोलोजिक एक्सपिरियन्सेसहरू पनि हुन्छन् र सबभन्दा महत्त्वपूर्ण कुरा हाम्रो समाजमा चाहिँ यो मैले देखेको यो हामीले धेरै नै यो गर्न बाँकी चाहिँ लागु पदार्थ जाँड रक्सीहरू यति सहज रूपमा चाहिँ उपलब्ध छ कि यो यस्तो बाढी पीडित अथवा कुनै पनि विपद भएको ठाउँमा त्यसको समस्या चाहिँ एकदमै एक्सपोनेन्सियली बढ्छ त्यो रमाइलोमै बढ्छ है म यो भूकम्प गएको बेलामा चाहिँ मैले चाहिँ त्यति बेला चाहिँ अनुभव गरेको चाहिँ मान्छेहरू काम बिहानैदेखि चाहिँ त्यो जाने चाहिँ खाएर त्यसलाई चाहिँ समय चाहिँ बिताइरहेको थिएँ होइन उसले आफ्नो कोप गरेको त्यो गलत हिसाबले
1: चाहिँ
0: गलत तरिका चाहिँ भएर त्यो यसले चाहिँ अवश्य रूपमा चाहिँ धेरै समस्याहरू निम्त्याउँछ यो यो विपदहरू हुँदाखेरि लागु पदार्थको समस्याहरू पनि एकदमै बढ्ने गर्दछ र तपाईँको अघिको प्रश्न अब कहिले चाहिँ उसलाई हेल्प गर्ने भन्ने कुरा चाहिँ यसलाई चाहिँ अहिलेको मान्यता के छ भने जसरी शारीरिक उसको हात भाँचेछ कि केही भएछ कि चोट लागेछ कि भन्ने हेरे जस्तै सुरुदेखि नै मानसिक समस्यालाई पनि ख्याल गर्नुपर्छ भन्ने कुरा छ. अब सुरुमा त एक्सपर्ट जानु पर्दैन, त्यो अहिलेको कन्सेप्ट एउटा छ साइकोलोजिकल फर्स्ट एड भन्ने, होइन, प्राथमिक उपचार जसरी जसरी शारीरिक प्राथमिक उपचार छ त्यसरी साइकोलोजिकल फर्स्ट एड पनि हुन्छ. उसको कुरा सुन्ने, उसको परिस्थिति बुझ्ने र उसलाई चाहिँ सही किसिमले लिङ्क गराइदिने, होइन, उसको आफन्तसँग लिङ्क गराइदिने, हेल्प प्याका लिनुपर्छ भनेर लिङ्क गराउने, यो सबै चिज त सुरुदेखि नै गर्नुपर्छ.
1: एक महिना भन्दा बढी भइसकेको छ भनेको प्राथमिक स्वास्थ्य उपचार चाहिँ भइसकेको छ, होइन, अहिले पनि उसलाई समस्याहरू देखिरहेको छ भने चाहिँ अब के गर्ने त?
0: एकदम ठिक कुरा. मैले भन्न खोजेको के भन्दाखेरि त्यो मानसिक स्वास्थ्यको हेल्प कहिले दिने भन्ने कुरा मात्र निकालेको कुरा, यो सुरुदेखि नै हुनुपर्छ र यसमा बीच बीचमा गएर उनीहरूलाई स्क्रिनिङहरू पनि गर्नुपर्छ र गर्नुपर्ने. र कसै कहिले मानसिक स्वास्थ्यको हेल्प कहिले लिने भन्दाखेरि त्यही हो, त्यो परिस्थितिसँग जति उसको पीड़ा छ नि, समय बित्दै गएपछि त्यो पीड़ा कम हुँदै जानुपर्छ क्या. जस्तै पहिला एकदम उसलाई रुने मान्छे रहेको रहेथ्यो भने पहिला दिन प्रतिदिन उसको रुने चाहिँ कम हुँदै जानु पर्यो, उसलाई निन्द्रा नलाग्ने थियो, बिस्तारै बिस्तारै सुधार हुँदै आउनु पर्यो, अनि ऊ चाहिँ उसको गतिविधि आफ्नो दैनिक दिनचर्याहरू उसले पहिला गर्न सके बिस्तारै गर्दै गयो भने त्यो नै ऊ एडजस्ट हुँदै गयो भन्ने बुझ्ने हो. त्यसको ठिक उल्टो झन् झन् उस्तै छ अथवा झन् खराब हुँदै छ भने त्यो त स्योर सर्टेन साइनहरू हो, एकदम वार्निङ साइनहरू भनेको. एकदमै अस्वाभाविक रूपमा कुनै पनि रसायन पदार्थहरू उसले युज गर्न थाल्यो भने उसलाई हेल्प चाहिन्छ, मार्ने मर्ने भन्ने जस्तो चाहिँ कन्सेप्टहरू ल्याएर अब म मर्छु भन्ने जस्तो सोच विचार आएर भन्न थाल्यो भने त्यो पनि एकदमै डेन्जरस हो. त्यसै गरी अब अरूलाई पनि म आक्रमक हुने अरूलाई नै मार्छु भने यस्ता त्यस्ता त्यस्ता रियाक्सन्सहरू पनि आउँछन्, त्यसमा पनि मानसिक स्वास्थ्यको लागि हामीले हेल्प गर्न जानुपर्छ. उनीहरूको अनुभव, उसको जीवन्त अनुभव सुन्नु पर्यो. यो हरेक मान्छेको अनुभव भने एकदमै फरक हुन्छ, होइन, मेरो हिसाबले गएर उसलाई चाहिँ हेल्प गर्ने भनेको उसको कुरा चाहिँ सुन्नु, उनीहरूलाई के जरुरत भइरहेछ भन्ने कुराहरू सुन्नु जानुपर्छ भन्ने कुरा हो. नेपालमा पहिलाभन्दा धेरै राम्रो छ, यसपालि चाहिँ फर्स्ट डेदेखि यो मनोसामाजिक परामर्श गर्ने सबै मोबिलाइज भएको अवस्था छ र हरेक होल्डिङ सेन्टरहरूमा त्यहाँ चाहिँ पिरियोडिकली गइ पनि रहेछन् धेरै सङ्घ संस्थाहरू, हामी पनि मनोचिकित्सक सङ्घहरू पनि हामी पनि गइरहेछौँ. हामी पनि अब आएर जुन अघि मैले भनेको उदासीपना अनि त्यसको एकदम डर चिन्ताका रोगहरू अनि त्यसै गरी त्यो जागरसीको समस्याहरू देखा पर्यो भने एक महिना बितिसकेपछि नै हो क्या. प्रिभेन्टिभ रूपमा त यो अहिले अवस्थामा एक महिना भएको अवस्थामा पनि उनीहरूको एक्सपिरियन्सेसहरू सुनेर त्यसलाई भ्यालिडेट गरेर उनलाई सपोर्ट चाहिँ गरि नै राख्नुपर्छ. के आवश्यक छ भने उनीहरूको कुरा सुन्नु पर्यो भन्ने कुरा.
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकता बारेमा कुराकानी गरिरहेका छौ. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान का मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ.
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ.
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने.
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्.
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
5: कृषि मन्त्र नाथ सिंह.
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं. धानलाई मौसम सफा भएपछि मात्र काटौं. खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ. युरिया मलको प्रयोग नगरौं.

0: Sakura, Kashita Vichar, Zero Radio Network.
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकता बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्य। म डाक्टर साहबलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा। हामी यतिखेर चाहिँ अब अलिकति चर्चा गरौं, कसले के गर्ने त यो बेला। अब एक महिनापछि चाहिँ यो विपदको घटनाहरू घटिसकेपछि अब चाहिँ फेरि मानसिक स्वास्थ्य समस्याहरू चाहिँ कसरी आउन सक्छ भन्नेमा चाहिँ अलिकति चर्चा गरौं होइन। जस्तो अघि यहाँले भन्नुभयो कि अब चाहिँ कडा प्रकृतिको समस्याहरू देखिन्छ कि भन्नेमा चाहिँ हामी अलिकति सजग हुनुपर्छ भनेर। जस्तो यो बेला चाहिँ कसरी अब स्थानीय भनौँ न पालिकाले चाहिँ केमा ध्यान दिने यतिखेर चाहिँ
2: विपद हुँदाखेरि मान्छेहरूमा चाहिँ यो मानसिक रोगहरू कसरी उत्पन्न हुन्छ भन्ने एउटा एकदम सिम्पल इक्वेसन छ। त्यो कस्तो भन्दाखेरि उसलाई कतिको नोक्सान भयो, त्यो मान्छेको कति नोक्सान भयो, त्यो नोक्सानको कम्पेन्सेसन अथवा पुनर्स्थापन भयो न उनीहरूको जे जति चाहिँ पुनर्स्थापन कतिको हुनेवाला छ भनेर हामीले उसलाई चाहिँ ढुक्क बनाउन सक्छौँ। यो दुईवटाको इक्वेसनले उसको डिस्ट्रेस चाहिँ डिफाइन गर्छ। यदि तपाईँलाई लाग्छ मेरो नोक्सान थोरै छ, मैले नोक्सान भए पनि मैले पाउँछ भन्ने तपाईँलाई एकदम विश्वस्त भयो भने उसको चाहिँ साइकोलोजिकल डिस्ट्रेस एकदम कम ठिकै हुन्छ। हामी पनि त्यही त हो नि, तपाईँलाई अहिले तपाईँको पैसा हेर्नु कति हरायो भन्ने हिसाबले हाम्रो रियाक्सन आउँछ नि होइन। थोरै रहेछ अथवा त मैले त्यो हराए पनि मैले कम्पेन्सेट हुन्छ भनेपछि तपाईँको रियाक्सन कम हुन्छ। ठुलो नोक्सान भयो आउने पनि चान्सै छैन, आउँछ कि आउँदैन भनेर त्यो अन्यता भयो भने त्यहाँनिर तपाईँको पीडा बढ्छ। यो त्यति नै क्वेसन हो। त्यसैले
1: मानवीय क्षति बेहोरेकाहरूको लागि त अझ कठिन हुने भयो
2: सबै, त्यो त डेफिनेटली हो होइन। त्यो त्यसैले त्यो त्यो जो जति पीडित छन् पहिला त उनीहरूले के सोचिरहेको छ, उनीहरूले आफ्नो नोक्सानलाई कति ठुलो सम्झेको छ, कति ठुलो नोक्सान सम्झेका छन् र उनीहरू चाहिँ यो नोक्सानबाट उनीहरू फेरि पुनर्स्थापन हुने उनीहरूलाई आशा जगा कतिको छ उनीहरूलाई, यो एकदम महत्वपूर्ण हुन्छ है। यो यो दुईवटाको इक्वेसनमा यो अब आशै छैन भनेपछि त उसलाई त दिन प्रतिदिन त्यो पीडा त थपिँदै जान्छ। उसले सोचेको हामीले सोचेर भएन क्या, त्यो अघि आजको कुरा नै त्यही हो होइन। उसको त एउटा सानो एउटा के अरे पसल गरेर उसको त दुई चार हजारमा त खर्च भयो, त्यसरी हेरेर भएन। उसले के अर्थ गर्दैछ, हामीले उसको चाहिँ त्यो जुन पीडा उसको नोक्सानमा हामीले त्यसमा कम्पेन्सेट गर्ने उसलाई रिहेबिलिट गर्ने उसलाई हामीले कतिको आशा जगाउन सकेको छौँ, त त्यसले चाहिँ उनीहरूको डिस्ट्रेस चाहिँ डिपेन्ड गर्छ। अब यो यो भनेपछि हामीले अब एकदम क्लियर छ, हामी सबैको यसमा त रोल छ, हामी हरेक मान्छे उसको उसको साथीहरूदेखि लिएर हामी हरेक नागरिकहरू चाहिँ रोल छ। हामी यसमा चाहिँ के कति चाहिँ हामीले चाहिँ उसलाई चाहिँ कन्ट्रिब्युट गर्न सक्छौँ भन्ने कुरामा हामीले आशा जगाउन एकदमै जरुरत छ।
1: आशा जगाउने क्रममा चाहिँ हामी भनौँ न फेज वाइज नै जाउँ, जस्तो पालिकाले चाहिँ कस्तो आशा चाहिँ जगाउनुपर्छ अथवा कस्तो व्यवस्था चाहिँ गरिदिनुपर्छ यो बेला चाहिँ। अब महिनादेखि बढी नै भइसक्यो नि त।
2: हजुर हजुर, अब महत्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि अहिले त अझै पनि मान्छेहरू जसले आफन्तहरू गुमाएका छन् उनीहरूको त आफन्तको भएर भएको के भइरहेछ कसो भइरहेछ भन्ने कुरामा नै उहाँहरू अझै पनि अन्यल होला होइन। अब यसमा यो निरन्तर हामी मदत चाहिँ अभाइलेबल हुन्छ है भन्ने कुरा चाहिँ अब यो पालिका लेभलदेखि लिएर इभन स्टेटले समेत गर्नुपर्छ। अब चाहिँ उदाहरणकारी बन्न त्यस्तो किसिमको स्टेटमेन्टले मान्छेलाई हताश गर्ने चाहिँ डर नै हुन्छ भने
1: सरकारले
2: होला उनीहरूले अब एक्टिभली खोज्नु चाहिँ जाने चाहिँ भनेको होला होइन। तर उसको आफन्तको गुमेकोहरूको त अझै चाहिँ खोजतलासहरू जानकारी भयो भने त हेल्प गर्ने भने त्यो त ओपन त राखिदिनुपर्छ। उहाँलाई आशा चाहिँ मारिदिनु हुन्न भन्ने चाहिँ
1: मेरो सोचाइ
2: हो, आशा चाहिँ मारिदिनु हुन्न र जानकारी भयो भने हामी अझै हेल्प गर्छौँ, यो चाहिँ निरन्तर हुन्छ भन्ने चाहिँ त्यस्तो किसिमको आशा चाहिँ मेन्टेन गर्नुपर्छ। अब पालिकाहरूले गर्नुपर्ने भनेको पनि अब उनीहरूलाई जुन अहिले होल्डिङ सेन्टर राखेर अब फेरि अब पुनर्स्थापनाको कुराहरू आउँछ होइन। अब पुनर्स्थापन मान्छेहरू हामी मान्छेहरू खान पला पिउनु पायो भनेर मात्र हुँदैन कि, उनीहरूलाई आफ्नो दैनिक दिनचर्या आफ्नो वर्क मैले कन्ट्रिब्युट गरेँ भनेर राति सोध्दै ए आज मैले राम्रो काम गरेँ भनेर त्यो सोच्न हाल्न जरुरत छ होइन। तिनीहरूलाई पनि बिस्तारै च्यालेन्जेसहरू आफ्नो क्षमता अनुसारका काम काजहरूमा चाहिँ हामीले पुनर्स्थापना गर्नलाई हामी सबैले चाहिँ त्यहाँनिर मद्दत गर्नुपर्छ। खालि बसेर खुवाइराखेर मात्र चाहिँ हुँदैन होइन त्यसैले त्यो त्यो च्यालेन्जेसहरू चाहिन्छ आफ्नो त्यसैले त्यहाँ बसिरहेको मान्छेहरूलाई नर्मल जीवन उनीहरूको पहिला स्वाभाविक जिन्दगीको त्यहाँतिर पुनस्थापना गर्ने कुरामा त प्रक्रियामा हामी सबैजना लाग्नुपर्छ त्यो सायद सानै कुरा होस् होइन त्यहाँ टिचर होला त्यही बसेको बच्चालाई उसले पढाउनु उसलाई जिम्मा दिन सकिन्छ त्यहाँ अरू कोही काम गर्नेले हेल्प गर्यो त्यो त्यहाँ सबैलाई सक्रिय बनाउन चाहिँ पुरस्कारमा पनि जरुरी छ अब त्यसपछि अरू अरू बेसिक कुरा त छँदैछ गाज बास तबास भन्ने त छँदैछ त्यो होल्डिङ सेन्टरमा त्यो ग्रुपमा नगरिकन त्यहाँ त धेरै समस्याहरू हुन्छ प्राइभेसीको कुरादेखि लिएर त्यहाँको अरू शारीरिक रोगहरूदेखि लिएर त्यहाँ बदमास मान्छेहरू होला त्यहाँ क्राइमहरू होला के होला कसो त्यो सबै चिजबाट चाहिँ हामीले सुरक्षित बनाउनलाई चाहिँ अब हामी सबैले चाहिँ लाग्नुपर्छ
1: सुरुमा भएका होल्डिङ सेन्टरबाट आधाभन्दा बढी होल्डिङ सेन्टर घटिसक्यो त्यो भनेको उनीहरू चाहिँ आफ्नो आफ्नो हिसाबले चाहिँ व्यवस्थापन गर्नतिर लागेका छन् अब यसैमा चाहिँ सरकारको दायित्व सकिन्छ जस्तो मनोसामाजिक समस्या अवस्था के छ भनेर त्यहाँ बेला बेला सरकारले उसलाई भेटिरहने त्यो वातावरण चाहिँ जरुरी छ कि छैन
2: एकदमै जरुरी छ तर अब हरेक इन्डिभिजुअलमा जानु पनि अब त्यो हामीले पनि हाम्रो लिमिटेसन त बुझ्नै पर्छ लिङ्क गर्नु भन्छ कि पर्यो भने कहाँ जाने के गर्ने त्यो लिङ्क गर्ने त्यो त्यो संयन्त्र चाहिँ राख्नुपर्छ हामी सरकारहरूको एकदमै इम्पोर्टेन्ट रोल हुन्छ मैले अघि नै पनि भनिसकेँ अहिले यो स्थानीय सरकारहरूलाई पनि धेरै नै पावर बजेटहरू पनि चाहियो मानसिक स्वास्थ्य पनि धेरै छन् उहाँहरू पनि सबैले अब यो चाहिँ जिम्मा लिनुपर्छ सबै चाहिँ केन्द्रीयलाई छोडेर पनि पुग्दैन
1: अब अलिकति समाजको अनि उसको वरपर जुन व्यक्ति चाहिँ मनोसामाजिक समस्यामा छ मानसिक समस्यामा बाटो गुज्रिरहेका छन् यो चाहिँ विपद मात्र होइन सबैलाई समग्रमा जोडेर भन्न चाहे उनीहरूको लागि चाहिँ उसको वरपरको भनौँ न समाज अनि उसको आफन्त परिवारको भूमिका चाहिँ के रहन्छ
2: मैले अघि सुरु गरेँ नि यो मानसिक रोग भनेको यस्तो डबल पीड़ा कसरी हुन्छ भन्दाखेरि एउटा रोगी पीड़ा पनि त छँदैछ त्योभन्दा बढी चाहिँ वरिपरिको समाजले उसलाई चाहिँ विभेद गरेर उसलाई अलग्याइ दिएर त्यो त्यो त्यो चाहिँ एकदमै ठुलो चाहिँ प्रब्लम छ जस्तै सिम्पल एक्जाम्पल मात्र अब अहिले त अलिक धेरै कम छ मानसिक रोगलाई यो यो यो परिवारलाई बिहा गर्नु हुँदैन यो मान्छेसँग त ओहो सम्बन्ध रहेर खत्तम अब भने बिहा गरेको मान्छे यसको दिमाग खराब हो अब त मेरो बच्चाहरू पनि खत्तम हुन्छ योसँग त छुट्टिने एक्जाम्पल है अथवा अझ ठिक उल्टाहरू पनि छ पहिला पहिला जुन भन्ने एउटा अहिले हामी डिसोसिएटिभ डिसअर्डर भन्दा पहिला हिस्टेरिया भन्ने गर्थ्यो अहिले आजकल हामीले भन्ने चलन छैन त्यो त्यसमा कसरी विवेद लाइफ छिटो बिहा गरिदिउँ भने यस्ता किसिमका सामाजिक गलत धारणाहरूले र त्यो त्यसले यति उनीहरूलाई पीडा दिएको हुन्छ कि त्यो बरु रोगले खासै उसले पीडा दिए हुँदैन यो वरिपरिको मान्छेले चाहिँ यो उनीहरूलाई अझ बढी चाहिँ पीडा दिएका हुन्छ अनि यही कारणले हो मान्छेले अब त्यो भन्नु पनि रुचाउँदैन भन्यो भने मेरो जागिर जाला मेरो सम्बन्ध बिग्रेला भने उनीहरू चाहिँ भित्रभित्र एक्लै एक्लै गुम्स्याएर लुकाएर बसिरहेको छन् होइन अब यो यो हाम्रो यो मानसिक रोग दिवस मनाउनेको मुख्य उद्देश्य नै यही हो यो स्टिग्माहरू चाहिँ घटाउनुमा हामी सबैको रोल छ यो चाहिँ तपाईँ परिवार मात्रै होइन सबै होइन सबै स्टेक होल्डरको हामीमा परिवर्तन जरुरी छ यो होइन मानसिक रोग हुनेमा यसरी मान्छेहरूलाई चाहिँ अलगाउनु जरुरत छैन यो पनि जसरी शारीरिक रोग हो अब मान्छेको कसो खुट्टा भएको छ उचार गरेर कुरा निको फेरि उठा फेरि खेल्छ दौडिन्छ भने जस्तै नै हो यो पनि है यसलाई यसरी नै रूपमा लिनु पर्यो यसलाई चाहिँ जुन कसैले चाहिँ यो रोगभित्र गएको छ भने उसलाई चाहिँ हामीले सपोर्ट गर्नु पर्यो होइन यो रोग पनि अरू जस्तै हो उपचार गरौँ यो चाहिँ ठिक हुन्छ नभए पनि यसमा रोग हुँदा हुँदैन अझै पनि काम गर्न सक्छ सबै त खत्तम भए हुँदैन नि एउटा मान्छेको एउटा पछि चाहिँ गयो भने पनि दायाँ हात चाहिँ उसको भाग मान्छेले फेरि दायाँ हातले लेख्न सिक्छ त दुईटै खुट्टा नगयो भने हातले प्रभाव गरेर मान्छे सहरमा चढिदिन्छ भने जस्तै मानसिक समस्याहरू हुँदाखेरि पनि हामी त्यो एटिच्युड चाहिँ हामीलाई चाहियो उपचार गरेर गर नभए पनि अझै पनि गर्न सक्छ भन्ने कुराहरू यो साथ भरोसा हिम्मत र हामीले वातावरण दिनु पर्यो मान्छेको रोग लाग्दै सबै चिज खत्तम होइन भन्ने कुरामा वातावरण त्यो भयो होइन न के हो यसको ठिक उल्टा भइरहेको हुन्छ क्या हाम्रो नेपालमा त यस्तोसम्म त पीडा भए हुन्छ कि जस्तै अब बाउले त बिरामी भएर हाम्रो नाक काटे यस्तो किसिमको चाहिँ होइन यस्तो पीडाहरू हुन्छ त जन्मेर त बेकारमा जन्मिहाल्छ तैँले गरेर हाम्रो त हाम्रोसँग जिन्दगी खराब भयो कति पीडादायी हुन्छ तपाईँ मेरो लागि बोझोस् भने एउटा बाउले एउटा छोराले भन्यो भने कस्तो लाग्छ हामीलाई एकदम राम्रोसँग काम गरेको भए पनि होइन अब तपाईँहरू तपाईँले केही गर्न सकेन भने हामी कति पीडा लाग्छ अब झन् ऊ रोगी भइरहेको यतिकै पीडा छ त्यसमाथि अझ चाहिँ त्यो हाम्रो नेपाली भन्यो के अरे घाउ चाहिँ नुन छर्किएको जस्तो
1: यो कार्यस्थलमा पनि कस्तो खालको बाधा बुझाइन्छ किनभने कार्यस्थलमा पनि यो हुन्छ नि जस्तो उसलाई चाहिने जुन वातावरण अनुकूल वातावरण नहुँदाखेरि कामको प्रेसर तनावले झन् उसलाई समस्याहरू बढिरहेको देखिन्छ।
2: तपाईँले एकदमै राम्रो विषय निकाल्नु भयो, मैले यो घरको वातावरणको कुरा गरिहालेँ। योभन्दा दुई वर्षको अगाडि चाहिँ स्लोगन नै मेन्टल हेल्थ एन्ड वर्क प्लेस भन्ने पनि थियो, यो यसमा त हामीले धेरै काम गर्न बाँकी छ। आजको दिनमा पनि तपाईँ मलाई ज्वरो आयो म के आज अफिस आउन सक्नुभएछ पहिलो मान्छे आज म चाहिँ एकदम मेरो मन दुखी छ म आज आउँदिनँ भनेर तपाईँलाई सबैले उडाउँछ कस्तो केटाकेटी जस्तो कुरा गरेर आज पनि उडाउँछ तपाईँले त्यो आजदेखि लेख्नै सक्नुहुन्न त्यो मानसिक रूपमा म चाहिँ अहिले चाहिँ ठिक छुइनँ भनेर भन्न चाहिँ त्यो वातावरण नै छैन। इम्प्लोयर आएर यो के रोग भएको उसलाई भनेर त्यहाँ आउँछ यो रोग निको नै हुँदैन हामी गाडी निकाल्नुपर्छ भन्दा है हामीलाई घाटा हुन्छ भनेर हामी कहाँ यो त यो वातावरण धेरै हामी चेन्ज गर्न एकदमै आवश्यक छ। अन्त हामीले यो चिजमा चाहिँ चेन्ज गर्न धेरै नै बाँकी छ है। हामी कहाँ चाहिँ भनौँ न अब ठुल्ठुलो स्कुल राम्रो राम्रो इन्स्टिच्युटहरूमा केही समस्या इन्फर्मेरी त्यो गर्नेहरू ठाउँहरू हुन्छ तर मानिस समस्या भयो भने कसकहाँ जाने के गर्ने अहिलेसम्म हामीले त्यो सम्बन्धतिर त्यो त हामीले सोच्न सकेकै छैन है। त्यो भनेको एक्सपर्टै चाहिन्छ भन्ने पनि होइन नि, त्यो मानसिक स्वास्थ्य राम्रो होस् भनेर त्यही आफ्नो कलिगहरू बिचको एउटा ग्रुप हुनसक्छ, केही पर्यो भने गफ सुनिदिने एउटा मान्छे राखिदिने होइन काउन्सिलर राखिदिने त्यस्तो किसिमको कन्सेप्ट बिस्तारै आइरहेको छ। अहिले चाहिँ त्यो ठुल्ठुलो राम्रो राम्रो इन्स्टिच्युटहरू बिस्तारै छ, अहिले धेरै स्कुलहरूमा अझ राम्रो स्कुलहरूमा अहिले त्यहाँ पनि साइको सोसियल काउन्सिलर भन्ने कन्सेप्टहरू आएको छ। हामीले यसमा चाहिँ धेरै काम गर्न बाँकी छ। वर्क प्लेसमा चाहिँ मेन्टल हेल्थ चाहिँ हामीले चाहिँ त्यति धेरै ध्यान दिएको अवस्था चाहिँ छैन।
1: अब त मैले बालबालिकाहरूको हेर्दाखेरि देखेको आजकल त उनीहरूले जे पनि पोस्टहरू गरिरहन्छ त्यो पोस्ट गर्ने क्रममा चाहिँ अरू कसैको आमाले पिटेको कुटेको अनि आमाले उल्टै गाली गरेका त्यस्ता पोस्टहरू राख्ने गर्ने गरेछ भनेको उसको मनमा भएको पीडा चाहिँ उसले पोस्ट मार्फत अरू कसैको राख्ने गरेछन् भनेपछि बालबालिकाहरूको मनोभावना चाहिँ परिवार र विद्यालयहरूले चाहिँ बुझ्ने कोसिस कतिको गरे जस्तो लाग्छ?
2: मैले अघि नै भने त्यस्तै मान्छेहरूमा यो सेन्सिटिभिटी अवेरनेस त चेन्ज भएकै छ। तर यो अनफर्चुनेट के भन्दाखेरि यो जुन सोसियल मिडियाको जुन सहज पहुँचले गर्दाखेरि विश्वमा नै यो सबै चेन्ज भएर गएको छ। हामी रियल मान्छेसँग कुरा गर्ने सम्बन्ध विकास गर्ने भन्दा पनि यो चाहिँ भर्चुअल वर्ल्डमा चाहिँ आफ्नो सम्बन्ध विकास गर्ने र भर्चुअल वर्ल्डमा नै सबै चिज गर्ने अब मिल्ने मात्र भएको त मान्छेले खानेपिने पनि त्यही गर्थ्यो होला है। त्यो चाहिँ यो चाहिँ यो हाम्रो संसारकै समस्या हो। मान्छेहरूले पहिले कुरा गर्दा आज तपाईँ आफ्नो आफ्नै एउटा हिसाब गरौँ, भात खाएर सबै बस्दाखेरि चारजना मान्छे खाइरहेछ भने चारजना मोबाइल हेरेर बुझिरहेको एक आउँछ कुरा पनि गर्दैन होइन। त्यहाँ उसको साथी त्यो टेक्स्टमा बसेको यति गेट वेल सुन्थ्यो के भयो कसो भयो सब गफ गरेर त्यहाँ सबै बसेको आफ्नो दाई भाइको चाहिँ रोग भएको तिमीलाई कस्तो रहेछ सबै झाउँदैन त्यहाँ सँगै बस्दाखेरि पनि होइन। यो हाम्रो कम्युनिकेसन गर्ने यो चाहिँ ट्रेन्ड चाहिँ यसले बिगारेको छ अवश्य पनि। मनोसामाजिक
1: समस्या र मानसिक रोग कतिको बढ्दैछ
2: त्यो त अहिले त भयावह नै छ है। यो मैले छोटो मात्रै भने यसले नयाँ किसिमको समस्याहरू निकै उब्जाइरहेका छन्। यो जुन अस्ट्रेलिया क्यानाडा जस्तो देशहरूले 16 वर्ष मुनिकाहरूले सोसियल मिडिया युज गर्नु हुँदैन भनेर नियम यतिकै बनाएका होइन, यो जटिलता हाम्रो आयोगलाई नै भएको हो र हामी कहाँ पनि यस्तो एकदमै मनोज्ञ समस्याहरू छ। त्यसमा म भन्छु यहाँ सबभन्दा प्रब्लम के छ भन्दाखेरि सोसियल नेटवर्कमा बस्ने मान्छेहरू चाहिँ उनीहरूले चाहिँ कहिले पनि रियल कुरा चाहिँ देखेरा हुँदैन। सधैँ म एकदम एक्सेसिभली सक्सेसफुल भइरहेको छु, एक्सेसफुली म ट्यालेन्टेड छु, एक्सेसफुल म त राम्रै छु, अनि त्यो एआई युज गरेर फोटो पनि राम्रो उसको एउटा पिम्पल पनि निकालेर सबै राम्रो पर्फेक्ट चाहिँ देखाइरहेको हुन्छन् र यहाँ त्यसले गर्दा कस्तो हुन्छ भने त्यो युज गर्ने बाँकी मान्छेलाई एकदम सामान्य चिजलाई पनि ओहो म त एकदम खराब रहेछु भन्ने जस्तो गरेर पर्पेचुअली लो सेल्फ स्टिम होइन मलाई उनीहरूले आफूलाई एकदम कम आकलन गरेर म मात्र खराब भन्ने जस्तो गरेर एकदम भयावह छ। यो एकदमै प्रब्लमेटिक छ। यो जुन वर्ल्ड यो जुन साइबर वर्ल्ड भर्चुअल वर्ल्डले चाहिँ मान्छेहरूलाई चाहिँ रियालिटीसँग झन्झन झन्झन टाढा लगिदिएको अवस्था छ र उनीहरू यो रियल वर्ल्डसँग एडप्ट हुनु गाह्रो भएछ
1: भनेको मैले
2: अघि नै मेन्टल हेल्थको डेफिनेसन दिएँ। रियालिटीबाट झन् टाढा भइरहेको छ कि उनीहरू रियालिटी बुझेर आफूलाई बुझ्ने रियालिटी बुझ्ने कहाँका छन् पर पर गएर उनीहरू चाहिँ आफ्नो यो इन्भाइरोमेन्टसँग एडजस्ट हुन नसक्ने भएर गइरहेछ होइन। अहिले तपाईँलाई कुनै पनि बच्चा कस्तो ट्यालेन्टेड हुन्छ, दुईजना मान्छे अगाडि बोल्यो भने उसलाई बोल्दै आउँदैन, हिजै मात्र बोले अहिले यहाँ लोकल ल्याङ्ग्वेज कसैलाई बोल्दै आउँदैन, अङ्ग्रेजी बोल्छ अब आजकलको जिन्जीहरू उसको आफ्नो आफ्नो भाषा हुन्छ, यहाँ अहिले गएर चाहिँ नेपालीमा कति 20 रुपियाँ भनेको कति भनेर सोधिरहेको हुन्छ होइन, यस्तो अवस्था छ, आफ्नो वातावरणसँग भिज्न नसक्ने अवस्था, यो त यसको धेरै प्रब्लमहरू छन्, काम गर्नुपर्ने धेरै आवश्यक छ।
1: अलिकति व्यक्तिलाई सुझाव दिनु पर्दाखेरि चाहिँ कुनै पनि खालको मनोसामाजिक समस्या छ अथवा मानसिक समस्याको लक्षण छ भने चाहिँ उसलाई के सुझाव दिनुहुन्छ यहाँले?
2: समस्याहरू समस्या समाधानतिर लागू, त्यसलाई लुकाएर छोपेर चाहिँ होइन त्यसलाई चाहिँ हामीले चाहिँ ढाकछोप गर्नु चाहिँ त्यो त्यो चाहिँ बुद्धिमत्ता होइन, त्यो हिरोइजम पनि होइन होइन, यदि समस्या छ भने त्यसलाई समस्या सठिक रूपमा वैज्ञानिक रूपमा त्यसलाई समाधान गरौँ भन्ने नै कुरा हो। र मैले सबैले त्यही नै आह्वान पनि के गर्न चाहेँ भन्दाखेरि यो पनि जसरी शरीर शारीरिक रोग हो यो पनि त्यस्तै नै हो, यसलाई यसलाई अलग रूपमा विभेद नगरौँ भन्ने चाहिँ मैले चाहिँ गरेँ। र यो थिम अनुसार आजको थिम अनुसार मैले अर्को एउटा पनि सबै जो रोगीहरू छन् उनीहरूलाई आह्वान गर्न चाहे, आज आजको थिम नै के छ भन्दाखेरि वास्तविक अनुभवलाई सुनौ भन्ने छ नि, यसको मतलब अर्को के पनि होइन, जसले जसले चाहिँ समस्या भोग्नु भने तपाईँहरू सेयर गर्नुहोस् अरूहरूलाई भन्नुहोस् भन्ने पनि कुरा हो, तर यो भन्दाखेरि पनि भन्दाखेरि चाहिँ केही केही चिज याद गरिदिनुहोस्, तपाईँको आफ्नो सबै प्राइभेसी चाहिँ सबै छताछुलो गऱ्यो अघि जस्तो सोसियल मिडिया राख्नु भनेको होइन, यो त्यो जरुरत छैन होइन, तपाईँले अर्कोलाई सुनाउनु र सुनाउँदाखेरि अब त्यो तपाईँ कति भन्ने कति नभन्ने त्यो सबै तपाईँको आफ्नो सोच्नुहोस्, र यो भनेर चाहिँ तपाईँले सिम्प्याथी गेन गर्ने त्यो त्यो भन्दा पनि यो जुन हाम्रो टोटल सोसियल जुन हामीले जुन सोसियल संयन्त्रमा सोच विचारमा चेन्ज ल्याउँदा त्यो एडभोकेसी रूपमा मात्रै गर्ने हो क्या, तपाईँले चाहिँ यो फेरि चाहिँ आफ्नो चाहिँ कमजोरी भनेर आफू उल्टा भन्नुले पनि चाहिँ नभइदिनुहोस् त्यो भनेको होइन होइन, अब ल मलाई मलाई त यस्तो नियम छ लेख्नुपर्छ डायरमन्ड निस्किने अवस्था त्यस्तो त्यस्तो पनि जरुरत छैन, तपाईँले आफ्नो एक्सपिरियन्सहरू सेयर गर्नुहोस् र त्यसले गर्दाखेरि भोलि तपाईँलाई दिने उपचार या नेपाल हाम्रो सरकारले लिने चाहिँ नीति यो सबै चिजमा चेन्ज आओस् भन्ने किसिमले कन्ट्रिब्युट गर्नलाई हो है, यो यो यो चिज चाहिँ ध्यान दिइदिनुहोस्, यो हामी सब मान्छेले फेरि कहिले काहीँ त्यो अप्ठ्यारो पनि परेर हुन्छन् कि अहिले अहिले पनि हामी सबै समाज चाहिँ परिवर्तन सबै त्यस्तो ओपन छैन होइन, त भन्दै हिँड सबैले एकदम चाहिँ त्यो एडभर्टाइज गर्दै हिँड भन्ने चाहिँ होइन, एडभोकेसीमा चेन्ज ल्याउन होइन, हाम्रो हाम्रो नीति निर्माण यो स्वास्थ्य सेवा दिने ठाउँहरूमा नीतिहरूमा त्यो पोलिसीहरूमा चेन्ज ल्याउनको लागि कन्ट्रिब्युट गर्नुहोस् भन्ने कुरा हो।
1: अब अलिकति सरकारले चाहिँ तत्काल हुन त धेरै परिवर्तन भयो भन्दा भन्दै पनि केही अझै पनि खड्किएका विषयवस्तुहरू त हामीले चर्चा गरिहाल्यौं, सरकारले चाहिँ संघबाट पालिकासम्म होइन वडा तहसम्म कस्ता खालका के कामहरू चाहिँ गर्नु तत्काल गर्नु जरुरी ठान्नुहुन्छ?
2: प्रदेशबाटै जाउँ म त अब फेरि यो मानसिक स्वास्थ्य कर्मीहरू उत्पादन गर्ने ठाउँमा पनि काम गरिरहेको हुनाले अब भन्नेलाई हामी हामीको म्यान पावर कम छ भनेर भन्छ भने सबैले त्यो फलाकिरहेको हुन्छ हामी जस्तो देश करप्ट भन्छौँ, तर हाम्रो पोलिसी यस्तो इम्प्लिमेन्टेसन पार्टमा हामी यति विक छौँ कि अब आज मेरो कलेजबाट मैले पढाएको विद्यार्थीहरू आधीभन्दा पनि पास भएको भोलिपल्ट विदेश जाने अवस्था छ, त्यो उनीहरूलाई मैले दोष दिएँ होइन, त्यो के हो यहाँ राम्रो वातावरण चाहिँ छैन, मैले त्यो त्यही अनुसार मान्छेको दरबन्दी थप्नु पर्यो कहाँ कति कसरी म्यान पावर युटिलाइज गर्ने भन्ने कुरा यो चाहिँ हामीले तत्कालै नै एकदमै ध्यान दिएर चाहिँ गर्नुपर्ने अवस्था छ होइन, हामीलाई म्यान पावर चाहिन्छ भन्छ तर हामी मोबिलाइज गर्न सकिरहेको हुँदैनौँ, अब धेरै मेहनत गरेर अब एमबिएसले स्कलरसिप पाएकाहरू 2 वर्ष दुर्गममा काम गर्नुपर्छ भनेर चाहिँ त्यो नियम बनाएर त 2 वर्ष होइन अहिले मान्छे यिनीहरू यिनीहरूले चाहिँ के गरेर अब 1 वर्ष गरेर पुग्ने बनाए अब भोलि त्यो पनि गरेर पाउने र त्यो फेरि सबैजना भाग्ने अवस्था छ। मैले भन्नु खोजेको के भन्दाखेरि यो नीति निर्माण गर्नेले यो म्यान पावरहरू कसरी युटिलाइज गर्ने कसरी उनीहरूलाई पनि चाहिँ थ्याएर राख्ने रिटेन गर्ने कसरी होइन त्यो त्यो काम गरे बापत उसले पनि सन्तुष्टि हुनु पर्यो, त्यो मैले पैसाको मात्रै कुरा गरेँ होइन सन्तुष्टि हुनु पर्यो, सेवा सुविधाहरू सबै चिजहरू चाहियो त्यो त्यो चिजमा चाहिँ हामी धेरै गर्न बाँकी छ, र यो अरू त हामी मैले मैले भने चाहिँ राष्ट्रिय नीति निर्माणमा त्यो सबै चिजहरू गरेर बजेट बजेटै खर्च हुँदैन, अब हामी इम्प्लिमेन्ट गर्न सकेका छैन, खर्च गर्न नसकेको अवस्था कति छ प्रदेशलाई हामीले चाहिँ यो प्राथमिक स्वास्थ्य केन्द्रहरूमा इसेन्सियल मेडिकेसन आधारभूत औषधि भनेर मानसिक रोगको औषधिहरू पनि सबै फ्री गरेर राखेको छ। त्यो फ्री चाहिँ युजै नगरिकन एक्सपायर भएको अवस्था हो। त्यसमा हामी त्यो इम्प्लिमेन्टेसन पार्टमा अझै पनि वाट वर्क्स वाट डजन वर्क्स भन्ने कुरामा धेरै अझ दिमाग पाएर रिसर्च गरेर हामी त्यो इम्प्लिमेन्ट गर्ने त्यो च्यालेन्ज पनि धेरै नै बाँकी छ। त्यसै गरी कतिपय कुराहरू यो चाहिँ अब फेरि यो छ नि अब यो फिल्ड अपराइजिङ भएको हुनाले अब यो फेरि ट्रेन्डले भन्छ यो फिल्डमा जो पनि काम गर्दै आएको भने जस्तो लाग्छ क्या। फेरि जुन आजकल एनजिओ पनि यति धेरै छ यसमा काम गर्ने र यसमा चाहिँ साँच्चैको एक्सपर्ट हो होइन भन्ने कुराहरू पनि यो नियमन गर्ने अनुगमन गर्ने त्यो पनि एकदमै जरुरी छ। अब यो अहिले अघि मान्ने गरेको छ यो सोसियल मिडियामा आफूले चाहिँ एक्सपर्ट भन्दैन त्यो फगा फलाउँदै उल्टा तिनीहरूले गलत कुराहरू गलत भ्रमहरू फैलाइराख्ने पनि कम छैन होइन। उनीहरूको आफ्ना भेस्टेड इन्ट्रेस्ट आफ्नो निजी स्वार्थ पैसा कमाउने हिसाबले बिरामीलाई त्यो गर्ने हिसाबले त्यो गलत गरिरहेका छन्। यो सबै नियमन गर्ने पनि साथसाथै लगाउनुपर्छ। मैले अघि सुरु गरेँ पुरानो एकदम रित गलत धारणाहरू पुराना के अरे सुपरस्टिसन होइन यो जुन अन्धविश्वास छ भन्ने कुरामा अहिले नयाँमा त्यतिकै बनाउँदै गइरहेको छन् क्या हामी त्यो चिजमा पनि हामीले ध्यान दिनु पऱ्यो होइन। अहिले जुन सो कल्ड एक्सपर्टहरू यो साँच्चै एक्सपर्ट हो होइन यो नियमन गर्ने यो सबै चिज पनि चाहिन्छ। र मैले सबै यो आम जनताहरूलाई पनि रिक्वेस्ट के गर्न थाल्यो भने त्यो युट्युब सुट्युब यिनीहरू जुन सोसियल मिडियामा पढ्दा कसलाई विश्वास गर्ने र को चाहिँ आधिकारिक मान्छे हो त्यो छुट्याउन एकदमै जरुरी छ। त्यो पनि त्यो त्यसमा पनि यो सरकारले चाहिँ ध्यान पुर्याउन एकदमै जरुरी छ।
1: अन्तमा चाहिँ जस्तो मानसिक स्वास्थ्यको हेरचाहको लागि प्रत्येक नागरिकले चाहिँ गर्नै पर्ने दैनिक उसको आफ्नो जीवनमा चाहिँ अप्नाउनै पर्ने केही बुढागत सुझाव के छ?
2: यो मानसिक रोग चाहिँ किन हुन्छ भन्ने कुरा चाहिँ त्यो शारीरिक रोग जस्तो एकदम सिम्पल चाहिँ छैन है। यो जसरी अब तपाईँलाई चोट लाग्यो भने लड्यो भने तपाईँ खुट्टा भाँच्छ भइहाल्छ त्यस्तो एकदम सिम्पल चाहिँ छैन। त्यसैले सबै यस्तो सिम्पल एडभाइस पनि छैन होइन। मानसिक रोगबाटै यो गर्नु तपाईँले हुँदै हुँदैन भन्ने कुरा चाहिँ यस्तो फर्मुला चाहिँ छैन। तर ओभरअल होइन मतलब ओभरअल रूपमा चाहिँ हामी मानसिक रोग चाहिँ के गर्दाखेरि फाइदा हुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ सिम्पलै छ। त्यो चाहिँ के भन्दाखेरि नियमित त्यो खानपान सुत्ने होइन त्यो जुन हाम्रो नेचुरल आफ्नो निड हुन्छ त्यसमा ध्यान दिने अनि नियमित व्यायाम गर्ने होइन अनि कामकाजमा फुर्सद लिएर आफ्नो चाहिँ रिक्रिएसन पनि गर्ने होइन र तपाईँ चाहिँ आफ्नो नेटवर्कहरू सोसियल लाइफहरू पनि राम्रोसँग गर्ने आफ्नो तपाईँले चाहिँ त्यो आफूलाई पर्दाखेरि चाहिने चाहिँ सम्बन्धहरू चाहिँ विकास गर्ने त्यो सबै चिज गरेर केही पढिहाल्यो भने कहाँनिर चाहिँ कसँग चाहिँ हेल्प लिनु भन्ने कुराहरू त्यो त्यो त्यो चाहिँ चार पाँचवटा कुराहरू गर्यो होइन। र त्यसमा मैले भन्नै पर्ने चाहिँ यो आफ्नो तनाव हुँदाखेरि अनावश्यक रूपमा गलत तरिकाले चाहिँ त्यसलाई ह्यान्डल गर्ने चाहिँ त्यो बानी नमारिकन मैले भने हो त्यही तपाईँले तनाव भयो भने जाँगाक्षी खाने अथवा चाहिँ त्यो त्यसो त भुलेर चाहिँ झन् भाग्ने त्यसो नगरिकन हो यो यी चार पाँच कुराहरू होइन त्यो आफ्नै स्वास्थ्यलाई सुत्ने खाना पिने अनि आफ्नो समस्या पर्ने अरूलाई कुरा गर्ने आफ्नो सामाजिक जीवन पनि राख्ने अनि रिफ्रेसन मतलब आराम गर्ने त्यो चार पाँचवटा कुराहरूको सधैँ ध्यान दिएर त्यो दिनचर्याहरू गर्न खोज्यो र समस्या पर्दाखेरि वैज्ञानिक रूपमा चाहिँ समाधान गर्ने तरिकाहरू खोज्न गयो भने यो हामी धेरै चिज नोक्सानहरूबाट बच्छौँ।
1: डाक्टर साहब यो महत्वपूर्ण विषयमा कुराकानी गर्न समय दिनुभएकोमा म धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई।
2: यहाँलाई पनि मलाई यो मौका दिनुभयो र सुनिदिने सबै श्रोताहरूलाई पनि निकै धन्यवाद छ।
1: उहाँ हुनुहुन्थ्यो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्य। उहाँसँग हामीले विश्व मानसिक स्वास्थ्य दिवसका सन्दर्भमा मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकताका लागि व्यक्ति समाज र सरकारको भूमिका र प्रयासका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छ। भोलि भने देश परदेश सुन्न सक्नुहुन्छ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।
3: खेतबारीमा मल हाल्ने बेला पनि भयो। माटोको अवस्था के छ? कुन बालीमा कति मात्रामा मल हाल्ने? सधैँ अलमल हुने के गर्ने होला?
4: होइन ए भाइ, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त।
5: तपाईले नार्के सीमित एग्रीक्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र
3: ए कृषि प्राविधिक बाबु पो आउनु भएछ व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र
5: पाइन्छ नि तपाईको फोनमा एग्रीक्युटरको फोन नम्बर 9854149482 सेभ गर्नुहोस् व्हाट्सएपमा गई एग्रीक्युटरलाई शून्य टाइप गरी पठाउनुहोस् त्यसपछि एग्रीक्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा खेतको स्थान आफ्नो खेतको लोकेसन पठाउनुहोस् व्हाट्सएप नम्बर 9854149482 हैन त अनि त्यसपछि तपाईको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ त्यसमा माटोमा भएको पीएच प्राङ्गारिक पदार्थ नाइट्रोजन फस्फोरस पोटासियम जिंक बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन् त्यसैका आधारमा बाली अनुसार मल सिफारिश पनि प्राप्त गर्न सकिन्छ
3: ए उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ
5: हुनीलाई माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ
1: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ माटो बुझौ आधुनिक खेती गरौ उत्पादन बढाऊ
5: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ

Samsung Space, serial number 5 3727 SMS.

0: सीधा पूरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। बूढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा बढ़ी परिवार विस्थापित, राहत वितरण शुरू। पैरलो नदी थुनेर बाँध फुट्दा बूढ़ी गण्डकीमा बाढ़ी आएको एसिनोटको प्रारम्भिक निष्कर्ष। आरू घाटमा डेली ब्रिज जडानको तयारी। बेत्रावतीमा पुल संचालन भएसँगै रसुवा नुवाकोट आवत जावत सहज। नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै हिमाली भेडाचंग्रा बजारमा पुग्न थाल्यो। रियाद विमानस्थलमा फेरि आक्रमण, एकजनाको ज्यान गयो, 11 जना घाइते। साउदी अरब र हुती विद्रोही बीचको द्वन्द थप चर्किने जोखिम। र दोस्रो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई 82 रनले हरायो। नेपाल खबरमा अब भूरा खबर। गोर्खाको बूढ़ी गण्डकी नदीमा हिजो आएको बाढ़ीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको चुनमुमरीमा 43, धार्चेमा 39, आरूघाटमा 64 तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा 58 परिवार विस्थापित भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरू भएको प्राधिकरणले जनाएको छ। गोर्खाको चुनमुमरी, धार्चे र आरूघाट तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ता कपड़ा सहितका अरू सामग्री पठाएको प्राधिकरणको भनाइ छ। बाढ़ीले 45 घर पुनः 27 घरमा आंशिक क्षति भएको छ। यस्तै 34 गोठ र बंगुरका 12 खोरमा क्षतिसँगै 3 गाड़ी बगाएको छ। दर्जना घर डुबानमा परेका छन्। 2 पक्के पुल, 1 बेली ब्रिज र 2 झलंगे पुल बगाएको छ भने 4 जलविद्युत आर्जना प्रभावित भएका छन्। बाढ़ीमा 5 व्यक्ति बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। बूढ़ी गण्डकीको सहायक नदी स्यारखोला सुक्खा पहिरोले थुन्दा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष छ। प्राधिकरणका अनुसार चुनमुमरी गाउँपालिका 6 लुङनिङ नजिकैको उंगी लुङ खोलाबाट बहाव र गेगरान आएर स्यारखोला थुनिएको थियो। स्यारखोला थुनिएर के समयपछि फुट्दा बूढ़ी गण्डकीमा लेदो सहितको बाढ़ी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र एसिमोडले गोर्खाको चुनमुमरी गाउँपालिका 6 चुनचेत नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा बूढ़ी गण्डकीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। एसिमोडले सार्वजनिक गरेको विवरण अनुसार हिजो बिहान झण्डै 4 बजेतिर बाढ़ी शुरू भएको थियो। त्यसैले बूढ़ी गण्डकीको करिडोर भई लेदो, गेग्रान र फोहोर बगाएर तलतिर ल्याएको हो। बूढ़ी गण्डकीमा 2 वर्ष अघि पनि बाढ़ी आएको एसिमोडले जनाएको छ। पहिलेको र अहिलेको दुवै घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढ़ी उत्पन्न गर्न सक्ने विभिन्न जोखिमहरू भएको भन्दै एसिमोडले पर्वतीय जोखिम बढ़ेकामा चिन्ता समेत व्यक्त गरेको छ। बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खाको आरूघाट र धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि नेपाली सेनाले त्यहाँ बलि

त्यो भनेपछि बाढ़ीले राष्ट्रिय सड़क संजालबाट भागिरहेको रसुवा नेपाली सेनाले फलामे पुल जडान गरेसँगै संचालनमा आएको छ। पुल संचालनमा आएसँगै रसुवा नुवाकोट जावजावत गर्ने गाड़ीले अप्ठ्यारा वैकल्पिक सड़क प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। सेनाले निर्माण गरेको पुल हिजो गर्छ रसुवा गरी सड़क आयोजनालाई हस्तान्तरण गरिएको छ। रसुवाको उत्तर गया नगरपालिका 5 र नुवाकोटको बिदुर नगरपालिका 10 जोड्ने फलाको खोलामा निर्मित नयाँ पुल र पुराना पुल बाढ़ीले बगाएपछि रसुवासँगको सड़क सम्पर्क विच्छेद भएको थियो। सड़क विभागसँगको समन्वयमा सेनाले झण्डै 300 मिटरको कठिन चट्टान हटाई पहुँच मार्ग विस्तार गरी बेत्रावतीसम्म सड़क खुलाएको हो। पुल बनेसँगै धादिङको गल्छे नुवाकोटको बेबीघाट त्रिशुली र बेत्रावती तथा रसुवाको धुम्चे हुँदै स्याथु बेसीसम्म सड़क संचालनमा आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्जाङ भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।

0: ให้ผ่านลงขันตั้งเขาข้าได้เห็นในปาดิ
1: युद्धार पर्व में यूरोपेंस प्रस्तुत करता है रंगीन से घर बरसीन से उपहार रुपताश हजार को यूरोपेंस को खरीद पाऊँ हो लॉकी ड्रॉ कूपन अन्य पाऊँ हो तीन बच्चों एसी एक साल डबल डोर फ्रीज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अन्य बम्पर प्राइस में पाऊँ हो एक जोड़ी को लागी बाली टूर यूरोपेंस घर मात्र है ना रंगाऊँ हो सपना बनी
2: सुधाकुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब थप खबरहरू नवरात्रको दोस्रो दिन आज दशैं घरवा पूजा कोठामा नव दुर्गा मध्येदेखि दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ नवरात्रको पहिलो दिन हिजो दशैं घरवा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको हो हिजो घटस्थापना गरिएको ठाउँमा नव दुर्गा मध्येदेखि पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागि नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्री मदी भागवत लगायतका देवी स्तोत्र पाठ समेत गरिन्छ दशैं तिहार नजिकै सँगै हिमाली भेडा च्याङ्रा बजारमा पुग्न थालेका छन् उच्च हिमाली क्षेत्रको प्राकृतिक घाँस र जडीबुटी खाएर हुर्किएका भेडा च्याङ्राको मासुको माग बढ्न थालेपछि बझाङको सैताल गाउँपालिकाबाट व्यापारीले ठूलो संख्यामा भेडा च्याङ्रा सहर पठाउन थालेका छन् सैताल गाउँपालिकाबाट यस वर्ष मात्रै पोखरा र काठमाडौँका लागि 38 ट्रक भेडा च्याङ्रा पठाइएको छ यस वर्ष निर्यात हुने संख्या बढ़ेको व्यवसायीहरूले बताएका छन् भेडाको माग बढ़दै गएपछि कतिपय उपभोक्ताले व्यापारी पुग्न ढिला भए पनि भेडा च्याङ्रा कुरेर बस्ने भेडा च्याङ्राको व्यापारले हिमाली क्षेत्रका पशुपालक र व्यापारीलाई आमदानीको अवसर समेत दिएको छ अबको तीन दिन देशका हिमाली तथा पहाड़ी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ आज रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ पछि बुधबार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रका साथै कोशी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ तराईका धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ अब विदेशको खबर साउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा एकजनाको ज्यान गएको छ भने 11 घाइते भएका छन् यसरी हिजो भएको आक्रमणमा कम्तीमा 12 ज्यान गएको र 300 भन्दा धेरै घाइते भएका समाचार सार्वजनिक भएको थियो कतारी संचार माध्यम अल जजिराका अनुसार विमानस्थलमा भएको पछिल्लो आक्रमणको आरोप इमानका हुती विद्रोहीमाथि लगाइएको छ यसैबीच हुती विद्रोहीको नियन्त्रणमा रहेको इमानको राजधानी सानामा रहेको विमानस्थलमा पनि हवाई आक्रमण भएको हुती सम्बन्ध संचार माध्यमहरूले जनाएका छन् इमानको साना र ताइज क्षेत्रमा समेत हवाई आक्रमण भएको खबरमा उल्लेख छ पछिल्लो घटनाले साउदी अरब र हुती विद्रोही बीचको द्वन्द्व थप चर्कने सक्ने चिन्ता बढ़ाएको छ अमेरिकी

0: मन्त्रालयले साउदी अरेबियाका प्रमुख विमानस्थल प्रयोग गर्दा अत्यधिक सावधानी अपनाउन आफ्ना नागरिकहरू आग्रह गरेका छन्। मध्यपूर्वमा युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि रियाद विमानस्थलमा दोहोरिएका आक्रमण, यमनमा चलिरहेको हवाई आक्रमण र हर्मुज जलमार्गमा बढ़दो जोखिमले क्षेत्रीय सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिमा थप अनिश्चितता पैदा गरेको छ। अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा 82 रनले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै पाकिस्तानले 3 खेलको श्रृंखला 1 खेल हराउँदै 2-0 आफ्नो पक्षमा पारेको हो। राउलपिण्डीमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। पाकिस्तानका माझ सदाकतले 51 बलमा 96 रनको आक्रामक इनिङ्स खेलेका छन्। यस्तै कप्तान साहिद जादा फरहानले 44 बलमा 73 रन बनाएपछि पाकिस्तानले विशाल युगफल तयार पारेको थियो। जवाफमा 216 रनको लक्ष्य पस्याएको श्रीलंका निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 133 रन समेटियो। श्रीलंकाका ब्याटरले पाकिस्तानी बलरसँग अपेक्षित प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका मोहम्मद इमरानले 3 विकेट लिए। यस जितसँगै पाकिस्तानले 3 खेलको टी ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृंखला आफ्नो नाममा गरेको छ। अब दुई टोली बीचको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ। चार भन्जाङ विधेयक खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरू। पैरनी नदी थुनेर बाँध फुट्दा बुढ़ी दण्डमीमा बाढ़ी आएको स्थिति उदाहरणले निष्कर्ष। आरूघाटमा बेली ब्रिज अडानको तयारी, नेत्रावतीमा पुल सञ्चालन भएसँगै रसुवा नलकोट आवत जावत सहज। नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै हिमाली भेड़ा चन्द्रा बजारमा पुग्न थाले। रियाद विमानस्थलमा फेरि आक्रमण, एकजनाको ज्यान गयो, 11 जना घाइते। साउदी अरब र हुती विद्रोह बीचको द्वन्द्व थप चर्किने जोखिम। र दोस्रो टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलंकालाई 82 रनले हरायो।
1: एनडीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू यो 3 करोड़सम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: दिन उपहार छ
1: यस दशैतिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि रकेटमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37270 एसएमएस गर्नुहोस्
0: लक्की सबै छ
1: भुला गर्नुहुन्छ

0: नेपालको एकमात्र डिजिटल सेवा डिस्को डिस्को खुशीको कनेक्शन सन्युदीको सिर
1: मणि चोडको काख
0: स्वच्छ सुन्दर र शुद्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
0: निर्माणबाट टाढा
1: शहरबाट नजिकै
0: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुली अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81 वेबसाइट झुले.com.np
2: जल रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जन भित्रका खबरमा तपाईँलाई स्वागत छ। हनुमान ढोकाको दशी घरमा पनि घर स्थापना गरिएको छ। हनुमान ढोकामा पुरातत्व विभाग अन्तर्गतको दरबार हेरचाह अड्डाले हिजै दशैं घरमा दियो कलश र गणेश स्थापना गरी विधिपूर्वक घर स्थापना गरेको हो। हनुमान ढोकाको दशैं घरमा राखिएको जमरा लगायत टीका प्रसाद ग्रहण गर्न चाहनेका लागि वितरण पनि गर्ने गरिएको छ। कुनै ठाउँमा समुदाय विशेषमा भने असोज शुक्ल द्वितीय अर्थात आजको रातिको जुन हेरेर मात्र घर स्थापना गरी जमरा राख्ने चलन समेत रहेको छ। झाड रक्सी खाएर रात्रिवर्ष चलाएको आरोपमा काठमाडौँ उपत्यकाबाट दुईजना चालक पक्राउ परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नयाँ बस पार्कमा हिजो गरेको जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बलराम चौधरी र लोचन राणा नगर रहेका छन्। ट्राफिक प्रहरीका अनुसार जाँचका क्रममा दुवै चालकले झाड रक्सी खाएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुवैलाई आवश्यक कानूनी कार्यवाहीका लागि प्रहरी प्रभाग नयाँ बस पार्कको जिम्मा लगाइएको छ। भक्तपुरको मध्यपुरथिनी नगरपालिका लोकन्थलीको एउटा घरबाट सुनका घर घरमा ल्यापटप र नगद सहित झण्डै 85 लाखको धनमाल चोरी गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार उनीहरूका साथमा 6 तोला

पहिलो ठाउँबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा धादिङको धुरीबेसी नगरपालिकाका सुजल तामाङ, दोलखाको भीमेश्वर नगरपालिकाको रिया कार्की, सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रकाश कडवाल, त्यसै गरी काठमाडौँ महानगरपालिका पहाचलका रोमन श्रेष्ठ र नुवाकोटको विदुर नगरपालिकाका जीव बहादुर विश्वकर्म रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। ललितपुरको पाटनमा हिजो घटस्थापनादेखि अष्टमातृकना शुरू भएको छ। यसलाई प्राख पनि भनिन्छ। पाटनको नकबहिल परिसरमा विधिवत पूजा सम्पन्न गरेपछि अष्टमातृकना शुरू भएको हो। हिजो बाजागाजा सहित नकबहाल पल्टको हुँदै मंगल बजार पुगेका देवगुणलाई तलेजु पुजारी राजोपाध्याय ब्राह्मणले पूजा गरी मूल चोकमा प्रवेश गराएको थियो। हिजोदेखि शुरू भएको अष्टमातृका नाच फूलपाती र विजयादशमीका दिन भने मंगल बजारको मूल चोकमा दिउँसो देखाइन्छ भने अन्तिम दिन अर्थात असोज शुक्ल एकादशीका दिन बेलुका नकबहिलको डबलीमा विशेष नाच देखाएर देवगणले भूकुण्ड निकालेपछि यो नाच सम्पन्न गरिन्छ। ललितपुर महानगरपालिकाको वडा नम्बर 21 पर्ने खोकनामा सिकाली जात्रा शुरू भएको छ। दशैं नमनाउने गाउँ घर नचिनिने खोकनामा यो जात्राको शुरूआत असोज शुक्ल प्रतिपदा हिजो घटस्थापनाका दिनदेखि भएको हो। हरेक दिन नुहाउने एक छाक मात्र खाना खाएर कुमार केटाहरूले दुई दिनसम्म गाउँ परिक्रमा गरेर पूजा सामग्री संकलन गर्ने गर्छन्। त्यही पूजा सामग्रीबाट तृतीयको दिन भोलि सिकाली चरमा गएर पूजा गर्ने चलन छ। रुद्राणी देवता गुठीले खोकनामा ता गुठी सला गुठी र जल गुठीसँग मिलेर सिकाली जात्रा निकाल्ने गर्छन्। र नगरकोटमा पर्सि बुधबारदेखि चार दिन चंगा स्वीट फ्री दशैं उत्सव आयोजन हुने भएको छ। केही वर्षदेखि रोकिएको नगरकोटको चंगा उडाउने परम्परा

0: Party, sponsored by Bursa Electronic and Service Center. Sulu the Kundanagar Palika Pass Solari Sulukubo. Lucky.
1: Good morning, namaste, namaskar, sampurnalai, hardik swagat cha. Karyakram Lucky ko busai re ra sadako jastai aaja pani upasthit bhainasakeka chhau. Sunnuhos chha yo samayma purvi Nepalkai pahilo samudayik radio Sun FM 101.9 MHz ma karyakram Lucky lai sunirahnu bhayeko chha. Pravartak mitrako saathma ma wasma chhu Revika Rai ra aaja pani hami upasthit bhainasakeka chhau. Aaja sadako jastai hami 9:15 dekhi hami tapaihisanga 9:51 samma hami rahne chhau tapaihisanga. उत्तरको खेल खेल्दै हामी अगाडि बढ्नेछ र विशेष तपाईले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई लिएर उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईको रेडियो सेटमा उपस्थित भइसकेका छौ आउन सक्नुहुनेछ 97.6 59.5 सुपरको लाइन हुँदै कार्यक्रममा सहभागिता सुनाउनु होला भन्न चाहे र विशेष चाहिँ दसैँ तिहार पनि नसकिरहेछ र कतिजना साथीहरू दसैँ तिहारको प्रतीक्षामा कहिले आउँछ भनेर पनि सोचिराख्नु भएको होला कतिजना दसैँ तिहार पनि नजिकिँदैछ र कतिपय ठाउँमा चाहिँ है दसैँ तिहारको तयारी पनि गरिदिनुहोस् होला कतिपय ठाउँमा चाहिँ अहिलेको समयमा खाना पकाउँदै खाना खाँदै हुनुहुन्छ होला र कतिजना साथीहरू चाहिँ है कतिजना साथीहरूको त्यसको भइसक्यो होला र कतिपय ठाउँमा भएको छैन होला है जस्तोसुकै अवस्थामा भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै अगाडि बढ्नु होला भन्न चाहन्छु भन्ने थिए टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ हेलो नमस्कार
2: हजुर नमस्ते नमस्कार
1: नमस्ते नमस्कार हजुर कहाँबाट बोल्दै हुनुहुन्छ
2: प्युठानबाट
1: ऋषिराम पाण्डे ऋषिरामजी यो समयमा के गरिदिनुहुन्छ
2: हजुर
1: यता घाँस कटिङ भइरहेको छ पशु पशुको लागि घाँस काट्दिनुहोस् लटिक्स त ऋषिरामजी कार्यक्रममा सुनाउनु भएको छ ऋषिरामजीको लागि पहिलो प्रश्न राख्न चाहिँ ध्यान दिएर सुन्नुलाई र प्रश्न तपाईँको लागि यस्तो रहेको छ नेपालको उत्तरी क्षेत्रमा बसोबास गर्ने शेर्पा लामा लुवास आदि जातिका मानिसले आफ्नी माहिनी छोरीलाई संस्कारको रूपमा बौद्ध गुम्बाहरूमा सराउने प्रथालाई के भनिन्छ झुमा प्रथा ओके तपाईँ क्यान्सर लाग्ने लग गर्छु बधाई छ तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे राष्ट्रिय जनगणना 2068 अनुसार नेपालमा कति जाति रहेका छन् एक सय चौबिस नभएर 125 रहेको साइल ऋषिरामजी ओके तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यसो रहेको छ तपाईँको लागि हिमालय क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजाति मध्ये उन्नत समूहमा पर्ने जनजाति कुन हो शेर्पा भन्नुहोस् ओके तपाईँको एन्सर हामी लक गर्दैछौ यसको चाहिँ उत्तर रहेको छ थकाली रहेको छ है ओके अहिलेले पनि हामी छुट्यौं साथी हुनुहुन्थ्यो प्युठानबाट ऋषिराम पाण्डे ऋषिराम सेले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार नमस्कार हजुर कहाँबाट गर्दिनुहुन्छ उदयपुरबाट दिनेश मकराती हो कि दिनेशजी तपाईँ कार्यक्रममा सहभागिता जनाउनु भएको छ अनि दिनेशजी उदयपुरतिरको आजको मौसम के कस्तो छ नि सुरुकुमतिर पनि सुनाउनु पर्दा एकदम मजाको घाम लागिरहेको छ है यस्तै छ भन्नु पर्ला कार्यक्रममा सहभागिता जनाउनु भएको छ दिनेशजी तपाईँको लागि म प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त प्रश्न तपाईँको लागि यस्तो रहेको छ फेब्रुङ नाच र धान नाचलाई पर्वका रूपमा मनाउने जाति कुन हो लिम्बु भन्नुहुन्छ कि तपाईँ ज्ञान सलामी लग गर्दैछौ बधाई छ पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे काठमाडौँ तीन धारा पाठशालामा अध्ययनरत विद्यार्थीहरूले जयतु संस्कृतम आन्दोलन कहिले चलाएका थिए दुई हजार कति भन्नुहुन्छ साल भन्नुहुन्छ भनेपछि यसको चाहिँ उता रहेको छ विक्रमसम्म 2004 साल रहेको छ दिनेशीको लागि तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ तनहु भकुण्डो नामक कविता कसले रचना गरेका हुन् भानुभक्त आश्चर्य हो कि तपाईँ ज्ञान सलामी लगर्छौ ओके अहिले भने हामी सुतुम साथी हुनुहुन्थ्यो उदयपुरबाट दिनेश मकराती दिनेशीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ र अवश्य पनि हामी कार्यक्रमको दोष पहिलो अनि श्रुत विश्राम जाने बेला भइसकेको छ पहिलो अनि श्रुत विश्राम जानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौं

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मान।
3: नेपाल सरकार विज्ञापन
4: हटेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत दह, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त।
5: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
4: ल सुन बहिनी, सुरु दुखकुण्ड नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजु त्यही तयार।
5: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
4: यो त ढुङ्गा खोज्दा बौता मिले जस्तै भयो नि दिदी।
6: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000। सुनु दुखकुण्ड नगरपालिका पाँच कलेरी सुनखुम्बु।
7: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्त कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको ढाँचा अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उप कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक संचालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुक्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन को प्रतिलिपि, संचालक को नागरिकता प्रमाण पत्र को प्रतिलिपि, स्थानीय तह कृषि शाखा रड़ा को सिफारिश पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश करूर्ने। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 को पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835120133 र 9899578476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: कार्यक्रम लकीको पहिलो निशुल्क विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइसकेका छौ। सुन्दिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरेफिम 102.2 MHz कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ भने 97.49 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार, गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्दिनुहुन्छ? तपाईँको नाम एकपटक भन्नुहोस् है, तपाईँको आवाज सानो आइरहेको छ। एनसु राई खोटाङबाट। ओके एनसुजी, यो समयमा के गरिदिनुहुन्छ? ओके एनसुजी, तपाईँको लागि म प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त। तनहु भकुण्ड नामक कविता कसले रचना गरेका हुन्? के भन्नुभयो? ओके तपाईँको एन्सर हामी लक गर्दैछौ। बधाई छ एनसुजी, पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि। दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ, अरूद्वारा गाएको गीतमा ओठ चलाएर गाए जस्तो गर्नुलाई के भनिन्छ? अरूद्वारा गाएको गीतमा ओठ चलाएर गाए जस्तो गर्नुलाई के भनिन्छ? के भन्नुभयो तपाईँ? थोरै ठुलो बोल्दिनु, तपाईँको भोइस सानो आइरहेको छ, तपाईँले भन्नुभएको उत्तर हामीले बुझ्न सकिरहेको छैनौ। ओके लिप सिङ्गिङ भन्नुहोस् है। ओके तपाईँको एन्सर हामी ल गर्दैछौ। बधाई छ एनसुजी, तपाईँले लेखन मिट प्राप्त गर्नुभएको छ, तपाईँको लकी नम्बर 16 रहेको छ है। ओके तेस्रो प्रश्न राख्न चाहे एनसुजीको लागि तेस्रो प्रश्न यस्तो रहेको छ, तपाईँको लागि तेस्रो प्रश्न यस्तो रहेको छ, नेपालमा काष्ठकलाको उच्चतम विकास हुन कुन कालमा भएको थियो? मल्लकाल भन्नुहोस्। ओके तपाईँ क्यान्सर लानी ल गर्दैछौ। ओके सही उत्तर दिएर साथी छुट्टी सक्नु भएको छ एनसुजी हुनुहुन्थ्यो खोटाङबाट, एनसुजीले पनि लेखिने भए प्राप्त गरेर भने साथी छुट्टी सक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने 97.49 MHz लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार, नमस्ते, नमस्कार, कहाँबाट को बोल्नुहुन्छ? लक्ष्मी मिरिङ सिंह उदयपुरबाट। ओके लक्ष्मी जी, कार्यक्रममा सहभागिता सुनाउनु भएको छ, तपाईँको लागि प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नलाई त। प्रश्न तपाईँको लागि यस्तो रहेको छ, पहिलो खुल्ला विश्वविद्यालय कहिले र कहाँ स्थापना भएको हो? तपाईँले सन्मा भन्नु पर्ने हुन्छ है। पास भन्नुहोस् है। यसको सही उत्तर रहेको छ सन् 1969 बेलायतमा चाहिँ शुरूआत भएको थियो है, स्थापना भएको थियो है। अघि दोस्रो प्रश्न राख्न चाहे तपाईँको लागि दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, नेपालको पहिलो साक्षर गाविस कुन हो? कास्की भन्नुहुन्छ। हो कि तपाईँको लागि गाविसको नाम पनि भन्नुपर्ने हुन्छ है। हुन्छ ओके तपाईँ क्यान्सल हामी ल गर्दैछौ। बधाई छ लक्ष्मीजी, पहिलो प्रश्नको सही उत्तर दिनुभयो, दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, एसएलसीमा सर्वोत्कृष्ट हुनेको नाम घोषणा गर्ने परिपाटी कहिलेदेखि बन्द भएको हो? 2063 साल भन्नुहुन्छ। ओके तपाईँ क्यान्सल हामी लगर्दैछौ। यसको सेवा त रहेको छ विक्रमसम्म 2062 सालदेखि है। ओके साथी हुनुहुन्थ्यो उदयपुरबाट लक्ष्मी मिरिङ सिंह। लक्ष्मी मिरिङ सिंहले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ। यसरी नै टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो नमस्कार। नमस्कार हजुर, नमस्कार, कहाँबाट को बोलिनुहुन्छ? प्रेम प्रसाद भण्डारी हो कि? प्रेम प्रसादजी कार्यक्रममा सहभागी जनाउनु भएको छ, यहाँलाई स्वागत छ। र ढिला नगरिकन तपाईँको लागि म प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुलाई। र प्रश्न यस्तो रहेको छ, तिब्बती खडाईको लागि प्रसिद्ध राष्ट्र निकुञ्ज कुन हो? लामटाङ राष्ट्रिय निकुञ्ज भन्नुहोस्। ओके तपाईँ क्यान्सल हामी लक गर्दैछु। यसको चाहिँ उत्तर रहेको छ से फुक्सुन्डो राष्ट्रिय निकुञ्ज रहेको छ है। अघि दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, बेलायत सरकारद्वारा प्रकाशित गरिने सरकारी रिपोर्टलाई के भनिन्छ? पास भन्नु चाहिँ यसको सही उत्तर रहेको छ ब्लू बुक रहेको छ है। ओके अहिले भने छिटो साथी हुनुहुन्थ्यो उदयपुर कटारीबाट प्रेम प्रसाद भण्डारी। प्रेम प्रसाद श्री पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ, यसरी नै जोडिसक्नु भएको छ साथीलाई। हेलो हेलो नमस्कार। नमस्कार हजुर, नमस्कार, कहाँबाट को बोल्नुहुन्छ?
1: सन्देश राई
0: खोटाङबाट। सन्देश जी, यो समयमा के गरिदिनुहुन्छ? बसिराख्नु भएको छ प्रोग्राम सुन्दै। ओके ठिक छ त, एकदम खुसी लाग्यो प्रोग्राम सुन्दै हुनुहुँदो रहेछ। सन्देश जी यहाँलाई स्वागत गर्दै म पहिलो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुहोलाई। त प्रश्न तपाईँको लागि यस्तो रहेको छ, धान खेतीका लागि बढी उपयुक्त माटो कुन हो? दोमट माटो। ओके तपाईँ क्यान्सल हामी लगर्छौ। यसको चाहिँ उत्तर रहेको छ पाङ्गो माटो रहेको छ है। ओके तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, नेपालको धान मकै गहुँ कोदो पछि अर्को प्रमुख बाली कुन हो?
1: धान मकै गहुँ कोदो पछि
0: हजुर
1: बटमास।
0: ओके तपाईँ क्यान्सल हामी ल गर्दैछौ। यसको चाहिँ उत्तर रहेको छ जौ रहेको छ है। साथी नदियो कोट्याङबाट सन्देश राई, सन्देश जी पनि छुटिसक्नु भएको छ प्रयास गरेर भने चाहिँ। र अवश्य पनि हामी कार्यक्रमको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइ नै सकेको छ। दोस्रो अनि अन्तिम विश्राम जानेछौ, विश्राम पश्चात फेरि पनि कार्यक्रम बक्कीलाई लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला।

0: बालबालिका सबैको सरोकार आजका बालबालिका भोलिका सदनहार
1: बालबालिकामा के हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बालबालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बालबालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बालबालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना
3: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरे सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु बरून राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ
2: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ यो सूचना यस अगाडि मौखिक तथा वार्षिक मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ
3: जानकारीका लागि मकालु बरून राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु बरून राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संखोसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु
2: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्राली लुम्बु नेटवर्क प्राली एभरेस्टलिङ प्राली सम्पर्क नम्बर 97-68-63-77-34 अध्यक्ष पासाङ शेर्पा
3: चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक चेरेम सोलुखुम्बु
4: जहाँबाट चल्किन्छ सगरमाथा जहाँबाट छचल्किन्छ दुधकोशी तिमीबाट गुन्जन्छ तपाईँ हाम्रै आवाज
5: धर्म रीति रिवाज र संस्कृतिको सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्ज
6: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलुदुत कुण्डु नगरपालिका पास सल्लेरी सोलुखुम्बु
5: लक्की

0: बसे चाहिँदैन होला बरु बाहिर बसेर फुको मार्दै रह्यो
1: कार्यक्रम लौकिकको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छु र सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलेफिएम 110.2 मेगाहर्जमा कार्यक्रम लोकीलाई सुनिराख्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल्लो। हेलो, नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँबाट बोलिदिनुहुन्छ? सबिन तामाङ खोटाङको बरा पोखरीबाट। सबिनजी यो समयमा के गरिदिनुहुन्छ? कार्यक्रम लक्की सुनेर बसिराख्नु भएको छ सबिनजी। अनि खोटाङतिरको नयाँ खबर सुनाउनुहोस्। हाम्रो पनि सबै ठिकठाक छ भन्नु पर्ला सबिनजी। अनि सबिनजी खोटाङतिरको मौसम के कस्तो छ नि त्यतातिर?
2: हजुर, मौसम चाहिँ भन्नुपर्दा घाम लागिरहेछ मजाले।
1: लडिस त घाम लागिरहेको छ। लडिस त कार्यक्रममा सहभागिता जनाउनु भएको छ सबिनजीको लागि प्रश्न राख्न सायद ध्यान दिएर सुन्नुलाई त
2: हुन्छ।
1: प्रश्न यस्तो रहेको छ तपाईँको लागि, नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थापना कहिले भएको हो? तपाईँले विक्रम सम्बन्धमा कुरा मिति भन्नुहोला है त।
2: प्रश्न फेरि,
1: नेपाल कम्युनिष्ट पार्टी एमालेको स्थापना कहिले भएको हो?
2: यो काँग्रेसको भन्नुपर्ने कि एमालेको?
1: नेपाल कम्युनिष्ट पार्टी एमालेको।
2: ए, यो भनेपछि 2049 सालमा भने?
1: 2049 साल भन्नुहोस् है। ओके, तपाईँको अनुसार हामी ल गर्दैछौ। सबिनजी यसको चाहिँ उत्तर रहेको छ विक्रम सम्वत 2047 साल पुस 22 गते रहेको छ है। ओके, तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, मानव न्याय शास्त्रको कसको कृति हो? मानव न्याय शास्त्र कसको कृति हो?
2: यो भनेपछि यो धर्मशास्त्र यो
1: पास भने यसको चाहिँ उत्तर रहेको छ जय स्थिति मल्ल रहेको छ है। ओके, साथी हुनुहुन्थ्यो खोटाङबाट सबिन तमाङ। सबिनजीले पनि प्रयास गरेर पनि साथी छुटिसक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने 97.5 लाइन हुँदै कार्यक्रममा सहभागिता सुनाउनुहोला भनी भन्न चाहे र कार्यक्रमको अन्तिम चरणमा पनि हामी आइ नै सकेका छौं भन्दै थिए। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्कार हजुर, कहाँबाट बोल्नुहुन्छ? खोटाङबाट रोसिना तामाङ। रोसिनाजी यो समयमा के गरिदिनुहुन्छ?
3: यो समयमा
1: कार्यक्रम सुन्दै नोट बनाउँदै हुनुहुन्छ। ल ठिक छ त, अनि खाना लिनुभयो त रोसिनाजीले?
3: मैले भर्खरै लिइसकेको, अनि हजुरले खानुभयो कि बाँकी छ?
1: हाम्रो बाँकी छ, बन्नु पर्ला। हाम्रो प्रोग्राम सक्ने बित्तिकै हो नि। अहिले कार्यक्रममा सहभागिता जनाउनु भएको छ रोसिनाजी, तपाईँको लागि प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त। प्रश्न यस्तो रहेको छ रोसिनाजीको लागि, पहाड़ी क्षेत्रलाई कति भागमा उपविभाजन गरिएको छ? तीन भाग। ओके, तपाईँको आन्सर हामी ल गर्दैछौ। बधाई छ रोसिनाजी, तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ, नेपालको प्रमुख खाद्यान्न बाली कुन हो? नेपालको प्रमुख खाद्यान्न बाली कुन हो? गहुँ भन्नुहोस्। ओके, तपाईँको आन्सर हामी ल गर्दैछौ।

0: यसको चाहिँ उत्तर रहेको छ धान रहेको साई रोसिनाजी। ओके, दोस्रो तेस्रो प्रश्न राख्न चाहे रोसिनाजीको लागि भन्दैथे साथी छुटी सक्नु भएको छ र अवश्य पनि हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ है, किनकि कार्यक्रमले निर्धारित गरेको समय भने सकिने सकेको छ। र आज धेरैजना साथीले सहभागिता सुनाउनुभयो, प्रयास गर्नुभयो, कठ्राई गर्नुभयो, आफ्नो व्यस्तको बारे पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुहुने तमाम श्रोतालाई विशेष समृद्धिदेखि नै धेरै धेरै धन्यवाद दिन चाहे। र आज सहभागिता सुनाउनुहुने र प्रयास गर्नुहुने साथी मध्ये एकजना साथीले लक नम्बर प्राप्त गर्नु भएको छ। साथी मध्ये खुटानबाट एमसु राई, एमसुजीको लकी नम्बर 16 रहेको छ, कपीमा सुरक्षित साथ रिपोर्ट गरेर राख्नुहोला भन्न चाहे। र विशेष सम्पूर्ण साथीलाई धन्यवाद दिँदै मैले अन्तिम समयसम्म प्राविधिक मित्रबाट साथ दिनुभएको थियो, प्राविधिक मित्र सरस्वतीजीलाई पनि विशेष धन्यवाद दिँदै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि विदा हुन्छु। नमस्ते, नमस्कार, शुभ दिन।
1: लकी स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सुनुदूत कुण्ड नगरपालिका पाँच सलेरी सुनखुम्बु।
2: बालक बालिकालाई काममा लगाएको पाइमा काम अनुसार खोला काबा हुने व्यवस्था भएको छ।
3: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
4: किन खोज्नु भएको होला हजुर?
3: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
4: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
3: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ।
4: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
5: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
7: प्रस्ताव आधार सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रवधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रवधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा 40 समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिनेछन्। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 50%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी आयोजना, कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान, कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू, अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहित कुल लागतको अधिकतम 50%, बजेट 7,50,000, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी 1%, लागतको अधिकतम, बजेट 5 लाख, कार्यक्रमको लक्ष्य 1
5: प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनि फलफूल सुताउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भोचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301404 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सुख सकल भोचर पेश गर्नुपर्नेछ सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए तिचको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धित सबैलाई जानकारी गराइन्छ साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385131 र 9869585476 सम्पर्क गर्न सक्नुहुन्छ रमेश सुमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु
8: हेलो
9: हेलो हेलो
8: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेज
10: सोलु एफएम स्टुडियो टाइम
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 2100 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक सञ्चालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह
11: कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 को अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 को कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम संचालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 को पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835120130 र 9869585476 मा सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बालिक संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता कृषि संस्करण संचालन हुने सम्बन्धी सूचना दिपोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवैतर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह महिला र पुरुष दुवैतर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह महिला र पुरुष दुवैतर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम द्वितीय र तृतीय हुनेले नगद 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम द्वितीय र तृतीय हुनेले 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र

0: अथवा एड्रेस भ्यू ट्रेलर मेस्टको आधिकारिक वेबसाइट एड्रेस भ्यू ट्रेलर मेस्ट.com मा अनलाइन नाम दर्ता गरिसक्नु पर्ने छ।
1: दर्ता गर्ने व्यक्ति संयोजक युगेशलाई सम्पर्क नम्बर 9842146 सदस्य राजकुमार राई सम्पर्क नम्बर 9870317340
0: उपस्थित विश्वको पर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रंगशाला रेस शुरू हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रंगशाला।
1: सब जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 9745404026 अनुराज बस्नेत 9851174219 विपिन तामाङ 9862930264 र राजकुमार राई 9852584557।
0: एभरेस्ट भ्यू ट्रेलर रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आपत्ति परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाड़ीहरू 81 बिरामी घाइते भए कुनै अंग भंग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाड़ीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाड़ीहरू दर्ता निशुल्क हुनेछ।
1: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकारी।

0: म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं। सही राष्ट्रिय विपत्तिको गुजीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतीत सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष तुलसिन्दु।

0: त्याचा मान्यता सातै दिशीचं ग्याज गर आत्मता यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: बत्तीको
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लोत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समयमै महसुल दिनु, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: 政府反論を聞いてください。
1: おいしゃって、ヘルメン、キラコトショウサライシャク、ニュープレイン、アナチャキュー
2: はい、キャーアイデスト。へぇ、イッティキパッチャーシェロハン。サマジクサンダルマウルネッティキパッチャーノパッチャー。ミッハレブラムクスジュナウンサクサ。イッサナアティナ、イッサドゾルネヒアルサニー。
1: あれ、ミッチャーブラムクンサ、チューニングネクセイ。
2: ティナタティナ、
1: タティナ。
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
0: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा स्वयं नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसै प्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव फर्काव वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जन सन्देश।

0: देश भित्र तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: देश भित्र र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश भित्र तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना। यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालो वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ। यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ। जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना सङ्घको सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु। सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली लुम्बु नेटवर्क प्रणाली एभरेस्ट लिङ्क प्रणाली सम्पर्क नम्बर 97-68-63-74-34 अध्यक्ष पासाङ शेर्पा चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह मात्रु एक चेरे।

0: एक्नी मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिडिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुङ्कु रिन्पोछे टुङ्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नो पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्छ।

0: तल्लो इन्कुला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना। सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर एक, मापे दुधकोसी गाउँपालिका वडा नम्बर छ र थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर आठमा इन्कु खोला हाइड्रो पावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। कार्यक्रमहरू सार्वजनिक सुनवाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।
1: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्लाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न।
2: लौ, पहिला त त्यस्तो मान्छे होइन, के भएछ त?
1: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो।
2: यो त लागौ प्रयोगकर्तामा देखिने जस्तै लक्षण छ त।
1: कति

0: गौसत त भाई के भएको तिमीलाई नढाटी भन त
1: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो सारो मलाई केही थाहा छैन अब खुरको यो सबै छाड्नु पर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी नै त हो
1: हुन्छ दिदी धन्यवाद अब म यो सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधर्ने मौका देऊ नै
2: बारिशमा लज सिर्जना गरी दुबेचरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
4: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
3: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: हो र मैले त सोचेकै थिइनँ यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
3: खै जन्मदर्ता दिनुहोस् त
8: जन्मदर्ता गरेको छैन नि म्याडम
3: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि
8: हो र मलाई त थाहा नै थिएन म्याडम
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
8: पहिला कसैले भनेन
9: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
10: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
11: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
10: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: के भयो, के को हल्ला खल्ला हो यो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
4: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
7: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
7: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगराउनु हजुर।
9: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गते सम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1. प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान, कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1. प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग, कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1. प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। को नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत, लागतको अधिकतम, बजेट 5 लाख। कार्यक्रमको लक्ष्य 1. प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी, फलफूल सुकाउने सोलर ब्रायल प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह, सहकारी, फर्म समिति आदिले प्रति आवेदन रु 200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1-3-0-1-2-0-2-3-0-1-4-0 राजस्व शीर्षक 14-229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी, निजी उद्यमी, कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिश, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-520-131 र 98-69-58-45-76 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु।
1: हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
3: लु हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने रहेछ, के भयो?
3: हेर्नुहोस् ल, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी, कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको ढाँचा अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगी वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी, कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1, ब्लक सञ्चालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ्लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रविकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869545376 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

दृश्य भ्यू थियन रेस प्रतियोगिता तेस्रो संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस नाट्य दुतोषी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98,42,81,46, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98,60,31,37,40। उपस्थित भइसक्नु पर्ने मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजी भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, बिपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,54,57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय

0: नेट पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 26 मा आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सचेतन छौं। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिई उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डुप शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा सोलेखुम्बु।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: बत्तीको तार है ख्याल गरौं।
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
3: पानी पर्दा झन् होस पुर्याउनु सुरक्षित भविष्य आफैले।
4: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
2: विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
4: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
4: समय नै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारिस।

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: टाइम चेक सोलु एफएम स्टुडियो टाइम
2: मध्याह्नको 12 बजे
0: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्डा नगरपालिका 5 सोलु खुम्बु

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ़्यो, यातायात व्यवसायलाई यात्रुको व्यवस्थापन गर्न समस्या। बूढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरू। पक्की पुल बगाएको आरू घाटमा बेली ब्रिज जडानको तयारी। कांग्रेस महाधिवेशन अन्तर्गत सह महामन्त्री मतगणनाको अन्तिम परिणाम आज आउने। खुल्लातर्फ रामहरि खतिवडा र अजय बाबु शिवा कोटी तथा महिलातर्फ प्रतिमा गौतमको अग्रता। साउदी अरब र हुथी बीच तनाव बढ़दा इरानद्वारा संवादको प्रस्ताव। संवाद कहिले र कुन प्रक्रिया मार्फत अघि बढ़छ भन्ने बारे स्पष्ट हुन बाँकी। र पाकिस्तानले प्रेसिडेन्ट्स ट्रफीका खेलहरू पेशावर र एबटावादबाट अन्यत्र सार्यो। नेपाल खबरमा अब पूरा खबर। बड़ा दशैं शुरू भएसँगै काठमाडौँको नयाँ बस पार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ़न थालेको छ। काठमाडौँमा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू दमादम गाउँ फर्कन थालेका हुन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुहरूको चहल पहल बढ़ेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढ़ेको हो। नयाँ बस पार्क संचालन गरेको संस्था लोत्से बहुद्देश्य प्रणालीका महाप्रबन्धक पंकज मल्लले असोज 17 हिजो 25 गतेसम्म नयाँ बस पार्कबाट 2,07,000 भन्दा धेरै बाहिरिएको जानकारी दिनुभयो। दशैंका लागि घर फर्किने यात्रुको संख्या बढ़ेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ। यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनु भएको छ। यही असोज 23 गते अग्रिम बस टिकट बुकिङ खुल्ला गरेको दिन धादिङको गलौदीमा पृथ्वीराज मार्ग भाँसिएर गाड़ी आवागमन अवरूद्ध हुँदा समस्या भएको महासचिव गौतमले बताउनुभयो। महासंघले यात्रुलाई टिकट काटेर यात्रा गर्न, तोकिएको भाड़ा तिर्न र गाड़ीको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ। गोर्खाको बूढ़ी गण्डकी नदीमा हिजो आएको बाढ़ीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको चुम्नुब्रीमा 43, धारचेमा 39, आरूघाटमा 64 तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा 58 परिवार विस्थापित भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरू भएको प्राधिकरणले जनाएको छ। गोर्खाको चुम्नुब्री, धार्चे र आरूघाट तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ता कपड़ा सहित अरू सामग्री पठाइएको प्राधिकरणको भनाई छ। बाढ़ीले 45 घर पूर्ण रूपमा र 37 घरमा आंशिक क्षति भएको छ। यस्तै 34 गोठ र गुरका 12 खोरमा समेत क्षतिसँगै 3 गाड़ी बगाएको छ। दर्जनौ घर डुब्बानमा परेका छन्। 2 पक्की पुल, 1 बेली ब्रिज र 2 झोलुङ्गे पुल समेत बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बूढ़ी गण्डकी नदीमा आएको बाढ़ीले गोर्खाको आरूघाट र धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि नेपाली सेनाले त्यहाँ बेलीब्रिज जडानको तयारी थालेको छ। बाढ़ीका कारण पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवागमनमा समस्या भएकाले यातायात सम्पर्क पुनर्स्थापित गर्न सेनाको सैनिक इन्जिनियरिङ टोली परिचालन गरिएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बेलीब्रिज जडानका लागि आवश्यक तयारी अघि बढ़ाइएको छ। बेलीब्रिज निर्माण भएपछि गोर्खा र धादिङ बीचको आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा छ। बाढ़ीले पुल बगाएपछि स्थानीय बासिन्दा तथा यात्रुले आवत जावतमा कठिनाई भोग्नु परेको छ। तत्काल उद्धार तथा राहतका साथै क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापना गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ।
नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मतगणना चलिरहेको छ। खुलातर्फ रामहरि खतिवड़ा र अजय बाबुशिवा कोटी तथा महिलातर्फ प्रतिमा गौतमले अग्रता लिनुभएको छ। सहमहामन्त्रीको नतिजा आजै आउने र

0: आजका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सिधा कुरा प्रष्ट विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काठमाडौँबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ़्यो, बूढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरू, पक्की पुल बगाएको आरू घाटमा बेली ब्रिज जडानको तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो बढ़ेको सुन चाँदीको भाव आज घटेको छ। आज सुन 2,100 रूपियाँले घटेर तोलामा 2,94,400 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 800 रूपियाँले बढ़ेर 2,96,500 रूपियाँमा कारोबार भएको थियो। शुक्रबार पनि सुनको भाव तोलामा 2,900 रूपियाँले बढ़ेको थियो। यस्तै आज चाँदीको भाव तोलामा 25 रूपियाँले घटेको छ। आज चाँदी तोलाको 4,415 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,440 रूपियाँ थियो। सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि 1 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारको चालू आर्थिक वर्ष 2083-84 लागि हिजो प्रदेशसभामा पेश भएको बजेटमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि 1 करोड़ बजेट विनियोजन गरिएको आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले जानकारी दिनुभयो। केही दिन अघि महाकाली नदीको बाढ़ीले झोलुङ्गे पुलको पिल्लर भत्किएर पुल महाकाली नदीमा खसेको थियो। 2061 सालमा निर्माण भएको झोलुङ्गे पुल भत्किएपछि आवत जावत प्रभावित बनेको छ। पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा रहेको ऐतिहासिक ताल बाराही भगवती मन्दिरको पुनर्निर्माणपछि हिजोदेखि भक्तजनका लागि पूजा गर्न खुल्ला भएको छ। घटस्थापनाका दिन पारेर मन्दिर खुल्ला गरिएको मन्दिरका पुजारी समेत रहनुभएका ताल बाराही मन्दिर

0: गुठी व्यवस्थापन समिति का उपाध्यक्ष महेश्वर पहाड़ीले बताउनु भएको छ। क्षमा पूजा गरेर विधिवत रूपमा घटस्थापनाको दिनमा देवीको शक्ति पुरानो शिलामा सारेको उहाँले बताउनुभयो। अब भक्तजनले पुरानै शिलामा दर्शन तथा पूजा आजा गर्न सक्नेछन्। 2080 कार्तिकदेखि मन्दिर पुनर्निर्माण शुरू भएपछि मन्दिरमा नियमित पूजा आजा बन्द भएको थियो। अब विदेशको खबर। इरानले साउदी अरब र यमन बीच संवाद प्रक्रिया अघि बढ़ाउन तथा जारी द्वन्दको राजनीतिक समाधान खोज्न आवश्यक सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताउनु भएको छ। इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदसँग टेलिफोन वार्ता गर्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। साउदी अरब र यमन बीच वार्ताको वातावरण निर्माण गर्न इरानले आवश्यक सहयोग गर्न सक्ने वहाँको भनाई थियो। इरानको यस्तो प्रस्ताव साउदी अरब र यमनका हुथी विद्रोही बीच तनाव चुलिएका बेला आएको हो। पछिल्लो समय साउदी अरबले हुथीहरूको नियन्त्रणमा रहेका क्षेत्रलाई लक्षित गरी हवाई कार्यवाही तीव्र बनाएको छ। त्यसको जवाफमा हुथीहरूले पनि साउदी अरबभित्रका विभिन्न लक्ष्यमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गर्दै आएका छन्। द्वन्द यमनको सीमाभन्दा बाहिर फैलिँदै गएपछि क्षेत्रीय सुरक्षाबारे चिन्ता थपिएको छ। साउदी अरब र हुथी विद्रोही बीचको द्वन्द्वमा इरानको भूमिकालाई पनि क्षेत्रीय कूटनीतिमा महत्वपूर्ण रूपमा हेरिँदै आएको छ। यस्तो अवस्थामा तेहरानले संवादका लागि सहयोग गर्ने प्रस्ताव राख्नुलाई जारी संकटको राजनीतिक समाधान खोज्ने प्रयासका रूपमा लिन सकिन्छ। अब खेल खबर। पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले खैबर पख्तुनवा प्रान्तका पेशावर र एवटावादमा चलिरहेको प्रथम श्रेणीको प्रतियोगिता प्रेसिडेन्ट्स ट्रफीका खेलहरू अन्यत्र सारेको छ। खैबर पख्तुनवा प्रान्तमा राजनीतिक उथलपुथलपछि संघीय सरकारले संकटकाल घोषणा गरी गवर्नरको शासन लागू गरेपछि पीसीबीले यो निर्णय लिएको हो। प्रतियोगिता अन्तर्गत इस्लामाबाद र रावलपिण्डीमा हुने खेलहरू निर्धारित तालिका अनुसारै सञ्चालन हुने भए पनि पेशावरको इमरान खान रंगशाला र एवटावाद क्रिकेट रंगशालामा तय गरिएका खेलहरूको तालिका परिवर्तन गरिएको छ। अब यी खेलहरू पर्सि बुधबारदेखि शेखपुरामा रहेको नाविद एकेडेमी र लाहौरको गद्दाफी स्टेडियमसँगै जोड़िएको एलसीसीएमा हुनेछन्। प्रेसिडेन्ट्स ट्रफीको लीग चरण राउण्ड रोबिनमा सञ्चालन भइरहेको छ, जसमा आठवटै टोलीले एकअर्कासँग खेल्नेछन्। प्रतियोगिताका शीर्ष दुई टोलीबीच फाइनल खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाण्डुबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ़्यो, यातायात व्यवसायीलाई यात्रुको व्यवस्थापन गर्न समस्या। बुढ़ी गण्डकी बाढ़ीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरू, पक्की पुल बगाएको आरूघाटमा बेली ब्रिज जडानको तयारी। कांग्रेस महाधिवेशन अन्तर्गत सह महामन्त्री मतगणनाको अन्तिम परिणाम आजै आउने, खुलातर्फ रामहरि खतिवड़ा र अजय बाबु शिवाकोटी तथा महिलातर्फ प्रतिमा गौतमको अग्रता। साउदी अरब र हुथी बीच तनाव बढ़दा इरानद्वारा संवादको प्रस्ताव, संवाद कहिले र कुन प्रक्रिया मार्फत अघि बढ़छ भन्ने बारे स्पष्ट हुन बाँकी। र पाकिस्तानले प्रेसिडेन्ट्स ट्रफीका खेलहरू पेशावर र एवटावादबाट अन्यत्र सार्यो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
1: आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: हाम्रो पहिलो रोजाई
1: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाति न यसो त जसले नि लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनौ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कदनहार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि हुलाकमा जाऊ न,
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
0: ए सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मौखिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले महिला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्याद थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देशविखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: देशविखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देशविखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
1: यस सेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ एक सेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिन भित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पोल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
0: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
1: अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरून राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
0: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
1: जानकारीका लागि मकालु वरून राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरून राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संखोसभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
0: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्राली लुम्बर नेटवर्क प्राली एभरेस्ट लिङ्क प्राली सम्पर्क नम्बर 97 68 67 34
1: अध्यक्ष पासाङ शेर्पा चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक चेरिम सोलुखुम्बु।

0: एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचितेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम स्वदय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नो पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841130094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

कोसी प्रदेश स्तरीय स्थित हर रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुपकुण्ड नगरपालिकाको क्षेत्रमा श्रम तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobfy.shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुतुपकुण्ड नगरपालिका 5 कलेरी।

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारिकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुर जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय, समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय भुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
0: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विषय सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-52-88-72-72, 98-62-83-13-44 र 98-52-82-24-29।
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।
2: साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
3: बाप रे,
2: अब चाहिँ के हुने हो?
4: यत्तिकै पत्याल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जल्दै लेखिहाल्छ नि।
2: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
5: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
6: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गर।

0: बाल बालिका सबैको सरोकार, आजका बाल बालिका भोलिका कर्णधार।
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ, तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिउ।
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।

0: न अस्ति भर्खर किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9836868 18।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलु कुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
5: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैरान बनायो। युरोप पनि किटी हो के, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
6: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
0: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साइन चेक सोलु एफएम स्टूडियो टाइम
2: इट्स 1 PM दिउँसोको 1 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुन्द नगर पालिका 5 सोलु खुम्बु
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सोलु एफएम सोलु एफएम मा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न

0: आया आया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुन्दीनगर पालिका पाँच बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण

0: हजुर हो, आज मेरो जन्मदिन हो, याद त छ नि।
1: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
0: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
1: ल अब आँखा खोला त।
0: वाउ कस्तो राम्रो उठी, अनि मंगलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
2: अरू कहाँबाट हुनु र हजुर? विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर विधान रहपाल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
3: हाम्रा सेवाहरू
4: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोप्राइटर दिनेश राई, सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 034 213।
4: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5, तलेरी, सोलुखुम्बु।

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमोमा सबै थोक पाइन्छ त।
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
1: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
0: ल, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00।
1: सुनु दुधकुण्ड नगरपालिका 5 पल्लेरी सुनु खुम्बु।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो स्तरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
6: नेपाल सरकार विज्ञापन बो।
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
8: किन रे, के भयो, सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन।
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
8: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
9: नमस्ते, कति टाइमले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
9: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
7: हस् म्याडम।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यसो त जल्दै लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाउ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
15: नेपाल सरकार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र होइन होला त्यस्तो त।
3: सोइता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भो भन त।
2: के भएन मिस
3: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो।
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला।
7: यहाँ उभ्याउनु छ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि।
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब।
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: સાચી
1: નેપાલ સરકાર વિજ્ઞાપન બોર્ડ.
2: દીદી, આજ ભોલી મેરો શ્રીમાનલાઈ કે ભાગો? છીટો ઘર પણ આવું, એકલે બસ્ન રૂચાઉનુહુન્છ, દુબ્રાઉંદે પણ જાણુ ભાગો છ. પહેલા ખુબ પડ્ને માન્છે અહીલે કિતાબે હેર્ન માન્નુહુન્ન. લૌ, પહેલા તો તેસ્તો માન્છે હૈન, કે ભયછ ત? દુઃખ ગરેર કમાકો પૈસા બેંકમાં અલિઅલિ જમા ગર્દૈ થ્યું. અસ્તિ ઘરકો લાગે કેહી સામાનહરૂ કિન્નુ પર્યો ભનેર નિકાલ્ન ગકો પૈસા નૈ છૈન. સાનો સાનો કુરામાં કિચકિચ માત્રી ગર્નુહુન્છ, ઘરબારે બિગ્રિને જસ્તો પો ભઈસક્યો. લૌ ન દીદી, સમજાઈદિનુ પર્યો. यो त लागु औषध प्रयोगकर्तामा देखिने जस्तै लक्षण छ त. कति चाहिँ लागु औषध त भाइ, के भएको तिमीलाई? ढाँटी भन त.
3: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्न नै सकिन र खाए. त्यसपछि बिस्तारै बानी हुँदै गयो. अहिले त लट लागेछ, छाट्नै सकिन. अहिले पनि गाह्रो भइरहेको छ.
2: गाह्रो साह्रो मलाई केही थाहा छैन. अब खुरको सबै छार्नु पर्छ. तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ. यसको संरक्षक तिमी नै त हो.
3: हुन्छ दिदी, धन्यवाद. अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु. मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु. मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका देऊ नि.
4: बारिस्ता लज सिर्जना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो. विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ. यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ. त्यसैले लागू औषधको प्रयोग उसार प्रसार, रोकथाम र नियन्त्रणमा जोड़ दिउ. स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं. लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खबु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश.
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्.
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु.
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ. हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ. दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ.
8: हिंसा सहनु पनि अपराध हो. हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्. उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ.
1: नेपाल सरकार विज्ञापन बोर्ड.

0: खै जन्मदाता दिनुस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: हो र मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
1: पहिला कसैले भनेन
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
6: मलाई मुखर घाटेको क्यान्सर छ बाँचेर पनि म मरे तुल्य भए म अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य श्वासमै समस्या देखियो
8: धुम्रपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
9: के भयो के को हल्ला खल्ला हो यो
10: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
11: के सकिनु नि गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
9: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या भन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
11: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
10: हो त है हामीले त ध्यानै नदिएको
11: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
12: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

0: मान्छेलाई काममा लगाएको उपायमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: नाउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान चौथो संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमालको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1. प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान, कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1. प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग, कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1. प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। नाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत, लागतको अधिकतम, बजेट 5 लाख। कार्यक्रमको लक्ष्य 1. प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुकाउने सोलर ब्रायल प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह, सहकारी, फर्म समिति आदिले प्रति आवेदन रु 200 को भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301-2-0-1-4-0 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जम्मा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह, संस्था, फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्र क्षेत्रको प्रतिनिधि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 98695574 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: साइन्चे सोलु एफएम स्टूडियो टाइम
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वालामय ऑफसेट प्रेस सोलु दुतकुंड नगर पालिका 5 सोलु खुम्बु
3: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सोलु एफएम सोलु एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: नाउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगराउनु हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो,
5: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
6: हुन्छ हुन्छ, पाउनुहोस् है।

0: हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुस् है बा।
1: ल ल ल, म किन दिन्छु।
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्त कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी, कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको ढाँचा अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगी वा म्याद नागी आएको प्रस्तावहरू उप कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी, कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक संचालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुचना प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869548576 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता कृषि संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस माथि दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ, प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम

चुके हुनेले 24,000 18,000 र 12,000को साथमा पेटर र प्रमाणपत्र प्राप्त गर्नेछन्। 50 वर्ष वासको भन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000को साथमा पेटर र प्रमाणपत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000को साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000को साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000को साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000को साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भई अथवा एभरेस्ट भ्यू ट्रेल रेस्टको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस्ट .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेशलाई सम्पर्क नम्बर 98 42 81 46, सदस्य राजकुमार राई सम्पर्क नम्बर 98 60 13 37 40। उपस्थित विश्वको पनि मिति समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला। रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 02 60, अनुराज बस्नेत 98 51 17 24 19, विपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवकद्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय

0: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 26 में आएको विनाशकारी बाढी पहिरो बाट भएको ठूलो जनधनको स्थितिप्रति हामी गहिरो शोकाकुल छौ। सोही राष्ट्रिय विपत्तिको घुटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई सब सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष तोलुकुन्दु।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल। आफ्नो त यही यतिकार प्रति नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: बत्तीको तार है ख्याल गरौ।
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र।

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनजन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पोलमा आगो लागेको, तार लत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
0: समयमै महसुल दिनौ, उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: 放送サンクロッパシュでござい。
1: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
2: यस चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरे अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पोल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ तोकिएको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकार वा निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
1: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
2: जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना सङ्घ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
1: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्राली नुम्बु नेटवर्क प्राली एभरेस्ट लिङ्क प्राली सम्पर्क नम्बर 97 68 67 34
2: अध्यक्ष पासाङ शेर्पा चेरिम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुलुङ एक चेरिम सोलुखुम्बु।

0: एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचितेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा तुल्कु रिन्पोछे तुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841130094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म।
1: तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुतुतकुण्ड नगरपालिका 5 कलेरी सोलुखुम्बु।
0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू: नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई तराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति।

0: जिल्ला हुला कार्यालय सोलुखुम्बु को सूचना
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीख का दिन वन पोस्टल नेटवर्क इन्फिनेट पॉसिबिलिटीज नारा का साथ 152 विश्व हुलाक दिवस निम्न अनुसार को कार्यक्रम का साथ मनाइने संबंधित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहान को 8 बजे स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5000 3000 र 2000 रुपैयाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813144 र 9852842429।
1: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।
3: दन्त शिविर हुने सम्बन्धी सूचना
4: एभरेज डेन्टल क्लिनिक सल्लेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
3: सबै उपचारमा छूट लागू हुनेछ।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9821299947 5843487 सम्पर्क गर्न सक्नुहुनेछ।
3: एभरेज डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
5: तल्लो इन्कु हुला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना
6: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1 मापे दुधकोसी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोसी गाउँपालिका वडा नम्बर 8 इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि सरकारवाला निकाय व्यक्ति संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
5: कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खोर्दा मिति यही असोज 25 गते समय बिहान 11:30 बजे।

0: हो हाम्रो पहिलो रोजाइ।
1: ओए साथी हेर न यो क्या खतरा समाचार आइसक्यो
2: बाथे
1: अब चाहिँ के हुने हो
3: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नआत्थ्यो न यसो त जसले लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ
3: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका कर्णधार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखेमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा युथ नेपालद्वारा जनहितमा जारी सन्देश

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि हुलाकमा जाऊ न,
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ, देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
0: ए शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो। मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सुरुभन्दा पहिले मुख्य खबर। विश्वमा गरीबी बढ्दा नेपालमा भने गरीबीको संख्या र दर दुवैमा उल्लेख्य कमी। स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार। पृथ्वी राजमार्गको बलौदी खण्ड मर्मतका लागि आज राति बन्द रहने बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा। सुदूरपश्चिममा सत्ता पक्षकै सांसदले बजेटमा असन्तुष्टि जनाएपछि प्रदेशसभा बैठक स्थगित। आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गराएको सांसदहरूको आरोप। एलनिनो प्रभावले प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा। आउँदो वर्ष विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने चेतावनी। र बेलायती प्रधानमन्त्री बर्नहमले म्यान्चेस्टर सिटी संघका बैठकको विवरण सार्वजनिक गर्ने। विश्वभर गरीबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामी गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल गरीबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको हो। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबीको जोखिममा छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरीबीको दर र गरीब मानिसहरूको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। पछिल्लो 15 वर्षमा नेपाल सहित 33 वटा देशले बहुआयामिक गरीबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनाम जस्ता एसियाली देशहरूले गरीबी निवारणमा तीव्र प्रगति गर्दा नेपालले पनि गरीबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलो पटक विश्वव्यापी रूपमा तीव्र बहुआयामिक गरीबीमा बाँचिरहेका मानिसको संख्या बढ़ेर 1.20 अर्ब पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरीबीको संख्या 5.15 करोड़ बढ़ेको हो। जनसंख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक संकटका कारण विश्वव्यापी गरीबी बढ़ेको प्रतिवेदनमा उल्लेख छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 5 रहेको गलौदीमा आज राति सड़क बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सड़क मरमतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कटानका कारण भाषिएको सड़कमा यसअघि भित्तो काटेर संचालनमा ल्याइएको थियो। त्यहाँ थप मरमत गर्नुपर्ने भएकाले आज राति गाड़ी आवागमन पूर्ण रूपमा बन्द गर्न लागेको प्रशासन कार्यालयको सूचनामा भनिएको छ। अहिले दशैंको समय पनि भएकाले पृथ्वी राजमार्गमा गाड़ीको चाप अत्यधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मरमत गर्न लागेको सड़क विभागले जनाएको छ। काली गण्डकी नदीमा आएको बाढ़ीले पौष मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड़ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पूर्वतर्फको बाटो बगाउँदा पर्वततर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पौष मार्ग निर्माण गरी आज बिहानदेखि गाड़ी सञ्चालनमा ल्याइएको हो। दशैंको बेला पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुका साथै खाद्यान्नको मूल्य बढ़ेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर, ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा त्यस क्षेत्रमा व्यापार व्यवसाय र होटल क्षेत्र सुनसान बनेको थियो। सुदूरपश्चिम प्रदेश सरकारले हिजो प्रदेशसभा बैठकमा पेश गरेको चालू आर्थिक वर्षको बजेट प्रति सत्तारूढ़ दलकै सांसदहरूको असन्तुष्टि बढ़ेपछि आजको बैठक स्थगित भएको छ। आज बिहान 9 बजेका लागि तोकिएको प्रदेशसभा बैठक सत्ता पक्षकी सांसदहरूको असन्तुष्टिका कारण भोलि बिहान 9 बजेसम्मका लागि स्थगित गरिएको छ। सत्तारूढ़ दल नेकपाका सांसद नरेश कुमार शाहीका अनुसार बजेटमा व्यतिथी भएको भन्दै सत्ता पक्षकी सांसदहरूले चर्को विरोध गरेपछि मुख्यमन्त्री बैठक सार्नु भएको हो। प्रदेश सरकार 3 महिनादेखि बजेट शून्यतामा छ। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले हिजो प्रदेशसभा बैठकमा 37.70 करोड़ 39,66,000 रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमा आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गराएको सांसदहरूको आरोप छ। दशैं नजिकता पनि कर्मचारीहरूले 3 महिनादेखिकै पारिश्रमिक पाउन सकेका छैनन्। यसकारणले पनि सरकार निकै दबावमा छ। हतार हतार बजेट पारित गर्ने तयारी भए पनि सत्तारूढ़ दलकै सांसदहरूको कारण समस्या बढ़ेको छ। मन्त्री सुधन गुरूङ बिमेस्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक विदेश भ्रमण हो। असोज 27 गते हुने बैठकमा नेपाल सहित सातै सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता रहनेछ। बैठकमा लागू औषध ओसार पसार, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। सन् 2018 काठमाडौँ शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजना हुन लागेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने के गर्ने होला?
2: होइन ए भाइ, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्याला रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। प्रधानमन्त्री वीरेन्द्र शाहले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका नयाँ प्रहरी अधिकृतहरूलाई कुनै पनि राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्ने निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बदलिदो अपराधको प्रकृतिलाई ध्यानमा राखी अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रविधि मैत्री बनाउन आग्रह गर्नुभयो। नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्न कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै वहाँले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। यस्तै समारोहमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संगठनमा व्यक्तिगत स्वार्थ, अनुचित दबाव प्रभाव र पदीय अधिकारको दुरूपयोग प्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पार्नुभयो। विदेशको खबर। शक्तिशाली एलनिनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गएको सेप्टेम्बर महिनामा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको युरोपेली संघ यूको जलवायु अनुगमन सेवाले जनाएको छ। यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। यूको कोपरनिकस जलवायु परिवर्तन सेवाका अनुसार निनो 3.4 क्षेत्रमा समुद्री सतहको तापक्रम 29.70 डिग्री सेल्सियस पुगेको थियो। गएको सेप्टेम्बर विश्वव्यापी समुद्री सतहको औसत तापक्रम 21.05 डिग्री सेल्सियस पुगेको थियो। यस्तै विश्वको औसत सतही तापक्रम 16.27 डिग्री सेल्सियस रहेको छ। यो पूर्व औद्योगिक औसत भन्दा 1.63 डिग्रीले धेरै हो। कोपरनिकसका निर्देशक कार्लो बोन्टेम्पोकाले शक्तिशाली एलिनोका कारण 2027 पनि मासिक तापक्रम पूर्व औद्योगिक स्तरभन्दा 1.5 डिग्री सेल्सियस भन्दा माथि रहने सम्भावना रहेको बताउनुभयो। तापक्रम वृद्धि नियन्त्रण गर्न जीवाश्म इन्धनबाट हुने हरितगृह ग्यास उत्सर्जन घटाउनु महत्वपूर्ण रहेको वैज्ञानिकहरूको भनाइ छ। अब खेल खबर। बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले म्यान्चेस्टर सिटीका उच्च अधिकारीहरूसँग भएका आफ्ना भेटघाटका विवरण सार्वजनिक गर्ने बताउनु भएको छ। प्रिमियर लीगको आर्थिक नियम उल्लंघन सम्बन्धी सबै आरोपमा क्लब दोषी ठहरिएपछि आफूले दिएको टिप्पणीको आलोचना भए लगत्तै बर्नहमले विवरण सार्वजनिक गर्ने बताउनु भएको हो। म्यान्चेस्टर सिटीले सन् 2009 2018 बीचमा 9 वर्षको अवधिमा आफ्ना व्यवसायिक साझेदारहरूसँग नक्कली सम्झौता गरी 83 करोड़ पाउण्ड भन्दा धेरै रकम गोप्य रूपमा आफ्ना फुटबल गतिविधिहरूमा भित्राएर नियमनको उल्लंघन गरेको एउटा स्वतन्त्र आयोगले पत्ता लगाएको छ। सन् 2017 मेदेखि 2026 जूनसम्म ग्रेटर म्यान्चेस्टरको मेयर रहनुभएका बर्नहमले क्लबसँगको आफ्नो सम्पर्क अहिलेको नभएको बताउनु भएको छ। गएको सेप्टेम्बरमा बर्नहमले म्यान्चेस्टर सिटी दोषी ठहरिएपछि उसका मालिकहरूले क्लब बेच्न सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभएको थियो। उहाँले आफूहरू आधुनिक म्यान्चेस्टरको निर्माण तथा क्लबलाई विश्वस्तरीय शक्तिमा रूपान्तरण गर्ने कार्यमा निकै ठूलो साझेदार रहेको बताउनु भएको थियो। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विश्वमा गरिबी बढ्दा नेपालमा भने गरिबीको संख्या र दर दुवैमा उल्लेख्य कमी। स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार। फेरि राजमार्गको गलौदी खण्ड मरमतका लागि आज राति बन्द रहने बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा। सुदूरपश्चिममा सत्तापक्षकै सांसदले बजेट प्रति असन्तुष्टि जनाएपछि प्रदेशसभा बैठक स्थगित। आयोजना र बजेट बिचौलियाद्वारा खरिद बिक्री गरेको सांसदहरूको आरोप। एलिनो प्रभावले प्रशान्त महासागरको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा। आउँदो वर्ष विश्वव्यापी तापक्रमले नयाँ कीर्तिमान कायम गर्न सक्ने चेतावनी। र बेलायती प्रधानमन्त्री बर्नहमले म्यान्चेस्टर सिटीसँगका बैठकको विवरण सार्वजनिक गर्ने।
2: बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ।

0: हेलो
1: बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो। मानव दोष विखण तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेश नै आत्मनिर्भर बनौं। मानव दोष विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

कार्यक्रम आफ्नै पाखा आफ्नै भाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.6

फेरि एकचोटि भन्नुहोस् न है तपाईँको गीतको बोल ओहो तपाईँको अलिक आवाज ग्यार ग्यार आइरहेछ फेरि एकचोटि भन्नुहोस् न है हुन्छ तपाईँको लागि यो गीत राख्नेछौ आफ्ना नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है ओके भाइ साथ हुनुहुन्थ्यो खोटाङको साथी मदन श्रेष्ठ हुनुहुन्थ्यो अहिले पनि निकै नै मिठो गीत रोज्यो भने साथी छुटिसक्नु भएको छ र अब पनि चाहिँ ढिला नगरीकन मदनजीको रोजाईतर्फ नै जानेछौ उहाँको रोजाईमा पढा सफल निकै नै मिठो गीत रहेको छ तिम्रो बिहेमा बोलको रोग बाछा रहेको छ र जसमा चाहिँ आवाज बढ़ भएको छ सुभाष खत्री र रीना केसीको आवाजमा सजीको यो मिठो लोकबा कहानी एकैछिन सुन्नेछौ र यो लोकबाको साथमा चाहिँ हामी पहिला अनि छोटो विश्रामतर्फ मोडिनेछौ र विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

0: वाह साथी हेर न क्या खतरा समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यस्तो हा यत्तिकै पत्याउँछ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जल्दै लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकाप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्या थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
2: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
1: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
5: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह महाकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु।

0: breaks through your heart.
1: So do FM 101.2 megahertz.
2: कार्यक्रम आफ्नी पाखा आफ्नी भाका को साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कशप सोनुदुत कुण्डे नगरपालिका छ 0.7

कार्यक्रम आफ्नै पाछा आफ्नै बाकको यो भने दोस्रोले अन्तिम नभएर चाहिँ पहिला नै छोटो विश्राम रहेको थियो। पहिला नै छोटो विश्रामलाई पनि भर्खरै हामीले पार गरिरा भने फेरि पनि कार्यक्रम लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलाफियन 101.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाका सुन्दै हुनुहुन्छ र हरेक दिन हरेक बार फरक फरक कार्यक्रम लिएर आउने क्रममा चाहिँ आज चाहिँ हामी विशेष गरी सोमबारे दशैंमा रहेका छौं र सोमबारे दशैंमा चाहिँ तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोकबाट रोजेर चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीले पनि सम्झन सक्नुहुनेछ र आउन सक्नुहुनेछ 97649 79 लाइन हुँदै कार्यक्रममा सहभागिता गराउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त हाम्रो टेलिभिजन लाइन चाहिँ खुल्ला नै रहेको छ र यो समयमा कतिपय साथीहरू आफ्नै कामतिर व्यस्तता हुनुहुन्छ होला, कोही खाजा खाँदै हुनुहुन्छ होला, कोही खाजा बनाउँदै हुनुहुन्छ भने कतिपय साथीहरू गोठालोतिर पनि हुनुहुन्छ होला, गोठालोतिर गाईवस्तु चराउँदै पनि हामीलाई सुन्दै हुनुहुन्छ होला र जे जस्तो अवस्थामा भए पनि स्वस्थ मस्त अनि व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र तपाईँहरूले चाहिँ हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र जसमा चाहिँ www.sulafm.com नेपाली पात्रो हाम्रो पात्रो र त्यसै गरी सुलाफ्याम फेसबुक पेज मार्फत पनि हामीलाई सुन्न सक्नुहुनेछ। फेरि अब भने चाहिँ हामी फेरि पनि ढिला नगरिकन अर्को गीततर्फ नै जानेछौँ किनभने साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छैन, त्यसकारण चाहिँ हामी निकै नै मिठो अनि रमाइलो गीततर्फ नै जानेछौ। निकै नै मिठो अनि रमाइलो गीत रहेको छ, रानी वनमा डायरी फुला बोलको लोकबाट रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ हेमन्त कान्छा रसैली र शान्ति श्री परिवारको आवाजमा सजिएको यो मिठो लोकबाट हामी एकैछिन सुनेछौ र यो लोकबाट पश्चात फेरि उपस्थित हुनेछौं।

0: फेरी पनि स्वागत गर्दछु बकरी मात्रामा चाहिँ हामीले निकै नै मिठो लोकबाका सुनेर मनोरञ्जन लिइसकेका छौ र पक्कै पनि तपाईँले पनि सुन्नु भएला सँगसँगै गाउनु भएला हामी नाच्नु भएला र जे जस्तो अवस्थामा भए पनि हाम्रो कार्यक्रमलाई अन्तिम समय सुनेर साथ दिनुहोला र थोरै समय छुटाएर चाहिँ कार्यक्रममा पनि सहभागिता जनाउनुहोला भन्न चाहन्छु र यदि कार्यक्रममा सहभागिता जनाउन चाहिँ तपाईँको फुर्सद छैन भने तपाईँहरूका निमित्त हामीले राखेका निकै नै मेठा रमाइला लोकबाका सुन्दै मनोरञ्जन लिँदै चाहिँ कार्यक्रमलाई अन्तिम समय सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु र कोही साथी हुन्छ तिमी फोन लाइनमा स्वागत गरिहालौ को हुनुहुन्छ कहाँबाट हेलो भन्दै थिए साथीको फोन डिस्कनेक्ट भइसकेको छ र फेरि पनि पुनः प्रयास गर्नुहोला र अझ चाहिँ साथीहरूको टेलिफोन लाइन चाहिँ आइरहेको छ तर पनि डिस्कनेक्ट भएको भइसक्यो त्यसकारण चाहिँ तपाईँहरूले चाहिँ नेटवर्क दिने ठाउँतिर डाँडा काँडातिर गएर चाहिँ हामीलाई कल गर्न सक्नुहुनेछ र कोही साथी हुनुहुन्छ फेरि पनि टेलिफोन लाइनमा स्वागत गरिहाल्छु को हुनुहुन्छ कहाँबाट हेलो
1: गुड
0: आफ्टरनुन दर्शन नमस्ते अनि लोकसङ्गीत अभिवादन है मेरो पनि तपाईँलाई के गर्दै हुनुहुन्छ त पुष्पाजी यो समयमा खाजा खाँदै बसिरहनु भएको छ मेरो खाजा भएको छैन भन्नुपर्छ है पुष्पाजी अनि आज चाहिँ के गरेर दिन बिताउँदै हुनुहुन्छ नि पुष्पाजीले अब दसैँ लाग्यो नि त है अनि दसैँको तयारी कस्तो चल्दैछ त अनि पुष्पाजीको त्यसो भए त यसपल्ट दसैँ धेरै नै रमाइलो होला जस्तो छ नि पुष्पाजीको ल ठिक छ त पुष्पाजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ आज तपाईँले कुन लोक बाक रचना चाहनुहुन्छ नि
1: रातो भने किना रोटी घरमा कमजोरी नाचौँ
0: फेरि पनि एकचोटि भन्नुहोस् न है तपाईँको गीतको बोल
1: रातो भने किमा गोदी घरमा कमजोरी नाचौँला ओ बेलुकीमा
0: ओके तपाईँको लागि यो लोक बाक राखेको छ आफ्नो नजिकका मात्र एकजना साथीलाई सम्झन सक्नुहुनेछ है
1: सर्वप्रथम अब हजुरका लागि मेरो भइसकेको कार्यक्रम सञ्चालन गरिरहनु भएको छ हजुरको लागि अनि समय सम्पूर्ण परिवार र मलाई पुष्पा कार्की भाइ चिन्ने नचिनी सम्पूर्णलाई चाहिँ यो गीत सुनेर आनन्द इन्जोय दिनुहोला भन्दै दिँदा हुन्थ्यो हस् बाई बाई
0: ओके बाई साथी हुनुहुन्थ्यो सोलुपिङबाट पुष्पा कार्कीजी हुनुहुन्थ्यो उहाँले पनि निकै नै मिठा लोक बाका रोज्दै भने साथी छुटिसक्नु भएको छ र अब भने चाहिँ हामी पुष्पाजीको रोजाई तर्फ नै जानेछौ र उहाँको रोजाईमा पढ्न सफल निकै नै मिठो गीत अनि रमाइलो गीत रहेको छ रातो गलेकीमा बोलको लोक बाका रहेको छ र जसमा चाहिँ आवाज गर्नुभएको छ जमुना सुनाम र कुशल बेलवासीको आवाजमा सजिएको यो मिठो गीत हामी एकैछिन सुन्नेछौ र यो गीतको साथमा चाहिँ दोस्रो अनि अन्तिम विश्रामतर्फ मोडिनेछौ र विश्राम बस्दा फेरि उपस्थित हुनेछौं

0: तपाई विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनजन क्षति तथा विद्युत सेवामा अपरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003।
1: समय नै महसुल गरौ, उचालो भविष्य निर्माण गरौ। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

लौना दुखलाई पन्छौं लौना लौना नयाँ नेपाल बनाउन। नमस्कार, म जेबी टुरे। तपाईँले सुन्दै हुनुहुन्छ पूर्वाञ्चलको पहिलो सामुदायिक रेडियो सोलो एफएम 101.2 MHz। ढाकरे बोकी टेकुवा टेकी ठ्याक्कै ठ्याक्कै ठ्याक्कै ओखल ढुङ्गा रुम्जाटारदेखि ठ्याक्कै ठ्याक्कै ठ्याक्कै

कार्यक्रम आफ्नै पाखा आफ्नै ढाकाको साथमा सागर इलेक्ट्रोनिक सेन्टर एन्ड मोटरसाइकल वर्कसप सोलु दुधकुण्डे नगरपालिका छ 0.16।

कार्यक्रम आफ्नै पाखा आफ्नै बाजाको यो भने दोस्रो अनि अन्तिम विश्राम भएको थियो। दोस्रो अनि अन्तिम विश्राममा पनि भर्खरै हामीले पार गरिरह भने फेरि पनि कार्यक्रममा नै लिएर तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ र सुन्दै हुनुहुन्छ हामीलाई यो समयमा पूर्व नेपालकी पहिलो सामुदायिक रेडियो सुलाफ्याम 110.2 MHz कार्यक्रम आफ्नै पाखा आफ्नै बाखा सुन्दै हुनुहुन्छ र विशेष गरी आज चाहिँ हामी सोमबारे बसाईमा रहेका छौं र सोमबारे बसाईमा आज तपाईँहरूले कार्यक्रममा सहभागिता जनाएर चाहिँ आफूलाई मन परेको लोकबाका रोजेर चाहिँ आफ्नो नजिकका मात्र एकजना साथीलाई पनि सम्झना सक्नुहुनेछ र आउन सक्नुहुनेछ 97649 79 लाइन हुँदैछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र तपाईँहरूको निमित्त चाहिँ हाम्रो टेलिफोन लाइन चाहिँ खुल्ला रहेको छ र मृदक भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र यो समयमा त कतिपय साथीहरू आफ्नै कामतिर व्यस्त त हुनुहुन्छ होला, कोही मेला पात्र हुनुहुन्छ भने कोही साथीहरू गोठालोतिर पनि हुनुहुन्छ होला र कतिपय साथीहरूको त स्कूल कलेज पनि विदा भइसक्यो, त्यसकारण पनि दशैं तिहारको चाहिँ एकदमै तयारी गर्दै हुनुहुन्छ होला र हिजोदेखि त अब दशैं पनि लागिसक्यो, त्यसकारण चाहिँ कतिपय साथीहरू त शहरतिर बस्नुहुने साथीहरू गाउँ घरतिर पनि फर्किँदै हुनुहुन्छ होला र दशैं भव्य तरिकाले मनाउनका लागि चाहिँ तामझाम गर्दै हुनुहुन्छ होला, किनमेल गर्दै हुनुहुन्छ होला, ताजो ताजो मिलाउँदै हुनुहुन्छ होला र छुट्टै किसिमको रमाइलो भइरहेको होला र जे जस्तो अवस्थामा भए पनि स्वस्थ मस्त अनि व्यस्त रहँदै हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्न चाहन्छु र अब भने चाहिँ हामी पनि कार्यक्रमको अन्तिम चरणमा पनि आइसकेको छ र तपाईँहरूको टेलिफोन लाइन आइहाल्यो भने त हामी लिने नै छौ र तपाईँहरूसँग मिठा मिठा कुराकानी गर्दै तपाईँहरूको रोजाइमा पढ सफल निकै नै मिठा अनि रमाइला लोकबाका राख्ने नै छौ र अब भने चाहिँ हामी कार्यक्रमबाट विदा लिनुपर्ने हुन्छ किनभने कार्यक्रमलाई छुट्याएको निर्धारित समय भने समाप्त भइसकेको छ र यति बेलसम्म कार्यक्रममा सहभागिता जनाउनु भयो, कार्यक्रममा सहभागिता जनाउन चाहिँ हर प्रयास गर्नुभयो र त्यसै गरी कार्यक्रममा हाम्रो कार्यक्रमलाई चाहिँ अन्तिम समाज सुनेर साथ दिनुहुने तपाईँ तमाम श्रोतालाई एकमुष्टमा धन्यवाद भन्न चाहन्छु र त्यसै गरी मेरो बन्द कोठाका आवाजलाई तपाईँको रेडियो सेट अनि मोबाइल सेटसम्म पुर्याउनका निमित्त चाहिँ भरपूर सपोर्ट मिलेको छ। प्राविधिकमा हुनुहुन्छ रेविका राईजीलाई पनि विशेष विशेष धन्यवाद भन्दै चाहिँ कार्यक्रमको अन्त्यमा चाहिँ निकै नै मिठो अनि रमाइलो लोकगाएको रहेको छ, रातो साडीमा बोलको लोकगाएको रहेको छ र जसमा चाहिँ आवाज गर्नु भएको छ सुशीला लामा र कुमार लामाको आवाजमा सजिएको यो मिठो लोकबाका छर्दी आजको कार्यक्रम आफ्नै बाखा आफ्नै बाजाको विशेष गरी सोमबारे बसाईबाट म कार्यक्रम प्रस्तुत सिर्की नमस्कार पनि विदा हुन चाहन्छु। नमस्कार।

0: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्ने मान्नुहुन्न। नौ पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। नौ न दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछु कलकत्तामा देखिने जस्तै लक्षण छ त, कतै लागौँछ त भाइ, के भएको तिमीलाई? राती भन त
1: खै दिदी, के भन्नु र, साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे, मैले पनि मलाई भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाड्नै सकिन, अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो

0: Ai, o rádio me fundo é tempo.
1: Fundo FM, 101.2 MHz.
2: Ujjwal bhavishyako lagi hamro abhiyan.
3: Sound check. Fundo FM, studio time.
4: It's 4 p.m. अपराह्नको 4 बज्यो.
1: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतुन नगरपालिका 5 सोलु कुम्बु.

नमस्कार. पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुराखान 102 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suraafan.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको अपरान्न 4 बजेको सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी. गृहमन्त्री सुदन गुरूङ बिम्स्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ. गृहमन्त्रीका रूपमा उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो. असोज 27 गते हुने बैठकमा नेपाल सहित 7 सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता रहनेछ. बैठकमा लागू औषध ओसार पसार मानव बेचबिखन साइबर अपराध र आतंक बाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ. नेपालका तर्फबाट भने जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़ेको प्राकृतिक विपद जोखिम न्यूनीकरण पूर्व सूचना प्रणाली र एकीकृत उद्धारका लागि क्षेत्रीय सहकार्यलाई प्राथमिकता दिनेछ. सन् 2018 काठमाण्डु शिखर सम्मेलनको परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजना हुन लागेको हो. भ्रमणका क्रममा गृहमन्त्री गुरूङले आफ्ना समक्षीसँग द्विपक्षीय वार्ता गरी असोज 28 गते स्वदेश फर्कनुहुनेछ. काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा तोकिएका ग्यास बिक्री केन्द्रहरूमा उपभोक्ताको अत्याधिक भीड़ लागेको छ. दशैंका बेला सहज रूपमा ग्यास उपलब्ध गराउन नेपाल आयल निगम र ग्यास विक्रेता महासंघको समन्वयमा जुनसुकै कम्पनीका सिलिण्डर पनि साथमा पाइने गरी स्थापना गरेका केन्द्रमा उपभोक्ताको भीड़ लागेको हो. यसैबीच ग्यास सिलिण्डर साट्नेहरूको भीड़ लागेपछि संघले 6 बिक्री केन्द्रलाई बढ़ाएर आजदेखि 11 फुरी आएको छ. संघका अनुसार थपिएका नयाँ वितरण केन्द्रहरूमा बुढानील कण्ठको चपलीमा भानु ग्यास ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी ग्यास कलंकीमा गीता ग्यास खसी बजारको आरके ट्रेडर्समा सीताश्री ग्यास र सन्तुङ्गलमा श्रीमाया ग्यास उपलब्ध छ. यसअघि ललितपुरको हरिसिद्धिमा श्रीराम कलंकीमा साई बाबा र श्रीकृष्ण तथा सुके धारामा बाबा र श्री ग्यास साटफेर भइरहेको छ. त्यसै गरी बालाजु औद्योगिक क्षेत्र गेट अगाडि नेपाल एसपी गीता राजधानी र त्रिवेणी ग्यास पेप्सिकोलामा सगर ग्यास र चिफल चौरमा एभरेस्ट र सुगम ग्यास उपलब्ध रहेका छन्. अब देश बाहिरका समाचार. गाजा पट्टीमा विभिन्न क्षेत्रमा शनिबार इजरायली सेनाले गरेको सैनिक कार्यवाहीमा 7 प्यालेस्टाइनीको मृत्यु भएको छ. ड्रोन आक्रमण र हवाई हमलाका कारण सर्वसाधारणको भीड़भाड़ हुने स्थानहरूमा ठूलो क्षति पुगेको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन्. शनिबार गाजा शहरको पश्चिममा रहेको व्यस्त क्षेत्रलाई लक्षित गरी इजरायली ड्रोनले मिसाइल प्रहार गर्दा 4 जनाको मृत्यु भएको छ. उक्त स्थानमा रेस्टुरेन्ट पसल र विस्थापितहरूको आश्रय स्थान रहेकाले हताहतीको संख्या बढ़ी भएको स्थानीय स्रोतले जानकारी दिएको छ. पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले खैबर पख्तुनख्वा प्रान्तका पेशावर र एबटाबाट चलिरहेको प्रथम श्रेणीको प्रतियोगिता प्रेसिडेन्स ट्रफीका खेलहरू अन्यत्र सारेको छ. खैबर पख्तुनख्वा प्रान्तमा राजनीतिक उथलपुथलपछि संघीय सरकारले संकटकाल घोषणा गरी गवर्नरको शासन लागू गरेपछि पीसीबीले यो निर्णय लिएको हो. प्रतियोगिता अन्तर्गत इस्लामाबाद र रावलपिण्डीमा हुने खेलहरू निर्धारित तालिका अनुसार संचालन हुने भए पनि पेशावरको इमरान खान रंगशाला र एबटाबाद क्रिकेट रंगशालामा तय गरिएका खेलहरूको तालिका परिवर्तन गरिएको छ.
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 2016 मा फोन वा chulwafmnews@gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त, अहिलेलाई सुरु भएको छ।

देखने मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्मगुरू ज्यूहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर

0: उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। युवा श्रम तथा रोजगार मंत्रालय को आयोजना में सोलुतुतकुंड नगरपालिका को क्षेत्र में शिक तथा रोजगार को पूर्ति में रहकर युवा महिला तथा इच्छुक व्यक्ति योग्य कामदार वा कर्मचारी को खोजी में रहकर रोजगार दाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइट में जानुहोस् https://www.shramsanshar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गते देखि असोज 20 गते सम्म। तपाईको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रीय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनुले बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक
2: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनसन, स्थिति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-32-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
2: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुनो एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संगालो
1: कार्यक्रम गीतै गीत
3: गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम गीतगीतको बसाई लिएर सदाको जस्तै आज पनि बसे बनिसकेका छौ प्राविधिक मित्रको साथमा म वास्नु सुवेदका राई सुन्ने नमस्ते यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेफी मेक 101.2 मेगाहर्जमा कार्यक्रम गीतगीतलाई सुनिराख्नु भएको छ र कतिजना कार्यक्रम गीतगीतको प्रतीक्षामा हुनुहुन्थ्यो होला तपाईँको प्रतीक्षाको घडी भने समाप्त भइसकेको छ र आज पनि हामी पाँच विधाका गीतका क्लिप शुरू भएर प्रस्तुत भइ नै सकेका आज दिलाय नगरको सुनौ आज बस्ने गीतका क्लिप शुरू

0: भर्खरै मात्रमा हामीले गीत काटली सरोज सुनिसकेका छौ। अब पालो तपाईँको सम्भव 64 49 54 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफूले मन पर्ने गीतहरू राख्न नसकेका मित्रलाई पनि सम्झन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्नुहुन्छ? उदयपुरबाट। तपाईँको नाम एकपटक भन्नुहोस् न है। सीता परिया। सीताजी यो समयमा के गरिदिनुहुन्छ? ल ठिक छ त, अनि आजको दिनमा के गर्नुभयो सीताजीले?
1: हामीले त घर पोज्दै दिन बितिरहेको
0: छ है दिदी। ल ठिक छ त, दसैँ तिहारको रङ झम त्यतातिर के कस्तो छ नि? ल ठिक छ त, अनि पक्कै पनि कार्यक्रम त सुन्नुभयो होला है तपाईँले? ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ राजु खुङ्गितहरू सुन्छ सुधाजीले। ओके, पुगे पनि तपाईँको लागि यो गीत बस अनि आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है। बाई बाई साथी हुनुहुन्थ्यो उदयपुरबाट सीताजी। सीताजी भने पनि एकदम मिठो गीत रोजेर साथी छुटिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। दर्शन नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्नुहुन्छ? निश्चल आइडु उदयपुरबाट। धेरै समयपछि आउनुभयो त निश्चलजी।
2: हजुर, कफी पनि मन त
0: ठिक छ त, एकदम सुनेर साथ दिनुभएछ, एकदम खुसी लाग्यो निश्चलजी। र निश्चलजी अनि उदयपुर आज भोलिको समय त्यतातिर के कस्तो छ? दसैँको रमझम अनि दिनहरू के कस्तो चल्दैछ नि?
2: सबै जानकारी मौसमको कुरा गरिरहेको छ, एकदमै मजाले आएको अवस्था छ र पानी पनि परेको छैन, मजाले आएको छ र यहाँनिर अब दसैँ चाहिँ भने त अब तिन चार दिन अब गरिरहेको नै छ होइन, तिन चार दिन छ यो अवस्था छ होइन। सबै प्रत्येक घरमा पल्ला घरि तथा हप्ता घरि सम्पूर्ण संसार भएका दिदी बहिनीहरूले सबैजनाले कार्यक्रम जारी रहेको जानकारी गर्न चाहन्छु होइन। अनि जो प्रश्न चाहिँ राम्रो तरिकाले नेपाली चाहिँ
0: हस् तपाईँलाई पनि विजय दशमीको शुभकामना भन्न चाहे र कार्यक्रममा सहभागिता जनाउनु भएको छ अनि खाजा लिनुभयो त नि सजिलै।
2: हजुर, थ्याङ्क यू भेरी मच। हजुरलाई पनि थ्याङ्क यू भन्न चाहन्छु। हजुरलाई पनि धेरै भन्दा भन्दिनै भन्दा पनि अब कहिले त लाग्न सक्छ लाग्न सक्दैन त्यति नागरी आजदेखि हजुरलाई एकदमै विजय दशमीको धेरै कामना र
0: हाम्रो खाजा बाँकी छ भन्नु पर्ला निश्चलजी। र निश्चलजी एकदम मिठो कुराकानी भइ नै सकेको छ र कार्यक्रममा सहभागिता सुनाउनु भएको छ। हाम्रो सीताजीले गीत रोजिसक्नु भएको छ सिक्का नोटेमा भने यो गीत मार्फत आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है।
2: र साथीहरू भनेर धेरैजना साथी हुनुहुन्छ, त्यो साथी चाहिँ त्यो सम्पूर्णलाई एकदमै गरेको छु र खोटाङ सिन्धुली उपलुङ्गा कटुवा उदयपुर जतिजना खुलाका साथीहरूले कतिपुरको उहाँहरू सम्पूर्णजना साथीलाई एकदमै गरेको छु कि
0: ओके बाई बाई टेक केयर। साथी हुनुहुन्थ्यो उदयपुरबाट निश्चल आइडु निश्चलजीसँग पनि एकदम मिठो कुराकानी हुँदै भने साथी छुटिसक्नु भएको छ। अब चाहिँ पनि हामी साथीहरूको रोजाइतर्फ नै जानेछौ है। एकदम मिठो गीत रहेको छ सिक्का नोटेमा भने एकदम मिठो गीत रहेको छ है, जुन चाहिँ भर्खरै मात्रमा बजारमा चर्चित एकदम मिठो गीत रहेको छ र यो मिठो गीतमा आवाज भर्नु भएको छ यसमा आवाज गर्नुभएको छ मेरिन राई र सुनिर खरेलको आवाजमा सजेको एकदम मिठो गीत रहेको छ सिक्का नोटेमा। यो मिठो गीतलाई सुन्दै कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुने

0: दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेज डेन्टल क्लिनिक अलिअलि बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा वित्तीय छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेज डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघ भवन नजिकै।
2: जिल्ला हुलाक कार्यालय सोलुखुम्बुको सूचना। यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पछि बिलेटिस नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय। समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्यामयिक एवं अन्यबाट रहनेछ।
3: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गतेभित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराई सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
2: हाजिरी जवाफसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 52 78 72 83 13 44 र 98 52 82 24 29।
2: आयोजक जिल्ला हुला कार्यालय सल्लेरी सोलुखुम्बु।
4: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना।
0: प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाई सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि,
0: अन्य जिल्लाको नागरिकता हुनेले बसाई तराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98 63 91 91 55, उपाध्यक्ष 98 49 51 79, कार्यालय प्रमुख 98 49 9 21 56 र कार्यालय सहयोगी 98 62 86 72 57।
0: जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुन्नुहुन्छ यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सुलेफी 101.2 MHz कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। हामीसँग एउटा गीत पनि बाँकी रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते नमस्कार, गुड आफ्टरनुन। मदन श्रेष्ठ बोल्दै हुनुहुन्छ। अनि मदनजी, तपाईँको हाल खबर के कस्तो छ नि? हाम्रो पनि एकदम ठिकठाक छ भन्नु पर्ला। तपाईँहरूको माया साथले हाम्रो पनि आजसम्म अहिलेसम्म चाहिँ एकदम ठिकठाक छ भन्नु पर्ला। मदनजी र मदनजी, आजको दिनमा के गरेर बिताउनु भयो? गोठालो गोठालो गरेर घर आइपुग्नु भयो। खाजा लिनुभयो कि बाँकी छ अनि मदनजीको? हाम्रो पनि बाँकी छ भन्नु पर्ला मदनजी। र मदनजी, कार्यक्रममा सहभागिता सुनाउनु भएको छ, र कुन गीतहरू सुन्छ त मदनजीले आज? ओके, तपाईँको लागि यो गीत बस्ने साथमा नसिका मित्रलाई सम्झन सक्नुहुन्छ है? ओके, बाई बाई साथी हुनुहुन्थ्यो खोटाङबाट मदन श्रेष्ठ। मदनजी पनि सुटिसक्नु भएको छ मिठो गीत रोजेर भने। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्ते नमस्कार, गोरीजी बोल्दै हुनुहुन्छ? गोरीजी, अनि यो समयमा के गरिदिनुहुन्छ गोरीजी?
1: हजुर, यो समयमा म चाहिँ घाँस काट्दै सुन्नुहुन्छ है?
0: घाँस काट्दै हामीलाई सुनिदिनुहुन्छ?
1: हजुर।
0: ल ठिक छ त नि गोरीजी, खाजामा किनिनु भयो तपाईँले? खाजा लिनुभयो कि बाँकी छ?
1: हजुर, मेरो त खाजा भइसक्यो भन्नुपर्छ है। मकै भट्टामा भुटेर खाँदै खाँदै घाँस काट्न आएको भन्नुपर्छ
0: है? मकै भट्टामा खाँदै घाँस काट्न एकदम मजा आउँछ है गोरीजी। पहिला हामीले नि त्यस्तै गर्थ्यो गाउँमा हुँदाखेरि, हामीले नि त्यस्तै नै गरेको है। अनि एकदम मिठो हुन्छ मकै झन्, चिसोमा मकै भटमास खानु झन् यति मजा हुन्छ कि, एकदम मिठो हुन्छ कि है। लेडिज सुन गोरीजी, अनि कार्यक्रममा सहभागिता जनाउनु भएको छ, काम गर्दै पनि हामीलाई सुन्दै हुनुहुँदो रहेछ, एकदम खुसी लाग्यो। र हाम्रो मदनजीले एकदम मिठो गीत रोकिसक्नु भएको छ, डाफे चाहिँ नाच्ने भन्ने मिठो गीत रहेको छ। यो मिठो गीत मार्फतको कसलाई सम्झिन चाहनुहुन्छ?
1: हुन्छ, कस्तो मासुको लागि प्राविधिक निजो लगायत हाम्रो सधैँ कुमारी सेकेन्डका लागि साथी माया सुन्दैछ गुनुदेनी सामगर, राजा मात्रलाई जन्मदिन परेको छ। एली सामगरलाई चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना, अनु सामगरलाई जन्मदिनको धेरै धेरै शुभकामना, बाँकी प्रणाम सुनेर बस्नु सर सम्झना होला सिकिन्छु। बाई बाई।
0: ओके, बाई बाई साथी हुनुहुन्थ्यो उदयपुरबाट गोरी मगर गोरुसी भने पनि सुटिसक्नु भएको छ। र औँसी भने हामी मदनजी र गोरुसीको रुचाई त पनि सानेछौँ है। एकदम मिठो गीत भएको छ, डाफेजी नाच्ने हिमालजी हाँस्ने राष्ट्रिय भावले सजिएको एकदम मिठो गीत रहेको छ, जुन चाहिँ राष्ट्रिय भावले सजिएको छ हाम्रो मदनजी र हाम्रो गोरुजीको रुचाइमा पर्न सक्ने गीत रहेको छ। यो मिठो गीत सुनौ, त्यसको साथ फेरि उपस्थित हुनेछ।

0: 목요일이 맞춰 마한 리듬이 듣겠습니다. 이석희 가수 다시지 나선이 이마지하스니 일동 인터뷰 드라이브 뒤에 포켓보니 알고 있습니다. 들으시나 사들리 먼으로 전달리는 바이라 아미스만가 후회가는 기들 바퀴로 알고서 디노다기 다음날 사람이서 선분업이서 오셨디 은은부사 서원나 스포트리코 라인 후대 아우나서 보니서 디플라인 마코 힘이 들어놓은서 사들라이 수아게드그리 할로우 할로
1: 나마스칼
0: नमस्ते नमस्कार हजुर कहाँ बाटो को बोल्नु हुन्छ कुनीको बाटो हाम्रो अप्सराजी अप्सराजीको हाल खबर के कस्तो छ नि हाम्रो पनि एकदम ठिक ठाक छ भन्नु पर्ला अप्सराजी नि अप्सराजी यो समयमा के गरिदिनु हुन्छ बस्दै प्रोग्राम सुन्दै हुनुहुन्छ अनि कसले प्रोग्राम चाहिँ सुन्दै हुनुहुन्छ नि अप्सराजी रेडियो सबै सुन्नुहुन्छ रेडियो सोले फिल्म अप्सराजीले ल ठिक छ त एकदम खुसी लाग्यो सुन्नुहुँदो रहेछ सुनेर साथ दिनुहोला र कार्यक्रममा पनि सहभागिता सुनाउनु होला है त अप्सराजी अनि हाम्रो अप्सराजीको स्कुल विदा भइसकेको हो आज त त्यसको विदा ल ठिक छ त दसैँ तिहारको विदा भइसकेको होला है अप्सराजी ल ठिक छ त कार्यक्रममा सहभागिता सुनाउनु भएको छ अप्सराजी अनि अप्सराजी आज कुन गीतहरू सुन्छ नि तपाईँले ओके भइहाल्छ नि अनि फुलै टिपी कसलाई नि सजाउने नि त्यति साह्रो हाम्रो अप्सराजीले अप्सराजीको कोही हुनुहुन्छ जस्तो छ है ओहो मलाई सजाउनु हुने
1: हजुर
0: सजाउनलाई आउने है यतातिर पनि हामीलाई सजाउनलाई अब मलाई सजाउनलाई अप्सराजी भनिहाल्नु भयो एकदम खुसी लाग्यो कहिले आउनुहुने नि त मलाई सजाउनु नि फुलले हुन्छ टाइम मिलाएर आउनु होला है तपाईँलाई म एकदम भव्य स्वागत गर्छु नि है ओके भइहाल्छ नि अप्सराजी पक्कै पनि आउनुहोला भन्न चाहे र सोलो फिल्मतिर पनि भिजिट गर्न आउनुहोला भन्न चाहे र अप्सराजी तपाईँको लागि यो मिठो गीत बस्ने रहेछ आफ्ना यो गीत मार्फत आफ्ना नसिका मित्रलाई सम्झन सक्नुहुनेछ है
1: हुन्छ दिदी हजुरको लागि भन्न चाहन्छु र प्यारी दिदी र मायालु दिदी हजुरको लागि बाजी मित्रको लागि र सम्पूर्णको लागि सम्पूर्णले सुनेर फुल इन्जोय लिनुहोला भनेर भन्न चाहन्छु अनि त्यति भन्दै चाहिँ
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो सुलुखुम्बुको कुनखो बाटा अप्सरा तमान अप्सराजीले पनि एकदम मिठो गीत रोचेर मिठो कुराकानी हुँदै भने साथी सुनिसक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने चाहिँ आउन सक्नुहुनेछ टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार गुड आफ्टरनुन नमस्कार हजुर यति मिठो मुस्कान सही पाउनु भएको छ हजुरको शुभ नाम के होला खोटाङबाट उर्मिला श्रेष्ठ उर्मिलाजीले त सुरुमै एकदम मिठो मुस्कान दिनुभयो नि यदि मिठो मुस्कान चाहिँ मलाई दिनुभएको कि अरू कसैलाई दिनुभएको मलाई त सङ्केत पो लागिरहेको छ अरू कसै हुनुहुन्छ जस्तो छ तपाईँको छेउमा ठिक छ तपाईँको मिठो मुस्कान एकदम मलाई मन पर्यो यसरी नै सदैव हाँस्नु होला है मिठो मुस्कान दिनु होला है सदैव हुन्छ यदि मिठो मुस्कान दिनुभएको छ मलाई नि भने एकदम खुसी लाग्यो कार्यक्रममा पनि सहभागिता सुनाउनु भयो यसरी सुनेर साथ दिनुहोला सहभागिता सुनाउनु होला है त उर्मिलाजी अनि खाजा दिनुभयो त हाम्रो त बाँकी नै छ हाम्रो उर्मिलाजीले हामीलाई खाजा खाने बेला सम्झिनु भएन बोलाउनु भएन है तर अनि तपाईँले खाइसक्नु भएछ नि त म त फेरि हाम्रो उर्मिलाजी सँगै सँगै खान मन लागिरहेको थियो तर हाम्रो उर्मिलाजी अगाडि खाइसक्नु भएको छ ल ठिक छ त ओके एकदम मिठो कुराकानी भइसकेको छ अनि हाम्रो साथीले गीत रोजिसक्नु भएको छ अप्सराजीले जुन नहेरी तिमीलाई हेरौला भन्ने यो मिठो गीत मार्फतको कसलाई सम्झिन चाहनुहुन्छ
1: हजुर

ओके बाई बाई सात दिन खुटांगा उर्मिला श्रेष्ठ रही अवसरा तमाङ र उर्मिला श्रेष्ठजीको रोसाईतर्फ नै सानेस्तो जुन्दाखेरि तिमीलाई हेरौला एकदम मिठो गीत रहेको छ यो मिठो गीतमा आवाज गर्नु भएको छ वाङदेन शेर्पा र सुशान्त घिमिरेको आवाजमा सजेको यो मिठो गीत हामी सुनेछौ त्यसको साथ छोटो दोस्रो अनि छोटो विश्राम सानेछौ विश्राम पश्चात फेरि उपस्थित हुनेछौं

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाई सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: समावेशी रेडियो समावेशी आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ज कार्यक्रम गीत गीतको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा उपस्थित भइसकेका छौ। सुनिरहन्छ यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफएम 101.2 मेगाहर्जमा कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ र हामीसँग यसो भने दुईवटा गीत भने बाँकी नै रहेको छ। आउन सक्नुहुनेछ आफ्नो मनपर्ने गीतहरू रोजेर आफ्ना नसिका मित्रलाई पनि सम्झाउन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत हेलो नमस्कार भन्दै थिए। साथीको फोन पनि डिस्कनेक्ट भइ नै सकेको छ र अवश्य भने हामी गीतर पनि जानेछौ है, किनकि कार्यक्रमको अन्तिम चरणमा पनि हामी आइ नै सकेका छौ। तिम्रो लागि भन्ने एकदम मिठो गीत रहेको छ, तिम्रो लागि म मर्छु यो दुनियाँ छोडिदियो, एकदम मिठो गीत रहेको छ। राम कहानी मुभ नेपाली मुभी भाट लिएको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एक किसिम सुनेछौ, त्यसको साथ फेरि उपस्थित हुनेछ।

0: बखरी मात्रामा एकदम मिठो रिस्ने सकेका आफू दिनको लागि मसु यो दुनिया छोडिदेऊ पक्की पनि एकदम मिठो गीत रहेको थियो। जुन चाहिँ नेपाली चलचित्रबाट लिएको एकदम मिठो गीत रहेको थियो पक्की पनि। यो गीत सुनेर धेरैजना साथीले मनोरञ्जन लिनुभयोलाई। र अवश्य पनि हामी कार्यक्रमको अन्तिम चरणमा पनि हामी आइसकेका छौँ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार साथीलाई स्वागत दिदी हेलो हेलो नमस्कार
1: नमस्ते
0: नमस्कार हजुर कहाँ बाटेको दिनु छ उदयपुरबाट कल्पना परिहाल कल्पना के कार्यक्रममा पहिलो पटक सहभागिता जनाउनुहुन्छ अनि रेडियो सिर्भुम कतिको मजाले सुन्नुहुन्छ नि तपाईँले गोठालो गर्दै हामीलाई सुन्दै हुनुहुन्छ साथी हुनुहुन्थ्यो साथी गोठालो गर्दै सुनिरहेको छु भन्दै हुनुहुन्थ्यो फोन भने डिस्कनेक्ट भइसकेको छ र अवश्य पनि हामी साथीहरूको फोनलाई लिन सक्दैनौ है किनकि कार्यक्रमले निर्धारितको समय भने सकिसकेको छ बाई बाई भन्ने समयमा आजलाई चाहिँ हामी भइ नै सकेका छौँ है तपाईँहरूसँग मिठो कुराकानी गर्न त एकदम मन छ धेरै मन त छ तैपनि है कार्यक्रमले निर्धारित गरेको समय भने सकिसकेको छ किनकि कार्यक्रमको रुल्सभित्र पनि सक्नुपर्ने हुन्छ है र पक्कै पनि धेरैजना साथीले आज सुन्नुभयो अन्तिम समयसम्म सुनेर साथ दिनुभयो कल ट्राई गर्नुभयो प्रयास गर्नुभयो सहभागिता जनाउनुहुने सम्पूर्ण साथीलाई विशेष त म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आगामी दिनमा पनि यसरी सहभागिता जनाउनुहोला भन्न चाहे र अन्तिम समयसम्म मलाई गाँधीजी मित्रबाट साथ दिनुभएको थियो सर्किला मुस्कृपालाई पनि विशेष त म रेडीदेखि नै धन्यवाद दिँदै अन्तिममा एकदम मिठो गीत रहेको छ है पानी मिठो मेरो हजुर इलाम बसारको एकदम मिठो गीत रहेको छ पुरानो गीत पनि रहेको छ यो मिठो गीत हामी सुनेछौ यो मिठो गीतमा आवाज भर्नु भएको छ संजीवनी कवासमा सबैको यो मिठो गीतलाई छाड्दै आजको कार्यक्रम गीतगीतको विषयबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि बिदा हुन्छु नमस्ते नमस्कार।

0: ओए साथी हेर न यो के खतरो समाचार आइसक्यो
1: बाप्रे यो
0: अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यस्तो यत्तिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्यारो भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो उनीको चाहिँ
2: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
5: नेपाल सरकार विज्ञापन
6: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना
7: यस सेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ एक सेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरिए सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्क मनाएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ
6: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना सङ्खुवासभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु
8: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्राली लुम्बु नेटवर्क प्राली एभरेस्ट लिङ्क प्राली सम्पर्क नम्बर 97 68 63 77 34
7: अध्यक्ष पासाङ शेर्पा चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माक्रु एक चेरेम सोलुखुम्बु

एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचितेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसर।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुरुवात फर्म 101.3 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suruwatfm.com संसारभरकै साथ प्रसारण भइरहेको साँझ 5 बजेको सुरु हालचाल लिएर आइपुगे म सरस्वती पुरी नेकपाका संयुक्तका नेता डाक्टर विजय पौडेलको निधन भएको छ। कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डाक्टर किरण मकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइमा पुर्याउँदै गर्दा उहाँको निधन भएको हो। सर्वोच्च अदालतले गैर कानूनी रूपमा रोजगारीबाट हटाइएका श्रमिकलाई कार्यस्थलमा विश्वासको संकटका कारण पुनर्बहाली गर्न सम्भव नभएमा सेवा अवधिको आधारमा उचित क्षतिपूर्ति दिनुपर्ने भनी फैसला गरेको छ। नाम मात्र स्वेच्छाचारी रूपमा तोकिएको क्षतिपूर्तिको श्रमिकको अधिकार संरक्षण गर्न नसक्ने ठहर गर्दै सर्वोच्चले काम गरेको प्रत्येक वर्ष बराबर एक महिनाको तलबका दरले क्षतिपूर्ति निर्धारण गरिदिनु पर्ने मजुरी स्थापित गरेको हो। न्यायाधीश तोय हरिप्रसाद फुवाल र श्रीकान्त पौडेलको संयुक्त इजलासले नारायणी मोर्धन पल्सेस इण्डस्ट्रीज प्रणालीबाट बर्खास्त गरिएका श्रमिक दिपु शाह तुरहाको रिट निवेदनमाथि सुनवाई गर्दै यस्तो फैसला सुनाएको हो। नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विदेशीय सृजना सुदृढ राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँमा महेन्द्र प्रकाश सेवा कोठीद्वारा लेखित देश विकासको प्रस्तावना र राजनैतिक चेतना पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो। मुलुकको शिक्षा प्रणालीमा परीक्षामा प्राप्त अंक र प्रमाणपत्रमा मात्र सीमित नराखी जीवन उपयोगी बनाउनु पर्नेमा उहाँले छोड़ दिनुभयो। मुलुकको विकासका लागि सरकार राजनैतिक दल र नीति निर्माता मात्र जिम्मेवार भएर नपुग्ने उल्लेख गर्दै उहाँले हरेक नागरिक र समुदायको पनि उत्तिकै जिम्मेवारी हुने धारणा राख्नुभयो। नेपाली कंग्रेसको सह महामन्त्री खुल्ला तर्फको 2290 मतगणना सुकिँदा रामहरि खतिवडाले सबैभन्दा बढ़ी मत प्राप्त गर्नुभएको छ। खतिवडाले 1043 मत प्राप्त गर्दा अजय शिवाकोटीले 744 मत पाउनु भएको छ। त्यस्तै दिलीराम सुवेदीले 564, देवेन्द्र राज कडेलले 456, विकास कोइरालाले 375, राजु ढंगनाले 346, रमेश प्रसाद धमलाले 271, अम्बेद कुमार अरियालले 251, विमलराज छेत्रीले 84 मत प्राप्त गर्नुभएको छ। कंग्रेसको नयाँ कार्य समिति चयनका लागि शुक्रबार मतदान भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हब र माइकल वुडफोर्डलाई प्रदान गरिने भएको छ। न्यू केन्सल फ्याराटाइन भनिने अर्थशास्त्रको एक शाखाले माध्यमबाट आर्थिक चक्रका उतर चढ़ावहरूलाई सन्तुलित बनाउन विश्वभरका नीति निर्माताहरूलाई सहयोग पुर्याउने कामका लागि उहाँहरूलाई पुरस्कृत गर्न लागि नोबेल समितिले जनाएको छ। अन्तिममा खेल समाचार। बेलायतका प्रधानमन्त्री एन्डी बर्महमले म्यान्चेस्टर सिटीका उच्च अधिकारीहरूसँग भएका आफ्ना भेटघाटका विवरण सार्वजनिक गर्ने बताउनु भएको छ। प्रिमियर लीगको आर्थिक नियम उल्लंघन सम्बन्धी सबै आरोपमा क्लब दोषी ठहरिएपछि आफूले दिएको टिप्पणीको आलोचना भए लगत्तै बर्महमले विवरण सार्वजनिक गर्ने बताउनु भएको हो।
तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 08-35-2016 sunwa@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरुवात सकियो। साँझ 7 बजेको सोलु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनुवा नमस्कार।

0: मध्य प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मंत्रालय को आयोजना में सोलुतुतकुंड नगरपालिका को क्षेत्र में शिक तथा रोजगार को खोजी में रहकर युवा महिला तथा इच्छुक व्यक्ति योग्य कामदार वा कर्मचारी को खोजी में रहकर रोजगार दाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइट में जानुहोस् https://jobfae.shramsansar.gov.in। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गते देखि असोज 20 गते सम्म। तपाईको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई तराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9833-9191-55, उपाध्यक्ष 9849-51-1089, कार्यालय प्रमुख 9849-51-2156 र कार्यालय सहयोगी 9862-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुला दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबै

0: 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
1: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुला कार्यालय सन्धिमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
0: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813344 र 9852842429।
0: आयोजक जिल्ला हुला कार्यालय सल्लेरी सोलुखुम्बु।
2: दन्त शिविर हुने सम्बन्धी सूचना।
1: एभरेस्ट डेन्टल क्लिनिक अलेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छुटसहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छुट हुनेछ।
2: सबै उपचारमा छुट लागू हुनेछ।
1: सब जानकारीका लागि सम्पर्क नम्बरहरू 9821299947 सम्पर्क गर्न सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
1: तल्लो इन्कु खोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
3: सोलुखुम्बु जिल्लाको छोताङ गाउँपालिका वडा नम्बर 1, मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8मा इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि, सरकारवाला निकाय, व्यक्ति, संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।
4: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
5: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
4: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
5: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
4: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
6: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809609094 र 9863868418।
5: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
6: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
7: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
8: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल। नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
9: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडा

0: सुपथ मूल्य में पाइन्छ। प्रोप्राइटर नारद मनिराई, मोबाइल नंबर 9843909809। रायको साझा स्टोर स्थान जिला प्रशासन कार्यालय नजिक सोलु रुत्कुमा नगर पालिक 5 सल्लेरी सोलुखुम्बु।
1: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भैरान बनायो। मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि हिँड्न नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 9843986852, 9824747718, 9843449096 र 9861313472। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु, 5 नम्बर ओडा कार्यालय केही अगाडि।
4: आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
5: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
4: कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
5: हो र, के डेन्टल रे?
3: एभरेस्ट डेन्टल क्लिनिक सोलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सोलुखुम्बु।
4: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोप्राइटर श्रीराम सहनी, सम्पर्क 9821129990 र 9746583487।
8: आज मेरो जन्मदिन हो, याद त छ नि?
9: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँगा र? ल, आँखा बन्द गर त।
8: त्यसै जिस्किनुहुन्छ हजुर पनि? ल, आँखा बन्द गरे।
9: ल अब आँखा खोला त
8: वाओ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलु
10: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
11: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आलो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
10: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 213
11: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
12: हत्तेरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या
13: धक दहन तिमी पनि कस्तो समनामा छौ
12: बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त
13: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
12: ल सुन बहिनी सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजु त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बौता मिले जस्तै भयो नि दिदी
10: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सोलु दुधकुण्ड नगरपालिका 5 सोलिरी सोलुखुम्बु
14: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल शुरू गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
15: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमीन भुक्को फुल्ने ढाँचा फाट्ने वा पहिले फाटेको छ भने ढाँचा फराकिलो हुने र जमीन भाँचिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
16: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
15: हो नि पहिरो जानु पहिले जमीन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
16: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
15: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
16: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
15: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
16: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचे पो धन ज्यान नभए के धन के मन।
17: नेपाल सरकार विज्ञापन
18: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाने नि
19: है होइन
18: यतिकै जाने मन लागेन
19: यतिकै पनि हुन्छ
18: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले हुन्छ
19: ए कुरा त्यस्तो हो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
20: नमस्ते कति टाइमले पाल्नु भयो
19: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैछ
20: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई कुद्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
17: हस् म्याडम
21: नेपाल सरकार विज्ञापन बोर्ड
22: साथी हेर नै क्या खतरा समाचार आइसक्यो भयो ट्रेन अब चाहिँ के हुने हो
23: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्यालाई भ्रामक सूचना हुन सक्छ यसो नाति न यसो त जल्ले लगिहाल्छ नि
22: अरे मिथ्या भ्रामक हुन्छ के हुने उनीहरूको चाहिँ
23: तिमीलाई थाहा थिएन
22: थाहा थिएन
23: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
22: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
23: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
24: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
25: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि
2: हो र
1: होइन होला त्यस्तो त।
2: सोहिता तिनीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त?
1: के भएन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, भन्नुहोस् न। भन्नुहोस् त, के हो?
5: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आजब उमेरू श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छेहरूमा के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो नौमा दिदी सम्झाइ दिनु पर्यो यो त लागौ सो कोलकातामा देखिने जस्तै लक्षण छ त कतै लागौ सो त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के भन्नु त साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लत लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: बारिशमा लत सृजना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग ओसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिनु स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हाती मालु गर्नु लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खबु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
4: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
3: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन हो
3: खै जन्मदाता दिनुहोस् त
7: जन्मदाता गरेको छैन नि म्याडम
3: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
7: मलाई त थाहा नै थिएन म्याडम
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
8: त्यही त मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
8: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
9: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: धूमपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
1: मलाई मुखले घाँटेको क्यान्सर छ, बाँचेर पनि म मेरो तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, स्वास्थ्य स्वास्थ्यै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
12: के भयो, के को हल्ला खल्ला भयो,
13: के हुनु? डोजर चलेको नि, अब त हाम्रा दुःखका दिन सकिए।
14: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
12: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
14: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
13: हो त है, हामीले त ध्यानै नदिएको।
14: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
15: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
16: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला खाँदा हिँड्ने व्यवस्था रहेको छ।
17: यहाँ साउजी को हुनुहुन्छ, यता बोलाउनुहोस्।
18: किन खोज्नु भएको होला हजुर?
17: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
18: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
17: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
18: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
1: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
19: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान 4 संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा चालिस समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै हित नपुगेका वा म्याप नागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक संचालन कार्यक्रम, कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान, कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख, कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू।
0: गरौ। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग। कुल लागतको अधिकतम 50%। बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू। न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। सुनाम उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत। लागतको अधिकतम बजेट 5,00,000। कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी। फलफूल सुताउने सोलर ब्याड प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50%। प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह, कृषक सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना। व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100, संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भोचर। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सुको सकल भोचर पेश गर्नुपर्नेछ। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि, आर्थिक वर्ष 2082-83 को करचुक्ताको प्रमाण पत्रको प्रतिलिपि, कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि, स्थानीय तहको कृषि विकास शाखाको सिफारिस, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा, जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुर्जा, जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता, निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र, समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि, आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको, नलिने सो घोषणा गरेको आवेदन पत्र, प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रवर्धन अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ। माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय, कार्यालय वा अन्य आयोजनाबाट रु 5,00,000 वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ। साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385-130 र 98-69-5574 सम्पर्क गर्न सक्नुहुन्छ। रमेश सुनसमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सुलुखुम्बु।
20: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
21: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी,
22: हजुर,
21: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
22: हेलो, हेलो, भन्नुहोस् त।
20: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
22: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
21: ए नानी, के भने रहेछ, के हो, के भयो?
22: हेर्नुहोस् न, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
21: ल ल ल, किन दिन्थे?
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
23: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
23: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप वृत्त नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0825201130 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र।

एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता क्लिकको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। यस नाते दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,30,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेशलाई सम्पर्क नम्बर 98,42,51,46, सदस्य राजकुमार राई सम्पर्क नम्बर 98,60,31,37,40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51,17,24,19, विपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,54,57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटौती गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख।

0: काण्ड म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त बीचमा आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोक व्यक्त गर्छौ। सोही राष्ट्रिय विपत्तिको घुजीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति जुटाउनु भएको अतिथ सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डुर शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष सोलुखुम्बु।

0: जीव भन्ने त सबै बुझिसके आजकल आफ्नो त यतिकार प्रति हो विगत तीन दशकदेखिको सुन्दर साथ यतिकार प्रतिका कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
1: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
0: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852583226।

0: वंचित भोटेकोसली नदी बाढ़ीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्ने विशेष प्रक्रिया निर्धारण
1: विश्वमा गरिबी बढ्दा नेपालमा भने गरिबीको संख्या र दर दुवैमा उल्लेख्य पनि स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार
0: दबाव र प्रभाव मुक्त भई काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन पदीय दुरूपयोगमा शून्य सहनशीलताको नीति लिने आईजीपी कार्कीको प्रतिबद्धता चार पर्वमा सुरक्षाको व्यवस्था चुस्त
2: खास गरी सूचना प्रविधि प्रहरी परिचालन नागरिक सहकार्य मुख्य आधार बनाउँदै हामीले सुरक्षा अवस्था मिलाएको अवस्था छ यसपालि
1: यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र वुडफोर्डलाई आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन सहकुआउने कामका लागि सम्मान
0: र महिला फुटबल खेलाड़ी आर्थिक र मानसिक स्वास्थ्यका कारण चाँडै सन्यास लिन बाध्य हुँदै
3: मेरो कपडा प्याकिङ गरिदिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने
4: हो ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
3: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
5: क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
6: फोन 0574-94-33-4-95-555
1: नेपाल दर्पणमा अब खबरको सिलसिला सरकारले बूढ़ी गण्डकी नदीमा हिजो बिहानै आएको बाढ़ीको कारण गोर्खाको चुन्नुब्री पहिरो खसेर नदी थुमेको भएको जनाएको छ केही संचार माध्यममा हिउँ पहिरो झरेको चर्चा आए पनि पहिरोले नदी थुमिएको कुरा देखिएको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ नदी थुमिएको समय आसपास अर्थात हिजो बिहान 4:30 बजेतिर त्यस क्षेत्रमा 4.2 म्याग्निच्युडको भूकम्प बराबरको तरंग पनि रेकर्ड भएको र त्यो पहिरोकै कारण उत्पन्न भएको कम्पन हुन सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ बाढ़ीका कारण गोर्खाका चुन्नुब्री धार्चे र आरूघाट गाउँपालिका बढ़ी प्रभावित भएका छन् बाढ़ीले सड़क र पक्की पुलहरू भत्काउँदा झण्डै 300 मानिसहरू प्रभावित भएका छन् भने चुन्नुब्रीका 7 जना अझै सम्पर्क विहीन छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सड़क सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रहरूमा आज नेपाली सेनाको हेलिकप्टर मार्फत राहत सामग्री पुर्याइएको छ यसरी हिजो 9 जना विदेशी नागरिक सहित 95 जनाको सकुशल उद्धार गरिएको थियो आज नदीको बहाव सामान्य बन्दै गएकाले तत्कालको जोखिम टरेको भए पनि त्यो क्षेत्र कमजोर भएकाले निगरानी भने भइरहेको महाशाखाले जनाएको छ
0: बूढ़ी गण्डकी नदीमा हिजो आएको बाढ़ीका कारण उत्तरी गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित भएका छन् बाढ़ीले सिरदिवास सहिया लघु जल विद्युत आयोजनामा क्षति पुर्याएपछि चुम्बुण्डी गाउँपालिकाका विभिन्न 16 गाउँका 971 घरधुरी अन्धकार बनेका छन् बाढ़ीले विद्युतका पुल टावर र तारहरू बगाएको छ त्यसै गरी विद्युत प्राधिकरणको आरूघाट स्थित वितरण केन्द्रमा बाढ़ीले क्षति पुर्याउँदा धार्चे गाउँपालिकाका 7 वटै वड़ाका झण्डै 4,000 घरधुरी र आरूघाट गाउँपालिकाका 50 घरधुरीमा समेत बिजुली ठप्प भएको छ विद्युत इन्टरनेट र सड़क सम्पर्क टुटेका कारण गाउँपालिकाका प्रशासनिक कामकाज ठप्प हुनुका साथै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ बाढ़ीले बाटो र पुलहरू समेत बगाएकाले एक गाउँबाट अर्को गाउँ पुग्न सक्ने अवस्था समेत नरहेको स्थानीय वासीले बताएका छन्
1: सरकारले रसुवाको भोटेकोसी बाघीमा परि बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण गरेको छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेका पालिका जिल्ला विपद समिति र प्राधिकरण मार्फत यो विवरण यकिन गरिनेछ नेपाली नागरिकको हकमा सम्बन्धित पालिकाले वडा कार्यालय मार्फत बढ़ीमा 5 दिनको म्याद दिई निवेदन आह्वान गर्नेछन् बेपत्ताका परिवारले नाता प्रमाणित र स्व घोषणा सहित निवेदन दिनुपर्नेछ परिवारका सदस्य नभएकाको हकमा भने स्थानीय प्रहरी र ओडा सचिवको रहबरमा सरजीवन मुसलका उठाइनेछ पालिकाले 3 दिनको दावी विरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ त्यसको 5 दिनभित्र जिल्ला विपद समितिले निर्णय गरी प्राधिकरण र प्रदेश मन्त्रालयमा विवरण पठाउनेछ यसै गरी बेपत्ता विदेशी नागरिकको हकमा भने परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित दवास तथा कूटनीतिक नियोगबाट विवरण प्रमाणित गरी मृत्यु घोषणाका लागि प्रक्रिया अघि बढ़ाउने प्राधिकरणले जनाएको छ। सरकारले भोटेकुसी बाढ़ीमा बेपत्ता भएकाहरूलाई पनि मृतक घोषणा गर्ने तयारी गरेको छ।
0: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर पाँचमा रहेको गलौदीमा आज राति सड़क बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सड़क मरम्मतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कटानका कारण भाँसिएका सड़कमा यसअघि तो काटेर संचालनमा ल्याइएको थियो। त्यहाँ थप मरम्मत गर्नुपर्ने भएकाले आज राति गाड़ी आवागमनमा पूर्ण रूपमा बन्द गर्न लागेको प्रशासन कार्यालयले सूचना मार्फत जानकारी दिएको हो। अहिले दशैंको समयमा पनि भएकाले पृथ्वीराज मार्गमा गाड़ीको चाप अत्याधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाड़ी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मरम्मत गर्न लागेको सड़क विभागले जनाएको छ। त्यहाँ झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ।
1: यस्तै काली गण्डकी नदीमा आएको बाढ़ीले पौष मार्ग बगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड़ने मालढुंगा पुल 15 दिनपछि पुनः संचालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात सेवा ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पौष मार्ग निर्माण गरी आज बिहानदेखि गाड़ी संचालनमा ल्याएको हो। दशैंको बेला पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुका साथै खाद्यान्नको मूल्य बढ़ेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर ढोरपाठन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा त्यस क्षेत्रको व्यापार व्यवसाय र होटल क्षेत्र पनि सुनसान बनेको थियो। मध्य पहाड़ी लोकमार्ग र काली गण्डकी करिडोरको संगम स्थल रहेको यो रणनीतिक पुल पुनः खुलेसँगै स्थानीय जनजीवन सहज हुने र पर्यटन तथा व्यापार पुरानै लयमा फर्कने आशा रहेको छ।
0: बाढ़ीले सड़क र पुल बगाएपछि लामो समयदेखि यातायात सम्पर्क विच्छेद भएका रसुवाको आमा छोदिङमो गाउँपालिकाका स्थानीयलाई सहजता दिन स्याप्रो बेसीमा रहेको खोलामा काठे पुल निर्माणको काम शुरू भएको छ। खेतबारीमा उत्पादित तरकारी बजारसम्म पुर्याउन नपाएको कुहिने अवस्थामा आएपछि स्थानीय युवा र जनप्रतिनिधिको सक्रियतामा यो काठे पुल निर्माण अघि बढ़ाइएको हो। भदौ 10 गते आएको बाढ़ीका कारण सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो। बाटो र पुल बगाएपछि वड़ा नम्बर 1 देखि 5 सम्मका किसानले झण्डै 1.5 महिनादेखि नाकाबन्दी जस्तै गम्भीर समस्या भोग्नु परेको छ। मुख्य गरी यस क्षेत्रका किसानले उत्पादन गरेका बन्दकोपी र आलु समय बजारमा बिक्रीका लागि लैजान नपाउँदा ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको र संकटमा परेका हुन्। खेतबारीमै तरकारी कुहिन थालेपछि किसानको जीविकोपार्जन जोगाउन स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू पुल निर्माणमा एकजुट भएर लागेका हुन्।
1: विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालले भने बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ग्लोबल मल्टी डायमेन्सनल पोभर्टी इण्डेक्स 2026 प्रतिवेदन

0: द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलो पटक विश्वव्यापी रूपमा तीव्र बहुआयामिक गरिबीमा बाँचिरहेका मानिसहरूको संख्या बढ़ेर 1,20,00,000,000 जना पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरीबको संख्या 5,15,00,000 बढ़ेको हो। जनसंख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक संकटका कारण विश्वव्यापी गरीबी बढ़ेको प्रतिवेदनमा भनिएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दशैं लगायतका चाडपर्वको सुरक्षा बारे गरेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: एनडीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
2: विशेषताहरू 3 करोड़सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: राप्ती इंजीनियरिंग कलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
1: स्थापना को पहिलो बैच में इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 बैच में गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लंडन कलेज रीडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: राप्ती इंजीनियरिंग कलेज घोराही दांग,
1: फोन नंबर 082-562-601, 98-578-35-990, 98-578-31-84, 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रम में कहीं सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो संपर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बूढी गण्डकी नदीको उच्च निगरानी सहित बाढ़ी प्रभावितलाई राहत वितरण चल्दै गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित, भोटेकोशी बाढ़ीमा विपत्ता भएकाहरूको आधिकारिक विवरण एकिन गर्न विशेष प्रक्रिया निर्धारण, विश्वमा गरीबी बढ़दा नेपालमा भने गरीबीको संख्या र दर दुवैमा उल्लेख्य कमी, स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार लगायतका खबर प्रस्तुत गर्यौं। अब नेपाल दर्पणमा बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका नयाँ प्रहरी अधिकृतहरूलाई कुनै पनि राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बदलिदो अपराधको प्रकृतिलाई ध्यानमा राखी अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रविधि मैत्री बनाउन आग्रह गर्नुभयो। नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्न कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै उहाँले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। त्यस्तै समारोहमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संगठनमा व्यक्तिगत स्वार्थ, अनुचित प्रभाव र पदीय अधिकारको दुरूपयोगप्रति शून्य सहनशीलताको नीति अप्नाइने स्पष्ट पार्नुभयो। साइबर अपराध र अन्तर्देशीय अपराध जस्ता नयाँ चुनौती सम्बोधन गर्न प्रविधि र एआईको प्रयोगसँगै मानव अधिकार र कानूनी प्रक्रियालाई केन्द्रमा राखेर काम गर्न उहाँले निर्देशन दिनुभयो। झण्डै 16 महिनाको कठोर तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरू अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन्। दशैं पर्व शुरू भएको छ। चाडपर्वले बजारमा चहल पहल र मनमा खुशी दुवै बढ़ाएको छ। मानिसहरू किनमेलमा व्यस्त छन्। धेरै मानिस दशैं मनाउन गाउँघर जाने क्रम चलेको छ। तर खुशी र उमंगको यही समयमा चोरी, पकेटमारी, ठगी, जुवातास र सड़क दुर्घटना जस्ता जोखिम पनि बढ़ने गरेका छन्। चाडपर्वको सुरक्षा व्यवस्थाबारे साथी महेश गिवालीले नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेसँग कुराकानी गर्नुभएको छ।
5: सुरक्षा चुनौती निश्चय नै बढ़ी हुन्छ। चोरी तथा डकैतीका घटनाहरू बढ्न सक्ने हुन सक्छ। जुवाता, सट्टेबाजी जस्तो क्रियाकलापहरू वृद्धि हुन सक्छ र अन्तर्राष्ट्रिय खुला सीमा नाकाहरू प्रयोग गरेर पर्काजन्य विस्फोटक पदार्थहरू वस्ता प्रसाद वितरण वृद्धि हुन सक्ने हुन्छ। बजार एरियाका

0: वित्तीय सरकारमा ट्रेन गतिविधि पार्न सक्ने अवस्थाहरू हुन सक्छ। खाद्यान्न लत्ता कपडा उपभोग्य वस्तुहरूको स्थितिमा अभाव, त्यसै गरी महँगो मूल्य लिने म्याद बिग्रिएको अनुसार उपयुक्त खाद्य पदार्थहरू बिक्री गर्ने प्रविधि बढ्न सक्छ। रेमिटेन्सको कारोबार बढेसँगै ह्याकिङ, अनलाइन ठगी, अवैध हुन्डी, नक्कली नोटको कारोबार पनि बढ्न सक्ने हुन्छ। विशेषता एउटा चुनौती रूपमा लिएका छन्।
1: चाडपर्व लक्षित सुरक्षा निकायले चाहिँ के कस्ता पूर्व तयारी अथवा तयारी गरेको छ?
0: विशेष सुरक्षा योजना 2083 देशैभर लागू गरेको अवस्था छ। छठ पर्व सकिन्जेलसम्म लागू हुन्छ। यो तयारी जनशक्ति परिचालनमा विशेष जोड गरेका छौँ। देशभरि हामीले 50,000 प्लस प्रहरी जनशक्तिहरू खटाएका छौँ। यसमा खास गरी पीआरटी, एलआरटी, एफआरटी, चेक पोइन्टहरू, सुरक्षा चेक जाँच, भीआईपीको सुरक्षाका कुराहरू, रिजर्भ टोली, सादा पोसाक, 24 घण्टा राजमार्ग विशेष चेकिङ लगायत ड्रोन, सीसीटीभी क्यामेरा, बडी वर्न क्यामेरा लगायतको टिटीहरू हामीले परिचालन गरेका छौँ। 408 स्थानमा यात्रु सहायता कक्ष, हेल्प डेस्क र सबै अन्तर्राष्ट्रिय सीमा नाका भनेको भारत तथा चाइनासँगको सीमा नाकामा 108 हेल्प डेस्कहरू स्थापना गरेको छ। सार्वजनिक स्थानमा हुन सक्ने झैझगडा हल्ला हुन नदिनलाई विशेष रणनीति अप्नाइएको छ। पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार रोक लगाइएको छ। काठमाडौँ उपत्यका प्रमुख शहरहरूमा के बजार तथा सपिङ मल मार्टहरूमा चाहिँ हुन सक्ने अवैध क्रियाकलापहरूलाई हामीले रोकको लागि व्यवस्थापन मिलाएको व्यवस्था छ। काठमाडौँ उपत्यकाबाट बाहिरिनुभन्दा अघि नै प्रत्येक चालकहरूको सवारी चालक अनुमति पत्र लाइसेन्स चेक गर्छ। हामी मापस्ती एवं लापस्ती चेक जाँच गरेर मात्रै सवारी साधन हामी छोड्ने व्यवस्थाहरू मिलाएका छौँ। त्यसै गरी प्रविधिमा आधारित सुरक्षा निगरानी बढाएको अवस्था छ। यसपालि सीसीटीभीबाट हामी प्रमुख बजार, चोक, नाका तथा भिडभाड क्षेत्रको निगरानी गर्छौँ। ड्रोन मार्फत हामी चाहिँ एरियल सर्भेलेन्स देशभरमा करिब करिब 52 ड्रोन हामी प्रयोग गर्दैछौँ। डग स्नाइपिङ, सर्चको व्यवस्था, सर्चको व्यवस्था मिलाएको अवस्थाहरू छ। डिजिटल इन्फर्मेसन र सोसियल मिडियालाई हामीले मनिटरिङ गर्छौँ। डिजिटल ठगीलाई पनि हामीले विशेष ख्याल गरेका छौँ। एआई, अनलाइन फ्रड नियन्त्रणमा फेक अनलाइन सपिङ तथा फेस्टिभ अफरहरूलाई हामी वाच गर्छौँ। नक्कली लोटरी गिफ्ट सम्बन्धी मेसेजहरू जो आइरहेको हुन्छ त्यसलाई हाम्रो टिमले त्यसलाई पनि
1: विशेष गरी काठमाडौँ उपत्यका भनौँ शहरी क्षेत्रबाट डेरामा बस्ने व्यक्तिहरू लामो समय बन्द गरेर गाउँ घर फर्किने क्रम पनि यो समयमा पर्छ। यस्तो अवस्थामा उहाँहरूले ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन्?
0: लामो समय घर छोडेर जाँदा धोका, झ्याल, ग्यास तथा विद्युत राम्रोसँग जाँच गरी घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्ने, भिडभाडमा नगद घर जना तथा महँगा मोबाइल बोकेर हिँड्दा विशेष सावधानी अप्नाउने कुराहरू पनि छ। त्यसै गरी अब उहाँले त्यो लामो अवधिसम्म घर चाहिँ छोडेर जान भन्दा अगाडि सम्बन्धित स्थानीय प्रहरीमा जानकारी गराउने, छिमेकीमा जानकारी गराउने, लाइटिङहरूको व्यवस्थापन त्यही अनुसार मिलाउने, डबल पाल्चा सिस्टम क्या एउटा बाहिर चाबी लगाउने कुरा चाहिन्छ, अर्को इन्टरलक लगाउने सिस्टम चाहिँ असाध्यै प्रभावकारी हुन्छ। त्यो चाहिँ सबैले अप्नाउनु पर्ने देखिन्छ। त्यसमा गर्न सकिन्छ, सीसीटीभी राख्न सकिन्छ आफ्नो घरमा, मापसो गरेर लागतगत सेवन गरेर यात्रु वाहन सवारी साधन मात्रै होइन आफ्नो पर्सनल सवारी साधनमा जाँदाखेरि पनि यो ध्यान दिनुपर्ने कुराहरू छ। ट्राफिक नियमको पालना गर्नुपर्ने कुराहरू, चाडपर्व चाहिँ वर्षेनी आउँछ तर आफ्नो सुरक्षा कुरा, आफ्नो भविष्यको कुराहरूलाई विशेष ख्याल गरेर हामीले चाहिँ चाडपर्व मनाउनु पर्ने हुन्छ। खास गरी सूचना प्रविधि, प्रहरी परिचालन, नागरिक सहकार्यले चाहिँ मुख्य आधार बनाउँदै हामीले सुरक्षा अवस्था मिलाएको अवस्था छ यसलाई। यसपालि र आपतकालीन अवस्थामा प्रहरी कन्ट्रोलको 109 सम्पर्क गर्नुहोस्।
1: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्ले। नेपाल दर्पणमा खबरकै सिलसिला। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राख्नुका साथै घटस्थापना गरिएको ठाउँमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रका नौ दिन घटस्थापना गरिएको ठाउँमा हरेक दिन छुट्टा छुट्टै देवीको पूजा गरिन्छ। नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको सरकारी अधिकारीहरूले नै स्वीकार गरेका छन्। स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले केवल 20% नागरिकले मात्रै खोजेको समयमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा पाउने गरेको बताउनुभयो। उहाँका अनुसार देशका 10% नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको छ। सन् 2020 सर्वे अनुसार 5.2% किशोर किशोरीमा यो समस्या देखिएकाले स्थिति चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ। तथ्याङ्क अनुसार नेपालमा प्रतिवर्ष झण्डै 7,200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। अहिले प्रति 1,00,000 जनसंख्यामा 24 जनाले आत्महत्या गर्ने गरेकोमा यसलाई आउँदो 4 वर्षभित्र 5% तल झार्ने लक्ष्य छ। तर स्वास्थ्य क्षेत्रमा सरकारी लगानी न्यून हुँदा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा चुनौती थपिएको डाक्टर पौडेलले बताउनुभयो। उहाँले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको झण्डै मन्त्रालयले 52 करोड़ रूपियाँ बजेटबाटै सम्पूर्ण मानसिक स्वास्थ्य तालिम र कार्यक्रमहरू चलाउन पर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो। सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा साझेदार संस्थाहरूको सहयोगमा समुदाय स्तरमा कार्यक्रम अघि बढ़ाउनु परेको उहाँको भनाइ छ। यसैबीच कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कृषि मन्त्र नाग सिंह।
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। अब बाँकी खबर। गृहमन्त्री सुदन गुरूङ बिम्स्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। असोज 27 गते हुने बैठकमा नेपालसहित 7 सदस्य मुलुकका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता हुनेछ। बैठकमा लागू औषध ओसार पसार, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। सन् 2018 काठमाडौँ शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजन हुन लागेको हो। भ्रमणका क्रममा गृहमन्त्री सुदन गुरूङले आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गरी असोज 28 गते स्वदेश फर्कनुहुनेछ। नेपाली कांग्रेसले 15 महाधिवेशन अन्तर्गत चलिरहेको मतगणनालाई तीव्रता दिन मतगणना स्थल थप गरेको छ। निर्वाचन समितिका अनुसार अहिले केन्द्रीय कार्य क्षमतामा 23 ठाउँमा मतगणना चलिरहेको छ। सभापति सहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिए पनि सह महामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको मतगणना भइरहेको छ। निर्वाचन समितिका अनुसार पर्सि बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी मतगणनालाई तीव्रता दिएको छ। धेरै पद र उम्मेद्वारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टर अनुसार छुट्टा छुट्टै समूह बनाएर गणना गरिरहेको छ। यस्तै 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुल्लामा रामहरि खतिवडा र अजय बाबु शिवाकोटीको अग्रता कायमै छ। 3288 मतगणना खतिवडा अग्रस्थानमा हुनुहुन्छ। खुल्लामा दुईजना निर्वाचित हुनेछन्। सानितामा रहेको पार्टी केन्द्र कार्यालयमा चलिरहेको मतगणनामा रामहरि खतिवडाले 1439 मत ल्याउनु भएको छ भने रामहरि खतिवडालाई पछ्याउँदा अजय बाबुले 1046 मत प्राप्त गर्नुभएको छ। त्यसको स्थानमा दिनी राम सुवेदीले 829 मत प्राप्त गर्नुभएको छ।
4: सुदूरपश्चिम प्रदेश सरकारले हिजो प्रदेशसभा बैठकमा पेश गरेको चालू आर्थिक वर्षको बजेटप्रति सत्तारूढ़ दलकै सांसदहरूले असन्तुष्टि जनाएपछि आजको बैठक स्थगित भएको छ। आज बिहान 9 बजेका लागि तोकिएको प्रदेशसभा बैठक सत्तापक्षकै सांसदहरूले असन्तुष्टि जनाएपछि भोलि बिहान 9 बजेसम्मका लागि स्थगित गरिएको हो। सत्तारूढ़ दल नेकपाका सांसद नरेश कुमार साईका अनुसार बजेटमा व्यतिथि भएको भन्दै सत्तापक्षकै सांसदहरूको चर्को विरोधपछि मुख्यमन्त्रीले बैठक सार्नु भएको हो। बजेटमा आयोजना र बजेट बिचौलियाहरूद्वारा खरिद बिक्री गराइएको सांसदहरूको आरोप छ। दशैं नजिकै गर्दा पनि कर्मचारीले 3 महिनादेखि पारिश्रमिक पाएका छैनन्।
3: शेयर बजार लगातार तेस्रो कारोबार दिन बढ़ेको छ। हप्ताको पहिलो दिन कारोबार दिन शेयर बजार परिसूचक नेप्से 4 अंकले बढ़ेर 2595.81 दिनमा पुगेको छ। आज बैंक, विकास बैंक, फाइनेन्स, जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 105 कम्पनीको शेयर बढ़ेकामा 165 घटेको छ। 7 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज नेप्से बढ़े पनि कारोबार रकम भने घटेको छ। हिजो 4.83 अर्ब रूपियाँ कारोबार भएकोमा आज 354 कम्पनीको 1.27 करोड़ किता शेयर 4.46 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: उदयपुरमा प्रहरीले 1040 किलोभन्दा बढ़ी लागू औषध गाँजा बरामद गरेको छ। गाँजा ओसार पसारमा संलग्न रहेको अभियोगमा ताप्ली गाउँपालिका 2 का 22 वर्षीय विश्वराज राईलाई एउटा जीप सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार कटारी नगरपालिका साँगुरी पुल नजिकैको जंगलबाट 5 बोरामा राखिएको 100 किलो गाँजासहित राईलाई पक्राउ गरिएको हो। त्यसै गरी चौरङ्गीगढ़ी नगरपालिका 1-4 घड़ीमा रहेको रानीटार बेलटार सड़क खण्डमा पार्किङ गरी राखिएको 2-14-6-22-55 नम्बरको जीपबाट 29 बोरामा राखिएको 940 किलो भन्दा बढ़ी गाँजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेको का घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोज भइरहेको प्रहरीले जनाएको छ।
3: जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न प्रभावित समुदायको जीविकोपार्जन सुरक्षित पार्न स्थानीय अनुकूलन सुरक्षित बसाई सराई र जलवायु वित्तमा केन्द्रित नीति आवश्यक रहेको विज्ञहरूले बताएका छन्। ग्रामीणमुखी युवा अभियान नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा विज्ञहरूले यस्तो जोड़ दिएका हुन्। कार्यक्रममा विपद व्यवस्थापन सञ्जाल नेपालका अध्यक्ष डाक्टर वसन्त राज रेग्मीले भोटेकोशी बाढ़ीको प्रसंग उल्लेख गर्दै हिमाली क्षेत्रमा हुने विपदले देशको समग्र विकासमै गम्भीर धक्का पुर्याउने बताउनुभयो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल छोटलाई प्रदान गरिने भएको छ। न्यू केनिसियन प्याराडाइम भन्ने अर्थशास्त्रको एक शाखाको माध्यमबाट आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन विश्वभरका नीति निर्मातालाई सहयोग पुर्याउने कामका लागि उहाँहरूलाई पुरस्कृत गर्न लागेको नोबेल समितिले जनाएको छ। समितिका अनुसार उहाँहरूका मोडलहरूले प्रभावकारी स्थितिकरण नीति कार्यान्वयन गर्ने हाम्रो क्षमतामा उल्लेखनीय सुधार गरेका छन्। अर्थशास्त्री हल र उफोर्डको संयुक्त रूपमा उफोर्डले संयुक्त रूपमा 1,10,00,000 स्वीडिश क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। यो सँगै यस वर्षको नोबेल पुरस्कार पाउने विजेताहरूको नाम घोषणा भएको छ। गएको सोमबार चिकित्सा शास्त्र, मंगलबार भौतिक शास्त्र, बुधबार रसायन शास्त्र, बिहिबार साहित्य र शुक्रबार शान्तितर्फका विजेताको नाम घोषणा भएको थियो। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ।
3: भारत सरकारले राजधानी नयाँ दिल्लीमा रहेको प्रसिद्ध जन्तर मन्तर क्षेत्रलाई प्रदर्शनी स्थलको सूचीबाट हटाएको छ। दिल्ली प्रहरी सुरक्षा सड़क व्यवस्थापनलाई कारण देखाउँदै जन्तर मन्तरमा कुनै पनि किसिमका आन्दोलन, धरना र सभा समारोह गर्न औपचारिक प्रतिबन्ध लगाएको हो। दिल्ली प्रहरी आयुक्तले निकाल्नु भएको नयाँ आदेश अनुसार अब प्रदर्शनका लागि जन्तर मन्तरको साटो 3 ठाउँ तोकिएको छ, जसमा रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीटी मैदान रहेका छन्।
4: महिला फुटबल अरबौं डलरको उद्योग बन्ने दिशामा अघि बढ़िरहे पनि धेरै व्यावसायिक खेलाड़ीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेका प्रतिवेदन सार्वजनिक भएको छ। खेलाड़ीहरूको संघ फिफप्रोले 800 भन्दा धेरै फुटबल खेलाड़ी माझ गरेको विश्वव्यापी संरक्षणको नतिजाले यो खुलासा गरेको बीबीसीले जनाएको छ। सर्वेक्षणमा सहभागी झण्डै 49% खेलाड़ीले आफ्नो योजनाभन्दा अगाडि नै फुटबलबाट विदा लिने बारे सोचिरहेको बताएका छन्। तीमध्ये 59%ले आर्थिक कारण र 46%ले मानसिक तनावलाई यसको कारणका रूपमा उल्लेख गरे। फिफप्रोमा महिला फुटबल फुटबल प्रमुख एलेक्स कलबुनले बढ़दो सार्वजनिक चर्चा, आर्थिक असुरक्षा र अपर्याप्त सहयोग प्रणालीले खेलाड़ीहरू दबावमा रहेका बताइन्। महिला खेलकुदको विश्वव्यापी आमदानी सन् 2024 झण्डै 581 मिलियन अमेरिकी डलरबाट बढ़ेर सन् 2027 1 अर्ब डलर भन्दा धेरै पुग्ने अनुमान छ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्तिम आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक

0: आफ्नो विश्वास प्रक्रिया निर्धारण,
1: विश्वमा गरिबी बढ्दा नेपालमा भने गरिबीको संख्या र दर दुवैमा उल्लेखी कमी, स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार,
0: दबाव र प्रभाव मुक्त भई काम गर्ने प्रणालीलाई प्रधानमन्त्री शाहको निर्देशन, पदीय रूपमा शून्य सहनशीलताको नीति लिने आईजीपी कार्कीको प्रतिबद्धता, चार पर्वमा सुरक्षाको व्यवस्था चुस्त,
1: यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र उडफोडलाई आर्थिक चक्रका उतार चढ़ावलाई सन्तुलित बनाउन सहयोग पुर्याउने कामका लागि सम्मान,
0: र महिला फुटबल खेलाड़ी आर्थिक र मानसिक स्वास्थ्यका कारण चारै सन्यास लिन बाध्य हुँदै
1: आजको नेपाल दर्पण सकिएको छ। कामिनी साथी दिनेश निरलासँगै हामी दिवस कुलुङ र भोजन र प्रस्तुत पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी

0: खेतबारीमा मल हाल्ने बेला पनि भयो। माटोको अवस्था के छ? कुन बालीमा कति मात्रामा मल हाल्ने? सधैँ अलमल हुने, के गर्ने होला?
1: होइन ए भाइ, यति कुरामा किन चिन्ता लिनु भएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
0: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ। वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
1: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
0: वाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि
1: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिश पनि प्राप्त गर्न सकिन्छ।
0: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
1: हो नि भाइ, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
2: नार्क सिमेन्ट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
1: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमेन्ट र राष्ट्र माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: छ हरेक दिन उपहार छ
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक सजिलो इएमआई र एक्सपेन्स सुविधा पनि लकेटमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 3727 मा एसएमएस गर
2: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई सिक्स विथ सुविस्तु सुरक्षा
3: वाइफाई सिक्स सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
2: साथै सुविस्तु सुरक्षाले तपाईँ राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अनि सबै इन्स्टेन्ट ब्लक हुन्छ
2: सुविस्तु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 42 38 88 थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड रामसाहा पथ काठमाडौँ साबिकको राष्ट्रिय बिमा संस्थान

प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीलाई जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकवान जीवन जिउन, आत्मा शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश लिनेछौ।
1: आदरणीय श्रोता, तपाईलाई मार्गदर्शन रेडियो कार्यक्रममा हार्दिक स्वागत छ। समय परमेश्वरले बनाउनु भएको समय सूर्य र चन्द्रमासित सम्बन्धित छ, घाम र जूनसित। घामले दिन, जूनले रातको समय दिन्छ, अनि हामीसित हप्ता, महिना, वर्ष पनि छन्। गन्दा गन्दै यस धरतीमा हाम्रो जीवनको समय समाप्त हुन्छ। जीवन समयसितै बित्दै जाने एउटा क्रम हो। यही बाटोबाट हामी सबैजना यस धरतीमा गुज्रेर गइरहेका हुन्छौ। समयको विषयमा बाइबलमा एउटा रोचक कुरा लेखिएको छ। यो खण्ड उपदेशकको 3:1-4 खण्ड हो। लेखिएको छ, सबै कुराको लागि समय छ र आकाश मुनि सबै क्रियाकलापको बेला छ। जन्मने एउटा समय छ र मर्ने एउटा समय, रोप्ने एउटा समय छ, उखेल्ने एउटा समय, मार्ने एउटा समय छ र निको पार्ने एउटा समय, भत्काउने एउटा समय छ र बनाउने एउटा समय, रुने एउटा समय छ र हाँस्ने एउटा समय, शोक गर्ने एउटा समय छ र नाच्ने एउटा समय। उपदेशकको पुस्तक राजा सुलोमनले लेखेका थिए। तिनी असाध्यै धनी, बुद्धिमान र सम्पन्न राजा थिए। जीवनमा सबै कुराको सुख भोग गरेका थिए। तिनले प्राप्त नगरेका र नभोगेका कुनै कुरा नै थिएन। तापनि तिनले जीवनको व्यर्थताको बारेमा बताउँदै, साथै मानिसले अर्थहीन जीवन जिउनु हुँदैन भन्ने सन्देश दिनका लागि उपदेशकको पुस्तक लेखेका थिए। परमेश्वरका आत्माको प्रेरणाद्वारा लेखिएको उपदेशकको पुस्तक बाइबलको पुरानो करार खण्डमा सामेल गरिएको छ। यो पुस्तक बुद्धिका कुराहरूले भरिएको छ। उपदेशकले सबै कुराको समय छ भन्छ। हुन पनि हो, मानिसको जीवन विभिन्न चरणबाट हुँदै क्रमशः अगाडि बढ्दै जान्छ। बाल्यकाल, जवानी, वयस्क प्रौढ, वृद्धावस्था अनि संसारबाट विदा हुने बेलाको पनि समय छ। जीवनका यी कालहरूमा मानिसले गर्नुपर्ने विभिन्न काम कर्तव्यहरू छन्। बोल्न र हिँडुल गर्न सक्ने भएपछि बाल बालिकालाई स्कूलमा भर्ना गरिन्छ। कम्तीमा 15 वर्ष त स्कूल कलेज धाएर बित्छ। फेरि जवान भएपछि जागिर, नोकरी, कामधन्दा गर्नुपर्छ, अनि अझै वयस्क भएपछि त बिहे गर्नुपर्छ, छोरा छोरी जन्माउँछन्। जीवनको काम धन्दा निरन्तर अगाडि बढ्छ, वृद्ध भइन्छ, केही गर्न नसक्ने अवस्था पनि आउँछ, शरीर कमजोर हुन्छ, अनि एक दिन संसारबाट विदा भइन्छ। वास्तवमा जीवनका यी सबै कालहरू समयहरू नै हुन्। आजको सन्देशले हामीलाई समय अनुसार काम गर्नुपर्छ भनी सन्देश दिन्छ। किनकि सबै कुराको समय छ, समय अनुसार काम नगरे के हुन्छ? समयको महत्व एक किसानले राम्ररी बुझेको हुन्छ। असारे रोपाई, मसिरतिर दाई भनेको तपाईँले सुन्नुभएकै होला। असारे रोपाई, मसिरे दाई, मुसिरे दाई। असारमा धान रोपाई हुन्छ। परमेश्वरले समय कसरी मिलाउनु भएको छ विचार गर्नुहोस् त। असार साउनमा पानी परेको परेकै हुन्छ। यो जमिन कमलो गिलो हुन्छ, अनि किसानहरूले धान रोप्छन्, हिलो हिलो हुन्छ। फेरि मसिरमा ट ट ट घाम लाग्छ, अनि धान पाक्छ, अनि कटनी गरिन्छ, दाई गरिन्छ। अरू अन्नपातहरू पनि रोप्ने र कटनी गर्ने समय छन्। मानिसको जीवनमा पनि समय छ। त्यसै कारण हामीले ठिक समयमा ठिक काम गर्नुपर्छ। बेठिक समयमा गरिएको ठिक कामको कुनै अर्थ हुँदैन। तपाईँ जवान हुनुहुन्छ भने तपाईँको निम्ति यो एउटा महत्वपूर्ण समय हो। तपाईँको जीवनको जग बसाल्ने समय हो, जीवनको पेसा पक्रने समय हो। अहिले यदि तपाईँ त्यसै निरुद्देश्य बिना उद्देश्य घुमी हिँड्नु भन्छ, यता र उति लाग्नुहुन्छ, समय खेर फाल्नुहुन्छ भने तपाईँले आफ्नो ठूलो हानि गरिरहनु भएको हुन्छ। पढ्दै हुनुहुन्छ भने पूरा ध्यान लगाएर पढ्नुपर्छ। काम जागिर गर्दै हुनुहुन्छ भने ध्यान लगाएर गर्नुपर्छ। अर्को कुरा, अहिले धेरै जवानहरू निरन्तर रंगी चंगी मोज मजामा लागेकोले जीवनको मूल उद्देश्यलाई भुलिरहेका छन्। मोज मजा गर्नै हुँदैन भन्ने कुरा होइन, गर्नुपर्छ। तर यदि मोज मजाले जीवनको नैतिकतालाई नाश पार्छ भने साँचो परमेश्वरदेखि टाढा बनाउँछ भने त्यसको फल पछि गएर भोग्नु पर्ने हुन्छ, जो दुखद हुन्छ। जस्तो रोप्छ त्यस्तै फल्छ भन्ने आहान तपाईलाई मलाई थाहा नै छ। हामीले अहिले जे गर्छौ त्यसले एक दिन अवश्य फल फलाउनेछ, कि असल कि खराब, कि फाइदा गर्ने कि कुनै फाइदा नगर्ने। यसै कारण हामी होशियार हुनुपर्छ। पवित्र बाइबलमा एफिसीको पुस्तकमा लेखिएको छ, यसैले कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिस जस्तो होइन तर बुद्धिमान जस्तो। समयको पूरा सदुपयोग गर किनकि दिन खराब छ। यसै कारण मूर्ख नहौ तर प्रभुको इच्छा के छ सो बुझ। यो खण्ड एफिसीको 5:15-18 खण्डमा उल्लेखित छ। कति मानिसहरूको विचार कस्तो हुन्छ, उनीहरू सोच्छन् जवानीमा पूरा मोज मस्ती गर्नुपर्छ, बुढो भएपछि ईश्वरको भक्ति गर्नुपर्छ। हो यस्तै सोच्छन् उनीहरू। सायद यी कुराहरू सुन्दा तपाईँ पनि मुसुमुसु हाँसिराख्नु भएको होला। तपाईँ चाहिँ कस्तो सोच्नुहुन्छ, के सोच्नुहुन्छ, के ईश्वर बुढेसकालमा मात्र चाहिन्छ? त्यसो होइन होला। म तपाईँलाई भन्छु, जुन व्यक्तिले जवान अवस्थादेखि नै परमेश्वरमाथि विश्वास गरेर उहाँको वचन र आदेशहरू पालन गरेर जिउँछ उसको बुढेसकाल पनि सुखद र सुन्दर हुन्छ। एउटा साँचो घटना बताउँछु। बिहान बेलुकी यसो स्वास्थ्यका लागि हिँड्न जाँदा मैले एउटा व्यक्तिलाई भेटे, उसको नाम माइला रहेछ। उमेरले करिब 80 वर्ष पुग्न लाग्यो। देब्रेपट्टिको आँखा फुटेको रहेछ। कमजोर व्यक्ति बुढेसकालमा छोरा बुहारीले घरबाट निकालिदिएछन्। उसको बिरामी रहेछ, उसको पिसाब बगिरहने रोग रहेछ, चिसो भुइँमा सुत्छ, ठण्डाको समय छ, ओढ्ने ओछ्याउने पनि राम्रो छैन, शरीरलाई तातो बनाउने लुगाफाटा पनि छैन। मलाई धेरै दुःख लाग्यो। भरपेट खाएर सुतोस् भनेर केही पैसा दिए तर सधैँ त्यसरी पैसा दिनु पनि सकिँदैन। मैले उसलाई सोधे कि तपाईँले उमेर छँदा कुनै काम धन्दा गर्नु भएन? उसले भन्यो, हर प्रकारको काम गरे, गाडी पनि चलाए, मिस्त्री काम गरे, सिकर्मी काम गरे, तर रोग लागेपछि केही गर्न नसक्ने भए। विचार गरे, उनीहरूको समयमा त नोकरी जागिर प्रशस्तै पाइन्थ्यो। उसका बुवा हुने खाने नै भएकोले तन्नेरी हुँदा उसले जीविका कमाउने कुनै मेलो मेसो सदाता नै रहेछ। आज आएर उसले हेर्ने कोही पनि छैन, केही छैन। मैले सोचे, उसले समयलाई चिनेन, समयको सदुपयोग गरेन। जीवन सधैँ एक समान रहँदैन, समयसँगै सबै कुराहरू बन्दिँदै जान्छ। याद गर्नु, समय पनि एउटा खोला जस्तै हुन्छ जहाँ धेरै कुराहरू बगिरहेका हुन्छन्। होइन त, समय खोला जस्तै बगिरहेको हुन्छ। अनि हेर्नुहोस् न, खोला कुनै बेला शान्त हुन्छ, फेरि बर्खायाममा त्यही खोला चाहिँ कस्तो भयंकर हुन्छ, त्यही खोला चाहिँ यस्तो भयंकर भएर भाँडी पहिरो समेत गइरहेको हुन्छ। कुनै बेला शान्त, कुनै बेला भयंकर। समय जस्तै खोला जस्तै समय पनि बग्दै गइरहेको हुन्छ। समयलाई सदुपयोग गर्नुपर्छ। तपाईँको जीवन कस्तो छ, के छ, मलाई थाहा छैन, तर आज तपाईँले आफैलाई सम्हाल्नु पर्दछ। समयको एउटा समय छ, त्यो समयमा आफ्नो जीवनको निम्ति तपाईँले आफैलाई सम्हाल्न पर्ने हुन्छ। यो समय सबैको निम्ति बराबर छ, चाहे गरीब होस् धनी होस्। यो धरतीमा भएको सबै मानिसको निम्ति समय त्यही नै हो। चाहे तपाईँ नेपालमा हुनुहुन्छ वा संसारको अर्कै कुनामा हुनुहुन्छ, समय त्यही नै हो। घाम, जुन, सूर्य, चन्द्र सबै त्यही नै हुन्, समय त्यही नै हो। 24 घण्टाको समय, आज जे गर्नुपर्ने समय छ त्यो समयको सदुपयोग गर्नुपर्छ। अझै बच्चनले त यसरी पनि बताएको छ, आफ्नो जवानी अवस्थामा परमेश्वरको स्मरण गर, परमेश्वरलाई सम्झना गर भनेर अर्थी दिएको छ। किनभने यस्ता समयहरू पनि आउँछन् जुन समयहरूमा हामी परमेश्वरलाई बिर्सन्छौ, परमेश्वरदेखि टाढिन्छौ, परमेश्वर नै नभए पनि हुन्छ भने जस्तै हामी गर्न थाल्दछौ। तर त्यस्तो होइन, परमेश्वर हाम्रो आवश्यकता हुनुहुन्छ, किनभने उहाँ सृष्टिकर्ता हुनुहुन्छ, हामी उहाँका सृष्टि मात्र हौ। समय वरदान हो तपाईँ र मेरो निम्ति। यदि समयलाई हामीले सदुपयोग गर्दैनौ भने कुनै समय आउनेछ जब हामी एक्लै रुनेछौ अनि पछुतो गर्नुपर्ने हुन्छ। समयको सदुपयोग गर्ने मानिसहरूले जीवनमा उपलब्धि गर्छन् तर समयलाई सदुपयोग नगर्नेहरू सुतेर बसिरहेका हुन्छन्, माखा मारिरहेका हुन्छन्, लडिरहेका हुन्छन्, घोप्टो परिरहेका हुन्छन्। याद गर्नुहोस्, अल्छेहरूले समयको महत्वलाई बुझेका हुँदैनन्, तर तपाईँ र मैले समयको महत्वलाई बुझ्नुपर्छ, किनभने समय तपाईँ र मेरो निम्ति एउटा आशिष हो, परमेश्वरको वरदान। समयमा नै परमेश्वरलाई चिन्नु अझ महत्वपूर्ण कुरा हो। याद गर्नुहोस् त, तपाईँले समयमा नै आफ्नो सृष्टिकर्तालाई यदि चिन्नुहुन्छ भने त्यो तपाईँको निम्ति एउटा महत्वपूर्ण कुरा हुन्छ। समयलाई चिन्नु पर्छ। हेर्नुहोस्, प्रभु येशूले भन्नुभयो, हेर म ढोकामा उभिएर खचखचाउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म भित्र आउनेछु। समयले कसैलाई पनि पर्खँदैन, समय अगाडि बढ़िरहन्छ। तपाई र म पनि अगाडि बढ्नुपर्छ, परमेश्वरलाई समात्नुपर्छ, उहाँका इच्छाहरूलाई हाम्रो जीवनमा अंगीकार गर्नुपर्छ र जीवनको पूर्णतामा जिउने संकल्पमा हामीले एउटा उद्देश्यपूर्ण जीवन बोक्दै अगाडि बढ्नुपर्छ। परमेश्वर तपाईँ र मेरो साथमा हुनुहुन्छ। याद गर्नुहोस्, जीवन तपाईँको हो र आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने हक, अधिकार र कर्तव्य पनि तपाईँको आफ्नै हो। परमेश्वरले तपाईँलाई असल निर्णय गर्ने हृदय दिउन्, अनुग्रह गरून्, बाटो देखाउन्,

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसिल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353 र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना। यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय। समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय भुङ। पुरस्कारहरू प्रथम, द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
2: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नु।

0: नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसार भरेक साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं। रेविका राईसँगै सरस्वतीपुरी सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। सोलु खुम्बुमा दुई दिनमा भालुको आक्रमणबाट दुईजना घाइते। सगरमाथा सफा राख्न 10-12 वर्षमा एक पटक आरोहण बन्द गर्नुपर्ने अध्यक्ष लामा काजी शेर्पाको भनाई। जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा खुल्लातर्फ दिल्ली र पवन राई तर्फ आन्तरिकतर्फ सन्दीप र सरिताको जोडी प्रथम। माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलको स्पोर्ट्स वीक सम्पन्न।
1: ओखर ढुङ्गामा रातो माटोको ढिस्को खस्दा एक महिला घाइते। नेपाल पत्रकार महासंघ खोटाङमा ज्येष्ठ पत्रकारका लागि पेन्सन वितरण शुरू। उदयपुरमा 1040 किलो गाँजा सहित एक युवक पक्राउ।
0: गृहमन्त्री सुदन गुरूङले नयाँ दिल्ली प्रस्थान। मानसिक स्वास्थ्यका 80% बिरामीले उपचार पाउन नसकेका सरकारकै स्वीकार। बुढी गण्डकी बाटीमा उत्तरी गोर्खाका छन् 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित।
1: रूस र युक्रेन ऊर्जा युद्ध विराम गर्न सहमत भएको ट्रम्पको दावी। रियाद विमानस्थलमा फेरि आक्रमण। साउदी अरब र हुथी विद्रोही बीचको द्वन्द थप चर्किने जोखिम।
0: र महिला फुटबल खेलाड़ी उमेर नपुगी नै सन्यास लिने सोचमा रहेको प्रतिवेदन सार्वजनिक।
2: ए बाबु, लौ न, मेरो त हात खुट्टा अरिनासा झमझम गर्छ। पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98-43-79-86-52, 98-24-74-17-18, 98-43-43-59-96 र 98-61-23-14-72। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा।
1: भालुको आक्रमणबाट सोलुखुम्बुमा दुई दिनमा दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार आक्रमणमा पर्नेहरूमा सोलु दुतकुण्ड नगरपालिका 7 का 45 वर्षीय जंग बहादुर श्रेष्ठ र सोही नगरपालिका कि वडा नम्बर 5 की 25 वर्षीय लाक्पा डोमा शेर्पा रहनु भएको छ। आइतबार बिहान आफ्नै घरमा बसिरहेको बेला श्रेष्ठमाथि भालुले अचानक आक्रमण गरेको थियो। भालुको पञ्जाबाट उहाँको पेट, घाँटी र पाखुरामा चोट लागेको थियो। उहाँलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। त्यसै गरी आज बिहान सोमबार घरबाट सदरमुकाम सल्लेरीतर्फ आउने क्रममा घर नजिकैको बाटोमा 25 वर्षीय लाग्पा डोमा शेर्पामाथि भालुले आक्रमण गरेको छ। आक्रमणबाट उहाँको दाहिने हात र कम्मरमा चोट लागेको छ। घाइते शेर्पाको हाल जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ। दुई दिनमै दुईजनामाथि भालुको आक्रमण भएपछि स्थानीय क्षेत्रमा त्रास फैलिएको छ। प्रहरीले बस्ती तथा जंगल र आसपासका क्षेत्रमा आवत जावत गर्दा विशेष सावधानी र सतर्कता अपनाउन स्थानीयवासीहरूलाई आग्रह गरेको छ।
5: नेपालको पर्यटन र हिमाली वातावरण संरक्षणमा समर्पित संस्था सगरमाथा प्रदूषण नियन्त्रण समितिका नवनिर्वाचित अध्यक्ष लामाकाजी शेर्पाले सगरमाथालाई पूर्ण रूपमा सफा राख्नका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारसँगै निजी क्षेत्रको एकीकृत प्रयास आवश्यक रहेको बताउनु भएको छ। विगत 30 वर्षदेखि सगरमाथा क्षेत्रमा निरन्तर सरसफाई अभियान सञ्चालन गर्दै आएका समितिले पछिल्ला वर्षहरूमा क्याम्प 2 भन्दा माथिल्लो क्षेत्रबाट समेत फोहोर मैला संकलन गर्ने र पर्वतारीहरूको मलमूत्र व्यवस्थापन गर्ने कार्यमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उहाँले जानकारी दिनुभएको छ। हालको कानूनी प्रावधान अनुसार समितिको मुख्य कार्यक्षेत्र सगरमाथा आदर शिविर बेस क्याम्प हाईस्कूल क्षेत्रमा मात्र सीमित रहेको छ। सगरमाथाको माथिल्लो भाग क्याम्प 2 भन्दा माथिमा कानूनता फोहोर संकलन गर्ने अधिकार समितिलाई नभए पनि सरकारले स्वीकृति दिएको खण्डमा ड्रोन जस्ता आधुनिक प्रविधिको प्रयोग गरेर भए पनि माथिल्लो क्षेत्रको फोहोर झार्न संस्था तयार रहेको उहाँको भनाइ रहेको छ। हिमाली क्षेत्रमा फोहोर व्यवस्थापन अत्यन्त खर्चिलो हुने र 1 किलो फोहोर झार्न 12-15 हजार रूपियाँसम्म खर्च हुने भएकाले यसमा नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको औल्याउनु भएको छ। सगरमाथाबाट संकलित फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि क्यारी म्याक ब्याक अभियानको प्रभावकारी कार्यान्वयन रहेको बताउनु भएको छ। आदर्श शिविरमा संकलित फोहोर नाम्ची बजार पुर्याइन्छ, जहाँ जल्ने फोहोरलाई जलानी गरिन्छ भने नजल्ने फोहोर र प्लास्टिकलाई काठमाडौँ पठाइन्छ। विदेशी पर्यटकहरूकै सहयोगमा वार्षिक 50-60 हजार किलो फोहोर लुकासम्म पुर्याइने र त्यसपछि वायुसेवा कम्पनीसँगको समन्वयमा निशुल्क रूपमा काठमाडौँ ल्याएर व्यवस्थापन गर्ने गरिएको उहाँले स्पष्ट पार्नु भएको छ। विश्वव्यापी जलवायु परिवर्तनको गम्भीर असर सगरमाथा र आसपासको हिमाली क्षेत्रमा प्रत्यक्ष रूपमा देखिन थालेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। अस्वाभाविक रूपमा हिउँ पक्रिने, सुक्खा क्षेत्रमा अत्याधिक वर्षा हुने, फुटेको सीमाएको बाढ़ी जस्ता प्राकृतिक विपत्तिहरू बढ़दै गएको र 4,500 मिटरको उचाइसम्म पनि बादरहरू देखिने थालेको घटनाले हिमाली पारिस्थितिका प्रणालीमा परेको असरलाई प्रष्ट पार्ने उहाँले उल्लेख गर्नुभएको छ। आफ्नो नयाँ कार्यकालमा आदर्श शिविरलाई पूर्ण रूपमा सफा जीरो लेभल राख्ने प्रमुख लक्ष्य रहेको छ। यसका साथै माथिल्लो क्षेत्रमा 2 वर्षदेखि जम्मा भएको मानव मूल मलमूत्र अनिवार्य रूपमा तल ल्याउनु पर्ने बाध्यताकारी व्यवस्था लागू गर्न सरकारसँग समन्वय गरिने उहाँले बताउनु भएको छ। आइसफलको बाटो निर्माण र मरमत बापत प्रति पर्यटन प्राप्त हुने 600 अमेरिकी डलर अर्थात तथा पर्यटन विभाग र विभिन्न संस्थाहरूको सहयोगबाट सफाई अभियान सञ्चालन हुँदै आएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथालाई सधैँ स्वच्छ र पवित्र राख्न नियमित सरसफाईका साथै हरेक 10-12 वर्षको अन्तरमा एकपटक सगरमाथा आरोहण पूर्ण रूपमा बन्द गरेर वृहत सफाई अभियान सञ्चालन गर्नु उत्तम उपाय हुने सुझाव उहाँले दिनुभएको छ। संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्रको संयुक्त सहकार्यबाट मात्र सगरमाथाको स्वच्छता कायम राख्न सकिने धारणा उहाँले व्यक्त गर्नुभएको छ।
1: सोलुखुम्बुमा सम्पन्न जिल्ला स्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिता 2083 पुरूष डबल खुल्लातर्फ दिल्ली बहादुर बस्नेत र पवन थापाको जोड़ी तथा आन्तरिक डबलतर्फ सन्दीप साक्य र सरिता राईको जोड़ी प्रथम भएका छन्। जम्मा 39 टीमको सहभागिता रहेको उक्त प्रतियोगिताको पुरूष डबल खुल्लातर्फ लक्ष्मण गोड़ा थोकी र फुर्वा शेर्पाको जोड़ी द्वितीय भएको छ भने विकास श्रेष्ठ र देवी खालिङको जोड़ी तथा फुर्वा ज्ञान शेर्पा र तेज भुजेलको जोड़ो तृतीय भएका छन्। त्यसै गरी आन्तरिक डबलतर्फ नवीना श्रेष्ठ र रोशन खत्री

0: गर्ने प्रतियोगिता आइतबार सम्पन्न भएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ। सोलुखुम्बु जिल्ला ब्याडमिन्टन संघको प्राविधिक सहयोग यंग स्टार क्लबको व्यवस्थापन तथा कर्मचारी मिलन केन्द्रको सह प्रायोजनमा प्रतियोगिता सम्पन्न भएको थियो।
1: माउन्ट एभरेस्ट इंग्लिश सेकेण्डरी स्कूलको स्पोर्ट्स वे खेलकूद सप्ताह सम्पन्न भएको छ। मन्टेसोरी तहदेखि कक्षा दशसम्म करिब 300 विद्यार्थीको सहभागिता रहेको खेलकूद सप्ताहमा विभिन्न 60 खेलकूद तथा अन्य कार्यक्रम सञ्चालन गरेको विद्यालयले जनाएको छ। खेलकूद सप्ताहको शुरूआत आकर्षक मार्च पास प्रदर्शनबाट गरेको थियो। मार्च पासमा उत्कृष्ट प्रदर्शन गर्दै निलो हाउस ब्लू हाउसले ट्रफी जित्न सफल भएको विद्यालयका प्रधानाध्यापक दिवस मुखियाले जानकारी भएको छ। खेलकूद सप्ताहका क्रममा विभिन्न रोमाञ्चक खेल प्रतियोगिताका साथै सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेको थियो। प्रतियोगिता अन्तर्गत ब्याडमिण्टनको जुनियर एकलतर्फ छात्र विधामा पहिलो हाउसका उज्जवल बस्नेत प्रथम हुनुभएको छ भने हरियो हाउसका रियान मगर दोस्रो र रिदम मगर तेस्रो हुनुभएको छ। जुनियर छात्रतर्फ सुभेक्षा राई प्रथम, रेणुका मगर दोस्रो र लाक्पश्री शेर्पा तेस्रो हुनुभएको छ। त्यस्तै सिनियर एकल ब्याडमिण्टनको छात्रतर्फ रातो हाउसकी सुभेक्षा राज भण्डारी प्रथम, पहिलो हाउसकी दीक्षा राई दोस्रो र निलो हाउसकी सेब्रिका श्रेष्ठ तेस्रो हुनुभएको छ। सिनियर छात्रतर्फ सन्दीप साक्या प्रथम, तुङसाङ राई दोस्रो र मिश्रण तमाङ तेस्रो हुन सफल हुनुभएको छ। भलिबल प्रतियोगिताको छात्रतर्फ रातो हाउसको प्रथम, पहिलो हाउसको दोस्रो र हरियो हाउसको तेस्रो भएको छ। छात्रतर्फ भने हरियो हाउस प्रथम, पहिलो हाउस दोस्रो र निलो हाउस तेस्रो स्थान हासिल गर्न सफल भएको छ। यसै गरी कबड्डी प्रतियोगिताको छात्रतर्फ पहिलो हाउस प्रथम, निलो हाउस दोस्रो र हरियो हाउस तेस्रो भएको छ। छात्रतर्फ पनि पहिलो हाउसको प्रथम स्थान हासिल गर्दा रातो हाउस दोस्रो र हरियो हाउस तेस्रो भएको छ। म्याराथन लगायतका अन्य विभिन्न विधाका प्रतियोगितामा विजय खेलाड़ीलाई समेत पुरस्कार प्रदान गरेको विद्यालयले जनाएको छ। खेलकूद सप्ताहको अन्तिम दिन प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठ तथा यंग स्टार क्लबका सचिव मनोज कुमार श्रेष्ठको उपस्थिति रहेको थियो। उनीहरूको आतिथ्यतामा विभिन्न प्रतियोगितामा विजय तथा उत्कृष्ट स्थान हासिल गर्ने खेलाड़ी र टोलीलाई ट्रफी मेडल तथा प्रमाणपत्र वितरण गरेको थियो। विद्यालयले आयोजना गरेको खेलकूद सप्ताहले विद्यार्थीमा खेलकूद प्रतिको रूचि बढ़ाउनका साथै अनुशासन, आपूसी सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।
0: ओखलढुङ्गाको लिखु गाउँपालिका छमा रातो माटो खन्ने क्रममा ढिस्को खस्ता एक महिला घाइते हुनुभएको छ। घाइते हुनेमा लिखु गाउँपालिका छ कि 57 वर्षीय राधा भट्टराई रहनु भएको छ। आइतबार साँझ 5:30 बजेको समयमा स्थानीय पाखुरे डाँडामा रातो माटो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर लाग्दा उहाँ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी शेखर कुमार शाहले जानकारी दिनुभएको छ। घटनापछि प्रहरी चौकी गामनाङथारबाट खटिएको प्रहरी टोलीले उहाँको उद्धार गरी गामनाङथार स्वास्थ्य चौकी पुर्याएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि राति 10 बजे काठमाडौँ स्थित ट्रमा सेन्टर पठाइएको र उहाँको उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते भट्टराईको टाउको र देब्रे हातमा चोट लागेको तथा बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ।
1: नेपाल पत्रकार महासंघ खोटाङले ज्येष्ठ पत्रकारका लागि निवृत्ति भरण पेन्सन वितरण शुरू गरेको छ। पत्रकारिता पेशालाई मर्यादित, सुरक्षित एवं सम्मानित, व्यावसायिक तथा उत्तरदायी बनाउने उद्देश्यसहित पत्रकार महासंघले मासिक रू 3,000 का दरले ज्येष्ठ पत्रकार पेन्सन वितरण शुरू गरेको हो। पत्रकार महासंघ खोटाङले शुरू गरेको पेन्सन सुविधा लिने पहिलो पत्रकार प्रेस स्वतन्त्रता सेनानी कृष्ण आश्रय पर्नु भएको छ। दिक्तेल उपाकोट मझुवागती नगरपालिका एक दिक्तेलका 72 वर्षीय पत्रकार आश्रयलाई दोस्रो तिहार तथा छठ पर्वको अवसर पारेर पत्रकार महासंघ खोटाङले सोमबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा 3 महिनाको पेन्सन उपलब्ध गराएको छ। लामो समय राजधानी काठमाण्डुमा बसेर राष्ट्रिय संचार माध्यममा काम गरेर जिल्ला फर्कनुभएका पत्रकार आश्रय अहिले पनि जिल्लामा क्रियाशील पत्रकारिता गरिरहनु भएको छ। 5 दशकदेखि पत्रकारिता पेशामा क्रियाशील वरिष्ठ पत्रकार आश्रयलाई दर्जन भन्दा बढ़ी सरकारी तथा गैर सरकारी संस्थाले सम्मान तथा पुरस्कृत गरिसकेको छ। ज्येष्ठ पत्रकारहरूको हित संरक्षण आत्मसम्मान

0: वृद्धि सामाजिक सुरक्षा सुनिश्चितता तथा उनीहरूको अनुभव योगदान र समर्पणको उच्च कदर गर्न जिल्लामा ज्येष्ठ पत्रकार निवृत्तिकरण निवृत्ति भरण पेन्सन कोष स्थापना गरेर वितरण शुरू गरेको पत्रकार महासंघका अध्यक्ष हरिबोल आचार्यले जानकारी दिनुभएको छ। ज्येष्ठ पत्रकार पेन्सन कोष नेपाल पत्रकार महासंघ खुटाङको मातहतमा रहने गरी छुट्टै कोष स्थापना गरेको छ। उदयपुरका दुई छुट्टा छुट्टै स्थानबाट प्रहरीले 1040 किलो 440 ग्राम गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा उसार पसारमा प्रयोग भएको एउटा बोलेरो गाड़ी सहित एक युवकलाई नियन्त्रणमा लिएको छ भने अन्य सम्बन्ध व्यक्तिहरू फरार रहेका छन्। जिल्लाको चौबन्दीगढ़ी नगरपालिका एक चार घरे स्थित रामेटार बेलटार भेटे सड़क खण्डबाट प्रहरीले 940 किलो 440 ग्राम गाँजा बरामद गरेको हो। आइतबार राति 2 बजे गाँजा उसार पसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको प्रहरी टोलीले पार्किङ गरिराखिएको बा 1424255 नम्बरको बोलेरो गाड़ी जाँच गर्ने क्रममा 29 वटा बोरामा राखिएको गाँजा फेला पारेको थियो। बरामद गाँजाको तौलो बोरा सहितको रहेको प्रहरीले जनाएको छ। त्यस्तै कटारी नगरपालिका 6 स्थित साँगुरी पुल नजिक को जंगलबाट प्रहरीले थप 100 किलो गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कटारीबाट आइतबार राति 10:30 बजे खटिएको प्रहरी टोलीले 5 वटा बोरामा राखिएको गाँजा सहित ताप्ली गाउँपालिका 2 का करिब 22 वर्षीय विश्व राज राईलाई नियन्त्रणमा लिएको हो। उदयपुरका दुई छुट्टा छुट्टै स्थानबाट प्रहरीले 1040 किलो 440 ग्राम गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा उसार पसारमा प्रयोग भएको एउटा बोलेरो गाड़ी सहित एक युवकलाई नियन्त्रणमा लिएको छ भने अन्य सम्बन्ध व्यक्तिहरू फरार रहेका छन्। जिल्लाको चौबन्दीगढ़ी नगरपालिका 1 4 घरे स्थित रामेटार बेलटार भित्री सड़क खण्डबाट प्रहरीले 940 किलो 440 ग्राम गाँजा बरामद गरेको हो। आइतबार राति 2 बजे गाँजा उसार पसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलटार खटिएको प्रहरीले उक्त गाँजा फेला पारेको जनाइएको छ।
1: ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार शुरू भएको छ। प्रतिमान मूल्य 40 किलोग्रामको रोज 84,000 कदरले कारोबार भइरहेको छ। चालू सिजनको शुरूआतमा प्रतिमन रोज 96,000 सम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घटेको छ। एकसाथ अघि रो 88,000 का दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर रोज 84,000 मा कारोबार भइरहेको व्यवसायीले बताएका छन्। नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो। सिजनको शुरूआती समयमा अलैँचीको मूल्य रोज 96,000 मा कारोबार भएको थियो भने अलैँची व्यवसायी बालमणि बरालका अनुसार अहिले ओसिलो क्षेत्रका बगानबाट उत्पादित अलैँची बजारमा आइरहेको छ। उच्च क्षेत्रमा भने अलैँची पाक्न अझै केही समय लाग्ने उहाँले जानकारी दिनुभएको छ। ओसिलो क्षेत्रको अलैँचीले शुरूआती समयमा राम्रो मूल्य पाएको थियो। त्यसपछि मूल्यमा उतर चढ़ाव हुँदै अहिले सदरमुकाम फुङमिङमा प्रतिमन रोज 84,000 मा कारोबार भइरहेको छ उहाँले जानकारी दिनुभएको छ। ताब्लेसुङका अधिकांश क्षेत्रमा अलैँची खेती हुँदै आएको छ।
0: साताको पहिलो कारोबार दिने सोमबार शेयर बजारमा सामान्य वृद्धि देखिएको छ। नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक 4 अंकले उकालो लाग्दै 2,595.81 पुगेर बन्द भएको हो। बजार परिसूचक बढ़ेसँगै कारोबार रकममा पनि सामान्य सुधार आएको छ। दिनभरमा 4,46,00,00,00 रूपियाँ बराबरको शेयर किनबेच भएको छ। समग्र बजार सकारात्मक रहे पनि अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ। कारोबारमा सहभागी मध्ये 105 कम्पनीको मूल्य बढ्दा 165 कम्पनीको मूल्यमा गिरावट आएको नेप्सीले जनाएको छ। यस्तै धौलागिरी लघु वित्तको शेयर मूल्य सर्वाधिक 14.99% बढ़ेको छ। यसको विपरीत रिजलाइन इनर्जीको मूल्य सबैभन्दा धेरै 6.29% घटेको छ। कारोबार रकमका आधारमा कुमारी बैंक अग्र स्थानमा रहेको छ। उक्त कम्पनीको 25 करोड़ रूपियाँ बराबरको शेयर कारोबार भएको छ।
2: गृहमन्त्री
0: सुदन गुरूङ बेन स्ट्राइकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीका रूपमा उहाँले यो पहिलो औपचारिक वैदेशिक भ्रमण गर्नुभएको हो। असोज 27 गते हुने बैठकमा नेपाली सहित सातै सदस्य देशका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता रहनेछ। बैठकमा लागू औषध ओसार विस्तार मानव बेचबिखन साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। नेपालका तर्फबाट भने जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ़ेको प्राकृतिक विपद जोखिम न्यूनीकरण पूर्व सूचना प्रणाली एकीकृत उद्धारका लागि क्षेत्रीय सहकार्यलाई प्राथमिकतामा दिइनेछ। सन् 2018 काठमाडौँ शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजना हुन लागेको हो। भ्रमणका क्रममा गृहमन्त्री सुदन गुरूङले आफ्नो समक्षीसँग द्विपक्षीय वार्ता गरी असोज 28 गते स्वदेश फर्कनुहुनेछ।
3: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेका सरकारी अधिकारीले नै स्वीकार गरेका छन्। स्वास्थ्य पत्रकार मंचले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले केवल 20% नागरिकले मात्र खोजेको समयमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा पाउने गरेको बताउनु भएको छ। पौडेलका अनुसार देशका 10% नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या छ। सन् 2020 सर्वेक्षण अनुसार 5.2% किशोर किशोरीमा यो समस्या देखिएकाले स्थिति चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ। तथ्याङ्क अनुसार नेपालमा वर्षेनी झण्डै 7200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। अहिले प्रति 1,00,000 जनसंख्यामा 24 जनाले आत्महत्या गर्ने गरेकोमा यसलाई आउँदो 4 वर्षभित्र 5% भन्दा तल झार्ने लक्ष्य राखिएको छ। तर स्वास्थ्य क्षेत्रमा सरकारी लगानी न्यून हुँदा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम संचालनमा चुनौती थपिएको डाक्टर पौडेलले बताउनुभयो। उहाँले एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको झण्डै 52 करोड़ रूपियाँ बजेटबाटै सम्पूर्ण मानसिक स्वास्थ्य तालिम र कार्यक्रमहरू चलाउनु पर्ने बाध्यता रहेको बताउनुभयो।
0: बुढी गण्डकी नदीमा हिजो आएको बाढ़ीका कारण उत्तरी गोर्खाका झण्डै 5,000 घरदूरी विद्युत सेवाबाट वञ्चित भएका छन्। बाढ़ीले चेडीबास उहिया जलविद्युत आयोजनामा क्षति पुर्याएपछि चुङमुङ्ग्री गाउँपालिका विभिन्न सरवटा गाउँका 971 घरदूरीका अन्धकार बनेका हुन्। बाढ़ीले विद्युतका पोल टावर र तारहरू बगाएको छ। त्यसै गरी विद्युत प्राधिकरणको आरूघाटमा रहेको वितरण केन्द्रमा बाढ़ीले क्षति पुर्याउँदा भारसे गाउँपालिकाका 7 वडाका झण्डै 4,000 घरदूरी र घाट गाउँपालिकाका 50 घरदूरीमा समेत बिजुली ठप्प भएको छ। विद्युत इन्टरनेट सेवा विद्युत इन्टरनेट र सड़क सम्पर्क टुटेका कारण गाउँपालिकाका प्रशासनिक कामकाज ठप्प हुनका साथै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। बाढ़ीले बाटो र पुलहरू समेत बगाएकाले एक गाउँबाट अर्को गाउँ पुग्न सक्ने अवस्था समेत नरहेको स्थानीयवासीले बताएका छन्।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेन बीच ऊर्जा क्षेत्रमा आक्रमण रोक्ने विषयमा युद्ध विराम गर्ने सहमति भएको दावी गर्नुभएको छ। यसबारे रूसले औपचारिक प्रतिक्रिया भने नदिएको बीबीसीले जनाएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने ट्रम्पको घोषणा बारे आफूले पनि समाचारबाटै जानकारी पाएको बताउनु भएको छ। उहाँले रूस ऊर्जा क्षेत्रसँग सम्बन्धित युद्ध विरामका लागि सहमत भए युक्रेन पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ। सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्कीले ऊर्जा युद्ध विरामप्रति समर्थन जनाउनु भएको छ। उहाँले युक्रेन युद्ध विरामको पक्षमा रहेको र रूसले पनि त्यसलाई समर्थन गर्नुपर्ने बताउँदै यसबारे अमेरिकी पक्षबाट विस्तृत जानकारीको प्रतीक्षा गरिरहेको उल्लेख गर्नुभयो।
2: साउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा एकजनाको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। यसअघि हिजो भएको आक्रमणमा कम्तीमा 12 जनाको ज्यान गएको र 300 भन्दा बढ़ी घाइते भएको समाचार सार्वजनिक भएको थियो। कतारी संचार माध्यम अल जजिराका अनुसार विमानस्थलमा भएको पछिल्लो आक्रमणको आरोप यमनका हुती विद्रोहीमाथि लगाएको छ। यसैबीच हुती विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानामामा रहेको विमानस्थलमा पनि हवाई आक्रमण भएको हुती सम्बन्धी संचार माध्यमले सुनाएका छन्। यमनको साना र ताइस क्षेत्रमा समेत हवाई आक्रमण भएको खबरमा उल्लेख गरेको छ। पछिल्लो घटनाले साउदी अरब र हुती विद्रोहीबीच द्वन्द थप सर्किन सक्ने चिन्ता बढ़ाएको छ।
0: महिला फुटबल अर्बौं डलरको उद्योग बन्ने दिशामा अघि बढ़िरहे पनि धेरै व्यवसायी खेलाड़ीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेको प्रतिवेदन सार्वजनिक भएको छ। खेलाड़ीहरूको संघ फिफ्प्रोले 800 जना भन्दा धेरै फुटबल खेलाड़ी माच गरेको विश्वव्यापी संरक्षणको नतिजाले यो खुलासा गरेको बीबीसीले जनाएको छ। सर्वेक्षणमा सहभागी झण्डै 49% खेलाड़ीले आफूहरू योजना भन्दा अगाडि नै फुटबलबाट विदा लिने बारे सोचिरहेको बताएका छन्। तीमध्ये 59% आर्थिक कारण र 46% मानसिक तनावलाई यसको कारणका रूपमा उल्लेख गरेका छन्। फिफा प्रोमा महिला फुटबल प्रमुख एलेक्स कलभिनले बढ़दो सार्वजनिक चर्चा, आर्थिक असुरक्षा र अपर्याप्त सहयोग प्रणालीले खेलाड़ीहरू दबावमा रहेको बताउनुभयो। महिला खेलकुदको विश्वव्यापी आमदानी सन् 2024 झण्डै 581 मिलियन अमेरिकी डलरबाट बढ़ेर सन् 2027 1 अर्ब डलर भन्दा धेरै पुग्ने अनुमान गरिएको छ।
2: खेल खबर सँगै सोलो समाचार सकियो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: सोलो खुम्बुमा 2 दिनमा भालुको आक्रमणबाट 2 जना घाइते। सगरमाथा सफा राख्न 10-12 वर्षमा एकपटक आरोहण बन्द गर्नुपर्ने अध्यक्ष लामा काजी शेर्पाको भनाई।
2: जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगितामा खुल्लातर्फ दिल्ली र पवन तथा आन्तरिकतर्फ सन्दीप र सरिताको जोडी प्रथम। माउन्ट एभरेस्ट इंग्लिश सेकेन्डरी स्कूलको स्पोर्ट्स वीक सम्पन्न।
0: पोखर ढुङ्गामा रातो माटोको ढिस्को खस्ता 1 महिला घाइते। नेपाल पत्रकार महासंघ खोटाङमा ज्येष्ठ नागरिकका लागि पेन्सन वितरण शुरू। उदयपुरमा 1040 किलो गाँजा सहित 1 युवक पक्राउ।
2: गृहमन्त्री सुदन गुरूङ नयाँ दिल्ली प्रस्थान। मानसिक स्वास्थ्यका 80% बिरामीले उपचार पाउन नसकेको सरकारकै स्वीकार। बुढी गण्डकी बाजीबाट उत्तरी गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित।
0: रूस र युक्रेन ऊर्जा युद्ध विराम गर्न सहमत भएको ट्रम्पको दावी। रियाद विमानस्थलमा फेरि आक्रमण। साउदी अरब र हुथी विद्रोह बीचको द्वन्द थप चर्किने जोखिम।
2: र महिला फुटबल खेलाड़ी उमेर नपुगिने सन्यास लिने सोचमा रहेको प्रतिवेदन सार्वजनिक।
0: हवस् त, साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेविका राई र सरस्वती पीडित पूरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।
4: दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक अलेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
5: सबै उपचारमा छूट लागू हुनेछ।
4: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98212990 97 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
5: एभरेस्ट डेन्टल क्लिनिक कल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।

0: The radio next to your heart.
1: Zolu FM 101.2 MHz.
2: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालमा भने घट्यो। पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री शाहको भनाई, प्रहरीबाट शुरूआत गर्नुपर्ने।
3: जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्।
2: मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको स्वास्थ्य मन्त्री मेहताको भनाई। गृहमन्त्री गुरूङ बिमस्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान। प्रस्तावित राजदूत विरूद्धको उजुरी संसदीय समितिमा।
4: 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरूद्ध 4 व्यक्तिहरूबाट 7 उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ।
2: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साट फेर गर्ने केन्द्रको संख्या बढ़ाएर 11 पुर्यायो। त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजोरीको गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भन्दै आज रातीको लागि सवारी आवागमन रोक।
5: आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 दुईटा रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
2: र पाकिस्तानले श्रीलंकालाई दोस्रो T20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अघि नै 3 खेलको श्रृंखला जितेको छ।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: सहकारी ठगी र मिटर ब्याजको विरूद्धमा बेला बेलामा आन्दोलन हुन्छन् तर त्यसको दीर्घकालीन समाधान हुन सकेको छैन। सहकारी ठगी र मिटर ब्याजमा राजनीतिक दलका नेता तथा कार्यकर्ता नै संलग्न हुने र उनीहरूको संरक्षणमा दलहरू नै लागि पर्ने हुनाले धेरै समस्या छ। प्रचलित कानून अनुसार यस्तो ठगी दण्डनीय अपराध भए पनि दोषीलाई कार्यवाही गर्न अप्ठ्यारो परिरहेको छ। अब खबर सन्तोषी रावलबाट।
7: प्रधानमन्त्री बालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारीलाई पहिलो शर्तका रूपमा लिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहमा उहाँले सो कुरा बताउनु भएको हो। उहाँले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ। पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डको पालना गर्नुपर्ने उहाँको भनाइ छ। जिम्मेवारी प्रति जवाबदेही हुनु पनि पेशागत सफलताका लागि महत्वपूर्ण रहेको प्रधानमन्त्री शाहले बताउनुभयो।
3: कुनै पनि पेशागत सफलताको लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीता हो। यो सँगै पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डहरूको सही रूपमा पालना गर्नु गराउनु पनि व्यक्तिको पेशागत सफलता हासिल गर्न मदद गर्दछ। जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्।
7: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ। स्वास्थ्य पत्रकार मंचले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या भएका 20% नागरिकले मात्रै आवश्यक परेको समयमा सेवा पाउने गरेको जानकारी दिनुभयो। उहाँका अनुसार नेपालमा करिब 10% नागरिकमा कुनै न कुनै प्रकार को मानसिक स्वास्थ्य समस्या रहेको छ भने सन् 2020 को सर्वेक्षणले 5.2% किशोर किशोरीमा यस्तो समस्या देखिएको छ। नेपालमा वर्षेनी झण्डै 7200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको उल्लेख गर्दै उहाँले मानसिक स्वास्थ्य सेवामा सरकारी लगानी न्यून हुँदा कार्यक्रम संचालनमा चुनौती थपिएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो।
8: मानसिक स्वास्थ्यमा समस्या हुँदा अझ पनि धेरै मानिस खुलेर बोल्न या सहयोग माग्न हिचकिचाउँछन्। यस अवस्थालाई बदल्न जनचेतना, सही सूचना र सहयोगी सामाजिक वातावरण आवश्यक छ। मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानूनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा छ। यसै सन्दर्भमा मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र मन्त्री परिषदबाट पारित भइसकेको छ। अब यसै आधारमा मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाइनेछ।
7: विश्वभर गरीबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ग्लोबल मल्टी डाइमेन्सनल पोभर्टी इन्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरीबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको छ। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरीबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरीबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवन स्तरका सूचकहरूमा सुधार गर्दै गरीबीको दर र गरीब मानिसको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। सरकारले नयाँ तथा पुराना सवारी साधन खरीदमा खरीदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुनु नपर्ने गरी सरकारले सहजीकरण गरेको छ। यातायात व्यवस्था विभागका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै यस्तो सहजीकरण गरिएको हो। पूर्वाधार विकास मन्त्रालयको सोमबारको मन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। विभागका अनुसार अब निजी तथा सार्वजनिक सवारी साधन दर्ताका बेला प्रथम पटक नामसारी गर्दा डिलरद्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको चेक जाँचलाई नै मान्यता दिई पुनः यातायात व्यवस्था कार्यालयमा गई चेक जाँच गराउनु नपर्ने व्यवस्था गरिएको छ। काली गण्डकी नदीमा आएको बाढ़ीले पहुँच मार्ग भोगाएपछि अवरूद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढ़ीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ स्थित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पहुँच मार्ग निर्माण गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो। गृहमन्त्री सुदन गुरूङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाड़ीको प्रयास बिम्स्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। आज दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। गृहमन्त्री गुरूङले यही असोज 27 गते बिम्स्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। संसदीय सुनवाई समिति संयुक्त लिस विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूत विरूद्ध परेका 7 उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको छ। 4 जनाबाट प्राप्त उजुरी मध्ये भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो। जापानका लागि प्रस्तावित राजदूत ज्ञान प्रसाद थापा विरूद्ध उजुरी परेका उज्जवल कृष्ण श्रेष्ठ सम्पर्कमा नआएकाले उनको विषयमा तत्काल प्रक्रिया अघि नबढ़ाएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
9: बुदा नम्बर 1 रहेको प्रस्तावित राजदूतहरूका सम्बन्धमा उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल सम्बन्धी विषयमा प्रवेश गर्न चाहन्छु। मान्य सदस्यहरू, विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरूद्ध 4 व्यक्तिहरूबाट 7 उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ। मान्य सदस्यहरू, अब म प्रस्तावित 13 राजदूतका सम्बन्धमा एवं जापानका लागि प्रस्तावित राजदूत श्री ज्ञान कुमार थापाका सम्बन्धमा उजुरी दर्ता गराउनु हुने उजुरीकर्ता श्री उज्जवल कृष्ण श्रेष्ठ ललितपुर, उहाँ अहिले सम्पर्कमा नआउनु भएको बेहोरा जानकारी गराउन चाहन्छु।
7: त्रिशुली नदीको कटानका कारण भाषिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी स्थित गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भएकाले आज रातीदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप मरमत सम्भारका लागि गाड़ी चलाउन रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ। उक्त सड़क खण्डमा अझै थप मर्मतको कार्य गर्नुपर्ने आवश्यकता देखिएकाले यात्रुलाई कम प्रभाव परोस् भनी र रातिको समय पारेर आवागमन रोक्न लागेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले सीआईएललाई जानकारी दिनुभयो।
10: राजमार्गको गजुरी गाउँपालिकाको गलौदी भन्ने ठाउँमा बाटो भाँचिएर हामीले चाहिँ बाटो मर्मतको लागि अस्ति गाड़ी पूर्ण रूपमा दुईतर्फी रूपमै रोकाएर मर्मतको काम गरिराखेका छौँ र अब गाड़ी चाडबाडको समय भएको हुँदाखेरि अब केही बाटो चाहिँ बनाइसकेपछि दुईतर्फी रूपमा फेरि त्यो रोकाएको बाटोलाई हामीले खुलाएर सवारी साधनहरू जाममा भएका सवारी साधनहरू सबै क्रस गरायौं र अत्यावश्यक वस्तुहरू ग्यासको बुलेटहरू अनि इन्धनको गाडीहरू लगायतका इमर्जेन्सी भेहिकलहरू पनि क्रस गराइयो र अब केही मर्मत काम अझै पनि बाँकी रहेको हुँदाखेरि आज बेलुका 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि पूर्ण रूपमा दुईतर्फी सवारी साधन बन्द गराएर रातको समयमा त्यहाँ लाइटहरू बालेर र मिसिनहरू पर्याप्त मिसिन सहित जनशक्ति परिचालन गरेर पृथ्वी राजमार्गलाई दुईतर्फी रूपमा चलाउनको लागि काम भइरहेको हुँदाखेरि आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 बजेदेखि दुईतर्फी रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
7: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साटफेर गर्ने केन्द्रको संख्या बढ़ाएर 11 पुगाएको छ। उपभोक्ताको सहजताका लागि नेपाल आयल निगम र ग्यास विक्रेता महासंघको समन्वयमा शुरू गरिएको यो सेवा असोज 30 गतेसम्म हरेक दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म उपलब्ध हुनेछ। संघका अनुसार काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा तोकिएका केन्द्रबाट फरक कम्पनीका सिलिण्डर साट्न सकिनेछ। तोकिएका 11 केन्द्र बाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीका सिलिण्डर साट्न नमिल्ने संघले जनाएको छ। बाजुराको बढ़ीमालिका नगरपालिकामा लामो प्रयासपछि कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन शुरू भएको छ। स्थानीय उत्पादनको प्रवर्धन, रोजगारी सृजना र नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको पहलमा उद्योग संचालनमा ल्याइएको नगर प्रमुख अमर खड्काले जानकारी दिनुभयो। परम्परागत कोदोलाई पौष्टिक बिस्कुटका रूपमा उत्पादन गरी स्थानीय स्रोत साधनको उपयोग बढ़ाउने र आर्थिक अवसर सृजना गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगावै 3 खेलको श्रृंखला जितेको छ। रावलपिण्डीमा भइएको खेलमा माज सदाकतको 96 र कप्तान साहिब जदा फरहानको 73 रनको मदतमा पाकिस्तानले 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। जवाफमा श्रीलंकाले 7 विकेट गुमाएर 133 रन बनाउन सक्यो। पाकिस्तानका मोहम्मद अमर रानले 3 विकेट लिए। लगातार दोस्रो जितसँगै पाकिस्तानले श्रृंखलामा 2-0 अग्रता बढ़ाउँदै उपाधि आफ्नो नाममा गरेको छ।
2: बाढ़ी आउन सक्ने जोखिम भएका क्षेत्रमा सधैं सतर्कता अप्नाउनु पर्ने,
11: विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढ़ी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने।
2: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानी, चिकित्सा मनोविदसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि उत्पीड, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
13: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताऊ र उनीहरूका कुरा ध्यानपूर्वक सुनौ। सम्भावित जोखिम बारे सचेत रहौं। बाल बालिकाको स्वास्थ्य, पोषण, शिक्षा, संरक्षण र सहभागिताको अधिकार सुनिश्चित गरौं।
12: बाबु आमा गुमाएका, अभिभावकबाट बिछोडिएका, अलपत्र परेका वा हिंसा तथा दुर्व्यवहारको जोखिममा रहेका बाल बालिकालाई सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गरौं।
13: बाल हेल्पलाइन 1098, बाल बालिका खोजतला समन्वय केन्द्र 104, राष्ट्रिय महिला आयोग 1145
12: र नेपाल प्रहरी 1000। बाल बालिकाको सुरक्षा सबैको जिम्मेवारी। सेभ द चिल्ड्रेन सामुदायिक विकास केन्द्र र रुडेक नेपालको साझेदारीमा नुवाकोट जिल्लाद्वारा जनहितमा जारी।
14: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
12: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ। पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, उसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
14: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
12: नेपाल सरकार पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
14: तपाई गोर्खा बुढी गण्डकी बाढ़ीले असर गरेको ठाउँमा हुनुहुन्छ अनि वस्त्र र खानाका लागि कहाँ सम्पर्क गर्ने भन्ने पो लागेको छ कि? गोर्खाका सिडिओ धर्मेन्द्र प्रसाद मिश्र,
16: हरेक विपदको समयमा आवश्यकता पर्यो भने सुरक्षा निकाय स्थानीय तह समितिसम्म जान सकिन्छ। अहिले उद्धार प्रतिको राहत हो यो काममा चाहिँ जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति र सुरक्षा सम्बद्ध निकाय एकदम स्पिडली काममा जुटिरहेको छ। राहत वितरण पहिलो चरणमा सम्बन्धित स्थानीय तहबाट भइरहेको छ, अहिले नै भइरहेको छ। र दोस्रो विषय भनेको के हो भने प्रदेश सरकार संघबाट प्राप्त राहतलाई हामीले चाहिँ अहिले आरूघाटमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयमा राखेर त्यहीँबाट व्यवस्थापन गरिएको छ।
14: राहत तथा उद्धारका लागि आफ्नो वडा, पालिकाका जनप्रतिनिधि अनि प्रहरीलाई खबर गर्न सकिन्छ। गोर्खाका सिडिओ धर्मेन्द्र प्रसाद मिश्र। तपाईँको घर वरपर नदी नाला खोला खोल्सी पो छन् कि? ह्वात्ते बाढ़ी आउन सक्छ है, विशेष ध्यान पुर्याउन विज्ञहरूको सुझाव छ। अनि बाढ़ी आउँदैछ भनेर पाएको सूचना छर छिमेकलाई सुनाउँदा राम्रो।
11: बाढ़ीको जोखिम त जति बेला पनि हुन सक्छ, विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढ़ीको कुरा गर्दा, अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखिएको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो एसएमएस, एक नम्बर एसएमएस पनि हुन्छ प्रभावितहरूको लागि, अनि अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ, सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
14: बाढ़ी आउन सक्ने ठाउँबाट टाढै बस्न, बाढ़ी आएको हेर्न नदी छेउ नजान अनि कुनै आपत परे 1234 र 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। गोर्खाको आरूघाटमा बेलीब्रिज राखिने भएको छ। गोर्खा र धादिङ जिल्ला जोड्ने पक्की पुलको एउटा भाग आइतबार बिहान बुढ़ी गण्डकी नदीमा आएको बाढ़ीले बगाएको थियो। नेपाली सेनाले बेलीब्रिज राख्नका लागि काम थालिसकेको छ। तपाईंलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानी।
17: सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मुभमेन्ट चाहिँ टर्यो कि टर्यो, अंग्रेजीमा हाम्रो एउटा नेपालीमा रातोकै अग्राह पलाउँछ भनेर अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
2: चिकित्सा मनोविदसँगको कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
18: तीन महीना तिर्नुहोस्, सात महीना चलाउनुहोस्। क्लासिक टेक को 200 Mbps इंटरनेट सात महीना को लागि मात्र ₹5,700 मा। साथ ही क्यारो टीवी ऐप में पाउनुहोस् 200 भन्दा बढी HD र SDTV च्यानलहरू। वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक मा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुने छन्।
19: क्यास्ट फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास्ट फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: एकमात्र डीटीएच के बाद डिस्ट हो
1: डिस्ट हो खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाढ़ी पहिरोको विपद र जोखिम कम गर्ने विषयमा प्रसंग भोटेकोशी बाढ़ी आएको झण्डै दुई महिना पुग्न लागेको छ। बाढ़ी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद डाक्टर पशुपति महसँग साथी नील प्रकाश चन्दले कुराकानी गर्नुभएको छ।
4: अहिले बाढ़ी पीड़ित भएको ठाउँमा धेरै जस्तो पालिकामा एक एकजना साइको सोसियल काउन्सिलर नेपाल सरकारले पहिले यो वैदेशिक रोजगारमा गएका परिवारहरूलाई फोकस गर्ने सँगसँगै स्वास्थ्य मार्फत सबैलाई सेवा दिने भनेर राखेको अवस्था हो। अनि त्यो ग्रुपलाई चाहिँ हामीले कतिजना छन् भनेर त्यहाँ 35-36 जना चाहिँ साइको सोसियल काउन्सिलर सरकारको विभिन्न यो बागमती प्रदेशको विभिन्न पालिकामा भएका काउन्सिलरहरू चाहिँ त्यहाँ सपोर्ट गर्ने त्यहीँकालाई सपोर्ट गर्न पनि टिम बनेर कोही रसामा हुनुहुन्छ, कोही नुवाकोट हुनुहुन्छ, कोही धादिङ हुनुहुन्छ। अब यो बेला चाहिँ त्यो एकजनाले त एउटा पालिका हेर्ने हो नि, अहिले त एउटै वडा धेरै मान्छे प्रभावित छन् अनि यतिखेर चाहिँ अलि धेरै चाहिन्छ भन्ने भएर चाहिँ अहिले यो धेरै संघ संस्थाहरू सबैले एउटा नबिगार्ने गरी यसरी गर भनेर मापदण्ड तोकेर गर्न राज्यले पनि लगाएको हो। साइकोलोजिकल फर्स्ट एड एउटा अवस्थामा चाहिन्छ, तर त्यसपछि चाहिँ निरन्तर काउन्सिलिङ अलिकति अलिक एक्सपिरियन्स काउन्सिलरहरू राखेर अनि क्लिनिकल साइकोलोजिस्ट साइकियाट्रिस्ट र साइकोलोजिस्टलाई चाहिँ सिकाएर तिनटै जिल्ला अस्पतालमा एकदेखि दुईजना साइकियाट्रिस्ट एकजना क्लिनिकल साइकोलोजिस्ट र कम्तीमा त्यहाँ भएको एउटा काउन्सिलर छ अर्को चार पाँचजना काउन्सिलरले सबै वडाहरूमा जाने। अब अहिले चाहिँ के गरिरहेका छन् धेरैले भने होल्डिङ सेन्टर स्कुल त्यो जहाँ जहाँ ग्रुप छन् त्यहाँ गरिरहेका छन् कि घर घरमा जानुहोस् त्यहाँ बुझ्नुहोस् जहाँ गाह्रो छ त्यसलाई चाहिँ अस्पताल ल्याउनु पर्ने भयो एम्बुलेन्स बोलाउनुहोस् भनेर। अब हामीले चाहिँ जिल्ला स्वास्थ्यसँग जिल्ला अस्पतालसँग एकदम समन्वय गरेर गरे भएर अनि त्यो केसलाई एम्बुलेन्स बोलाएर पठाइयो नि त।
5: अहिले कुनै संस्था मार्फत काउन्सिलरहरू त्यहाँ पुग्न अथवा अरू मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू जान पर्यो भने जसलाई जतिखेर मन लाग्यो हिँड्ने हो कि त्यसको कस्तो खालको संरचना छ?
4: प्रक्रिया चाहिँ कस्तो हो भने प्रदेशको स्वास्थ्य मन्त्रालयसँग सचिवालयबाट अनुमति लिनु पर्यो, त्यहाँबाट पत्र तोकिदिया हुन्छ कुन पालिकामा जाने भने हुन्छ, त्यो पालिकामा जानुभन्दा पहिले जिल्ला स्वास्थ्यमा जानु पर्यो, जिल्ला स्वास्थ्यले त्यो पालिकामा चाहिए हो कि भने भेरिफाई गर्छ, त्यो पालिकाले अब यहाँ चाहिए छ पठाउनुहोस् भनेपछि त्यहाँ उनीहरूले नि सर्वे गरेर उनीहरूको लिस्टमा राखेर यो मान्छे यहाँ छ भनेर उनीहरूले नि को कहाँ कहाँ छ भन्ने लिस्ट छ कि अहिले अनि त्यसरी पठाउनुहुन्छ अनि जो आफू खुसी जाने अनि एउटा ग्रुपमा कुरा गर्न थालिहाल्ने यो प्रवृत्ति चाहिँ हामीले पनि स्ट्रिक्टली यो नगर्नु हुँदैन त, सरकारले चाहिँ रोक्नुपर्छ है, जिल्ला स्वास्थ्यले रोक्नुपर्छ, अस्पताल त अब अस्पतालभित्रको मात्रै हेर्ने हो, नगरपालिकाले रोक्नुपर्छ भनेपछि अहिले उहाँहरू अलि बढी सक्रिय हुनुभएको छ। त्यहाँ डिजास्टरमा त्यति मान्छे छन् कि छैन तर सहयोग गर्न जाने मान्छे त्यति भयो कि, तपाईँको गाडी राख्ने ठाउँ छैन लाइन त्यतिकै, रिलिफ पार्न जाने त्यतिकै भिड छ अनि यो मनोपरामर्श गर्ने भिड छ भनेपछि सो अब अहिले मान्छे एकदम इरिटेट हुन्छ नि त।
5: भोटेकोशी बाढेपछि आत्महत्याको यो चाहिँ कतिको जोखिमपूर्ण छ र यसमा चाहिँ हामीले मनोपरामर्शको कुरा गरिरहेका छौँ, त्यसैले यसको सन्तुलन गर्ने हो अथवा छुट्टै तरिकाले काम गर्नुपर्छ?
4: अब आत्महत्याको जोखिम त बढ्छ नै हेर्नुहोस्, किनभने यो जसले आफन्त गुमाएका छन् अथवा आफ्ना आफ्नो भन्ने चिज गुमाएको छन् त्यो मैले भने नि अहिले त सबले सामान दिएका छन् के दिएका छन् मान्छेले भेटिरहेका छन्, भोलि जब मान्छे जान छोड्छन् त्यतिखेर चाहिँ निकै गाह्रो हुन्छ, त्यो भएर यो बाहिरका मान्छे गएर परनिर्भर बनाउनु हुँदैन कि, यो कुनै पनि डिजास्टर प्रभावित ठाउँमा त्यहीको सपोर्ट मेकानिजमलाई सक्रिय गरिदिनुपर्छ, त्यही समुदायमा भएका मान्छेहरूसँग राखेर मिटिङ गर्ने छलफल गर्ने उनीहरूको कुराहरू सुनिदिने अनि अब एक आपसमा कसरी फेरि त उठ्नु त पर्यो होइन। अब अघि मैले भने नि यो डिजास्टर पो हाम्रो कन्ट्रोलमा थिएन, र कुनै चिज असाधारण हो अथवा नराम्रो हो भने त्यही डिजास्टर नराम्रो हो, डिजास्टरले बिगारिसकेका चिज त्यसबाट फेरि हामी हिजकै अवस्थामा जानु क्षमता त हामीले राख्न सक्छौँ नि त, किनभने हामी भूकम्प पनि उठेर आएको हो, कोभिड पनि उठेरै आएको हो, अरू विभिन्न भुइँचालोहरू फ्लड पनि उठेका छौँ नि त, त्यो क्षति धेरै भएकोलाई चाहिँ कस्तो हुन्छ भने सबैले गए म मात्रै किन बाँच्ने भन्ने हुन्छ कि।
5: त्यसमा मनोपरामर्श बाहेक अरू के आवश्यक छ आत्महत्याको स्थितिमा रोक्नको लागि?
4: होइन अब आत्महत्याकै सोचाइ आइसकेको अवस्थामा चाहिँ औषधि चाहिने सम्भावना एकदम धेरै हुन्छ मानसिक जस्तो त्यो डिप्रेसनमै जाने अवस्था हुन्छ होइन अनि त्यसो भएको भएर आत्महत्याको जोखिम छ भने काउन्सिलरले मैले ठिक पार्छु भनेर बस्नु चाहिँ त्यो चाहिँ उहाँलाई तालीमा त्यसरी सिकाइए हुँदैन यदि सिकाइए रहेछ भने त्यो गलत सिकाइए भन्छ कि त्यो बेलामा चाहिँ मानसिक रोगको उपचार गर्ने डाक्टर जस्तो मैले मनोचिकित्सक भने अथवा तालिनेको स्वास्थ्य कर्मी अस्पतालमा त्यहाँ लैजाने हो त्यो मान्छेलाई लानलाई सपोर्ट गर्ने हो त्यहाँ लगाएर अब आफूले भेटेको कुराहरू जानकारी दिने हो र थप औषधि पनि सुरु गर्ने अनि काउन्सिलिङ पनि गर्ने परिवारको सपोर्ट सिस्टम पनि कन्टिन्यू बनाइदिने हो होइन
5: कसैमा त्यो आत्महत्याको विचार सोच आयो भने त्यो एकपटक दुई पटक तीन पटक चार पटक अथवा पटक पटक कस्तो अवस्थामा कति धेरै थोरै जोखिम हुन्छ
4: अनि यदि तपाईँको सोचाइ आएको अवस्था स्टेज छ भने पनि काउन्सिलरले म कुरा गरेर ठिक पार्छु भन्नु पर्दैन तपाईँसँग कुरा गरेर मलाई कम भाषा भन्छ उसले कम भाषा तर यो भनेर चाहिँ तपाईँलाई थाहै हुँदैन कुनै बेला एकदम धेरै आउँछ र तपाईँले त्यही अनुसार आफूलाई एक्सनमा जाने रिस्क हुन्छ त्यसैले यसको विशेषज्ञ डाक्टरलाई नै भेट्नुपर्छ भनेर म पनि भेट्छु उहाँलाई नै भेट्नुपर्छ किनभने हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो है हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो भनेर त्यो खालको मेसेज दिएर उसलाई मनोचिकित्सकीय उपचारमा पनि र मनोपरामर्श अथवा मनोवैज्ञानिक उपचारमा पनि एकैचोटि जोड्नुपर्छ
5: त्यस्तो यदि विचार आएको छ भने मनोपरामर्शकर्ताले त्यो विचारलाई कम गर्नको लागि सहयोग गर्न सक्छ कि सक्दैन
4: कम गर्न सक्छ कस्तो हुन्छ भने सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मुभमेन्ट चाहिँ टर्यो कि त्यो मुभमेन्ट टर्यो अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रात्रै आग्रह पलाउँछ भनेर अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ
3: प्रहरीका साथै सबैले पेसागत सफलतामा नैतिकता निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ विश्वभर गरीबीको दर बढ़दै जाँदा नेपालमा पनि बहुआयामिक गरीबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल भएको छ गृहमन्त्री सुदन गुरूङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गतको गलौदी खण्डमा थप मरमत गर्नुपर्ने भन्दै आज रातिका लागि सवारी साधनमा रोक लगाइएको छ र पाकिस्तानले श्रीलंकालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगाडि नै तीन खेलको श्रृंखला जितेको छ हवस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी रवि धितालाई धन्यवाद भोलि असोज 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु नमस्कार शुभरात्रि

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी विश्व मानसिक स्वास्थ्य दिवसका सन्दर्भमा मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकताका बारेमा कुराकानी गर्छौं। विश्व मानसिक स्वास्थ्य दिवस अस्ति शनिबार अक्टोबर 10 मनाइएको छ। मानसिक स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने, मानसिक समस्याप्रतिको सामाजिक कलंक हटाउने र सबैका लागि मानसिक स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले यो दिवस सन् 1992 मनाउन थालिएको हो। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार 10% वयस्कले आफ्नो जीवनकालमा कुनै न कुनै समयमा मानसिक स्वास्थ्य समस्या अनुभव गर्ने गरेका छन्। यस्तै हरेक व्यक्तिले जीवनको कुनै न कुनै समयमा मनोसामाजिक समस्या बिहोर्ने गरेका छन्। अहिलेको समयमा 4.3% वयस्कमा मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। किशोर किशोरीहरूमा यो दर 5.2% रहेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कुल रोगभारको एक ठूलो हिस्सा मानसिक समस्याले ओगटेको छ। नेपालमा पनि तनाव, चिन्ता, डिप्रेशन, आत्महत्या र लागू औषध दुर्व्यसन जस्ता समस्याहरू तीव्र गतिमा बढ़दैछ। विशेष गरी युवाहरू, किशोर किशोरीहरू र विपद तथा द्वन्द प्रभावित समुदायहरूमा मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै गएको देखिन्छ। बढ़दो मानसिक समस्याको समयमै पहिचान, स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकता दिने विषयमा आज हामी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँग कुराकानी गर्छौं। डाक्टर नमस्कार, अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: नमस्कार सम्झनाजी, सबैलाई, श्रोता सबैलाई पनि नमस्कार।
0: विशेष गरेर यसपालि विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा हामी अलिकति चर्चा गर्छौं, होइन? नारा छ नि यसपालि, यो नाराको बारेमा चाहिँ अलिकति बताइदिनु होला।
1: सर्वप्रथम त यो मानसिक स्वास्थ्य दिवस भने किन मनाइयो भने थोरै भन्न चाहे, मानसिक स्वास्थ्य चाहिँ अलि शारीरिक स्वास्थ्यभन्दा अलिकति पछाडि परेको, मतलब सापेक्षिक रूपमा अलिक पछाडि परेको विषय पर्छ। यो चाहिँ थुप्रै कारणले हो। एक त गलत धारणा धेरै छन् होइन, त्यसै गरी यसमा अलिकति यसको किन हुन्छ र त्यसको उपचारहरू पनि शारीरिक रूपभन्दा अलिकति पछाडि परेको हुनाले यो विषयमा मान्छेहरू धेरै बोल्दैनन् अनि यसबारेमा धेरै गलत धारणाहरू छन् भन्ने चाहिँ हिसाबले 1992 करिब 36 अगाडि यो वर्ल्ड फेडरेसन अफ मेन्टल हेल्थ भन्ने ग्रुपले र विश्व स्वास्थ्य संगठन मिलेर गलत धारणाहरू चिर्नुपर्छ भन्ने कन्सेप्टले चाहिँ यसरी वर्ल्ड मेन्टल हेल्थ डे मनाउनु थालिएको हो। र हरेक वर्ष चाहिँ त्यसमा एउटा स्लोगन दिएर जुन यो मानसिक स्वास्थ्यको सम्बन्धमा जे गलत धारा छ त्यसको बारेमा मान्छेहरूलाई अझ बढी सचेत बनाऊ भन्ने कुरा हो। र मुख्य उद्देश्य चाहिँ त्यही नै हो, यो जुन मानसिक स्वास्थ्य सम्बन्धीको गलत धारणा र मानसिक स्वास्थ्य समस्या भएकोहरूलाई जे जति विभेदहरू हुन्छ, डिस्क्रिमिनेसन हुन्छ, त्यो चाहिँ बिस्तारै घटाउँदै जाउँ र सबैजनालाई चाहिँ स्वास्थ्यको सेवाको पहुँच चाहिँ राम्रो हुँदै जाओस् र हरेक समाजले चाहिँ त्यही अनुसारको मानसिक स्वास्थ्य समस्या भएकोहरूलाई चाहिँ सहयोग गर्ने र त्यहाँको चाहिँ त्यो एडभोकेसी गर्ने चाहिँ प्रणाली राम्रो हुँदै जाओस् भन्ने यो उद्देश्य हो। यो न कि एक दिन मात्र मनाएर चुप्लाएर बस्ने होइन कि, यो समस्त वर्ष दिन नै सबैले काम गरोस् भन्ने उद्देश्य हो। र यसपालि जुन नारा छ यसमा अङ्ग्रेजीमा चाहिँ त्यही हो, लिभ्ड एक्सपिरियन्सेस हर्ड रियल भोइसेस रियल चेन्जेस भन्ने नारा छ। अथवा नेपालीमा भन्नु पर्दाखेरि जसले चाहिँ भोगेको छ जुन जीवन्त अनुभवहरूलाई हामी सबैले सुनौ, उनीहरूको आवाजलाई चाहिँ हामीले सुनेर अनि रियल परिवर्तन गर्नुपर्छ, साँच्चैको परिवर्तन ल्याउनुपर्छ भन्ने अवस्था हो। यो यसको सन्दर्भ चाहिँ कस्तो भन्दाखेरि, हामी धेरै मान्छेहरूले चाहिँ जाने बुझेको मान्छेले कसैले दिन जा चाहेको ल तिमीलाई भनेर दिन्छ होइन। जस्तै अब हामीले पहिला बच्चा बेला पनि सुनेको एउटा किम्बदन्ती पनि छ नि, त्यो सारसलाई खाना दिँदाखेरि प्लेटमा राखेर दिने अनि कुकुरलाई खाना दिँदाखेरि ठुलो चाहिँ सुराईमा राखेर दिँदाखेरि उनीहरूले चाहिँ त्यसलाई चाहिँ ग्रहण गर्न सक्दैन भन्ने कुरा। त्यसैले हरेक मान्छेको इन्डिभिजुअल जे उनीहरूको कमी कमजोरी छ, उनीहरूको जे आवश्यकता छ, त्यो अनुसारले हामीले उनीहरूकोलाई हेल्प गर्नुपर्छ, सेवा गर्नुपर्छ। सेवा गर्यो भने मात्र पुगेन, उनीहरूको आवाजै सुन्नुपर्छ। अथवा उनीहरूलाई सेवा दिँदाखेरि उनीहरूको लागि सेवा होइन कि, उनीहरूसित मिलेर सेवा दिउँ भन्ने कुरा नै हो। जो पीडित मान्छे छ उनीहरूलाई पनि यो यो यो सेवा दिने उनीहरूलाई हेल्प गर्ने प्रोसेसमा उनीहरूलाई पनि इन्भल्भ गर्नुपर्छ, उनीहरूकै आवाज सुन्नुपर्छ, उनीहरूको आवश्यकतालाई हामीले राम्ररी बुझेर अनि मात्र हामीले राम्रो सेवा दिन सक्छौँ भन्ने कन्सेप्टमा यो आएको हो।
0: त्यो मानसिक स्वास्थ्य चाहिँ शारीरिक स्वास्थ्य भन्दा चाहिँ यो किन महत्वपूर्ण छ र अहिलेको समयमा चाहिँ झन् यो विषयवस्तु चाहिँ उत्थान गर्नै पर्नेछ।
1: कुरा नगरेको हुनाले यसलाई यो ओझेलमा परेको मात्रै हो। हामी यसरी हेरौँ न, हामी मानव जाति यो पृथ्वीमा अहिले सर्वशास्त्र प्राणी भएको हो। हामी कुनै शारीरिक बलले त होइन, कुनै शारीरिक क्षमताले त होइन, हाम्रो त्यही मानसिक क्षमताले गर्दाखेरि नै हामी अहिले होल यस पुरा संसारमा हामी प्रभुत्व जमाएर बसेका छौँ। त्यसैले अब मानसिक क्षमता होइन, हाम्रो जुन मस्तिष्कको क्षमता यदि नहुँदो हो भने हामी त कहिल्यै रहँदैनौँ। सायद त्यही कारणले पनि होला मान्छेले अब उसलाई मानसिक समस्या भयो भने अब यो त कामै नआएन भन्ने त्यसरी सोच विचार आएको पनि होला होइन। अब तर अहिले यो आधुनिक युगमा चाहिँ मानसिक स्वास्थ्यको पनि वैज्ञानिक उपचारहरू सम्भव भएको हुँदै गर्दाखेरि हामीले अब यसलाई त्यसरी एकदमै निराश हुने र एकचोटि कसैलाई मानसिक स्वास्थ्य समस्या भयो भने अब यो यो यसलाई चाहिँ यो अब चाहिँ काम गर्नै सक्दैन भने त्यस्तो किसिमको चाहिँ नकारात्मक दृष्टिकोण राख्नु पर्दैन भन्ने कन्सेप्ट पनि हो होइन। र यो महत्वपूर्ण त अब यो त हामी सबै बुझेकै छौँ। हामी कोही पनि मान्छे आजको दिनमा शारीरिक समस्या अथवा भौतिक सुख सुविधा नभएर भन्दा पनि हामी आफ्नै मनोवैज्ञानिक कारण एउटा सिम्पल कुरा नै हाम्रो मुड भएर भने हामी काम गर्दैनौँ होइन, कति महत्वपूर्ण छ। र त्यसै गरी चाहिँ यसमा अब रोगै भयो भने त हाम्रो धेरै नोक्सान हुन्छ। छोटकरीमा भन्यो भने हामी मानव जातिलाई नोक्सान गर्ने होइन 10 एकदमै प्रमुख रोग एकदमै गम्भीर समस्याहरू मध्येमा 5 त मानसिक रोग नै छ, 10 5 होइन। भनेपछि अब यो कति महत्वपूर्ण छ तपाईँले बुझिदिइहाल्नुहुन्छ।
0: र यो
1: त्यसमा चाहिँ डिप्रेसन, त्यसपछि लागु पदार्थ सेवनहरूको कुराहरू आयो, अनि त्यसपछि चिन्ताको रोग, अनि त्यसपछि यो सोच विचारमा गडबडी रोगहरू होइन, त्यसै गरी यी यावत कुराहरू नै छन्। त्यसरी 5 महत्वपूर्ण रोगले हामी मानव जातिको उत्पादनशीलता होइन, यो जुन हामी चाहिँ काम गर्न सक्ने क्षमतामा सबभन्दा ह्रास ल्याउने र हाम्रो यो हेल्थ इकोनोमिक्सको कुरा गर्दाखेरि सबभन्दा बढी नोक्सान चाहिँ हाम्रो मानसिक रोगले नै गरिरहेको छ भन्ने कुरा छ। अहिले त कस्तो कन्सेप्ट छ भन्दाखेरि कुनै देश चाहिँ कति धनी छ अथवा कुनै देश कति राम्रो छ भन्ने कुरा नै त्यहाँको मान्छेको मानसिक स्वास्थ्यको अवस्था कतिको राम्रो छ भन्ने हिसाबले त्यो त्यसरी मेजर गर्ने कन्सेप्टहरू आइरहेको छ। यो हो पनि
0: भनेपछि हामी चाहिँ भनौँ न मूल्याङ्कन त हुन्छ होला बेला बेला, हामी चाहिँ मानसिक स्वास्थ्यका हिसाबले कुन ठाउँमा छौँ अरू देशको तुलनामा होइन।
1: हामी यो संसारको सबै देशलाई चाहिँ यसरी मूल्याङ्कन गर्दाखेरि मेन्टल हेल्थ इन्डिकेटर्स भन्ने त्यो कन्सेप्टहरू छ होइन, त्यसमध्येमा चाहिँ त्यहाँ सेवा सुविधाहरू कति छन्, त्यो त्यो देशमा चाहिँ मानसिक स्वास्थ्यसँग सम्बन्धित नियम कानुनहरू कस्तो छ, अनि त्यहाँ कति बजेट खर्च गर्छ भन्ने यो सबै यावत कुराहरूले चाहिँ त्यो देशमा मानसिक स्वास्थ्यको प्रति चाहिँ सजगता र त्यहाँको कार्यक्रमहरू त्यहाँको मान्छेहरू कतिको सुरक्षित छन् भन्ने त्यो इन्डिकेट गर्ने चाहिँ एउटा सिस्टम छ। त्यसमा गऱ्यो भने हामी सबैले बुझ्न नै सक्छौँ हामी निकै पछि परेको अवस्था छ। तर यो भन्दै गर्दाखेरि म चाहिँ अब यो फिल्डमा लागेको झन्डै झन्डै 26-27 भएको कन्टेक्स्टमा म चाहिँ एकदम आशावादी छु। म चाहिँ पछिल्लो दशक नेपालको मानसिक स्वास्थ्य क्षेत्रको चाहिँ यो स्वर्णिम युग भन्दा पनि यो पछिल्लो 10-15 चाहिँ हामीले निकै नै धेरै फर्क मारेका छौँ, गेन गरेको अवस्था छ। खालि सरकारी तौर मात्र होइन, सरकारी गैर सरकारी सबै सम्बन्धित स्टेक होल्डर्सहरूले धेरै नै मेहनत गरेको अवस्था छ र धेरै हामीले धेरै चिज परिवर्तन पनि ल्याइसकेका छौँ।
0: भन्नै पर्दाखेरि अब धेरै तपाईँले भन्नुभयो नि यो 1-1.5 दशकमा चाहिँ मानसिक स्वास्थ्यमा ठूलो फड्को छ भन्नुभयो, उपचारका हिसाबमा हो कि पहिचानका हिसाबमा हो कि केमा चाहिँ धेरै राम्रो चाहिँ भनौँ न उपलब्धिहरू हासिल गरेको छ त?
1: धन्यवाद, यो एकदम महत्वपूर्ण प्रश्न। यो एउटा त हामीले धेरै महत्वपूर्ण अनुसन्धानहरू गरेर हाम्रो समस्या के कति छन् भन्ने जोखो चाहिँ

0: कोही फोकल पर्सनहरू डेभलप भएको र हरेक वर्ष चाहिँ त्यसको बारेमा के गर्ने कसो गर्ने भन्ने कुराहरू छन्। त्यसमा चाहिँ धेरै कामहरू भइसक्यो। त्यस्तै गरी राष्ट्रिय यो मानसिक स्वास्थ्य सम्बन्धी राष्ट्रिय नीति योजनाहरू सबै बनेर त्यो तर्जुमा हुने क्रममा छ। अब सबै इम्प्लिमेन्ट भएर सक्सेस भएको छैन, त्यो अर्कै कुरा हो। तर चाहिँ जे होस् जे होस् अहिले मैले कुन कन्टेक्स्टमा भन्न खोजेँ भन्दा अहिले मान्छेहरूले यसको बारेमा सबै सजग छन्, यसमा काम गर्नुपर्छ भन्ने धेरैले बुझेको छ र कामहरू पनि भइरहेछन्। अब त्यो रिजल्ट आउने भनेको त छँदैछ, तर अहिले एकदमै पोजिटिभ छ। अब तपाईँले हेर्नुहुन्छ उयो जस्तै यो मिडिया कभरेजहरू मात्र नभइकन आजकल कुनै पनि राजनैतिक व्यक्तित्वहरू नै आउन सक्दा फर्स्ट स्टेटमेन्ट नै हामी म मानसिक स्वास्थ्यमा काम गर्छु भनेर एकदमै यो सकारात्मक रूपमा चाहिँ उहाँहरूले बोलिरहेको देखिन्छ। त्यो कन्टेक्स्टमा मैले भन्न खोजेँ, पहिला त एकदमै डिस्क्रिमिनेसन हुन्छ। अब म 25 वर्ष अगाडि मेरो आफ्नै अनुभव हुँदा हामी यो विषयमा पढ्छौँ भने पनि हामी सबै पनि कति चाहिँ कलङ्कित र भन्दा डिस्क्रिमिनेट हुन्छ, यो विषय पढ्ला यो पनि अब यो पनि खुस्किन्छ भने जस्तो अवस्था। अब अहिले पटक्कै छैन है, यो चाहिँ यो चिज धेरै म चाहिँ यसलाई चाहिँ ठुलो नै एचिभमेन्ट भनेर थाहा
1: पाएँ। भनेपछि समाजदेखि लिएर राष्ट्रसम्ममा चाहिँ धेरै परिवर्तन चाहिँ आएको छ,
0: एकदम जनमानसमा पनि एकदम परिवर्तन छ। अब यो थ्याङ्क्स टु इन्फर्मेसन टेक्नोलोजी पनि भनौँ, आजकल मान्छेहरू सबै वेल इन्फर्म छ। कतिपय मान्छेहरू पहिला त समस्या भइसकेपछि पनि अब यसको उपचार जाऊ, डाक्टर कहाँ जाऊ, हस्पिटल जाऊ भने पनि जानै नजाने, जानै परे पनि लुकी छिपी नामै परे पनि गरेर त्यसरी जाने चलन थियो होइन। अब अहिले त आएर अहिले यङ्स्टर्सहरू आफूले पढाएर मलाई यो लाग्छ, मलाई यो उपचार चाहियो भनेर मान्छेहरू एकदम ओपनली आउँछन् र आफ्नो कुराहरू पनि सबैले व्यक्त गर्ने गरेको छ। त्यो कन्टेक्स्टमा मैले हामीले राम्रै चाहिँ अचिभ गर्यो भनेर भन्नुपर्छ।
1: अब यहाँले पनि भन्नुभयो मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना चाहिँ बढेको भनिन्छ होइन, अब धेरै परिवर्तन पनि आएको छ भन्छौ। साँच्चै व्यवहारमा चाहिँ मानिसहरू कतिको परिवर्तन भएका छन् भनेको, सहयोग लिन, उपचार पाउन उनीहरूलाई भनौँ न उपलब्धि चाहिँ कतिको भएको पाइन्छ त?
0: अब यसलाई दुइटै हिसाबले हेर्न मिल्छ। जस्तै अब आजकल मानसिक स्वास्थ्यको सेवा हेर्नु पऱ्यो भने हाम्रो देशको कुना काप्चा सबै दुर्गम क्षेत्रहरूमा केही न केही रूपमा पुगेकै अवस्था छ होइन। जस्तै अब यो डब्ल्युएचओको मद्दतले हामीले चाहिँ टास्क सिफ्टिङ भनेर जुन एक्सपर्ट नभएको कन्टेक्स्टमा जो जति त्यहाँको स्वास्थ्य सेवकहरू छन् उनीहरूलाई नै ट्रेन गरेर अलिकति प्राइमेरी लेभलमा होइन यो जुन प्राथमिक स्वास्थ्य केन्द्रमा नै सुरु उनीहरूलाई चाहिँ उनीहरूले केही न केही सेवा पाओस् भन्ने कन्टेक्स्टमा चाहिँ हामीले झन्डै झन्डै सबै जिल्लाहरूमा होइन 74-75 जिल्लाका मान्छेहरूलाई ट्रेन गरेको अवस्था छ। उनीहरूले केही न केही त परिवर्तन ल्याए नै होला। त्यसै गरी हाम्रो ग्राउन्ड स्टाफहरू जस्तै यो कम्युनिटी मेन्टल के कम्युनिटी हेल्थ वर्कर्स भन्ने जुन छ नि हाम्रो महिला स्वयं सहायकादेखि लिएर यिनीहरू सबैलाई ट्रेन गरेको अवस्था छ। अनि त्यसै गरी अहिले हाम्रो मेडिकल स्वास्थ्य शिक्षामा पनि एकदम ठुलो फर्क भएर छ। हाम्रो मैले त्यही 10-15 वर्षकै कुरा 20 वर्ष जति नै भयो भनौँ। अब त्यस उनीहरूको करिकुलममा अब मानसिक स्वास्थ्य चाहिँ पढ्नै पर्ने चाहिँ भएको छ। पहिला नपढिकनमा पनि इभन ठुल्ठुलो डाक्टरहरू बनिसक्थे, अब अहिले त्यस्तो अवस्था छैन होइन। र त्यो कन्टेक्स्टमा चाहिँ हामीले चाहिँ अब जान्ने बुझ्ने मान्छेहरू छन् र सेवा चाह्यो भने सेवा पाउने अवस्था चाहिँ छ। त्यो भन्ने गर्दा अब सबै ठिक भयो त मैले अवश्य पनि भनेको छैन, त्यसमा कमी कमजोरी अझै धेरै छन्। अझै पनि हाम्रो समाज चाहिँ कस्तो भन्दाखेरि पढाइ लेख्ने र इभिडेन्स भन्दा पनि हल्लामा सामाजिक जे चलन चल्ती अनुसार चाहिँ चल्ने अझै पनि ग्रुपहरू जति पनि छन् होइन। अब अझै पनि मानसिक स्वास्थ्य भयो भने यो रोग नठानिकन हामी झाँक्री जानेदेखि लिएर पूजाआजा गर्ने यो चलनहरू त त्यो त तुरन्त जाँदैनन् नि होइन। त्यो कन्टेक्स्टमा आज हामी अझै पछि छ र अझै अब यो हामी गरिब राष्ट्रको सधैँ सबै समस्या नै हो। स्वास्थ्यमा नै यस्तो थोरै बजेट छ, अन्त स्वास्थ्यमा पनि मानसिक स्वास्थ्यमा बजेट चाहिँ अब 1% पनि छैन त्यो होल स्वास्थ्यको होइन। त्यो कन्टेक्स्टमा चाहिँ हामी धेरै कुरा सुधार गर्नुपर्ने कुराहरू त धेरै नै छन्।
1: जस्तै यहाँले भन्नुभयो कि धेरै परिवर्तन हुँदा हुँदै पनि केही कुराहरू अझै अप्ठ्यारा र चुनौतीहरू छन्। हामी अलिकति अप्ठ्यारा र चुनौतीको बारे चर्चा गरौँ, के कस्ता अप्ठ्यारा र चुनौतीहरू चाहिँ अझै छ?
0: म चाहिँ यो मानसिक स्वास्थ्यको बर्डन त्यसको पीड़ा चाहिँ एकदम डबल छ, शारीरिक भन्दा डबल छ भन्ने गर्दछु होइन। त्यो कारण के भन्दाखेरि रोगले पीड़ा दिन त छँदैछ, रोगले पीड़ा दिए भन्दा बढी चाहिँ वरिपरिको समाजले उनीहरूलाई पीड़ा दिइरहेको छ होइन। अब यो मानसिक रोग भयो भने थाहा पायो भने भोलि उसलाई चाहिँ सबै चिजबाट चाहिँ वञ्चित गर्नेदेखि लिएर इभन त्यो मान्छेले त गर्छ र हाम्रो कानुनमा पनि अझै पनि विभेदकारी थुप्रै कुराहरू छ जहाँ हामीले परिवर्तन ल्याउनु पर्ने छैन। जस्तै तपाईँ मान्छे गर्नुभयो भने तपाईँ त्यो हुन पाउनु

0: जस्तै अब तपाईँ ठुलो पोस्टहरूमा जाँदा इभन अब यो तपाईँ सांसद भन्दा तपाईँ क्यान्डिडेट दिन्छु भने पनि मान्छेको कतिले भने तपाईँ नपाउने त्यस्ता किसिमका छन्। एकचोटि भयो भने कि निको भयो भएन भने त्यहाँ प्रश्न छैन, मान्छे रोगी भन्ने चाहिँ प्रमाणित गर्यो भने त्यो नपाउने भन्ने गरेर त्यो थुप्रै विभेद कार्यहरू तिर चाहिँ बाँकी नै छन् होइन। त्यसै गरी यो चुनौती त यही छ, हामी सबैले सोच विचारमा परिवर्तन ल्याउनु पर्ने अवस्था नै छ। जसरी अब हामी मोबाइल फोनमा चाहिँ एउटा कुनै सफ्टवेयरको प्रब्लम आयो भने त हामी खुसी नै हुन्छौँ नि, ए यो बिग्रेको छैन, सामान चाहिँ बिग्रेको छैन, यो सफ्टवेयर इन्स्टल गरेर पनि ठिक हुन्छ, एन्टिभाइरस आएर ठिक हुन्छ भनेर हामी खुसी हुन्छौँ। त्यो त्यस्तो अवस्था अझै छैन। दिमाग पनि एउटा मेसिन हो, त्यसको सफ्टवेयर यो मेन्टल इलनेस भनेको त्यही सफ्टवेयर काम गर्ने पछि बिग्रेको मात्रै हो। त्यसमा उपचार गर्यो भने त्यो शारीरिक रोग जस्तो नै हो, अहिलेको माग पनि त्यही हो। यसलाई विभेद नगरौँ, जसरी मानसिक समस्याहरू छन् त्यसै गरी शारीरिक समस्या पनि हो, त्यो दुइटै त्यसलाई अन्तर नगरिकन सँगसँगै नै लगाउँ भन्ने कुरा नै हो। र यो गर्नमा चाहिँ हामीलाई चुनौती त बाँकी नै छ होइन। मैले अघि नै भने जस्तो बजेटदेखि लिएर मान्छेको सोच विचारमादेखि लिएर थुप्रै कुराहरू छन्।
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं विश्व मानसिक स्वास्थ्य दिवसको सन्दर्भमा, मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकताका सन्दर्भमा। हामीसँग हुनुहुन्छ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक डाक्टर रवि साक्य, उहाँ मनोचिकित्सक हुनुहुन्छ। मानसिक स्वास्थ्य नै के हो, अलिकति त्यसको बारे चर्चा गरौँ।
0: एकदम महत्वपूर्ण प्रश्न। मान्छेहरूले यो पढे लेखेको मान्छेसँग धेरै गलत धारणाहरू छन्। म चाहिँ छोट कविमा मानसिक स्वास्थ्यलाई बुझाउन प्रयत्न गर्छु। डब्ल्युएचओले परिभाषित गरेको अनुसार मानसिक स्वास्थ्य भनेको आफू र आफ्नो वातावरणसँग राम्रोसँग भिज्न सक्ने र एउटा समन्वयलाई चाहिँ मानसिक स्वास्थ्य भन्छ। मानसिक स्वास्थ्य भनेको रोग नहुनु मात्र होइन, तपाईँ आफ्नो क्षमता आफ्नो अवस्था सबै बुझेर तपाईँ त्यो वातावरणमा सबभन्दा बढी चाहिँ उत्पादनशील हुन सक्ने हो होइन। तपाईँ पढे लेखेछ त खाई पी गरेछ सबै गरेछ तर तपाईँ चाहिँ कसैको माथि बोझ भइरहेछ, तपाईँ चाहिँ उत्पादनशील काम गरिरहेको छैन, उल्टो घरमा सबैलाई दुःख दिइरहेछ भने त्यो पनि मानसिक रोग मतलब मानसिक स्वास्थ्य उसको ठिक छैन भन्ने हिसाबमा हामीले हेर्नुपर्ने हुन्छ है। त्यसैले मानसिक स्वास्थ्य भनेको सिम्पली रोग नहुनु मात्र होइन, मानसिक स्वास्थ्य भनेको कुनै मान्छे चाहिँ अप्टिमल रूपमा ऊ चाहिँ उत्पादनशील हुनु त्यहाँसम्म हामीले सोच्नुपर्छ है। अब तपाईँले बुझ्नु हो त्यो उसले बुझ्नु पर्यो क्या, उसले आफ्नो क्षमता बुझ्नु पर्यो र वातावरण कस्तो छ के छ कसो भने बुझ्नु पर्यो। कुनै एउटा परिवर्तनशील वातावरण छ भने उसले त्यही अन्त आफूले ढाल्न सक्नु पर्यो र त्यहाँ चाहिँ उसको आफ्नो समस्या सकेसम्म उसले चाहिँ बेस्ट वेमा सल्भ गर्न सक्ने क्षमताहरू चाहिँ उसले विकास गर्नु पर्यो। त्यसरी ऊ चाहिँ त्यहाँ चाहिँ बुझ्नु पर्यो भन्न खोजेको त्यो मानसिक स्वास्थ्यमा त्यही हो। जसलाई समस्या हुन्छ ऊ चाहिँ त्यो परिवर्तनशीलसँग बुझ्न सक्दैन होइन, त्यो चाहिँ उसको मानसिक स्वास्थ्यको समस्या हो त्यो। अब छोटकरीमा भन्यो भने अहिले जुन किसिमको हाम्रो डिजिटल इन्फर्मेसन गयो, सोसियल मिडियाहरू गयो, अब कतिपय मान्छे छ नि त्यो भनेकै त्यो एकदम आँटिहाल्ने इरिटेट, ए त मलाई जान्दिनँ यो त गर्दैन होइन, कतिपय कुराहरू एकदम आफूलाई फाइदा हुने कामहरू पनि उनीहरूले नगरिकन त्यहाँबाट टाढा भागिरहेको हुन्छ। यो यसलाई पनि उसलाई रोग छैन तर ऊ चाहिँ बदलिँदो परिवार, यो तपाईँको प्रोग्रामको नाम पनि त्यही नै छ, बदलिँदो परिवेशमा त्योसँग भिजेर तपाईँ चाहिँ अप्टिमल्ली फङ्सनिङ हुनुहुन्न, तपाईँ चाहिँ एकदम बेस्ट वेमा चाहिँ उत्पादनशील हुनु, त्यो पनि मानसिक स्वास्थ्यको परिधिभित्र नै पर्छ होइन। त्यसैले यो एकदम ब्रड छ, मानसिक स्वास्थ्य एकदमै ब्रड छ। अनि मानसिक रोग भनेको चाहिँ हामीले चाहिँ कहिले भन्छौँ भन्दाखेरि मानसिक रोग चाहिँ उसले कुनै उसको चाहिँ व्यवहार उसको त्यो जुन भन्छ नि बदलिने परिस्थिति उसको व्यवहार त्यो उसले चाहिँ परिवर्तन गर्न नसकेर उसलाई उल्टा घाटा भइरहेछ। उसको सोसियो अकुपेसनल फङ्सनिङ अथवा उसको सामाजिक जीवन उसको अरू व्यावसायिक जीवन डे टु डे फङ्सनिङमा त्यसलाई घाटा भयो भने उसलाई हेल्प चाहियो, उसले त्यो मान्छेले गर्न सकेन, उसलाई मदद गर्यो भने अझ नोक्सान हुन्छ भन्ने कन्सेप्टमा हामी बल्ल रोग भन्ने हो। मानसिक रोग भनेको उसलाई मदद चाहियो भन्ने कन्सेप्टमा चाहिँ हामीले रोग लेबल गर्ने हो।
1: हरेक यो तपाईँले भनेको कुरा अनुसार त हरेक व्यक्तिलाई त्यो वातावरण विभिन्न खालका वातावरणहरूमा भिज्नु पर्ने हुन्छ। कहिले त्यो वातावरणमा भिजेर अनुकूल हुन सक्छ, कहिले त त्यो प्रतिकूल वातावरणमा उसले एक्सेप्ट गर्न सक्दैन र मनोसामाजिक समस्याहरू पनि निम्तन्छ होइन। समस्या हुँदैमा रोग होइन भनेर चाहिँ हामीले पहिचान पनि गर्नु पर्यो। यहाँले भने अनुसार अलिकति लक्षणको चर्चा गरौँ न हामी, के कस्ता लक्षण चाहिँ कहिलेसम्म देखियो भने चाहिँ अब सामान्य होइन भनेर चाहिँ हामी अगाडि बढ्ने।
0: यसलाई पनि हामी शारीरिक रोगसँगै तुलना गर्दा हुन्छ। जस्तै अब तपाईँ थाक्नुभयो, तपाईँ आज धेरै काम गर्नुभयो, तपाईँको जिउ दुख्यो, त्यसलाई रोग भनिहाल्नु परेन नि होइन, औषधि खाने हाल्नु पनि परेन अथवा थाक्नुभयो रेस्ट गर्नु आरामले सुत्नु सिधिहाल्यो होइन. अब हामी रोग कहिले भन्छौँ भन्दाखेरि अब त्यो कारण जेसुकै भए तापनि त्यो तपाईँको त्यो नर्मल जुन फिजियोलोजी आफ्नो जीवन अब निको भएन. अब मानिलिउँ तपाईँलाई त्यो थाकेको त्यो तपाईँ दौडाए पनि छैन केही गरेर त्यहाँ पनि एकदमै थाकिरहेछ र त्यसले गर्दाखेरि तपाईँको दैनिक कामकाज नै गर्न सकेन, तपाईँ उठ्नै सकेन, तपाईँ चाहिँ हिँड्नै सकेन भने अब चाहिँ नोक्सान भयो नि आफूलाई. अब चाहिँ यो ठिक भएर गएन, हुनुपर्ने पनि भएन भने अब हेल्प चाहियो भने जस्तै कन्सेप्ट नै हो. र मानसिक रोग पनि हामी त्यसरी नै हो. अब मानसिक रोगमा चाहिँ चुनौती कहाँनिर छ भन्दाखेरि यो दिमागले काम गरेको कुरा चाहिँ त्यो ठ्याक्क तपाईँले तुरन्त चाहिँ देखिँदैन, त्यो तपाईँले हेर्न पनि सक्नुहुन्न होइन. अब फिजिकल रोग त अब तपाईँ घाउ छ अथवा चाहिँ तपाईँलाई ज्वरो आएको छ भने नाप्न मिल्छ होइन. अब तर मानसिक समस्या चाहिँ जुन ब्रेनको फङ्सनिङहरू हामी सबै चिज चाहिँ देखिँदैन, त्यो चाहिँ इन्डाइरेक्टली बुझ्नुपर्ने कुराहरू हुन्छ होइन. त्यो मान्छेले के बोलिरहेछ, के भनिरहेछ, उसले कस्तो व्यवहारहरू गरिरहेछ, उसको भावनात्मक उसको इमोसन्सहरू कस्तो छन्, उसले चाहिँ दैनिक दिनचर्या उसले राम्रोसँग सुत्न सकिरहेछ कि छैन, राम्रोसँग खानापिना गरिरहेछ कि छैन, यो सबै यावत इन्डाइरेक्टली चाहिँ हेर्नुपर्ने हुन्छ. र यो अब दिमागको परिधि यति बृहत छ, दिमागले नै सबै चिज हामीले अनुभव गर्ने हुनाले सबै लक्षणहरू होइन जुन तपाईँले अहिलेसम्म सोचेका शारीरिक रोगका जति लक्षण छ नि त्यो सबै मानसिक रोगको लक्षण हुनसक्छ. र प्लस त्योभन्दा प्लस अरू पनि हामीले नचिताएको नसोचेको सबै चिज चाहिँ मानसिक रोगको लक्षण हुनसक्छ. सामान्यतया सजिलो गरी बुझ्ने हो भने चाहिँ यति मात्रै भनौँ कि मान्छेको व्यवहारहरू उसको बोलीचाली व्यवहारहरू पहिलाभन्दा परिवर्तन भयो र त्यो परिवर्तन चाहिँ अलि समाजमा चाहिँ नसुहाउँदो छ, हाम्रो जुन परिस्थितिमा नसुहाउँदो छ र त्यो त्यो परिवर्तनले उसलाई फाइदा होइन कि उसलाई उल्टा घाटा भइरहेछ. अहिले तत्काल उसै नभए पनि उसको वरिपरिको समाज वरिपरिको वातावरणमा चाहिँ नोक्सान भइरहेछ र त्यो चाहिँ उसले चाहेर पनि कन्ट्रोल गर्न सकिरहेको छैन र उसले उसलाई चाहिँ मद्दतको जरुरत भयो भने हामी यो चाहिँ हो अब चाहिँ यसलाई हेल्प गरौँ भन्ने कुरा हो. सबै लक्षण एकदम सिम्पल होइन. जस्तै कोही मान्छे खाना खान्छ भनौँ न होइन, कति खाना खाने भन्ने कुरामा पनि त्यो पनि हामीले नर्मल र आम नर्मल भन्ने सोच्छौँ. हिजो अस्ति खाए जस्तै खाइरहेको छ भने अब त्यो ठिकै छ, तर अब खाना नमिल्ने अवस्था पुगिसक्यो भनौँ न, उसले खाना नमिल्ने चिज उसले खाइरहेछ. जस्तै जानसिकै कुरा गरौँ, अब भोजमा हाम्रो उसको कल्चर अनुसार खाएको हामी त्यसलाई त केही भन्दैनौँ, तर खाना नहुने भइसकेको चिज खाइरहेछ र खाएर उसलाई फाइदा होइन उल्टा नोक्सान भइरहेछ र उसलाई कन्ट्रोल गर भनेर उसले बुझाउँदा गर्दा पनि उसले गर्न नसकिरहेछ भने अब यो चाहिँ मानसिक रोगको लक्षण हो. सबै त्यसरी नै तपाईँ कति हाँस्नुहुन्छ, कति पैसा खर्च गर्नुहुन्छ, तपाईँ कस्तो लुगा लगाउनुहुन्छ, तपाईँ कति रिसाउनुहुन्छ, यो सबै चिजहरू मानसिक रोगका लक्षण हुन सक्छन्. हुँदा हुँदा त्यति मात्र होइन, तपाईँलाई दुख छ भनौँ न, बिहान उठ्दा छ टाउको दुख, त्यो पनि मानसिक रोगको लक्षण हुन्छ. त्यसैले मानसिक रोगको लक्षण एकदम बृहत छ.
1: धेरै जस्तो देखिने लक्षण जुन चाहिँ अब यी लक्षणहरू चाहिँ सामान्य होइन भनेर चाहिँ पहिचान गर्ने बुँदागत रूपमा भन्दा
0: त्यही सबभन्दा उसको व्यवहार नै हेर्नुपर्छ. व्यवहारमा सबभन्दा बढी हुने भनेको अब जस्तै उसको भावनाहरू जस्तै इमोसन्सहरू अस्वाभाविक रूपमा त्यो परिस्थितिसँग नमिल्दो होइन, अस्वाभाविक रूपमा उदास भइराख्ने, अस्वाभाविक रूपमा चाहिने भन्दा बढी खुसी हुने अथवा रिसाउने होइन, अस्वाभाविक रूपमा डराउने, अस्वाभाविक रूपमा चाहिँ अथवा त्यो हेलमेल नहुने, बाहिर ननिस्किने अथवा चाहिँ गएर चाहिँ आफैलाई घाटा हुने भयो भने कुनै पनि व्यवहार उसको पहिलाको व्यक्तित्वभन्दा फरक हुँदै गयो र उसलाई घाटा हुँदै गयो भने उसलाई चाहिँ हेल्प गर्न जरुरत हुन सक्छ.
1: कस्तो अवस्थामा चाहिँ यो बाढी पहिरोबाट प्रभावित भएकाहरूले चाहिँ मेरो यो लक्षणहरू चाहिँ अब चाहिँ साधारण होइन, सामान्य होइन भनेर चाहिँ पहिचान गर्नु
0: एकदम महत्वपूर्ण क्वेसन गर्नुभयो. सायद नेपालमा मानसिक स्वास्थ्यको बारेमा चर्चा परिचर्चा बढ्नु र यसको बारेमा जुन मैले अघि भने जस्तो चेतना बढ्नुको कारण चाहिँ हामीका विगत दुई दशकमा भएका ठुल्ठुला दुर्घटनाले पनि धेरै नै सकारात्मक सहयोग गराएछ भनौँ होइन. हुन त त्यो एकदम दुर्घटना हाम्रो लागि दुःखद थियो, तर त्यही पनि मानसिक स्वास्थ्यको बारेको चेतना बढाउन चाहिँ धेरै हेल्प गरेछ. जस्तै भूकम्प भयो, कोविड भयो होइन, अब अहिले आएर यो हाम्रो बाढी पीडितहरू भयो, यहाँ शारीरिक साथसाथै मानसिक समस्या पनि हुन्छ भने मान्छे सबैले चाहिँ अनुभव गरेको कुराहरू नै हो. र यो तपाईँलाई एकदमै ठिक भन्नुभयो, यो यसरी विपद होइन, यो चाहे प्राकृतिक होस् या चाहिँ मादक निर्मित नै होस् यो ठुल्ठुलो विपदहरू हुँदाखेरि मान्छेलाई चाहिँ शारीरिक साथ मानसिक समस्या छ अझ धेरै पर्छ भन्नु होइन मान्छेको लागि चाहिँ एकदमै त्यो उसले नचिताएको नसोचेको चिजहरू उसको अनुभवमा जान्छ र त्यसले चाहिँ त्यहाँ चाहिँ उसको दिमागमा अमिट छाप राख्छ होइन हाम्रो नेपालीमा एउटा एकदम राम्रो उखान पनि छ त्यो औल्टोले हानेको कुकुर चाहिँ बिजुलीदेखि नै तर्सिन थाल्छ भन्ने कुरा छ होइन त्यो त्यो चिज चाहिँ त्यो एकदमै रियल भएर नै मान्छेहरूले त्यो भनेको हो हाम्रो अहिले अहिले चाहिँ विज्ञानले यसलाई चाहिँ पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर भन्छौँ यस्तो किसिमको उसले अनुभव गर्यो कि त्यो चिज चाहिँ अब त्यो खतरा नहुँदाखेरि पनि सानो सानो कुराले पनि त्यो त्यो त्यो चाहिँ अनुभव फेरि फेरि चाहिँ उसले चाहिँ अनुभव गरिरहेको हुन्छ होइन र त्यसले गर्दा उसलाई धेरै नोक्सान हुन्छ त्यो घटना सम्झिन्छ त्यो घटना सम्झाउने सानो तिनो कुराले पनि फेरि उसलाई चाहिँ एकदम मनातिने डर लाग्ने तर्सिने र उसले उसको आफ्नो दैनिक यावत जीवनहरू चाहिँ गर्न चाहिँ गाह्रो हुन्छ यो चाहिँ पोस्ट यो दीर्घकालीन जान्छ यो त तपाईँले भने जस्तै यो त वर्षौंसम्म पनि जान सक्छ होइन कोही मान्छेले गरेको जिन्दगीको बाल्यकालमा गरेको एउटा अनुभवबाट त्यो जिन्दगीभर पनि रहिरहन सक्छ होइन र त्यो बाहेक अरू चाहिँ तत्काल हुने समस्याहरू छन् र तत्काल हुनेलाई हामी एक्युट स्ट्रेस रियाक्सन भन्छौँ अब त्यो यति पिर पऱ्यो कि अब के गर्ने कसो गर्ने मेरो आफन्त कहाँ छ कसो गर्ने भनेर यति पिर गरेर आत्तिएर ऊ चाहिँ सुत्तै नसक्ने खानै नसक्ने होइन अनि त्यसपछि कहिले काहीँ आएर त आक्रमक हुने दिमागले कुनै हिसाबले राम्रोसँग कामै नगर्ने थम्ब्याउनै नसक्ने आफू को हुँ के हुँ थम्ब्याउनै नसक्ने होइन सबै गडबड हुनेदेखि लिएर त्यस्तो पनि हुन्छ र अर्को सबभन्दा कमन चाहिँ त्यो मैले अघि भने चाहिँ त्यो त्यो बाधाहरूसँग बिझ्न नसक्ने होइन एडजस्ट हुन सक्दैन स्टार्टिङको एडजस्टमेन्ट डिसअर्डर त छँदैछ अनि पछि गएर त्यसमा फ्रेङ्क एकदम उदासीका लक्षणहरूदेखि लिएर पछि गएर चाहिँ बाँच्नै नचाहने गरिकन यो होइन एकदम सुसाइडल हुनेदेखि लिएर र कहिलेकाहीँ चाहिँ यो वास्तविकता र अवास्तविक छुट्याउनै नसक्ने गरिकन एकदम दिमाग चाहिँ एकदम होइन अब जस्तै भनौँ न अब फेरि अब हामी सबै मर्ने भयो भन्ने पऱ्यो होइन जे जे जतिको पनि यो खतम हुने भयो भनेको यस्तो किसिमको साइकोटिक एक्सपिरियन्सेसहरू पनि हुन्छन् र सबभन्दा महत्त्वपूर्ण कुरा हाम्रो समाजमा चाहिँ यो मैले देखेको यो हामीले धेरै नै यो गर्न बाँकी चाहिँ लागु पदार्थ जाँड रक्सीहरू यति सहज रूपमा चाहिँ उपलब्ध छ कि यो यस्तो बाढी पिँढी तथा कुनै पनि विपद भएको ठाउँमा त्यसको समस्या चाहिँ एकदमै एक्सपोनेन्सियली बढ्छ त्यो
1: है
0: त्यसको ठाउँमा एकदमै बढ्छ है म यो भूकम्प गएको बेलामा चाहिँ मैले चाहिँ त्यति बेला चाहिँ अनुभव गरेको चाहिँ मान्छेहरू काम गरेर बिहानैदेखि चाहिँ त्यो जागरसी खाएर त्यसलाई चाहिँ समय चाहिँ बिताइरहेको थियो होइन उसले आफू को गरेको त्यो गलत हिसाबले चाहिँ
1: त्यसलाई
0: गलत तरिका चाहिँ भएर र त्यो यसले चाहिँ अवश्य रूपमा चाहिँ धेरै समस्याहरू निम्त्याउँछ यो यो विपदहरू हुँदाखेरि लागु पदार्थको समस्याहरू पनि एकदमै बढ्ने गर्दछ अनि तपाईँको अघिको प्रश्न अब कहिले चाहिँ उसलाई हेल्प गर्ने भन्ने कुरा चाहिँ यसलाई चाहिँ अहिलेको मान्यता के छ भने जसरी शारीरिक उसको हात भाँचेछ कि केही भाँचे कि चोट लागेछ कि भन्ने हेरे जस्तै सुरुदेखि नै मानसिक समस्यालाई पनि ख्याल गर्नुपर्छ भन्ने कुरा छ सुरैमा चाहिँ एक्सपर्ट जानु पर्दैन त्यो अहिलेको कन्सेप्ट एउटा छ साइकोलोजिकल फर्स्ट एड भन्ने होइन प्राथमिक उपचार जसरी शारीरिक प्राथमिक उपचार छ त्यसरी साइकोलोजिकल फर्स्ट एड पनि हुन्छ उसको कुरा सुन्ने उसको परिस्थिति बुझ्ने र उसलाई चाहिँ सही किसिमले लिङ्क गराइदिने होइन उसको आफन्तसँग लिङ्क गराइदिने हेल्प कहाँ लिनुपर्छ भनेर लिङ्क गराउने यो सबै चिज त सुरुदेखि नै गर्नुपर्छ
1: एक महिनाभन्दा बढी भइसकेको छ भनेको प्राथमिक स्वास्थ्य उपचार चाहिँ भइसकेको छ होइन अहिले पनि उसलाई समस्याहरू
0: देखिरहेको छ भने चाहिँ अब के गर्ने त एकदम ठिक कुरा मैले भन्न खोजेको के भन्दाखेरि त्यो मानसिक स्वास्थ्यको हेल्प कहिले दिने भन्ने कुरामा मात्र निकालेको कुरा त्यो सुरुदेखि नै हुनुपर्छ र यसमा बीचबीचमा गएर उनीहरूलाई स्क्रिनिङहरू पनि गर्नुपर्छ र गर्नुपर्ने र कसै कहिले मानसिक स्वास्थ्यको हेल्प कहिले लिने भन्दाखेरि त्यही हो त्यो परिस्थितिसँग जति उसको पीडा छ नि समय बित्दैपछि त्यो पीडा कम हुँदै जानुपर्छ क्या जस्तै पहिला एकदम उसलाई रुने मान्छे रहेको रहेथ्यो भने पहिला दिन प्रतिदिन उसको रुने चाहिँ कम हुँदै जानु पर्यो उसलाई निन्द्रा नलाग्ने थियो बिस्तारै सुधार हुँदै आउनु पर्यो अनि ऊ चाहिँ उसको गतिविधि आफ्नो दैनिक दिनचर्याहरू उसले पहिला गर्न सके बिस्तारै गर्दै गयो भने त्यो चाहिँ ऊ एडजस्ट हुँदै गएको भन्ने बुझ्ने हो त्यसको ठिक उल्टो झन् उस्तै छ अथवा झन् खराब हुँदै छ भने त्यो त स्योर सर्टेन साइनहरू हो एकदम वार्निङ साइनहरू भनेको एकदमै अस्वाभाविक रूपमा कुनै पनि रसालु पदार्थहरू उसले युज गर्न थाल्यो भने उसलाई हेल्प चाहिन्छ मार्ने मर्ने भन्ने जस्तो चाहिँ कन्सेप्टहरू ल्याएर अब म मर्छु भन्ने जस्तो सोचहरू विचारहरू आएर भन्न थाल्यो भने त्यो पनि एकदमै डेन्जरस हो त्यसै गरी अब अरूलाई पनि म आक्रमक हुने अरूलाई नै मार्छु भने जस्ता त्यस्ता त्यस्ता रियाक्सन्सहरू पनि आउँछन्। त्यसमा पनि मानसिक स्वास्थ्यको लागि हामीले हेल्प गर्न जानुपर्छ। रोगको अनुभव, उसको जीवन्त अनुभव सुन्नु पर्यो। यो हरेक मान्छेको अनुभव भने एकदमै फरक हुन्छ होइन। मेरो हिसाबले गएर उसलाई चाहिँ हेल्प गर्ने भनेको उसको कुरा चाहिँ सुन्नु, उनीहरूलाई के जरुरत भइरहेको छ भन्ने कुराहरू सुन्नु जानुपर्छ भन्ने कुरा हो। नेपालमा पहिलाभन्दा धेरै राम्रो छ। यसकाले चाहिँ फर्स्ट डेदेखि नै यो मनोसामाजिक परामर्श गर्ने मैले सबै मोबिलाइज भएको अवस्था छ र हरेक होल्डिङ सेन्टरहरूमा त्यहाँ चाहिँ पिरियोडिकली गइ पनि रहेछन्। धेरै सङ्घ संस्थाहरू हामीले पनि यो मनोचिकित्सक सङ्घहरू पनि हामी पनि गइरहेछौँ। हामी पनि अब आएर जुन अघि मैले भनेको उदासीपना अनि त्यसो एकदम डर चिन्ताका रोगहरू अनि त्यसै गरी त्यो जागरसीको समस्याहरू देखा पर्यो भने एक महिना बितिसकेपछि नै हो क्या। प्रिभेन्टिभ रूपमा त यो अहिले अवस्थामा एक महिना भएको अवस्थामा पनि उनीहरूको एक्सपिरियन्सेसहरू सुनेर त्यसलाई भ्यालिडेट गरेर उनलाई सपोर्ट चाहिँ गरि नै राख्नुपर्छ। के आवश्यकता छ भने उनीहरूको कुरा सुन्नु पर्यो भन्ने कुरा।
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकता बारेमा कुराकानी गरिरहेका छौं। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान का मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्यसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
3: स्वच्छ सुन्दर र शुद्ध प्रकृति,
4: शान्ति र आनन्दको अनुभूति,
3: भागबाट टाढा
4: शहरबाट नजिकै
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81। वेबसाइट झुले.com.np।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

उत्पादक टाटा जेन्युइन पार्ट्स टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न जानकारी

हजुरहरु पनि टाटाका जेन्युइन पार्ट्सहरुको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रदी अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली काठमाडौँ।

0: দেখা করা কষ্ট বিচার জানো রেডিও নেটওয়ার্ক।
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकता बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्य। म डाक्टर साहबलाई फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा।
2: धन्यवाद।
1: हामी यतिखेर चाहिँ अब अलिकति चर्चा गरौं कसले के गर्ने त यो बेला। अब एक महिनापछि चाहिँ यो विपद को घटनाहरू घटिसकेपछि अब चाहिँ फेरि मानसिक स्वास्थ्य समस्याहरू चाहिँ कसरी आउन सक्छ भन्नेमा चाहिँ अलिकति चर्चा गरौं होइन। जस्तो अघि यहाँले भन्नुभयो कि अब चाहिँ कडा प्रकृतिको समस्याहरू देखिन्छ कि भन्नेमा चाहिँ हामी अलिकति सजग हुनुपर्छ भनेर। जस्तो यो बेला चाहिँ कसरी अब स्थानीय भनौँ न पालिकाले चाहिँ केमा ध्यान दिने यतिखेर चाहिँ
2: विपद हुँदाखेरि मान्छेहरूमा चाहिँ यो मानसिक रोगहरू कसरी उत्पन्न हुन्छ भने एउटा एकदम सिम्पल इक्वेसन छ। त्यो कस्तो भन्दाखेरि उसलाई कतिको नोक्सान भयो, त्यो मान्छेको कति नोक्सान भयो, त्यो नोक्सानको कम्पेन्सेसन अथवा पुनर्स्थापन भनौँ न उनीहरूको जे जति चाहिँ पुनर्स्थापन कतिको हुनेवाला छ भनेर हामीले उसलाई चाहिँ ढुक्क बनाउन सक्छौँ। यो दुईवटाको इक्वेसनले उसको डिस्ट्रेस चाहिँ डिफाइन गर्छ। यदि तपाईँलाई लाग्छ मेरो नोक्सान थोरै छ, मैले नोक्सान भयो भने मैले पाउँछ भने तपाईँलाई एकदम विश्वस्त भयो भने उसको चाहिँ साइकोलोजिकल डिस्ट्रेस एकदम कम ठिकै हुन्छ। हामी पनि त्यही त हो नि, तपाईँलाई अहिले तपाईँको पैसाहरू कति हरायो भन्ने हिसाबले हाम्रो रियाक्सन आउँछ नि होइन। ए थोरै रहेछ अथवा त मैले त्यो हराए पनि मैले कम्पेन्सेट हुन्छ भनेपछि तपाईँको रियाक्सन कम हुन्छ। ठुलो नोक्सान भयो आउने पनि चान्सै छैन, आउँछ कि आउँदैन भनेर त्यो अन्यलता भयो भने त्यहाँनिर तपाईँको पीडा बढ्छ। त्यति नै क्वेसन हो। त्यसैले
1: मानवीय क्षति बेहोरेकाहरूको लागि त अझ कठिन
2: हो सबै, त्यो त डेफिनेटली हो होइन। त्यो त्यसैले त्यो त्यो जो जति पीडित छन् पहिला त उनीहरूले के सोचिरहेछ, उनीहरूले आफ्नो नोक्सानलाई कति ठुलो सम्झेको छ, कति ठुलो नोक्सान सम्झेका छन् र उनीहरू चाहिँ यो नोक्सानबाट उनीहरू फेरि पुनस्थापन हुने उनीहरूलाई आशा जग्गा कतिको छ उनीहरूलाई, यो एकदम महत्वपूर्ण हुन्छ है। यो दुईवटाको इक्वेसनमा यो अब आशै छैन भनेपछि त उसलाई त दिन प्रतिदिन त्यो पीडा त थपिँदै जान्छ। उसले सोचेको हामीले सोचेर भएन क्या, त्यो अघि आजको कुरा नै त्यही नै हो होइन। उसको त एउटा सानो एउटा के अरे पसल गएर उसको त 2-4 हजारमा त खर्च भयो, त्यसरी हेरेर भएन। उसले के अर्थाइदिएछ, हामीले उसको चाहिँ त्यो जुन पीडा उसको नोक्सानमा हामीले त्यसमा कम्पेन्सेट गर्ने उसलाई रिहेबिलिटेट गर्ने उसलाई हामीले कतिको आशा जगाउन सकेको छौँ, त त्यसले चाहिँ उनीहरूको डिस्ट्रेस चाहिँ डिपेन्ड गर्छ। अब यो भनेपछि हामीले अब एकदम क्लियर छ, हामी सबैको यसमा चाहिँ रोल छ। हामी हरेक मान्छे उसको साथीहरूदेखि लिएर हामी हरेक नागरिकहरू चाहिँ रोल छ। हामी यसमा चाहिँ के कति चाहिँ हामीले चाहिँ उसलाई चाहिँ कन्ट्रिब्युट गर्न सक्छौँ भन्ने कुरामा हामीले आशा जगाउन एकदमै जरुरत छ।
1: जस्तो यही आशा जगाउने क्रममा चाहिँ हामी भनौँ न फेज वाइज नै जाउँ। जस्तो पालिकाले चाहिँ कस्तो आशा चाहिँ जगाउनु पर्छ अथवा कस्तो व्यवस्था चाहिँ गरिदिनुपर्छ यो बेला चाहिँ, अब महिना दिन बढी नै भइसक्यो नि त।
2: हजुर, अब महत्वपूर्ण कुरा चाहिँ के छ भन्दाखेरि अहिले त अझै पनि मान्छेहरू जसले आफन्तहरू गुमाएका छन् उनीहरूको त आफन्तको वेयरअबाउट त्यो के भइरहेछ कसो भइरहेछ भन्ने कुरामा नै उहाँहरू अझै पनि अन्यल होला होइन। अब यसमा निरन्तर हामी मद्दत चाहिँ अभाइलेबल हुन्छ है भन्ने कुरा चाहिँ अब यो पालिका लेभलदेखि लिएर इभन स्टेटले समेत गर्नुपर्छ। अब चाहिँ उद्धारकारी बन्द त्यस्तो किसिमको स्टेटमेन्टले मान्छेलाई हताश गर्ने चाहिँ डर चाहिँ हुन्छ भने
1: सरकारले बुझाउनु
2: पर्थ्यो होला, उनीहरूले अब एक्टिभली खोज्ने चाहिँ जाने चाहिँ भनेको होला होइन। तर चाहिँ उसको आफन्तको गुमेकोहरूको त अझै चाहिँ खोजतलासहरू जानकारी भयो भने त हेल्प गर्ने भने त्यो त ओपन त राखिदिनुपर्छ। उहाँलाई आशा चाहिँ मारिदिनुहुन्न भन्ने चाहिँ मेरो सोचाइ हो, आशा चाहिँ मारिदिनुहुन्न र जानकारी भयो भने हामी अझै हेल्प गर्छौँ, यो चाहिँ निरन्तर हुन्छ भन्ने चाहिँ त्यस्तो किसिमको आशा चाहिँ मेन्टेन गर्नुपर्छ। अब पालिकाहरूले गर्नुपर्ने भनेको पनि अब उनीहरूलाई जुन अहिले होल्डिङ सेन्टर राखेर अब फेरि अब पुनर्स्थापनाको कुराहरू आउँछ होइन। अब पुनर्स्थापन मान्छेहरू हामी मान्छेहरू खाना पला पिउन पाएँ भनेर मात्र हुँदैन कि, उनीहरूलाई आफ्नो दैनिक दिनचर्या आफ्नो वर्क मैले कन्ट्रिब्युट गरेँ भनेर राति सोध्दै ए आज मैले राम्रो काम गरेँ भनेर त्यो सोच्न हाल्ने जरुरत छ होइन। तिनीहरूलाई पनि बिस्तारै च्यालेन्जेसहरू आफ्नो क्षमता अनुसारका काम काजहरूमा चाहिँ हामीले पुनर्स्थापना गर्नलाई हामी सबैले चाहिँ त्यहाँनिर मद्दत गर्नुपर्छ। खालि बसेर खुवाइराखेर मात्र चाहिँ हुँदैन हैन त्यसैले त्यो त्यो च्यालेन्जेसहरु चाहिन्छ आफ्नो त्यसैले त्यहाँ बसिरहेको मान्छेहरुलाई नर्मल जीवन उनीहरुको पहिला स्वाभाविक जिन्दगीको त्यहाँतिर पुनर्स्थापना गर्ने कुरामा चाहिँ प्रक्रियामा चाहिँ हामी सबैजना लाग्नु पर्छ त्यो सायद सानै कुरा होस् होइन त्यहाँ टिचर होला त्यही बसेको बच्चालाई उसले पढाऊ भनेर उसलाई जिम्मा दिन सकिन्छ त्यहाँ अरू कोही काम गर्नेले हेल्प गर्यो त्यो त्यहाँ सबैलाई सक्रिय बनाउन चाहिँ पुनस्थापना गर्न जरुरी छ अब त्यसपछि अरू आएर बेसिक कुरा त छँदैछ घाँस बाँस कपास भन्ने त छँदैछ त्यो होल्डिङ सेन्टरमा त्यो ग्रुपमा नगरिकन त्यहाँ त धेरै समस्याहरू हुन्छ प्राइभेसीको कुरादेखि लिएर त्यहाँको अरू शारीरिक रोगहरूदेखि लिएर त्यहाँ बदमास मान्छेहरू होला त्यहाँ क्राइमहरू होला के होला कसो त्यो सबै चिजबाट चाहिँ हामीले सुरक्षित बनाउनलाई चाहिँ अब हामी सबैले चाहिँ लाग्नुपर्छ
1: सुरुमा भएका होल्डिङ सेन्टरबाट आधा भन्दा बढी होल्डिङ सेन्टर घटिसक्यो त्यो भनेको उनीहरू चाहिँ आफ्नो आफ्नो हिसाबले चाहिँ व्यवस्थापन गर्नतिर लागेका छन् अब यसैमा चाहिँ सरकारको दायित्व सकिन्छ जसको मनोसामाजिक समस्या अवस्था के छ भनेर त्यहाँ बेला बेला सरकारले उसलाई भेटिरहने त्यो वातावरण चाहिँ जरुरी छ कि छैन
2: एकदमै जरुरी छ तर अब हरेक इन्डिभिजुअलमा जानु पनि अब त्यो हामीले पनि हाम्रो लिमिटेसन त बुझ्नै पर्छ होइन लिङ्क गर्ने भन्छ कि त्यो त्यो केही पर्यो भने कहाँ जाने के गर्ने
1: हो
2: त्यो लिङ्क गर्ने त्यो त्यो संयन्त्र चाहिँ राख्नुपर्छ स्थानीय सरकारहरूको एकदमै इम्पोर्टेन्ट रोल हुन्छ मैले अघि नै पनि भनिसकेँ अहिले यो स्थानीय सरकारहरूलाई पनि धेरै नै पावर बजेटहरू पनि चाहियो मानसिक स्वास्थ्य पनि धेरै छन् उहाँहरूले पनि सबैले अब यो चाहिँ जिम्मा लिनुपर्छ सबै चाहिँ केन्द्रीयलाई छोडेर पनि पुग्दैन
1: अब अलिकति समाजको अनि उसको वरपर जुन व्यक्ति चाहिँ मनोसामाजिक समस्यामा छ मानसिक समस्यामाबाट गुज्रिरहेका छन् यो चाहिँ विपद मात्र होइन सबै सबैलाई समग्रमा जोडेर भन्न चाहे उनीहरूको लागि चाहिँ उसको वरपरको भनौँ न समाज अनि उसको आफन्त परिवारको भूमिका चाहिँ के रहन्छ
2: मैले अघि सुरु गरेँ नि यो मानसिक रोग भनेको यस्तो डबल पीडा कसरी हुन्छ भन्दाखेरि एउटा रोगले पीडा दिन त छँदैछ त्योभन्दा बढी चाहिँ वरिपरिको समाजले उसलाई चाहिँ विभेद गरेर उसलाई अलग्याइदिएर त्यो त्यो त्यो चाहिँ एकदमै ठुलो चाहिँ प्रब्लम छ जस्तै सिम्पल एक्जाम्पल मात्रै अब अहिले अलिक धेरै कम छ मानसिक रोगलाई यो यो यो परिवारमा बिहा गर्नु हुँदैन यो मान्छेसँग त ओहो सम्बन्ध सम्बन्ध राखेर खत्तम अथवा भने बिहा गरेको मान्छे यसको दिमाग खराब हो अब त मेरो बच्चाहरू पनि खत्तम हुन्छ योसँग त छुट्टिने एक्जाम्पल होइन अथवा त अझ ठिक उल्टोहरू पनि छ पहिला पहिला जुन भन्ने एउटा अहिले हामी डिसोसिएटिभ डिसअर्डर भन्दा पहिला हिस्टेरिया भन्ने गर्थ्यो अहिले आजकल हामीले भन्ने चलन छैन त्यो त्यसमा कस्तो विभेद छ यसले त छिटो बिहा गरिदियो भने यस्ता किसिमका सामाजिक गलत धारणाहरूले र त्यो त्यसले यति उनीहरूलाई पीडा दिएको हुन्छ कि बरु त्यो बरु रोगले खासै उसले पीडा दिएको हुँदैन यो वरिपरिको मान्छेले चाहिँ यो उनीहरूलाई अझ बढी चाहिँ पीडा दिएका हुन्छ अनि यही कारण त मान्छेले अब त्यो भन्न पनि रुचाउँदैन भन्यो भने मेरो जागिर जाला मेरो सम्बन्ध बिग्रेला भनेर उनीहरू चाहिँ भित्रभित्र एक्लै एक्लै घुम्स्याएर लुकाएर बसिरहेका हुन्छन् होइन अब यो यो हाम्रो यो मानसिक रोग दिवस मनाउनेको मुख्य उद्देश्य नै यही नै हो यो स्टिग्माहरू चाहिँ घटाउनुमा हामी सबैको रोल छ यो चाहिँ परिवार मात्र होइन सबै होइन सबै स्टेक होल्डरको हामी हामीमा परिवर्तन जरुरी छ यो होइन मानसिक रोग हुँदैमा यसरी मान्छेहरूलाई चाहिँ अलगाउने जरुरत छैन यो पनि जसरी शारीरिक शारीरिक रोग हो अब मान्छेको कसैको खुट्टा भाँच्यो भने उपचार गरेर खुट्टा निको फेरि हुँदा फेरि खेल्छ दौडिन्छ भने जस्तै नै हो यो पनि है यसलाई यसरी नै रूपमा लिनु पर्यो यसलाई चाहिँ जुन कसैले चाहिँ यो रोगभित्र गएको छ भने उसलाई चाहिँ हामीले सपोर्ट गर्नु पर्यो होइन यो रोग पनि अरू जस्तै हो उपचार गरौँ यो चाहिँ ठिक हुन्छ र नभए पनि यसमा रोग हुँदा हुँदैन अझै पनि काम गर्न सक्छ सबै त खत्तम भए हुँदैन नि एउटा मान्छेको एउटा पछि चाहिँ गयो भने पनि दायाँ हात चाहिँ उसको भयो भने मान्छेले ऊ फेरि दायाँ हातले लेख्न सिक्छ त दुइटै खुट्टा नभए पनि हातले क्रल गरेर मान्छे सगरमाथा चढिदिन्छ भने जस्तै मानसिक समस्याहरू हुँदाखेरि पनि हामी त्यो एटिट्युड चाहिँ हामीलाई चाहियो उपचार गरेर नभए पनि अझै पनि गर्न सक्छ भन्ने कुराहरू
1: हो
2: यो साथ भरोसा हिम्मत र हामीले वातावरण दिनु पर्यो मानसिक रोग लाग्दैको सबै चिज खत्तम होइन भन्ने कुरामा वातावरण त्यो भयो होइन न के हो यसमा ठिक उल्टा भइरहेको हुन्छ क्या हाम्रो नेपालमा त यस्तोसम्म चाहिँ पीडादायक हुन्छ कि जस्तै अब बाउ आमाले त बिरामी भएर हाम्रो नाक काटेछ यस्तो किसिमको चाहिँ होइन यस्तो पीडाहरू हुन्छ त जन्मेर त बेकारमा जन्मिएको तैँले गरेर त हाम्रो हाम्रो त हाम्रोसम्म जिन्दगी खराब भयो कति पीडादायक हुन्छ तँ चाहिँ मेरो लागि बोझोस् भने एउटा बाउले एउटा छोरालाई भन्यो भने कस्तो लाग्छ हामीलाई एकदम राम्रोसँग काम गरेको भए पनि होइन अब तपाईँहरू तपाईँले केही गर्न सकेन भने हामी कति पीडा लाग्छ अब जब ऊ रोगी भइदा यतिकै पीडा छ त्यसमाथि अझ चाहिँ त्यो हाम्रो नेपाली भन्यो नि त्यो के अरे घाउमा त नुन छर्केको जस्तो
1: यो कार्यस्थलमा पनि कस्तो खालको वातावरण चाहिन्छ किनभने कार्यस्थलमा पनि यो हुन्छ नि जस्तो उसलाई चाहिने जुन वातावरण अनुकूल वातावरण नहुँदाखेरि कामको प्रेसर तनावले झन् उसलाई समस्याहरू बढिरह देखिन्छ
2: तपाईँले एकदमै राम्रो विषय निकाल्नुभयो मैले यो घरको वातावरणको कुरा गरि नै हालेँ योभन्दा 2 वर्ष जति अगाडि चाहिँ स्लोगन नै मेन्टल हेल्थ एन्ड वर्क प्लेस भन्ने पनि थियो यो यसमा त हामीले धेरै काम गर्न बाँकी छ आजको दिनमा पनि तपाईँ मलाई ज्वरो आयो म के आज अफिस आउन सक्दिनँ सबैले मान्छ आज म चाहिँ एकदम मेरो मन दुखी छ म आज आउँदिनँ भनेर तपाईँलाई सबैले उडाउँछ कस्तो केटाकेटी जस्तो कुरा गरेर आज पनि उडाउँछ तपाईँले त्यो आजदेखि लेख्नै सक्नुहुन्न त्यो मानसिक रूपमा म चाहिँ अहिले चाहिँ ठिक छैन भनेर भन्न चाहिँ त्यो वातावरण नै छैन इम्प्लोयर आएर ए यो के रोग भएको हो उसलाई भनेर त्यहाँ आउँछ यो रोग निको नै हामी डाइरेक्ट निकाल्नुपर्छ भन्दा होइन हामीलाई घाटा हुन्छ भनेर हामी कहाँ यो त यो वातावरण धेरै हामी चेन्ज गर्न एकदमै आवश्यक छ तर हामीले यो चिजमा चाहिँ चेन्ज गर्न धेरै नै बाँकी छ है हामी कहाँ चाहिँ भनौँ न अब ठुल्ठुलो स्कुल राम्रो राम्रो इन्स्टिच्युटहरूमा केही समस्या भयो भने इन्फर्मरी त्यो गर्नेहरू ठाउँहरू हुन्छ तर मानसिक समस्या भयो भने कस कहाँ जाने के गर्ने अहिलेसम्म हामीले त्यो संयन्त्र त्यो त हामीले सोच्न सकेकै छैनौँ है त्यो भनेको एक्सपर्टै चाहिन्छ भन्ने पनि होइन नि त्यो मानसिक स्वास्थ्य राम्रो होस् भनेर त्यही आफ्नो कलिगहरू बिचको एउटा ग्रुप हुन सक्छ के पर्यो भने गफ सुनिदिने एउटा मान्छे राखिदिने होइन काउन्सिलर राखिदिने त्यस्तो किसिमको कन्सेप्ट बिस्तारै आइरहेछ अहिले चाहिँ त्यो ठुल्ठुलो राम्रो राम्रो इन्स्टिच्युटहरू बिस्तारै छ अहिले धेरै स्कुलहरूमा अझ राम्रो स्कुलहरूमा अहिले त्यहाँ पनि साइको सोसियल काउन्सिलर भन्ने कन्सेप्टहरू आएको छ हामीले यसमा चाहिँ धेरै काम गर्न बाँकी छ वर्क प्लेसमा चाहिँ मेन्टल हेल्थ चाहिँ हामीले चाहिँ त्यति धेरै ध्यान दिएको अवस्था चाहिँ छैन
1: अलिकति मैले बालबालिकाहरूको हेर्दाखेरि देखेको आजकल त उनीहरूले जे पनि पोस्टहरू गरिरहेको हुन्छ त्यो पोस्ट गर्ने क्रममा चाहिँ अरू कसैको आमाले पिटेको कुटेको अनि आमाले उल्टै गाली गरेका त्यस्ता पोस्टहरू राख्ने गर्ने गरेछ उसको मनमा भएको पीड़ा चाहिँ उसले पोस्ट मार्फत अरू कसैको राख्ने गरेका छन् भनेपछि बाल बालिकाहरूको मनोभावना चाहिँ परिवार र विद्यालयहरूले चाहिँ बुझ्ने कोसिस कतिको गरे जस्तो लाग्छ
2: गर्दै गरे नभनौ मैले अघि नै भने त्यस्तै मान्छेहरूमा यो सेन्सिटिभिटी अवेरनेस त चेन्ज भएकै छ तर यो अनफर्चुनेट के भन्दाखेरि यो जुन सोसियल मिडियाको जुन सहज पहुँचले गर्दाखेरि विश्वमा नै यो सबै चेन्ज भएर गएको छ हामी रियल मान्छेसँग कुरा गर्ने सम्बन्ध विकास गर्ने भन्दा पनि यो चाहिँ भर्चुअल वर्ल्डमा चाहिँ आफ्नो सम्बन्ध विकास गर्ने र भर्चुअल वर्ल्डमा नै सबै चिज गर्ने अब मिल्ने मात्र भएको भए त मान्छेले खानेपिने पनि त्यहीँ गर्थ्यो होला भने है त्यो चाहिँ यो चाहिँ यो हाम्रो संसारकै समस्या हो मान्छेहरूले परिवर्तन कुरा गर्दा आज तपाईँ आफै मात्रै हिसाब गरौँ भात खाएर सँगै बस्दाखेरि चारजना मान्छे खाइरहेको छ चारजना मोबाइल हेरेर बसिरहेको छ एक आउँछ कुरा पनि गर्दैन होइन त्यहाँ उसको साथी त्यो टेक्स्टमा बसेकोहरूले यति गेट गएर सुन तिमीलाई के भयो कसो भयो सब गफ गरेर चाहिँ त्यहाँसँगै बसेको आफ्नो दाई भाइको चाहिँ रोग भएको तिमीलाई कस्तो भने सधैँ भ्याउँदैन त्यहाँ सँगै बस्दाखेरि पनि होइन यो हाम्रो कम्युनिकेसन गर्ने यो चाहिँ ट्रेन्ड चाहिँ यसले बिगारेको छ अवश्य पनि
1: मनोसामाजिक समस्या र मानसिक रोग कतिको बढ्दैछ
2: त्यो त अहिले त यो भयावह नै छ है यो मैले छोटो रिम मात्रै भने यसले नयाँ किसिमको समस्याहरू निकै उब्जाइरहेका छन् यो जुन अस्ट्रेलिया क्यानाडा जस्तो देशहरूले 16 वर्ष मुनिकाहरूलाई चाहिँ सोसियल मिडिया युज गर्नु हुँदैन भनेर नियम यतिकै बनाएका होइन यो जटिलताहरू आएकाले नै भएको हो र हामी कहाँ पनि यस्तो एकदमै मनोज्ञ समस्याहरू छ छोटकरीमा म भन्छु यहाँ सबभन्दा प्रब्लम के छ भन्दाखेरि सोसियल नेटवर्कमा बस्ने मान्छेहरू चाहिँ उनीहरूले चाहिँ कहिले पनि रियल कुरा चाहिँ देखाइरहेको हुँदैन सधैँ म एकदम एक्सेसिभली सक्सेसफुल भइरहेको छु एक्सेसिभली म ट्यालेन्टेड छु एक्सेसिभली म त राम्रो छु अनि त्यो एआई युज गरेर फोटो पनि राम्रो उसको एउटा पिम्पल पनि निकालेर सबै राम्रो पर्फेक्ट चाहिँ देखाइरहेको हुन्छन् र यहाँ त्यसले गर्दाखेरि कस्तो हुन्छ भने त्यो युज गर्ने बाँकी मान्छेलाई एकदम सामान्य चिजलाई पनि ओहो म त एकदम खराब रहेछु भन्ने जस्तो गरेर पर्पेचुअली लो सेल्फ इस्टिम होइन मलाई उनीहरूले आफूले एकदम कम आकलन गरेर म मात्र खराब भन्ने जस्तो गरेर एकदम भयावह छ यो एकदमै प्रब्लमेटिक छ यो जुन वर्ल्ड यो जुन साइबर वर्ल्ड भर्चुअल वर्ल्डले चाहिँ मान्छेहरूलाई चाहिँ यो रियालिटीसँग झन्झन झन्झन टाढा लगिरहेको अवस्था छ र उनीहरू यो रियल वर्ल्डसँग एडप्ट गाह्रो भएछ
1: भनेको
2: मैले अघि नै मेन्टल हेल्थको डेफिनेसन दिएँ रियालिटीबाट झन् टाढा भइरहेको छ कि उनीहरू रियालिटी बुझेर आफूलाई बुझ्ने रियालिटी बुझ्ने कहाँ कहाँ छन् पर पर गएर उनीहरू चाहिँ आफ्नो यो इन्भाइरोमेन्टसँग एडजस्ट हुन नसक्ने भएर गइरहेछ होइन अहिले तपाईँलाई कुनै पनि बच्चा कस्तो ट्यालेन्टेड हुन्छ दुईजना मान्छे अगाडि बोल्यो भने उसलाई बोल्नै आउँदैन. हिजै मात्र मैले अहिले यहाँ लोकल ल्याङ्ग्वेज कसैलाई बोल्नै आउँदैन. अङ्ग्रेजी बोल्छ अब आजकलको जिन्जीहरू उसको आफ्नो आफ्नो भाषा हुन्छ. यहाँ अहिले गएर चाहिँ नेपालीमा कति 20 रुपियाँ भनेको कति भनेर सुविधा हुन्छ होइन. यो यस्तो अवस्था छ, आफ्नो वातावरणसँग भिज्न नसक्ने अवस्था. यो त यो यसको धेरै प्रब्लमहरू छन्, काम गर्नुपर्ने धेरै आवश्यक छ.
1: अलिकति व्यक्तिलाई सुझाव दिनु पर्दाखेरि चाहिँ कुनै पनि खालको मनोसामाजिक समस्या छ अथवा मानसिक समस्याको लक्षण छ भने चाहिँ उसलाई के सुझाव दिनुहुन्छ यहाँले?
2: समस्याहरू समस्या समाधानतिर लागु, त्यसलाई लुकाएर छोपेर चाहिँ होइन त्यसलाई चाहिँ हामीले चाहिँ ढाकछोप गर्नु चाहिँ त्यो त्यो चाहिँ बुद्धिमत्ता होइन, त्यो हिरोइजम पनि होइन. होइन यदि समस्या छ भने त्यसलाई समस्या सठिक रूपमा वैज्ञानिक रूपमा त्यसलाई समाधान गरौँ भन्ने नै कुरा हो. र मैले सबैले त्यही नै आह्वान पनि के गर्न चाहेँ भन्दाखेरि यो पनि जसरी शरीर शारीरिक रोग हो यो पनि त्यस्तै नै हो. यसलाई यसलाई अलग रूपमा विभेद नगरौँ भन्ने चाहिँ मैले चाहिँ गरेँ. र यो थिम अनुसार आजको थिम अनुसार मैले अर्को एउटा पनि सबै जो रोगीहरू छन् उनीहरूलाई आह्वान गर्न चाहे. आज आजको थिम नै के छ भन्दाखेरि वास्तविक अनुभवलाई सुनौ भन्ने छ नि. यसको मतलब अर्को के पनि हो भने जसले जसले चाहिँ समस्या भोग्नु भने तपाईँहरू सेयर गर्नुहोस् अरूहरूलाई भन्नुहोस् भन्ने पनि कुरा हो. तर यो भन्दाखेरि पनि भन्दाखेरि चाहिँ के के चिज चाहिँ याद गरिदिनुहोस्, तपाईँको आफ्नो सबै प्राइभेसी चाहिँ सबै छताछुलो गऱ्यो अघि जस्तै सोसियल मिडिया राख्नु भनेको होइन, यो जरुरत छैन. होइन तपाईँले अर्कोलाई सुनाउनुहोस् र सुनाउँदाखेरि अब त्यो तपाईँ कति भन्ने कति नभन्ने त्यो सबै तपाईँको आफ्नो सोच्नुहोस्. र यो भनेर चाहिँ तपाईँले सिम्प्याथी गेन गर्ने त्यो त्यो भन्दा पनि यो जुन हाम्रो टोटल सोसियल जुन हामीले जुन सोसियल संयन्त्रमा सोच विचारमा चेन्ज ल्याउन त्यो एडभोकेसी रूपमा मात्रै गर्ने हो क्या. तपाईँले चाहिँ यो फेरि चाहिँ आफ्नो चाहिँ कमजोरी भनेर आफू उल्टा भन्नरेबल चाहिँ नभइदिनुहोस्, त्यो भनेको होइन. होइन अब ल मलाई मलाई त यस्तो रोग छ भने भोलि डाइट पनि निस्किने अवस्था त्यस्तो त्यस्तो पनि जरुरत छैन. तपाईँले आफ्नो एक्सपिरियन्सहरू सेयर गर्नुहोस् र त्यसले गर्दाखेरि भोलि तपाईँलाई चाहिँ दिने उपचार या नेपाल हाम्रो सरकारले लिने चाहिँ नीति यो सबै चिजमा चेन्ज आओस् भन्ने किसिमले कन्ट्रिब्युट गर्नलाई हो. यो यो चिज चाहिँ ध्यान दिइदिनुहोस्. यो हामी सब मान्छेले फेरि कहिले काहीँ त्यो अप्ठ्यारो पनि परिरहेको हुन्छ कि अहिले पनि हामी सबै समाज चाहिँ परिवर्तन सबै त्यस्तो ओपन छैन होइन त भन्दै हिँड सबैलाई एकदम चाहिँ के एडभर्टाइज गर्दै हिँड भन्ने चाहिँ होइन. एडभोकेसीमा चेन्ज ल्याउनु होइन हाम्रो नीति निर्माण यो स्वास्थ्य सेवा दिने ठाउँहरूमा नीतिहरूमा त्यो पोलिसीहरूमा चेन्ज ल्याउनुको लागि कन्ट्रिब्युट गर्नुहोस् भन्ने कुरा हो.
1: अब अलिकति सरकारले चाहिँ तत्काल हुन त धेरै परिवर्तन भयो भन्दा भन्दै पनि केही अझै पनि खड्किएका विषयवस्तुहरू त हामीले चर्चा गरिहाल्यौं. सरकारले चाहिँ संघबाट पालिकासम्म होइन वडा तहसम्म कस्ता खालका के कामहरू चाहिँ गर्नु तत्काल गर्नु जरुरी ठान्नुहुन्छ?
2: प्रदेशबाटै ल्याउँ है म त अब फेरि यो मानसिक स्वास्थ्य कर्मीहरू उत्पादन गर्ने ठाउँमा पनि काम गरिरहेको हुनाले अब भन्नुलाई हामी त म्यान पावर कम छ भनेर भन्छौँ त नि त्यो फलाकी नै रहन्छ हामी जस्तो देश भन्छौँ. तर हाम्रो पोलिसी यस्तो इम्प्लिमेन्टेसन पार्टमा हामी यति विक छौँ कि अब आज मेरो कलेजबाट मैले पढाएको विद्यार्थीहरू आधीभन्दा बढी पास भएको भोलिपल्ट विदेश जाने अवस्था छ. त्यो उनीहरूलाई मैले दोष दिएँ होइन, त्यो के भन्दा यहाँ काम हुने वातावरण चाहिँ छैन फेरि त्यो त्यही अनुसार मान्छेको दरबन्दी थप्नु पर्यो कहाँ कसरी म्यान पावर युटिलाइज गर्ने भन्ने कुरा यो चाहिँ हामीले तत्कालै नै एकदमै ध्यान दिएर चाहिँ गर्नुपर्ने अवस्था छ. होइन हामीलाई म्यान पावर चाहिन्छ भन्छ तर हामी मोबिलाइज गर्न सकिरहेको हुँदैनौँ. अब धेरै मेहनत गरेर अब एमबिबिएस स्कलरसिप पाएकोहरूले 2 वर्ष दुर्गममा काम गर्नुपर्छ भनेर चाहिँ त्यो नियम बनाएर त्यो 2 वर्ष होइन अहिले मान्छे यिनीहरूले चाहिँ के गरेर अब 1 वर्ष गरेर पुग्ने बनाए अब भोलि त्यो पनि गरेर पाउने होला त्यो फेरि सबैजना भाग्ने अवस्था छ. मैले भन्नु खोजेको के भन्दाखेरि यो नीति निर्माण गर्नेले यो म्यान पावरहरू कसरी युटिलाइज गर्ने कसरी उनीहरूलाई पनि चाहिँ थेगेर राख्ने रिटेन गर्ने कसरी होइन त्यो त्यो काम गरे बापत उसलाई पनि सन्तुष्टि हुनु पर्यो. मैले पैसाको मात्रै कुरा गरेँ होइन सन्तुष्टि हुनु पर्यो. सेवा सुविधाहरू सबै चिजहरू चाहियो त्यो त्यो चिजमा चाहिँ हामीले धेरै नै गर्न बाँकी छ. र यो अरू त हामी मैले भने चाहिँ राष्ट्रिय नीति निर्माणमा त्यो सबै चिजहरू गरेर बजेटै खर्च हुँदैन. अब हामीले इम्प्लिमेन्ट गर्न सकेका छैन
1: छ
2: खर्च गर्न नसकेको अवस्थाहरू कति छ. प्रदेशले हाम्रो चाहिँ यो प्राथमिक स्वास्थ्य केन्द्रहरूमा इसेन्सियल मेडिकेसन आधारभूत औषधि भनेर मानसिक रोगको औषधिहरू पनि सबै फ्री गरेर राखेको छ. त्यो त फ्री चाहिँ युजै नभएको नै एक्सपायर भएको अवस्था हुन्छ. त्यसमा हामी त्यो इम्प्लिमेन्टेसन पार्टमा अझै पनि वाट वर्क्स वाट डजन्ट वर्क्स भन्ने कुरामा धेरै अझ दिमाग पाएर रिसर्च गरेर हामी त्यो इम्प्लिमेन्ट गर्ने चाहिँ त्यो च्यालेन्ज त धेरै नै बाँकी छ. त्यसै गरी कतिपय कुराहरू यो चाहिँ अब फेरि यो छ नि अब यो फिल्ड अपराइजिङ भएको हुनाले अब यो फेरि ट्रेन्डिङ भन्छ यो फिल्डमा जो पनि काम गर्न आएको भने जस्तो लाग्छ क्या. फेरि त्यो आजकल एनजिओ आइएनजिओ पनि यति धेरै छ यसमा काम गर्ने र यसमा चाहिँ साँच्चैको एक्सपर्ट हो होइन भन्ने कुराहरू पनि यो नियमन गर्ने अनुगमन गर्ने त्यो पनि एकदमै जरुरी छ. अब यो अहिले अघि मामले भनेर चाहिँ सोसियल मिडियामा आफूले एक्सपर्ट भन्दैनौ त्यो फका फलाग्दै उल्टा तिनीहरूले गलत कुराहरू गलत भ्रमहरू फैलाइराख्ने पनि कम छैन होइन. उनीहरूको आफ्ना भेस्टेड इन्ट्रेस्ट आफ्नो निजी स्वार्थ पैसा कमाउने हिसाबले बिरामीलाई त्यो गर्ने हिसाबले त्यो गलत गरिरहेका छन्. यो सबै नियमन गर्ने पनि साथसाथै लाउनुपर्छ. मैले अघि सुरु गरेँ पुरानो एकदम रित गलत धारणाहरू पुराना के अरे सुपरस्टिसन होइन यो जुन अन्धविश्वास छ भन्ने क्रममा अहिले नयाँ पनि त्यत्तिकै बनाउँदै गइरहेछन् कि त्यहाँ त्यो चिजमा पनि हामीले ध्यान दिनु पऱ्यो होइन. अहिले जुन सो कल्ड एक्सपर्टहरू यो साँच्चै एक्सपर्ट हो होइन यो नियमन गर्ने यो सबै चिज पनि चाहिन्छ. र मैले सबै यो आम जनताहरूलाई चाहिँ रिक्वेस्ट के गर्न थालेँ भने त्यो युट्युब सुट्युबहरू यिनीहरू जुन सोसियल मिडियामा पाउँदा कसलाई विश्वास गर्ने र को चाहिँ आधिकारिक मान्छे हो भने त्यो छुटाउन एकदमै जरुरी छ. त्यो पनि त्यो त्यसमा पनि यो सरकारले चाहिँ ध्यान पुर्याउन एकदमै जरुरी छ.
1: अन्त्यमा चाहिँ जस्तो मानसिक स्वास्थ्यको हेरचाहको लागि प्रत्येक नागरिकले चाहिँ गर्नै पर्ने दैनिक उसको आफ्नो जीवनमा चाहिँ अप्नाउनै पर्ने केही बुदागत सुझाव के छ?
2: यो मानसिक रोग चाहिँ किन हुन्छ भन्ने कुरा चाहिँ त्यो शारीरिक रोग जस्तो एकदम सिम्पल चाहिँ छैन है. यो जसरी अब तपाईँलाई चोट लाग्यो भने लड्यो भने तपाईँ खुट्टा भाँच्छ भइरहेको छ त्यस्तो एकदम सिम्पल चाहिँ छैन. त्यसैले सबै यस्तो सिम्पल एडभाइस पनि छैन होइन. मानसिक रोगबाट यो गरेर तपाईँले हुँदै हुँदैन भन्ने कुरा चाहिँ यस्तो फर्मुला चाहिँ छैन. तर ओभरअल होइन मतलब ओभरअल रूपमा चाहिँ हामी मानसिक रोग चाहिँ के गर्दाखेरि फाइदा हुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ सिम्पलै छ. त्यो चाहिँ के भन्दाखेरि नियमित त्यो खानपान सुत्ने होइन त्यो जुन हाम्रो नेचुरल आफ्नो निड अनुसार त्यसमा ध्यान दिने अनि नियमित व्यायाम गर्ने होइन अनि कामकाजबाट फुर्सद लिएर आफ्नो चाहिँ रिक्रिएसन पनि गर्ने होइन र तपाईँ चाहिँ आफ्नो नेटवर्कहरू सोसियल लाइफहरू पनि राम्रोसँग गर्ने आफ्नो तपाईँले चाहिँ त्यो आफ्नै पर्दाखेरिको चाहिने चाहिँ सम्बन्धहरू चाहिँ विकास गर्ने यो सबै चिज गरेर केही परिहाल्यो भने कहाँनिर चाहिँ कसँग चाहिँ हेल्प लिने भन्ने कुराहरूको त्यो चाहिँ चार पाँचवटा कुराहरू गर्यो होइन. र त्यसमा मैले भन्नै पर्ने चाहिँ यो आफ्नो तनाव हुँदाखेरि अनावश्यक रूपमा गलत तरिकाले चाहिँ त्यसलाई ह्यान्डल गर्ने चाहिँ त्यो बानी नउमारिकन मैले भनेको त्यो चाहिँ तपाईँलाई तनाव भयो भनेर जाँड रक्सी खाने अथवा चाहिँ त्यो त्यसरी भुलेर चाहिँ झन् भाग्ने त्यस्तो नगरिकन हो. यो यी चार पाँच कुराहरू होइन त्यो आफ्नो स्वास्थ्यलाई सुत्ने खाना पिने अनि आफ्नो समस्या पर्ने अरूलाई पुरा गर्ने आफ्नो सामाजिक जीवन पनि राख्ने अनि रिक्रिएसन मतलब आराम गर्ने त्यो चार पाँचवटा कुराहरूको सधैँ ध्यान दिएर त्यो दिनचर्याहरू गर्न खोज्यो र समस्या पर्दाखेरि वैज्ञानिक रूपमा चाहिँ समाधान गर्ने चाहिँ तरिकाहरू खोज्न गयो भने यो हामी धेरै चिज नोक्सान हुनुबाट बच्छौँ.
1: हस् डाक्टर साहब, यो महत्वपूर्ण विषयमा कुराकानी गर्न समय दिनुभएकोमा म धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई.
2: यहाँलाई पनि मलाई यो मौका दिनुभयो र सुनिदिने सबै श्रोताहरूलाई पनि निकै धन्यवाद छ.
1: उहाँ हुनुहुन्थ्यो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मनोचिकित्सक प्राध्यापक डाक्टर रवि साक्य. उहाँसँग हामीले विश्व मानसिक स्वास्थ्य दिवसका सन्दर्भमा मानसिक स्वास्थ्य सेवामा पहुँच र उपचारमा प्राथमिकताका लागि व्यक्ति समाज र सरकारको भूमिका र प्रयासका बारेमा कुराकानी गर्यौं. यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ. अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छौ. भोलि भने देश परदेश सुन्न सक्नुहुन्छ. प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु. नमस्कार.

0: एक दिन उपहार छ
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि रकेट रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 372732 मा एसएमएस गरौँ
0: स्मार्ट
1: लकेट घरमा लकी सरप्राइज छाड्नु अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
2: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
1: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
2: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
1: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
2: 0942-3888 अन्ठानब्बे 12-3888

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले रातिको 9 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट फाइटिंग सोल्युशन्स।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्न हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र
1: होइन होला त्यस्तो त।
2: सोहिता तिमीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनुहोस्।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खुदा जो बाल बालिका फिर समय सजना छोड़ो वन भित्र जादा आउँदा साथी भाई खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्लाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न
3: लौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त
2: दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो
3: यो त लागु औषध प्रयोगकर्तामा देखिने जस्तै लक्षण छ त कति चाहिँ लागु औषध त भाइ के भएको तिमीलाई ढाँटी भन त
4: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नु नै सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
3: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुर्कै सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको जित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी नै त हो
4: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि

0: धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर अनि सुधर्ने मौका देऊ न है।
1: बारिशमा लज सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागू औषधको प्रयोग ओसार पसार रोकथाम र नियन्त्रणमा जोड दिउ। स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेन
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ए के भयो, के को हल्ला खल्ला भयो?
5: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
6: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
4: होइन किन माइरी भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
6: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
5: हो त है, हामीले त ध्यानै नदिएको।
6: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
7: काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ, यता बोलाउनुहोस्।
9: माउ किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौ न हजुर।
10: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
3: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान 4 संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात् असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै रित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम, कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पदमार्गको प्रभाव क्षेत्रभित्र रैथाने कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान, कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरू। अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग, कुल लागतको अधिकतम 50%, बजेट 7,50,000। कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह, कृषि सहकारी, कृषि उद्यमी र कृषि फर्महरूको नाम, उत्पादन क्षेत्रमा तरकारी अधिकतम साझेदारी प्रतिशत, लागतको अधिकतम, बजेट 5 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफूल छुटाउने सोलर ब्रान्ड प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 को भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301202301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने बेहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-520-131 र 98-69-58-45-76 सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर सोमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो भन्नुहोस् त
0: हेलो हजुर
2: हजुर
0: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
1: ए नानी के भन्ने रहेछ के भयो
2: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा संचालन गर्नुपर्ने भएको हुँदा इच्छुक कृषि सहकारी कृषि समूह जल वन उपभोक्ता समिति कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको ढाँचा अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ थप वृत्त नपुगी वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम अनुदान प्रतिशत परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू कार्यक्रमको लक्ष्य 1 ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङलामो गाउँपालिका वडा नम्बर 3 पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सुत्ता प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ रमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता त्रिस्तो संस्करण सञ्चालन हुने सम्बन्धी यस नाते दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते तद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर
6: प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनुहुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सोभन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मङ्सिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय खुल्ने अन्य आधिकारिक कागजात सहित कार्यालय समय भित्र यस कार्यालयमा उपस्थित भए अथवा एड्रेस भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एड्रेस भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश राई, सम्पर्क नम्बर 98 42 81 42, सदस्य राजकुमार राई, सम्पर्क नम्बर 98 60 31 37। उपस्थित विश्वको पर्ने मिति, समय र स्थान मिति 2083 मङ्सिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस सुरु हुने मिति, समय र स्थान 2083 मङ्सिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97 45 40 02 60, अनुराज बस्नेत 98 51 17 24 19, विपिन तामाङ 98 62 93 02 64 र राजकुमार राई 98 52 85 54 57। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू, सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समय भित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ, तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू 81 बिरामी, घाइते भए, कुनै अङ्ग भङ्ग, अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बीमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई, निमित्त प्रमुख प्रशासकीय अधिकृत, मापी दुखोसी गाउँ।

0: पेट पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना।
1: गत 2026 अगस्त 26 में आएको विनाशकारी बाढी पहिरो बाट भएको ठूलो जनधनको क्षति प्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
2: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष सोलुखुम्बु।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो। विगत तीन दशकदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
1: बत्तीको तार है ख्याल गरौं।
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना।
3: पानी पर्दा झन् होस पुर्याउनु सुरक्षित भविष्य आफैले रोज्नु।
4: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
2: विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
4: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, धनजन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार लत्रीको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
4: समयमै महसुल दिनौ, उज्यालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी